जीवनका अनेकन घटनाहरू, रागहरू, अनेकन अप्ठ्याराहरू हाम्रो चित्तमा स्वाभाविक रूपमा आउने सम्भावना हुन्छ। त्यसैले भगवान गौतम बुद्ध चित्तलाई सुसंस्कृत बनाउनु पर्यो भन्ने आवश्यकताको बोध गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, जसरी राम्ररी छाइएको घरमा वर्षाको पानी चुहँदैन, त्यसै गरी सुसंस्कृत चित्तमा राग प्रवेश गर्न सक्दैन। यथा अगारम सुच्छन्नम बुट्ठी न समति विज्जति एवं सुभावितम चित्तम रागो न समति विज्जति। त्यसकारण हाम्रो चित्तलाई राम्रोसँग छाउनु पर्यो हामीले, अर्थात् योग, ध्यान, प्राणायाम आदि इत्यादि साधनका माध्यमले हामीले हाम्रो चित्तलाई व्यवस्थित गर्नु पर्यो। भगवान गौतम बुद्धको यो वचनसँगै पतञ्जलिको दर्शन पनि मिल्दोजुल्दो देखियो। पतञ्जलि के भन्दछन् त भन्दा, योगश्चित्त वृत्ति निरोध। योग भनेकै चित्तको वृत्तिको निरोध गर्नु हो, चित्तको वृत्तिलाई व्यवस्थित गर्नु हो, अर्थात् भगवान गौतम बुद्धले भन्नुभए जस्तै सुसंस्कृत गर्नु हो। अर्थात् पतञ्जलिले भने जस्तै भगवान गौतम बुद्धले पनि के भन्नुभयो त भन्दा, सुसंस्कृत चित्तमा नै राग प्रवेश गर्न पाउँदैन। मन नै संसार हो, मन एव मनुष्याणाम कारणम बन्ध मोक्ष यो भनेर गीतामा पनि भगवान श्रीकृष्णले अर्जुनलाई उपदेश दिनुभएको छ प्रिय सज्जन। अर्थात् मन नै के हो त, हाम्रो बन्धन र मुक्ति दुवैको कारण हो, बोध भनेको मुक्तिको कारण हो। त्यसैले मन जति शान्त भयो, शिष्ट भयो, सभ्य भयो, हाम्रो जीवन त्यति नै उन्नत हुन्छ, त्यति नै सभ्य हुन्छ र शिष्ट हुन्छ। हामीले हाम्रो जीवनलाई उन्नत बनाउनु छ, श्रेष्ठ बनाउनु छ, निकृष्ट होइन प्रिय सज्जन। जीवनको जुन छानो छ त्यो पातलो भयो भने, त्यहाँ छिद्रहरू देखा पऱ्यो भने रागहरू स्वतस्फूर्त रूपमा प्रवेश गर्दछन् र हामीलाई द्वेषको दिशातिर धकेल्छन्। हामी स्पष्ट हुनुपर्ने कुरा, जहाँ रागको आधिक्य हुन्छ त्यहाँ द्वेषको पनि आधिक्य हुन्छ। त्यसैले रागबाट हामी मुक्त हुनु छ, अनावश्यक विषय र वासनाप्रतिको सम्मोहनबाट हामी मुक्त हुनु छ प्रिय सज्जन। जुन दिन हामी अनावश्यक रागबाट मुक्त हुन्छौँ, त्यस दिन सारा संसार हाम्रो आफ्नो बन्दछ। न संसारप्रति हामी हिरिक्क हुन्छौँ, न संसारका कुनै घटनाले हामी दुःखी हुन्छौँ, न केही चिज प्राप्त गर्दाखेरिमा हामी अत्यन्त मातिन्छौँ, न केही चिज गुम्नु पर्दाखेरि हामी अत्यन्त आत्तिन्छौँ। सानो पीडामा पनि हामी आत्तिने अवस्थामा छौँ आज, सानो खुसीमा पनि मातिने अवस्थामा छौँ हामी आज, किनभने हामी साना साना विषयहरूप्रति राग प्रकट गर्ने भएका छौँ। हामी किन राग प्रकट गर्ने भएका छौँ त भन्दा, हाम्रो चित्त अस्थिर छ, अव्यवस्थित छ, असंस्कृत छ प्रिय सज्जन। त्यसैले मुख्य कुरा के हो त भन्दा, चित्तलाई सुसंस्कृत बनाउनु पर्यो, मनलाई शान्त तुल्याउनु पर्यो, स्थिर तुल्याउनु पर्यो। हामीले जहाँ भन्यो त्यहीँ मन हिँड्न सकोस्, बस्न सकोस्, मनले चित्त बुझाउन सकोस्, चित्त बुझोस् हाम्रो। हाम्रो चित्त नबुझ्दा नै दुःख पाउने हो हामीले। साना केटाकेटीहरूले झगडा गरिरहँदाखेरिमा बाबुआमालाई ठुलो पीडाको अनुभूति हुन्छ, तर बाबुआमाको कर्तव्य के हो त भन्दा, ती साना केटाकेटीहरूलाई कुनै पनि अवस्थामा शान्त तुल्याउनु हो, अनेक तरिकाले उनीहरूलाई व्यवस्थित गर्नु हो, अनुशासित बनाउनु हो। केटाकेटीहरू अनुशासित भएनन् भने, उद्दण्ड भयो भने बाबुआमालाई पनि चिन्ता हुन्छ, कतै गएर बदमासी गरिदिने हो कि, कसैले औँला ठुट्याउने हुन् कि छोराका कारणले। हाम्रो मन पनि सम्झनुहोस्, हाम्रो एउटा सन्तान हो, बच्चा हो। हाम्रो चित्त हाम्रो सन्तान हो, बच्चा हो। यो अत्यन्त चर्चकीय छ, अनेक कुरा चाहन्छ, कता गएर कुन बेला कस्तो किसिमको गल्ती गर्ने हो केही ठेगान छैन। त्यसैले हामीसँग विवेक छ, हाम्रो मनको अभिभावक भनेको हाम्रो विवेक हो, हामी स्वयं हौ। त्यसैले हाम्रो मनलाई, हाम्रो चित्तलाई हामीले शान्त तुल्याउनु छ, अनुशासित तुल्याउनु छ, व्यवस्थित तुल्याउनु छ। हामीले जे भन्यो त्यो मान्य बनाउनु छ, अनावश्यक माग गर्ने जुन प्रवृत्ति छ हाम्रो चित्तको, त्यसलाई व्यवस्थित गर्नु छ, नियन्त्रित गर्नु छ प्रिय सज्जन। भगवान गौतम बुद्धका यी वचनहरूलाई फेरि एकपटक स्मरण गरौँ र चित्तलाई सुसंस्कृत बनाउने दिशामा हामी अगाडि बढौँ। भगवान गौतम बुद्धले भन्नुभयो, यथा अगारम दुच्छन्नम बुट्ठी समति विज्जति एवं अभावितम चित्तम रागो समति विज्जति। यथा अगारम सुच्छन्नम बुट्ठी न समति विज्जति
एवं सुवाहितं चित्तं रागो न समति विज्जति। जसरी राम्ररी नछाइएको घरमा वर्षाको पानी प्रवेश गर्दछ, त्यसै गरी असंस्कृत चित्तमा राग प्रवेश गर्दछ। जसरी राम्ररी छाइएको घरमा वर्षाको पानी चुहिँदैन, त्यसै गरी सुसंस्कृत चित्तमा पनि राग प्रवेश गर्न सक्दैन। हवस् त प्रिय सज्जन, भगवान गौतम बुद्धका यिनै वचनसँगै आजका लागि कार्यक्रम जीवन गङ्गाको समय यही समाप्त हुन्छ। अर्को श्रृङ्खलामा फेरि हामी बस्नेछौँ र भगवान गौतम बुद्धका नयाँ वचनहरूमाथि चिन्तन गर्नेछौँ, सत्सङ्ग गर्नेछौँ। तबसम्मका लागि लक्ष्मण भण्डारी बिदा माग्ने अनुमति चाहन्छ। बिदा दिनुहोस्। नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म नारायण निराशी। मैले पढ्ने कविताको शीर्षक हो नेपाल मेरो घर। यो शार्दूल विक्रीत छन्दमा लेखिएको छ। सुरु हुन्छ यसरी।
3: मेरो हो हिम शैलको सिरा हो सञ्झाल संसारको, मेरो हो हिम शैलको सिरा हो सञ्झाल संसार।

रवि फिक्का बन्छ स्वदेशको अघि परे मोनालिसाको छवि कस्तुरी मृगका बथान बनमा हुल्छन् पगाल।

सीता तेन्जिङ भानु भक्त समले चाले यही पाइला खोप्दै पत्थरमा यिनै अरनीको बार्थे सुनौला कला गौरी शङ्कर अन्नपूर्ण नभका चुम्छन् घना बादल सल्लाह सुस्त सुसाउँदा नद नदी ठोक्छन् यहाँ मादल छोरोल्पा तिलिचो बराहरूले सौन्दर्य फैल्याउँछन् हाँगा माथि बसेर कोकिल यहाँ झिस्केर बोलाउँछन् छाया डुल्छ हिमालको गजुरको रारा र फेवा भरि मिठो गान सुनाउँछन् उडी उडी डाफे र मैना चरी मिठो गान सुनाउँछन् उडी उडी डाफे र मैना चरी फुल्दा फुल हजार लाख

पाए घुम्न अरस्तु मार्क्स र रुसो यो देशमा आउलन देख्दा सो मेहरा भरा अझ नयाँ सिद्धान्त जन्माउलन माटोमा सपना यहाँ शहीदले

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भूमि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सञ्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 26 गते मंगलबार, नेपाल सम्बत 1146, जुन 9 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 355 पालिकाको सड़क बत्ती प्रयोग बापतको 10 अर्ब बक्याउँदा बाँकी, स्थानीय र संघ सरकार बीच टकरावको संकेत।
0: दिल्लीबाट फर्के लगतै परराष्ट्र मन्त्री खनाल चीन जाँदै, सुदूरपश्चिममा संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल।
1: वीर अस्पतालको चरम व्यथितिले बिरामी सकसमा, बिरामीको चाप बढिरहँदा उपकरण बिग्रिएर थन्कँदै।
0: इबोला नियन्त्रणका लागि डब्ल्युएचओद्वारा 51 करोड डलर बढीको योजना सार्वजनिक, योजना यही जुनदेखि नोभेम्बरसम्म लागू हुने।
1: र एसियन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन।

0: ढुकढुक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सड़क बत्ती बाले बापत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7,94,87,54,000 बक्युता र त्यसको 25% जरिवाना सहित कुल 9,93,59,43,000 तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्युता महसुल उठाउन मातहतका निकायलाई निर्देशन दिएपछि प्राधिकरण र स्थानीय तह फेरि आम्ने सामने हुने देखिएका छन्। प्राधिकरण र स्थानीय तहहरू बीच सड़क बत्तीको महसुल विवाद वर्षौं पुरानो हो। प्राधिकरणले हिसाब निकालेर महसुल तिर्नुपर्छ भन्दै आएको छ, तर स्थानीय सरकारहरूले भने सड़क बत्ती नागरिकका लागि बालिएकाले त्यसको महसुल नलाग्ने दावी गर्दै आएका छन्। सार्वजनिक हितका लागि प्रयोग भएको बिजुलीको बिल पालिकाले तिर्नुपर्ने भए पालिकाको जमिनमा गाडिएका बिजुलीका पोलको पैसा पनि प्राधिकरणले स्थानीय सरकारलाई दिनुपर्ने उनीहरूको अडान छ। यसबाहेक कतिपय पालिकामा विगतमा 500 र 1,000 वाटको बिजुली बाल्ने गरिएको थियो, तर पछिल्लो समय 100 वाट र 50 वाटको एलईडी बालिँदै आएको छ। प्राधिकरणले भने पुरानै महसुल लगाइरहेको छ। यसमा पनि अर्को विवाद छ। ऊर्जा मन्त्री श्रेष्ठले विद्युत महसुल बक्युता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिनुभएको छ। सड़क बत्ती सहित डेडिकेटेड फिडर र ट्रङ्क लाइन बापतको इन्टरनेट सेवा प्रदायक तथा औद्योगिक क्षेत्र लगायत सबैको बक्युता असुली गर्नुपर्ने उहाँको भनाइ छ। प्राधिकरणको तथ्याङ्क अनुसार काठमाडौँ महानगरको मात्रै 1,98,63,71,000 बक्युता छ। यो अन्यको तुलनामा सबैभन्दा धेरै हो। महालेखाले आफ्नो 63 औं वार्षिक प्रतिवेदनमा बक्युता यकिन गरेर महसुल गर्न भनेको छ, असुल गर्न भनेको छ। उद्योगीको सहित सड़क बत्तीको बक्युता असुल गर्नुपर्ने महालेखाको भनाइ छ। लोड सेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट उद्योगीले प्रयोग गरेको बिजुलीको प्रिमियम बक्युता मात्रै करिब 27 अर्ब छ। 2082 पुससम्म 61 उद्योगको यस्तो बक्युता 26,95,08,89,000 छ। यो 2072 साउनदेखि पुससम्म, 2072 माघदेखि 2075 वैशाखसम्म र 2075 जेठदेखि 2077 जेठसम्मको कुल बक्युता हो। सड़क बत्तीको मात्रै 10 अर्ब बक्युता शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: 3 दिने भारत भ्रमण सकेको 1 सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया समकक्षी वाङ ईको निमन्त्रणामा मन्त्री खनाल 4 दिने भ्रमण जेठ 31 देखि असार 3 सम्म का लागि बेजिङ जानुहुने भएको हो। खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरूलाई समेत भेट्नुहुनेछ। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। वर्तमान सरकार पश्चिममा मुलुकतर्फ बढ़ी ढल्किएको भन्ने बेजिङको आशंका बीच परराष्ट्र मन्त्री खनाल चीन जान लाग्नु भएको उहाँ निकट एक अधिकारीले बताएका छन्। परराष्ट्र मन्त्रीको बेजिङ भ्रमणको उद्देश्य त्यो आशंकालाई चिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनिया नेतृत्वलाई आश्वस्त पार्नु हो। 21 फागुनको निर्वाचन लगत्तै सीपीसीका केही नेता काठमाडौँ आएका थिए। उनीहरूले रासोपा सभापति रवि लामिछाने र खनाल लगायतका नेतासँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए। चिनिया पक्षको चासो र चिन्तापछि रासोपा नेतृत्व नयाँ सरकारले नेपालको परराष्ट्र नीतिका स्थायी पक्षहरूबाट विचलित नहुनेमा दुवै छिमेकीलाई आश्वस्त पार्नुपर्छ भन्ने निष्कर्षमा पुगेको थियो। परराष्ट्र मन्त्रीले चिनिया नेतृत्वलाई सरकारका प्राथमिकता र नेपालको बदलिएको राजनीतिक सन्दर्भमा चीनबाट राखिएको अपेक्षाबारे जारी गराउनुहुनेछ। नेपाल र चीन बीच विगत बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल र केरुङ काठमाडौँ रेलवे विस्तार गर्ने लगायतका परियोजनामा समझदारी र सम्झौता गरिएका छन्। परराष्ट्र मन्त्री खनालको भ्रमण अघि दुवै पक्षबीच चीनको सहयोगमा सञ्चालित परियोजनाहरूको समीक्षा भएको छ। नेपाल चीन सहयोगका कार्यक्रम र आयोजना कार्यान्वयन सहजीकरण संयन्त्रको हालै सम्पन्न तेस्रो बैठकमा चिनिया सहयोगमा नेपालमा सञ्चालित 2.5 दर्जन परियोजनाहरूको समीक्षा गरिएको थियो। खनालले चीन बसाएका क्रममा नेपाली पूर्वाधार विकास, व्यापार घाटा न्यूनीकरण, कनेक्टिभिटी, सीमापार आवत जावत, पर्यटन पुनरुत्थान र बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतका आयोजनाहरू र त्यससँग सम्बन्धित विषयमा छलफल हुने उच्च अधिकारीहरूले बताएका छन्। चीन नेपालसँग राजनीतिक र आर्थिक संलग्नतालाई थप सुदृढ गर्न इच्छुक रहेको परिप्रेक्ष्यमा यी विषयमा छलफल हुन लागेको ती अधिकारीको भनाइ छ। वृहत लक्ष्य र उद्देश्य अनुरूपका 4 करिडोर र 2 प्रसारण लाइन निर्माण गर्नेतर्फ तत्काल पहल हुनुपर्ने हालै मात्र चीनबाट फर्किएका पूर्व नेपाली राजदूत कृष्ण प्रसाद ओलीले बताउनु भएको छ। दिल्लीबाट फर्किएको 7 दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल कान्तिपुरमा समाचार छ।
3: सुदूरपश्चिममा कंग्रेस संसदीय दलको विवाद मिलाउन प्रदेश सरकारको मन्त्रीमण्डल फेरबदल गरिएको छ। कंग्रेसमा असन्तुष्ट पक्षले मन्त्रीमण्डलमा भाग पाएपछि मुख्यमन्त्री कमलबहादुर शाहको पद पनि जोगिएको छ। शाहले कंग्रेसबाट मन्त्री बनेका सबै 3 मन्त्री र 2 राज्यमन्त्रीलाई फिर्ता बोलाएर सोमबार हिजो नयाँ नियुक्त गर्नुभएको हो। विक्रमसिंह धामीले आर्थिक मामिला मन्त्री, बेलबहादुर राणाले सामाजिक विकास मन्त्री र मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन्। यस्तै मधुदेवी भारतीय सामाजिक विकास राज्यमन्त्री र जुना कुमारी दानीले आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख नजिर मिया र राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। मुख्यमन्त्री शाह पक्षबाट धामी मन्त्री र भारती राज्यमन्त्री तथा असन्तुष्ट पक्षबाट रावल र राणा मन्त्री तथा दानी राज्यमन्त्री बनेका छन्। नयाँ पत्रिकामा समाचार छ।
4: जेठ 2 साता अन्त्यतिरको कुरा हो। 40 वर्ष आसपासका एक पुरुष छातीमा असह्य दुखाइ भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पुगेका थिए। चिकित्सकले बिरामीलाई हृदयघात भएको आशंका गरे र प्रथम्बिन टाइम इन्टरनेसनल नर्मलाइज रेसियो पीटीआईएनआर परीक्षण गर्नुपर्ने निष्कर्ष निकाले। पीटीआईएनआर परीक्षण रगत जम्ने क्षमता जाँच गर्न प्रयोग गरिने परीक्षण हो। रक्तचापको औषधि प्रयोग गरिरहेका बिरामीमा अक्सर यस्तो परीक्षण आवश्यक हुन्छ, तर परीक्षणका लागि आवश्यक रिएजेन्टको अभावमा पछिल्लो 5 महिना यता भीरमा यस्तो सेवा ठप्प बनेको छ। हृदयघातको दुखाइका कारण छटपटिएका बिरामीलाई पहिले अरू 2 बिरामी सुताइरहेको बेडमा बस्न भनियो, किनकि इमर्जेन्सीमा बेड संख्या भन्दा 3-4 गुणा धेरै बिरामी आउनु र तिनलाई यसै गरी कोचाकोच गरेर राख्न वीर अस्पतालमा सामान्य भइसकेको छ। अस्पतालमा कार्यरत 2 स्वास्थ्यकर्मीले यो घटनाबारे पुष्टि गर्दै भने, त्यति बेला न सिनियर डाक्टर थिए, न परीक्षण नै हुन सक्यो, बचाउन सकिने बिरामीलाई पनि बचाउन सकिएन। इमर्जेन्सीमा बिरामीको मृत्युको घटनापछि मृतकका परिवारले सब बुझ्न अस्वीकार गर्दै लापरवाहीले बिरामीको मृत्यु भएको बताए। मृतकको परिवारको सम्पर्क र परिचय खुल्ने अन्य जानकारी अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्यो, तर यो घटनाबारे अस्पतालकी कार्यवाहक निर्देशक सह प्राध्यापक डाक्टर प्रभात चापागाई र प्रवक्ता डाक्टर प्रकाश बुढाथुकीलाई पनि सोधिएको थियो। उनीहरूले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्वीकारे, तर चिकित्सकीय लापरवाही नभएको बताएका छन्। वीर अस्पतालभित्र व्यतिथिको सूची लामै छ, जुन पछिल्ला महिनामा झन पेचिलो बन्दै गएको छ। महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, बाँसबारी स्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र लगायत मुख्य सरकारी अस्पतालले माघ 1 सातादेखि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दिँदै आएको उपचार केहीले पूर्णत केहीले आंशिक बन्द गरेपछि यसको चाप वीर अस्पतालमा परेको छ। अस्पताल प्रशासनका अनुसार माघ अघि दैनिक 2000 देखि 2500 बिरामी उपचारको लागि पुग्ने यस अस्पतालमा भइसकेता दैनिक 4 देखि 5000 बिरामी पुग्ने गरेका छन्। अस्पतालमा बिरामीको चाप बढ्नुको अर्को कारण चैतको अन्तिम सातादेखि सरकारले दिएको सातामा दुई दिन बिदा को नीति पनि हो। दुई दिने विदाका कारण शुक्रबारदेखि बिरामी थुप्रिने र एकैपटक सोमबार चाप पर्ने गरेको देखिन्छ। गोर्खाबाट 90 वर्षीय आमालाई लिएर अमरसिंह बानिया गत शनिबार काठमाडौँ आइपुग्नु भएको थियो। स्वास्थ्य बिमाबाट आमाको उपचार गर्ने आशले काठमाडौँ आउनु भएको उहाँ सुरुमा महाराजगंज स्थित शिक्षण अस्पताल पुग्नु भएको थियो, तर त्यहाँ बिमा बापत उपचार नहुने थाहा पाएपछि उहाँ आइतबार बिरमा पुग्नुभयो। आइतबार बिरमा सेवा नमिल्ने थाहा पाएपछि उहाँ होटलमा बस्न बाध्य हुनुभएको गुनासो छ। अस्पतालमा एकातिर बिरामीको चाप बढ्दो छ भने अर्कोतिर औषधि लगायतका अस्पताल सञ्चालनमा आवश्यक सामग्रीहरू खरिदको लागि टेन्डर प्रक्रिया सुरु नहुँदा त्यसको मार बिरामीले चुकाइरहेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षण अस्पतालका रूपमा सञ्चालित वीर अस्पतालको समस्या नयाँ सरकारले वैशाख 3 साता ल्याएको अध्यादेशपछि प्रतिष्ठानका पदाधिकारीहरू पदमुक्त भएसँग झनै चर्किएको हो। अस्पतालमा बिग्रिएका उपकरणको समयमै मर्मत समार नभएको कयौं उदाहरणहरू छन् जसको मार पनि सर्वसाधारणले चुकाइरहेका छन्। जस्तो कि अस्पतालमा रहेका 2 सिटी स्क्यान मेसिन मध्ये एउटा 7 महिनादेखि र अर्को 1 महिनादेखि बिग्रिएर थन्किएका छन्। वीर अस्पताल व्यतिथिको चाङ सकसमा बिरामी शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
5: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ले, अरु सामान पनि पुर्याउनु छ।
6: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
5: के हो? ओ मन्दै नमस्कार।
6: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउ न।
6: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
6: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
6: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
6: सुरक्षा घरको
5: साथ जीवन भरको।

0: आफ्नो डिटिएच सेवा डिस होम
1: डेशो खुशीको कनेक्सन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ. नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ.
4: अब बाँकी समाचार. निर्वाचन आयोगले संघ प्रदेश तथा स्थानीय तहमा उम्मेद्वार भए पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ. निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो. विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत गरी गृह मन्त्रालयमा पठाइएको छ. निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ्न सकेको छैन. एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज तथा संशोधन हुनेछन्. आयोगले मस्यौदा मौजुदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो. चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेशसभाको समानुपातिक बन्द सूचीमा नाम समावेश भई निर्वाचन हुन नसकेको व्यक्तिको तह हकमा भने त्यस्तो बन्देज लागू नहुने व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ. यस्तै प्रतिनिधि सभा वा प्रदेश सभामा दुई पटक समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित व्यक्ति सोही प्रणालीमा उम्मेद्वार बन्न नपाउने व्यवस्था प्रस्तावित छ. निर्वाचन खर्च नबुझाएको व्यक्तिले 6 वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने, एउटा दलमा सदस्य रहेको व्यक्तिले सम्बन्धित दलमा राजीनामा नदी अर्को दलबाट उम्मेद्वार बन्न नमिल्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ. एकीकृत निर्वाचन व्यवस्थापन विधेयक एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक शीर्षकमा गोरखापत्रमा समाचार छ.
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको सोमबारको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ. संसदको गतिरोध हटाउन रासोपा सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको थियो. बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन सकेन. यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ दलको सकारात्मक पहलका रूपमा लिएका छन्। 18-22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो. त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभएको हो. 17 जेठमा प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्ने अडान राख्दै आएका छन्। सर्वदलीय बैठकमा सहभागी रासोपा महामन्त्री विपिन आचार्यले सत्तारूढ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो. आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ.
4: पन्ध्र जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक मार्फत करका दर पटक पटक हेरफेर गरेको सम्बन्धमा सांसदले प्रश्न उठाएका छन्. संघीय संसदको बैठकमा सोमबार बजेट पेश हुन अघि नै करका दर चुहाएर निश्चित व्यवसायीलाई फाइदा हुने काम गरेको र आर्थिक विधेयक पटक पटक हेरफेर गरेको भन्दै विपक्षी दलका सांसदले अर्थमन्त्री सुर्ने मुआगेमाथि संसदीय छानबिनको माग गरेका छन्। करका दर परिवर्तन हुने जानकारी अर्थमन्त्रीलाई मात्रै हुने उनीहरूको भनाइ छ. बजेट पूर्व नै सूचना चुहाएर विभिन्न कम्पनीका विद्युतीय गाडी भित्राउन व्यवसायीलाई सघाएको भन्दै सांसदले छानबिनलाई संसदीय समिति गठनको माग गरेका हुन्. अर्थमन्त्रीमाथि छानबिनको लागि संसदीय समिति गठन गर्नै पनि राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीको माग छ. सरकारमाथि प्रश्न उठाउँदै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उहाँले गर्नुभएको हो. करका दर हेरफेरको सूचना पहिले चुहावट भएको विषयमा एमाले संसदीय दलका उपनेता पद्म अरियालले सरकारमाथि प्रश्न उठाउनुभयो. करका दर हेरफेरबारे संसदमा कुन मन्त्रीले प्रश्नका जवाब दिने हो भनेर पनि अरियालले प्रश्न गर्नुभएको छ. करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग. कान्तिपुरमा समाचार छ.
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मसुदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको छ। अहिले सबैजसो सरकारी कार्यालयमा यही विषयमा चर्चा र टिक्का टिप्पणी हुँदै आएको छ। मसुदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। प्रस्ताव अनुसार ऐनको विधेयक संसदबाट पास भएमा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि कर्मचारीको अवकाश उमेर सीमा 60 वर्ष हुने मसौदामा उल्लेख गरिएको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले यही जेठ 11 गते मन्त्रालयले संघीय निजामती सेवा ऐनको मसौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको बताउनुभयो। आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन अन्तर्गत हालसम्म 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी छ। रासोपाले शनिबार र आइतबार गरी 2 चरणमा जिल्ला अधिवेशन आयोजना गरेको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार शुरू भएका 28 जिल्लामध्ये अधिकांशमा नयाँ जिल्ला कार्य समिति चयन भइसकेको छ। रासोपाका प्रवक्ता मनिष झाका अनुसार कोशी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचनको तयारी भएको छ। मध्य प्रदेशका महोत्तरी र उत्तहर सिराहा पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया अगाडि बढेको छ। 70 र 12मा सोमबार तथा धनुषामा मंगलबार अधिवेशन सोमबार अधिवेशन हुँदा धनुषामा मंगलबार आज अधिवेशन हुने तय भएको छ। बागमती प्रदेशका काठमाडौँ सहित अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। सिन्धुपाल्चोकमा अधिवेशन स्थगित भएको छ। गण्डकी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सकिएको छ भने बागलुङमा उजुरी परेपछि प्रक्रिया रोकिएको छ। नवलपरासी पूर्वमा निर्वाचन जारी रहेको पार्टीले जनाएको छ। लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। रासोपाले आजदेखि प्रदेश अधिवेशन शुरू गर्ने तयारी गरेको छ। पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन आज हुने तय भएको छ। संगठन विभागका अनुसार बागमतीमा 26 जेठ आज, कोशीमा 27, मधेसमा 28, गण्डकीमा 29, लुम्बिनीमा 30, कर्णालीमा 31 र असार 1मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने कार्यतालिका रहेको छ। रासपाको प्रदेश अधिवेशन आजदेखि। पत्र पत्रिकामा समाचार छ।
3: क्रियाशील सदस्यता अध्यावधिको विषयले कंग्रेसको गुट विवाद फेरि सत्तामा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिको अभियान सञ्चालन गरिरहँदा सदस्य संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कंग्रेसको राजनीति तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार सोमबार हिजो साँझसम्म 5,02,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोडिएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा बाँकी समाचार। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ्दो दरले यसलाई पुष्टि गरेको छ। चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्याङ्कमा मुलुकभरका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकामा 5,061 मुद्दा लागू औषध कसुरका छन्, जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै मुलुकभरका अदालतमा विचाराधीन फौजदारी मुद्दा 10,817 छन्, जसमा लागू औषध कसुरका मात्रै 2,858 मुद्दा छन्, जुन कुल विचाराधीन फौजदारी मुद्दाको 26.43% हो। 1/4 फौजदारी मुद्दा लागू औषध कसुरका आजको नयाँ पत्रिकामा समाचार छ।
4: आगामी आर्थिक वर्ष 2083-84 बजेटबाट वित्तीय हस्तान्तरण अन्तर्गत सबैभन्दा बढी अनुदान मधेस प्रदेशको लागि छुट्याइएको छ। सबैभन्दा कम वित्तीय हस्तान्तरण गण्डकी प्रदेशको लागि विनियोजन गरिएको छ। अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह आर्थिक वर्ष 83-84 अनुसार आगामी आर्थिक वर्षमा स्थानीय तहको लागि कुल 3,14,62,39,00,000 रुपियाँ र प्रदेशका लागि 1,09,65,35,00,000 रुपियाँ विनियोजन गरिएको छ। प्रदेशमा सबैभन्दा बढी अनुदान मधेसलाई 17,59,87,00,000 रुपियाँ विनियोजन भएको छ। त्यसपछि कर्णालीको लागि 17,20,82,00,000 र सबैभन्दा कम गण्डकीको लागि 12,72,85,00,000 विनियोजन गरिएको छ। नयाँ पत्रिकामा समाचार छ।
3: जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा नापी कार्यालय, भूमि प्रशासन प्रहरी कार्यालय, कारागार आदि सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालय पर्छन्। ब्याङ्क तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, होटेल, अस्पताल पनि भिडभाड हुने कार्यालय हुन्। मधेसमा पछिल्लो समय बनेका सरकारी भवनमा समेत आगलागी भइहालेमा नियन्त्रणको उपाय छैन। 5 करोड रुपियाँ लागतमा नरहा गाउँपालिकाले बनाएको नयाँ प्रमुख प्रशासकीय भवनमा समेत आगलागीको जोखिमप्रति व्यवस्था गरिएको छ। 2080 वैशाखदेखि सेवा शुरू गरिएको नयाँ भवनमा पर्याप्त मात्रामा फायर एक्सटिङ्विसरहरू सामग्री राखिएको छैन। 16 करोड लागतमा बनेको धनगढी माई नगरपालिकाको प्रमुख प्रशासकीय भवन 15 जेठ 2080 सञ्चालनमा आएको थियो। मधेस सधैँ आगलागीको जोखिममा 14 वर्षमा 173 जनाको मृत्यु, नियन्त्रणको उपाय न्यून शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: 4 वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तयब खानले 3 करोड दिराम 1.25 अर्ब रुपियाँ बराबरको चिट्ठा जित्नु भएको छ। हाल आबुधाबीमा बसोबास गर्दै आएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नुभयो। रोचक त के छ भने विजेता नम्बर घोषणा हुँदा खानले ड्र हेर्नु भएको पनि थिएन। उहाँले यो खबर इमेल मार्फत थाहा पाउनु भएको हो। यो विजेता टिकट 5 जना घनिष्ठ साथीहरूको साझा लगानीमा खरिद गरिएको थियो। नेपाली युवालाई 1.25 अर्बको चिट्ठा शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। कंगोमा फैलिएको इबोला प्रकोप नियन्त्रण र तयारी क्षमता बलियो बनाउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 51,80,00,000 अमेरिकी डलरको व्यापक क्षेत्रीय योजना सार्वजनिक गरेको छ। योजना 2026 जुनदेखि नोभेम्बरसम्म लागू हुने गरी तयार पारिएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले इबोला नियन्त्रण केवल चिकित्सा प्रक्रिया मात्र नभई राजनैतिक प्रतिबद्धता, दिगो वित्त पोषण र समुदायको सक्रिय सहभागितामा निर्भर रहने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार अफ्रिका सिडिसी र डब्ल्युएचओले साझेदार संस्थासँग मिलेर तयार पारेको यो योजना महामारी रोकथाम, शीघ्र पहिचान र उपचार क्षमतामा केन्द्रित छ। उहाँले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको सन्देशमा इबोला नियन्त्रणका लागि स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपंक्तिका स्वास्थ्यकर्मीको परिचालन र संक्रमण रोकथामका उपायहरूलाई सुदृढ पार्नुपर्ने आवश्यकता औल्याउनुभयो।
4: र अब खेल समाचार। नेपाली पुरुष क्रिकेट टोली विश्व एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। सिङ्गापुरमा हिजो भएको फाइनल प्रतिस्पर्धामा नेपालले चिरपरिचित प्रतिद्वन्दी हङकङलाई डगअर्थ लेविस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियनको ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। प्रत्युत्तरमा नेपालले 11.3 ओभरमा 114 रन बनाएको थियो। वर्षाले प्रभावित बनाएको फाइनलमा नेपाल डीएलएस पद्धतिमा अगाडि रहँदै च्याम्पियन भएको हो। सात राष्ट्र सम्मिलित छनौट प्रतियोगितामा नेपाल मात्र अपराजित टीम बन्यो। समूहमा नेपालले चीन विरूद्ध 211 तथा मलेसिया विरूद्ध 167 रनले जित निकालेको थियो। दुवै खेलमा ओपनर कुशल भोर्तेले शतक बनाएका थिए। यसै गरी सेमी फाइनलमा नेपालले ओमान विरूद्ध 8 विकेटको सहज जित निकालेको थियो। तीन खेलमा सहज जित निकालेको नेपालले हङकङ विरूद्ध विकेट निकाल्न संघर्ष गर्न पर्यो। यद्यपि नेपालले खेल आफ्नै पक्षमा पार्दै जित निकाल्न सफल बन्यो। प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमानले जापानमा हुने एसियाली खेलकुदमा स्थान पक्का गरेका छन्।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: 355 पालिकाको सड़क बत्ती प्रयोग बापतको 10 अर्ब बक्यौता बाँकी, स्थानीय र संघ सरकार बीच टकरावको संकेत।
3: दिल्लीबाट फर्के लगतै परराष्ट्र मन्त्री खनाल चीन जाँदै, सुदूरपश्चिममा संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल हेरफेर।
4: वीर अस्पतालको चरम व्यतिथिले बिरामी सकसमा, बिरामीको चाप बढिरहँदा उपकरण बिग्रिएर थन्किँदै।
3: इबोला नियन्त्रणका लागि डब्ल्युएचओद्वारा 51 करोड डलर बढीको योजना सार्वजनिक, योजना यही जुनदेखि नोभेम्बरसम्म लागू हुने।
4: र एसियन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौँ। नमस्कार।
9: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
10: Coming up next.
11: The News Plus.
12: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईँसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
13: ओहो ला
14: ल ल ल ल मरे के हो?
13: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
14: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। ए ल ल एम्बुलेन्स एम्बुलेन्स आ एम्बुलेन्स आ ल ल ल उठाउ त उठाउ ल ल लगिहाल लगिहाल यो।
13: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
13: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
15: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
16: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: AI AIO?
18: Yes, AIO. All in one mart. The best place for shopping.
17: के छ र हो खास त्यहाँ?
18: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
17: वाउ, कहाँ छ र यो?
18: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
12: All in one mart, helping make your life easier.
19: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
20: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features:
21: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
20: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
12: Bichar, Tito Pani, Mitho Pani. Vishaya, Rajnitik Pani, Gaira Rajnitik Pani. अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सिधा तपाईँसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
22: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
12: द न्यूज

0: नमस्कार, थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईँहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहाखबर.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। सुदूरपश्चिम प्रदेश, जो प्रदेश संरचनाको पहिलो कार्यकाल स्थायित्वपूर्वक 5 वर्ष सरकार चलाएर एउटा सकारात्मक सन्देश दिएको प्रदेश हो, तर पछिल्लो समय यो प्रदेशको विवाद हेर्दा अरू प्रदेशभन्दा कम्ती हुन सकिरहेको छैन, बरु जित्ने स्थितिमा पुगिरहेको छ। कहिले आफ्नै मुख्यमन्त्री विरुद्ध आफ्नै सांसदले अविश्वासको प्रस्ताव ल्याएका छन्, कहिले अर्को पार्टीले हस्ताक्षर सङ्कलन गरेको छ, कहिले बजेटमा त्रुटि देखिएर बजेट विहीन बनाइएको छ, कहिले नीति कार्यक्रम फेल गर्ने प्रयत्नहरू भएका छन्, कहिले स्थानीय तहसँग खुलेरै टकराव भइरहेको छ। यस्ता गतिविधिहरूका कारणले सुदूरपश्चिम प्रदेश पछिल्लो समय बदनामित बन्ने स्थितिमा राजनैतिक हिसाबबाट भइरहेको छ। र पछिल्लो समय नेपाली कङ्ग्रेसको संसदीय दलभित्रको विवाद मिलाउनका लागि मन्त्रीहरूको भागबण्डा जसरी गरिएको छ, त्यो पनि एउटा विवादको बिन्दुमा पुगेको छ। बजेट बनाउनु पर्ने समयमा पार्टीको संसदीय दलभित्रै आएको यो विवादले अहिले मन्त्री परिषद हिजो विस्तार भएको छ। त्यहाँ 3 मन्त्री र 2 राज्य मन्त्रीले शपथ लिए तापनि कङ्ग्रेसको विवाद सुल्झिएको भनिएको छ, तर फेरि नेकपा एमालेमा अर्को विवाद सृजना भएको छ। केही समय अघि मात्र एमालेको संसदीय दलको नेता फेर्ने विषयमा गुन्डुमै छलफल गराएर बल्ल बल्ल साम्य पारिएको थियो। हिजो त्यहाँ मन्त्री फेर्ने भनिएको थियो, तर अन्तिम समयमा केपी ओलीले टेलिफोन गरी मन्त्री नफेर्नुहोस् भनेपछि त्यहाँ पार्टी कार्यालयमा तालचा लगाउनेसम्मको स्थिति बनेको छ। यी सबै घटनाक्रमहरू कसरी घटित भए र अब बजेट कस्तो आउँछ, कसरी अगाडि बढ्छ, यिनै विषयवस्तुमा कुराकानी गर्नका लागि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाली कङ्ग्रेसका प्रदेशसभाका सांसद दिवान सिंह विष्ट। उहाँले मुख्यमन्त्री विरुद्धको हस्ताक्षर अभियानको अविश्वास प्रस्तावको नेतृत्व पनि गर्नुभएको थियो। मान्यज्यू नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। मैले पृष्ठभूमिमा पनि भने, कुन प्रयोजनका लागि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावको अर्थात् संसदीय दलको नेताबाट हटाउने प्रयत्न गर्नुभएको थियो, र कुन प्रयोजनका लागि विवाद साम्य भएर मन्त्री भागभण्डा गरेर यो विवाद टुङ्गियो?
1: यो मुख्यमन्त्रीजीको अविश्वासको प्रस्ताव दर्ता हामीले गर्यौँ। अब केही आन्तरिक कुराहरू र केही अब यो जुन किसिमले यो सरकार र अब यो विधायकका कुराहरू अन्य कुराहरू सबै कुराहरू फेरि सरसल्लाह अन्य कुराहरू राजनीति नियुक्तिका कुराहरू विभिन्न कुराहरू आन्तरिक कुराहरू थिए, हामीले यसैमा हामीले उहाँसित सरसल्लाह गऱ्यौँ। अनि अन्य अरू कुरा पनि यसो यसै गर्दाखेरि हामीले अलिक कुरो चाहिँ उ गर्दाखेरि हामी सुरुदेखि नै यो सरकारले राम्रो गरोस् र यो प्रदेशको विकास उन्नति र सबै कुरा होस् भन्ने किसिमले हामी सल्लाह सुझाव दिँदै आइरहेका थियौँ। केही कुरामा हाम्रो असहमति रह्यो, त्यही कारणले हामीले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ।
0: तर अविश्वासको प्रस्तावको दर्ताको विषयवस्तु र तत्पश्चात जो मन्त्री भागभण्डा गरेर तपाईँहरूले विवाद टुङ्ग्याउनु भयो नि, त्यो चाहिँ ठिकठाक थियो?
1: हजुर, अब यो मन्त्री अब हरूले पनि काम अब जुन गतिमा जुन जनताको चाहना अनुसार काम गर्नुपर्ने थियो, त्यो प्रभावकारी पनि अब त्यति जति हुनुपर्ने त्यस्तो गरेको जस्तो पनि हामीलाई अब त्यो महसुस पनि भएन मन्त्रीहरूसित पनि र अरू साथीहरूले पनि बाहिर बसेर धेरै कुरा त बाहिर बसेर थाहा हुन्छ नि, पब्लिकमा त मान्यहरू नै जान्छन् आउँछन्, मन्त्रीहरू अलि बिजी हुन्छन् र यो गर्दाखेरि अब चुनाव पनि अब 1 वर्ष रह्यो आउँदै गर्दा अब विभिन्न किसिमका कामहरू यस्तो गर्नुपर्ने भन्ने जुन मान्यजीहरूले बाहिर बसेर अनुभव र जो उहाँहरूले बुझ्नुभएको थियो त्यो कुराले अब यी मन्त्रीज्यूहरूबाट काम त नभएको होइन, काम भएकै हो। अब त्यो कुराले अब यी मन्त्रीज्यूहरूबाट काम त नभएको होइन, काम भयो

0: कारणमा उहाँहरूलाई फेरिएपछि केही राम्रो प्रगति हुन्छ भन्ने यहाँहरूको अपेक्षा देखियो। त्यसको अर्थ भनेको समग्रतामा सरकारको पर्फर्मेन्स हेर्ने हो भने एकजना कुनै मन्त्री या अर्को मन्त्रीका कारणले मात्र होइन, समग्र सरकारकै पर्फर्मेन्स समग्रतामा कमजोर स्थितिमा छ। र मुख्यमन्त्रीमाथि पनि यसअघि विभिन्न उहाँले घुस मागेकोदेखि लिएर विभिन्न विषयवस्तुहरू सार्वजनिक भएका थिए, तर जुन व्यक्तिले आरोप लगाएको हो त्यही व्यक्तिलाई कारवाही गर्ने अवस्था बन्यो, तर मुख्यमन्त्रीमाथि कुनै पनि छानबिन भएन। उहाँ त नैतिकताका आधारमा पहिले छोड्नुपर्ने मान्छे हो नि, उहाँ बसेर चाहिँ अब सरकारबाट समृद्धि हुन्छ, हामीले दुई चारजना मन्त्री भेट्यो भाग पायौँ भनेर मन शान्ति गर्ने स्थिति छ।
1: त्यो अब तपाईँले उठाएका कुराहरू, अब जुन अब यो मन्त्रीहरूका अब घोषका अन्डाका कुरा, अब उहाँहरूलाई जुडास्त गरियो, आज जुन वन सचिव भट्ट ले केही कुरा भनेका कुरामा जो भट्टलाई अब मुद्दा लागेर उहाँ चाहिँ धरोहरमा छुट्नु भएको छ, अब यो कुरा वास्तविक कुरा के हो? वास्तविक कुरा त अब यो राज्य हो, कानुनले चलेको हो, संविधान छ, कानुन छ, र यो यसको सत्य तथ्य छानबिन हुनुपर्ने हो। तपाईँले भनेका कुरा ठिकै हुन्, त्यो चाहिँ गर्दाखेरि बाहिर आइसकेपछि त्यसको यो कुराहरू अब सम्बन्धित निकायलाई सोद्धा राम्रो होला।
0: त्यो आउँदाखेरि मेरो प्रश्न चाहिँ, मैले तपाईँलाई त्यसबाट जवाब खोजेको भन्दा पनि मेरो प्रश्न कहाँनिर हो भने, यस्ता गम्भीर विषय आउँदाखेरि तपाईँहरूको हस्ताक्षर सङ्कलन हुँदैन? जति बेला तपाईँहरूका मान्छेलाई मन्त्री बनाउनुपर्छ त्यति बेला चाहिँ हस्ताक्षर सङ्कलन गर्न जानुहुन्छ क्या? मेरो प्रश्न यहाँनिर हो।
1: होइन, हाम्रो त्यो पनि कारण हो, त्यो पनि हामीले त जो अविश्वासको प्रस्ताव गर्दाखेरि हामीले दलका नेता नै चेन्ज गर्ने गरेर हामीले गरेका थियौँ। अब अहिले अब मन्त्रीका लागि होइन, हामीले सबै कुराहरू चेन्ज गर्ने भनेर भन्यौँ। अब अहिले यो कुराहरू केही कुराहरू मन्त्री गरेर अब यो कुरालाई अहिले सहमतिमा समझदारीमा अब सबै मिलेर सबैसित सरसल्लाह गरेर अब दलका नेता मुख्यमन्त्री र अब हामीहरू मिलेर सल्लाह गरेर सहमति गरेर अब अगाडि बढ्ने भन्ने कुरा भएको छ। अब अरू कुराहरू अब यो पार्टीभित्रका पनि अब त्यस्तो खासै गुटका कुरा पनि होइनन्। अब यसलाई चाहिँ गर्दाखेरि के हो भने हामीले अब सबै सहमति सहकार्य गरेरै अगाडि बढ्ने भन्ने कुरा सहमति भएर हाम्रो केन्द्रबाट पनि मेडियामा पनि आइसक्यो, केन्द्रबाट पनि सहमहामन्त्री उदय शमशेर राणा, अब यो राजन केसी केन्द्रीय सदस्यजी आएर हामी सबै बसेर एउटा किसिमको समझदारी सबै कुरा गरेर यो पार्टीभित्रको आन्तरिक कुरा हो, अब यसलाई चाहिँ अब यो मेलमिलापले नै अगाडि बढ्नुपर्छ। समस्याहरू आउँछन्, आइसकेपछि समाधान पनि त बसेरै हुन्छ नि।
0: ठिक हो, मानिसज्यू, यहाँले एउटा विषय भन्नुभयो, गुटुफ गुटका कारणले होइन भन्नुभयो, तर जुन दिन मुख्यमन्त्री शाह देउबा पक्षले आयोजना गरेको भेलामा सहभागी हुनुभयो त्यही दिनदेखि उहाँलाई पदमुक्त गर्ने आवाज पार्टीभित्र अलिक बढी जोडतोडका साथ उठेको थियो, होइन?
1: होइन, त्यसो के पनि होइन, त्यसो के होइन, उहाँले अब त्यो आउनुभयो नि, त्यो उहाँ त आउनुभयो, त्यो चाहिँ अब त्यो के छ भने त्यो पार्टीभित्रका आन्तरिक कुराहरू हुन्, त्यो होइन। हाम्रो त तपाईँको सुरुको सालदेखि नै, पहिलो बजेटदेखि नै, सुरुकै सालदेखि हामी त त्यो बेला पनि त यो बजेट राम्रो भएन, जनमुखी भएन, जनतामुखी भएन, यो चाहिँ समावेशी भएन, यो भएन भनेर त्यो बेला पनि त शेरबहादुर दाई सभापति हुने बेला हामी पहिल्यै वर्ष सबै हामी कति 11 जना मान्ने हामी त सरकारकै विरुद्धमा डेलिगेसन गयौँ नि, त्यो चाहिँ होइन, त्यसो होइन। त्यो अहिले अब त्यो सभापतजी अहिले उहाँले यसो चाहिँ ऊ पनि गरेका छन्, यो त हाम्रो पीडा, हाम्रो पीडाले हामीले आफै यहाँ ऊ गरेका हौँ, यसमा चाहिँ अब माथि नेतृत्वलाई यसरी ऊ चाहिँ जोड्नु हुँदैन।
0: जेठ 15 गते तपाईँ आफैले मुख्यमन्त्रीलाई भेटेर एउटा च्यालेन्ज गर्नुभएको रहेछ, भनेको तपाईँले राजीनामा दिन भन्नुभयो, विभिन्न प्रश्नहरू उठे भन्नुभयो, तत्पश्चात मुख्यमन्त्रीले तपाईँहरूलाई च्यालेन्ज गर्नुभयो कि बहुमत पुर्याएर देखाउनुहोस् मेरो विरुद्धमा, म राजीनामा दिइदिन्छु भनेर भन्नुभयो, र 19 गते तपाईँहरूले 9 जना सांसदको हस्ताक्षर पनि बुझाइदिनु भयो। उहाँ आफैले दिएको च्यालेन्जबाट मुख्यमन्त्री किन हस्किनु भएको रहेछ?
1: त्यो मुख्यमन्त्रीलाई सोध्नु पऱ्यो, मलाई पनि अब त्यही भनेको थियो, मैले पनि अब ल भनेर अब बहुमत पुर्याउँ, पछि एकजना

0: उहाँहरूले फेरि आफूतिर लैजानुभयो। अब त्यो कुरा त उहाँलाई नै सोध्नु पऱ्यो, उहाँले भनेको कुरा, उहाँले गरेका कुरा, अब उहाँले चाहिँ किन पछाडि हटे, अब त्यो कुरो त उहाँलाई नै सोध्नु पऱ्यो।
1: त्यत्रो नेतृत्व गरेर तपाईँ आफै चाहिँ मन्त्री बन्नु भएन होइन?
0: होइन, म त त्यो मन्त्रीका लागि लागि पनि होइन, मलाई चाहिँ मेरो त्यो स्वार्थ पनि छैन। म पहिले पनि संविधान सभा सदस्य 1977 74 म सँगै चुनाव लडे हौँ। यो प्रदेशमा चुनाव लड्दैन अब चाहिँ भनेर भनेको, लड्नै पर्छ, त्यहाँको नेतृत्व लिनुपर्छ, गर्नुपर्छ भने अब के कारणवश अब मैले यहाँको नेतृत्व मैले गर्न पाइनँ। नपाएपछि म तल मन्त्रीका लागि म जान्न, मैले साथीहरूलाई चाहिँ सहयोग गरेँ, साथीहरू गएका छन्, अब म हुनु र साथीहरू हुनु ठिकै हो नि।
1: सम्भव भएसम्म अविश्वासको प्रस्ताव पारित हुने हो भने संसदीय दलको नेता भएर मुख्यमन्त्री बन्ने योजना थियो होला, मन्त्रीमा के लल बनिनु भनेर?
0: त्यो त अब देखिहाल्यो नि, त्यो त अविश्वासको प्रस्ताव दर्ता गर्ने बित्तिकै अब त्यो अब सफल भएपछि त अब त्यो अब त्यही पुग्थ्यो, अब सफल अब भएन, समझदारी भयो, ठिकै छ। अब म तल पनि माथि, कहिले संविधान सभा सदस्य फेरि सँगमा लडेको मान्छे फेरि तल आयो, तलबाट पनि फेरि त्यही मुख्यमन्त्री भनेर चुनाव लड्यौँ, यहाँ अब गाउँघरमा मुख्यमन्त्री भनेर भोट माग्यौँ, फेरि त्यो पनि गर्दाखेरि फेरि त्यहाँ चाहिँ तल मन्त्री फेरि मन्त्रीबाट गर्दै गर्दै त्यो त नैतिकताको कुरा पनि हुन्छ नि, त्यो नैतिकता पनि फेरि मैले त्यो गरेको भए त्यो नैतिकता पनि गुमाउने कुरा हुन्थ्यो। मैले त्यो मन्त्री लिएर के पाउँछ र के पाउँछु के हुन्छु, अब त्योभन्दा त साथीहरूलाई पठाउँछु, ठिकै छ, राम्रै छ।
1: सुदूरपश्चिम प्रदेश सभाका कतिजना मान्यज्यूले चाहिँ चुनावमा म मुख्यमन्त्री बन्छु भनेर भोट माग्नु भएर, जस्तो तपाईँ एकजना हुनुहुँदो रहेछ, अर्को एकजना व्यक्ति हुनुहुन्छ उहाँ, म त उहाँलाई बिचारा भन्छु, उहाँ कहिल्यै पनि त्यो अवसरबाट वञ्चित हुनुभयो, केही न केही घटनाक्रम भइरह्यो, खगराज भट्ट जसले शेरबहादुर देउवाले मञ्चमै राखेर तपाईँलाई मुख्यमन्त्री बनाउँछु भनेर उहाँले भोट माग्नु भएको थियो, उहाँ आज के भन्दै हुनुहुन्छ भने, उहाँले केही दिन अघि तपाईँहरूले यो अविश्वासको प्रस्ताव ल्याएपछि खाली कागजमा उहाँहरूले हस्ताक्षर सङ्कलन गराउनु भएको रहेछ नीति तथा कार्यक्रम फेल गराउन भनेर, र त्यसमा तपाईँहरूको पनि नैतिक समर्थन भइसके पश्चात हामीले यो मेहनत गरेका हौँ भन्ने उहाँ पक्षीय सांसदहरूको अभिव्यक्ति देखिन्छ, त्यस्तो सहयोग गर्नुभएको थियो?
0: होइन, त्यसो केही पनि होइन। अब त्यो बेला हाम्रो गठबन्धन भयो, गठबन्धन 79 गठबन्धन छ, काङ्ग्रेस र माओवादीको गठबन्धन भएर अब मेरो निर्वाचन क्षेत्र 1 माओवादीको हिस्सामा यहाँबाट सङ्घको उम्मेदवारको ऊ भयो, शेरबहादुरजी र प्रचण्डजीको बिचमा, प्रचण्डजी मैले छोड्नुपर्ने विनमगरजीलाई, र मैले म चुनाव लड्दैन सहयोग गर्छु भनेर मैले सभापतिजीलाई भन्यो, शेरबहादुरजीलाई, तपाईँले चुनाव लड्नै पर्छ, सरकारमा जानुपर्छ, त्यहाँको नेतृत्व लिनुपर्छ, र अनि आलो पालो गरेर खगराज भट्ट ड्राइभर छ तिमीले ऊ गर्नुपर्छ आलो पालो भनेर शेरबहादुरजीले पनि भनेको, प्रचण्डजीले पनि दुईचोटि मलाई चाहिँ खुमलटारमा बसेर अनि उहाँहरू सँगै दिनाजी म सरल भाट मान्यजी प्रचण्डजीको यहाँ गएर, र प्रचण्डजीले ल मैले तपाईँको प्रस्ताव शेरबहादुरजीसँग राखेँ, शेरबहादुरजीले खगराज भट्टको राख्यो, तपाईँ दुईजना अब तपाईँ सिनियर मान्छे एकदम राम्रो, ल अब दुईजनाले आलो पालो गरेर त्यहाँको नेतृत्व गर्ने भनेर दुईवटा सभापतिजीहरूले, माओवादी सभापतिजी प्रचण्डजी र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुरजीले भनेर हामी यसरी चुनाव लड्यौँ।
1: दुवैजना मुख्यमन्त्री बन्ने भन्ने घिटी घिटी हुँदाहुँदै कार्यकाल जाने भयो,
0: न त भट्टजी भए न त म भए, अब यस्तै छ, ठिकै हो, जसको अब जसको शक्ति उसको भक्ति, अब ठिकै हो, अब राज्य पनि भएन म पनि भएन, अब उहाँलाई त के गर्छ, म त मन्त्री पनि हुनुभयो होइन, मन्त्रीमा पनि जानुभयो, मलाई पनि त्यो बेला पनि अफर चाहिँ राम्रो मन्त्रालय लिएर काम गर भनेर शेरबहादुरजीबाट पनि भयो, मैले त्यहाँ त जान्नुभयो प्रदेशमा त्यो कानुन सानुन ऐनहरू पुरानो 5 74 जितेको सरकार त्यो बेला चाहिँ अब जे भए पनि 5 भट्टजीले चलाएको थियो, त्यो भट्टजीले त्यो बेला ऐनहरू संशोधन यताउता प्रदेशका स्थानीयका केही पनि भएका थिएनन्, पछि अब म आएपछि बेलामा केही गर्छु कि के चाहिँ भनेर निकास प्रदेशमा र स्थानीयमा केही निकास दिन्छु कि भनेर मैले विधायन तथा मामिला समिति चाहिँ सभापति गरौँ त्यसमा बस्छु भनेर, म त्यो सभापति छु होइन,
1: दिन सक्नुभयो त रिजल्ट त्यो अनुसारको सन्तुष्ट हुनुहुन्छ?
0: त्यो गऱ्यौँ नि, प्रदेशमा लोकसभा भइरहेका थिएनन्, सर्वा बढुवा भइरहेका थिएनन्, सबै प्रदेशको त्यो ऐन संशोधन गरेर प्रदेश अब लोकसभा गरेर यहीँ कर्मचारी भन्न कति दुई तिन लट भइसके, स्थानीयको पनि यो सेवा ऐनहरू सबै संशोधन कार्यान्वयनमा आइसक्यो नि त्यो त।
1: ओके, मैले अघि भनेको विषय यो नीति कार्यक्रम फेल गराउनका लागि हस्ताक्षर सङ्कलन भइरहेको थियो, त्यसमा तपाईँहरूको पनि नैतिक समर्थन थियो, यो जनमुखी नभएको नीति कार्यक्रम अब चाहिँ पास गराउन सहयोग गर्नुहुन्छ?
0: अब यो नीति तथा कार्यक्रम भन्दा पनि हामीले त्यो बेला अविश्वासको प्रस्ताव अब यसलाई केही कुराहरू राख्यौँ, अब त्यो राखिएका कुरालाई अब दाप्ताई भएका चारा गरेका कुरालाई त्यो कुराहरू होइन भन्नु मिल्दैन, हामीले चर्चा गरेकै हो भएकै हो। अब हाम्रो अहिले पार्टीभित्रको समस्या समाधान भइसकेका छ, अब सहमति अब सबै केन्द्रबाट दुईजना सहमहामन्त्री लगायत केन्द्रीय सदस्य आएर अहिले बसेर एक किसिमको समय भइसकेका छ। अब यो हाम्रो तर्फबाट बजेटमा अब त्यस्तो केही छैन,
1: जनमुखी भए पनि जनविमुखी भए पनि स्वा
0: होइन, स्वा होइन नि। अहिले त यसमा के छ भनेपछि अहिले एउटा समिति पनि चारजनाको बजेट सम्बन्धी एउटा त्यो पनि बनिएको छ, अहिले नयाँ मन्त्रीहरू आएर नयाँ साथीहरू आएर त्यो त नयाँ ढङ्गले आफ्नो हिसाबले अब नयाँ ढङ्गले नयाँ गरेर अनि ल्याउँछ नि।
1: कम्तीमा अर्थमन्त्री चाहिँ नयाँ आउनुभयो,
0: अर्थमन्त्रीमा पनि नयाँ
1: जस्तो मान्यज्यू एउटा यहाँको लगभग तपाईँको कुरा सुन्दाखेरि कङ्ग्रेसभित्रको समस्या तत्कालका लागि समाधान भएको साम्य भएको देखिन्छ, तर एमालेमा फेरि अर्को रडाको मचिएको छ, पार्टी कार्यालयमा तालचा लगाउने सम्मका गतिविधिहरू भइरहेका छन्, सरकारमाथिको सङ्कट त अझै पनि सकियो भनेर भन्न सकिने स्थिति छ र
0: त्यो अब यसमा अब एमएलएको पनि अब पहिलेदेखि नै तपाईँले भन्नुभयो, पहिलेदेखि नै उहाँ पनि अब अलि केही साथीहरू असन्तुष्ट थिए उहाँभित्र पनि, र उहाँ गुन्डुसम्म अब अध्यक्ष ओलीजीकासम्म पनि वादविवाद पुग्यो, उहाँले पनि त्यहीँ बोलाएर सबै 11 सांसदहरू बोलाएर त्यहाँ समस्या समाधान भएर फिर्ता भएका हुन्। फेरि अस्ति हामी बस्दै गर्दाखेरि मुख्यमन्त्रीलाई अध्यक्ष ओलीजीको आयो, अब तपाईँहरूले पनि मन्त्री चिन्जेपुन्जे गर्दै हुनुहुन्छ, हाम्रो पनि सँगै शपथ खुवाउने भनेर चाहिँ आयो भन्ने सुनियो। उहाँहरूको फेरि नामै तोकेर आएको थियो, हाम्रो त हिजो टुङ्गो लाग्यो, अनि उहाँहरूको त नामै तोकेर आइसकेपछि सबले बधाई दिएर सारा सबै गरेर गरिसकेपछि अब त्यसमा अब पहिले त्यो हुनु थिएन, अब ल बजेटपछि भनिदिया भएपछि सहमति भएर आइसकेका थिए, अब दिइसकेपछि बधाई दिएर गइसकेपछि अब त्यस्तो नगर्नु पर्ने हो, अब त्यस्तो नहुनु पर्ने हो, अब भइहाल्यो हिजो, अब हामीले बाहिर आएका कुरा अब उहाँहरूको एमएलएको पार्टीको बारेमा हामीले त्यति गर्नु त थिएन, जो बाहिर आयो जो चाहिँ त्यहाँ नारा जुलुस तालाबन्दीका कुराहरू सार्वजनिक हिसाबमा जो बाहिर आए त्यो चाहिँ राम्रो होइन।
1: यसले सरकारलाई चाहिँ कतिको प्रभाव पार्न सक्छ भन्ने चाहिँ मेरो जिज्ञासा।
0: अब त्यो त अब जो मन्त्रीमा सिफारिस भएका रुष्ट भए साथीहरू उहाँहरूले अब कुन किसिमले अगाडि बढ्छन् के गर्छन् त्यो चाहिँ अब उहाँहरूको
1: किनभने जस्तो मैले चाहिँ आशंकाको दृष्टि एउटा के भने संसदीय दलको नेता फेर्नुपर्ने भन्ने आवाज उहाँहरूको पहिलेदेखि नै छँदैछ, त्यो फेरि उत्कर्षमा पुगिदिन सक्छ, अर्कोतर्फ नेकपा मुख मिठ्याएर बसेकै छ।
0: अब यो एमालेको अब दलको नेतामा त कुरो मिल्यो, जो अहिले मन्त्री चेन्ज गर्ने भन्ने कुरामा जो चाहिँ माथिबाट नामै आएर बधाई खाएर हिजो शपथ खाने बेलामा जो रोकियो त्यो अलिकति अब मान्य हुन् अब सर्वमान्य हुन्, उहाँले पनि भोलि जनतामा गएर चुनाव लड्नु पर्ने, अब उहाँहरूलाई किसिमको जुन यस्तो भयो उहाँहरूको मनोबल चाहिँ अब अहिलेका हिसाबमा मनोबल त्यो नभए पनि त्यही हुन्थ्यो, अब उहाँहरूलाई पनि त्यो महसुस भएको छ त्यहाँ अब एमएलएका साथीहरू ती
1: बधाई नै खाएर मन्त्री नबन्दा त अपमानित भए जस्तै भयो नि।
0: हो त्यही त अब त्यो चाहिँ गर्दाखेरि त्यसलाई अब उनको अब अध्यक्षजी ओलीजीले कसरी उहाँ मिलाउँछन्, पहिलेको वादविवाद दलको नेताको वादविवाद त टुङ्ग्यायो, अब यो कुरालाई कसरी मिलाउँछन् त्यो एमालेभित्रको पार्टीको कुरा हो, त्यो अब उहाँहरूले गरेका होला, जहिले हाम्रो वादविवाद थियो हाम्रो त टुङ्गियो अब त्यस्तै उहाँहरूले पनि बोलाएर या चाहिँ उनलाई नै केही बिग्रिएको छैन उहाँहरूलाई नै के छ र त्यहाँ अब उहाँहरूलाई अब भनिसकेपछि आज मलाई लाग्छ आज शपथ खवलान् अब त्यत्रो भइसकेपछि पार्टीकै मान्छे हुन् पार्टीकै मान्छे हुन् बाहिरका मान्छे कोही होइनन् र अब त्यति भइसकेपछि उहाँहरूको अब मानेको त ठिकै हो अब असन्तुष्ट भइसकेपछि त अब नेतृत्वले त्यो कुरालाई अब कसरी मिलाउने के गर्ने भनेर बुझिरहेको होला त अब साथीहरूले पनि
1: म कार्यक्रमको अन्तिममा भन्नेछु अन्तिममा अब यो नीति कार्यक्रमसँगै बजेट निर्माणको तयारी पनि लगभग अन्तिम चरणमा पुगेको भन्ने हामीले जानकारी पाएका छौँ. अब यो विगतका वर्षहरूमा हेर्ने हो भने कहिल्यै उता कर्णाली प्रदेशको कपी पेस्ट भयो कहिल्यै लुम्बिनी प्रदेशको कपी पेस्ट सुदूरपश्चिमको बजेटमा भयो भन्ने आरोपहरू उठे. कुनै वर्ष गत वर्ष त बजेट विहीनताकै स्थिति सिर्जना भयो तिन तिन महिनासम्म हो जसो लाग्छ समय ठ्याक्कै बजेटै पारित हुन नसक्ने स्थिति बन्यो. हरेक वर्षका विवादमा बजेटमा हरेक नयाँ विवादहरू सुदूरपश्चिममा सिर्जना भएका विगत देखिन्छन्. यसपटक चाहिँ अन्तिम कार्यकाल पनि सम्भवतः हुन सक्छ. यसपटकको बजेटमा केही नयाँ आफ्नोपन लुम्बिनी र कर्णालीको कपी पेस्ट होइन केही नयाँ अपेक्षा गर्न सकिन्छ.
0: अब यो लुम्बिनी आफ्नै किसिमको छ. आफ्ना आफ्ना प्रदेशका आफ्ना आफ्ना समस्या छन्. हाम्रो प्रदेशको समस्या हाम्रै प्रदेशको चाहिँ समस्या हो. यो अरू प्रदेशसित चाहिँ हामीले तुलना गर्नु हुँदैन. हामीले राम्रो बजेट ल्याउने यो प्रदेशको र यहाँको आवश्यकता के छ र हामीले सबैतिर चाहिँ हेर्नुपर्छ यसलाई उ गर्नुपर्छ. यो प्रदेश माल जिल्ला सबै समावेशीमा चाहिँ र सबैको नेतृत्व सबैको प्रतिनिधित्व जुन चाहिँ छ प्रत्येक यो प्रदेशको जतिको बजेट छ त्यो सबै क्षेत्रमा र सबै जिल्लामा समावेशीको हिसाबमा जानुपर्छ. अब मुख्यमन्त्रीहरू भए आफ्नै क्षेत्रमा लैजाने मन्त्रीहरू भए आफ्नै क्षेत्रमा लैजाने यो पद्धतिको र यो सिस्टमको अन्त हुनुपर्छ. जतिको भए पनि त्यो चाहिँ सबै क्षेत्रमा सबै जिल्लामा जानुपर्छ. त्यसपछि पनि फेरि के छ भने आवश्यकता कहाँ छ जस्तै दुर्गम क्षेत्र छ बाजुरा बढी मालिकामा त्यो हाम्रो पर्यटकीय क्षेत्र हो. अस्ति पनि एकजना पूर्व मन्त्रीजीका छोरा लडेर त्यसले अब त्यो त धार्मिक त्यो त हाम्रो पर्यटकीय आउने त्यो हो. अब जसरी त्यसमा ऊ गऱ्यो भने त्यो धर्मको धार्मिक हिसाबले भएको आस्था त्यस्ता त्यस्ता कुराहरू अब त्यहाँ बाटा छैनन् अरू ठाउँमा त्यस्तो विकट छ. अब यी ऊ ठाउँमा विशेष गाह्रै चाहिँ दिनुपर्छ. अब जसरी तराईमा त हाम्रा पहिले कञ्चनपुरमा त सेवा सुविधा भन्ने कुराहरू अनि पहाडमा अलिक दुर्गम ठाउँमा सरकारको चाहिँ नजर पनि जानुपर्छ सरकारको ध्यान पनि जानुपर्छ र त्यो त्यो ठाउँमा अनि यस्तो चाहिँ जहाँ कहाँ नगरिनु हुने छ त्यो ठाउँ हुने हो नि सरकारले त त्यस्तो चाहिँ उसमा अहिले सायद झाला भन्ने मेरो चाहिँ सल्लाह सुझाव. अब अहिलेका साथीहरूले कस्तो ल्याउँछन् के ल्याउँछन् मलाई लाग्छ उहाँहरू पनि अहिले हाम्रो मन्त्रीहरू पनि यो हुनुपर्छ ऊ हुनुपर्छ जानुपर्छ गर्नुपर्छ भनेर बोलिराख्ने हुनु साथी हो. अहिले ती साथीहरू गएका छन् राम्रै ल्याउला. अब पछि बजेट आइसकेपछि यदि त्यसो तलमाथि भयो भनेपछि म त के हो भने यदि ठिक भनेपछि अब पार्टीभित्र जनताको जनप्रतिनिधि हो र हामीले राम्रो भएन भनेपछि अब यो हामीले त्योसित पार्टी जोडिँदैन त्योसित हामी सरकारका मन्त्रीहरू सरकारका अब
1: सरकार पक्ष जोडिँदैन
0: सरकार भन्ने कुरो अब सरकारका हामी जनताप्रति नै सरकारले राम्रो गरेन भने हामी जनताका कुराहरू त्यो बेला जोसुकै भए पनि आवाज उठाउँछौँ. त्यसमा चाहिँ म चाहिँ अहिलेसम्म क्लियर छु. अहिलेसम्म बोल्दै आइरहेको छु त्यसका लागि म पछाडि हट्दैन.
1: हस् हस् मान्यजी यहाँको महत्त्वपूर्ण समय सम्वादका लागि धन्यवाद.
0: तपाईँको यो यो रेडियोलाई पनि तपाईँहरूलाई पनि धन्यवाद दिन्छु.
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेस सुदूरपश्चिम प्रदेश सभाका सांसद दिवान सिंह विष्ट. उहाँसँग मैले नेपाली कङ्ग्रेसको संसदीय दलको विवादका कारणले मन्त्री परिषद फेरबदलसम्मको स्थिति जो पुग्यो त्यसका पछाडिका कारणहरू र अब बजेटसँग सम्बन्धित विषयवस्तु पनि उठान गर्ने प्रयत्न गरे. आजका लागि कार्यक्रमको समय सकिएको छ. प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद. म धर्मराज भट्ट बिदा हुन्छु. नमस्कार.

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: युवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। तपाईँले 8 बजीसम्म सुन्न सक्नुहुनेछ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा तपाईँले विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्न सक्नुहुनेछ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ। फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

मिति 2083 साल जेठ महिनाको आज 26 गते, तदनुसार इसी सन् 2026 जुन 9 तारिक, सकसम्बत 1948 नेपाल सम्बत 1146 अनलागा रोद्र नामक संवत्सर उत्तरायण ग्रीष्म ऋतु, आज मङ्गलबार रहेको छ, अधिक मास जेठ कृष्ण पक्ष तिथि रहेको छ, आज नवमी तिथि रहेको छ, आज नवमी तिथि रहेको छ 40 घडी 15 पला, नक्षत्रमा रहेको छ पूर्व भाद्रपदा नक्षत्र रहेको छ 0 घडी 8 पला, यानि कि बिहानको 5:13 रहेको थियो भने अहिले यतिखेर उत्तर भाद्र पदा नक्षत्र रहेको छ, उत्तर भाद्र पदा नक्षत्र रहनेछन् 59 घडी 27 पला। योगमा रहेको छ आयुष्मान योग रहेको छ 54 घडी 6 पला, कर्णमा रहेको छ तैतिलकर्ण रहेको छ 11 घडी 30 पला। चन्द्रमा आज मिथुन राशि, चन्द्रमा आज मीन राशिमा, श्री सूर्य नारायण सिंह वृष राशिमा, आनन्दात योगमा आज काण योग रहेको छ, आज बिहान सूर्योदय 5:09 भयो भने सन् सूर्यास्त 6:57 हुनेछ र आजको दिनमा घडी 13 घडी 48 पला रहनेछ। दिन विशेष आज पञ्चक रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौँ। सर्वप्रथम लागौँ आजको हामी कालबेलातर्फ लागौँ। आजको कालबेलाको समय रहेको छ दिउँसोको 1:46:58 दिउँसोको विशेष गरी 3:30:52 आज कालबेला रहनेछ। आज लाभ बेला रहनेछ बिहानको 10:19:12 विशेष गरी दिउँसोको 12:03:05 आज लाभ बेला रहेको छ। आजको शुभ बेला रहेको छ दिउँसोको 3:30:52 साँझको 5:14:45 आज शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य आज वृष राशिमा, चन्द्रमा मीन राशिमा, मङ्गल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ, उत्तर भाद्रको प्रथम चरण नाम आउँछ दुर्गा नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रचार गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकेला। शुभचिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कन गर्ने जिम्मेवारी समेत दिलाउनेछन्। विभिन्न कामका अवसर प्राप्त हुँदै जानेछन् भने पेसा व्यापार व्यवसाय पनि फाइदा हुनेछ। आय स्रोत राम्रो हुनाले मनज्ञ धन लाभ हुन सक्छ। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुने खालको यो गुण राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रत्यक्षता जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आँट्यो काममा अरूको मुख ताक्नाले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिस्थितिमा सीता काममा बाधा पुग्नेछन्। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चिताको काम पुरा गर्न समय लाग्नेछ। अरूको आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलन नसक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थिति अल्मलाउन सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। परिस्थितिले अल्मलिन सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्दै जानेछन्। शुभचिन्तकलाई साथमा लिएर जुट्नु पर्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिल्लो फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी र विरोध गर्न सक्छन्। प्रत्याशित नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बानीले समस्या आइपर्ला। कर्ज मार्फत धन जुटाउन पनि सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा राम्रो हुनेछ। बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रम तथा अधिकार स्थापित गर्न सकिन्छ। प्रतिस्पर्धा विजय भइनेछ। लाभ मिल्दै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय रहेको छ। रोकिया काम बन्नाले उत्साह समेत जाग्ने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौड्नु पर्ला। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पुग्न सक्छ। पहिले दिएको वचन पुरा गर्न सक्छ, आलोचित भइ नै छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइ राख्न व्यवहारमा सजग गर्नु पर्ला। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइ नै छ। मिहिनेतले अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने खालको योग भइ राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरू झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पुरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव सिरोधार गर्दा सामान्य लाभ हुनेछ। रोकिए काम दोहोऱ्याउनु पर्दा आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुने सम्म रहेको छ। काम बने पनि उठुपुडे रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसाय सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ। आलोचकहरूबाट केही सजग रहनु पर्ला। मौकामा प्रयत्न गर्दा काम बन्न जाँदैछन्। शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने समय रहेको छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ्न जाँदैछन्। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद काम समस्या सुल्झाउनले जिम्मेवारी वहन गर्नुपर्ने पनि हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले काममा हौसला जाग्नेछन्। बिछोलीका परिवर्तनसँग भेटघाट हुनेछ। रमाइलो जमघट बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मेहनतले जीवनशैलीमा पनि परिवर्तन ल्याउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा, र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँहरूलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन भने गर्नुहोला। फोन गर्दा साल महिना गते अनि समय तपाईँले जानकारी गर्नुपर्छ हामीहरूलाई। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? के मगर भन्नुभयो? गणेश मगर,
1: सन्देश मगर,
0: सन्देश मगर।
1: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ? रोल्पातिर
1: हिजो
0: मात्रै सुन्नुभएको?
1: आज
0: फोन लागिहाल्यो है तपाईँको।
1: हजुर, एकदमै।
0: ल, दैनिक सुन्नु होला, बिहान 7 बजीदेखि 8 बजीसम्म आउँछ है, 1 घन्टा।
1: हजुर, एकदमै।
0: साथीहरूलाई, इष्टमित्र, छर छिमेकलाई सबैलाई भन्नुहोस् है।
1: हुन्छ।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ ग्रहदशाहरू?
1: छोरीको
0: जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2070 साल 12 महिना 23 सोमबार बिहानको 7:12
0: बिहानको 7 बजेर 12 मिनटमा हो।
1: हजुर हजुर।
0: जन्म कुन जिल्ला भएको?
1: रोल्पामा हो।
0: रोल्पामा भएको। ल, सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। छोरीको चाहिँ 2077 साल चैत्र कृष्ण पक्षको सोमबार अष्टमी तिथिमा जन्म, धनुराशि, उत्तर साढाको प्रथम चरण, नाम आउँदो रहेछ भेबाट, नाम आउँदो रहेछ भेषकुमार, भेषराज, भेषकुमारी नाम आउँदो रहेछ। अनि त्यसपछि अन्त्यनाली नरगण परेको छ, घातकमा परेको छ तिथि, नानीको तृतीय अष्टमी त्रयोदशी, शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक छ। अनि कालो सर्प परेको छ, अनि बिरामी हुने ग्रहहरू, राति झस्किने ग्रहहरू छ है, अलिकति विचार गर्नुपर्छ है। सरकारी जागिरहरू राम्रो छ, त्यस्तो नराम्रो छैन। तपाईँहरू दुईजनाले प्रेम विवाह गर्नुभएको छ बुढाबुढीले, होइन? लभ गरेर बिहा गर्नुभएको रहेछ। छोरीको पनि त्यस्तै प्रेम विवाह हुने नि ग्रह परेको छ, नानीको पनि। कालो सर्प एक परेको भएर पढाइमा, स्वास्थ्यमा अलिकति बाधा आउँछ, यसको लागि चाहिँ नाग देवताको पूजाहरू गराउनुहोस्। नाग पञ्चमीको बेलामा, यो साउनमा आउँछ नाग पञ्चमी, होइन? साउनको शुक्ल पक्षको पञ्चमी तिथिलाई नाग पञ्चमी भन्दछन्। साउनमा नाग पञ्चमी आउँछ, राम्रो तरिकाले नागको शान्ति स्वस्ति गर्नु, नाग देवताको पूजाहरू, शिवजीको पूजाहरू गर्नु राम्रो हुन्छ नानीको लागि। नराम्रो आउँदैन, नराम्रो हुँदैन। अहिले ग्रह नानीको सङ्कटा र चन्द्रमा चलेको छ, चिसोबाट बचाउनु, सङ्कटाले गर्दा चोटपटक लाग्न सक्छ, सङ्कटाको बेलामा स्वास्थ्य बिग्रिन्छ, सङ्कटाको बेला पढाइमा मन जाँदैन भन्ने कुराहरू पनि देखाउँछ। 11 वर्षसम्म ग्रह नराम्रो छ। सत्यनारायणको पूजा लाउनुहोस्, कथा लाउनुहोस्, भगवान् सत्यनारायणको पूजा कथा, यसले पनि नानीलाई फाइदा गराउँछ, परिवारलाई फाइदा गराउँछ भन्ने कुराहरू चाहिँ देखाएको छ। विशेष गरी नागदोषको तपाईँले गर्नु पर्यो है। अनि अरू के छ? अरू तपाईँलाई सोध्न मन लागेको कुरा के छ? माता पितासँगको सम्बन्धहरू राम्रो छ, नराम्रो छैन, ठिक छ है? माता पितासँगको सम्बन्ध राम्रो छ। अहिले नागदोष परेको भएर अलिकति पढाइमा, स्वास्थ्यमा अलिकति समस्याहरू आउने ग्रहहरू हो। राति सपनामा झस्किने, सपना नराम्रो देख्ने, यो कुराहरू पनि हुन्छ। सानैदेखिकै भएको हो यो चाहिँ, होइन? जन्मदाखेरि पनि गाह्रो गाह्रो भयो, हुर्कन पनि गाह्रो गाह्रो भयो नानीको लागि चाहिँ। स्वास्थ्य बिग्रिराख्ने, बिरामी भइराख्ने ग्रहहरू पनि थियो, होइन? अब यिनको ग्रहबाट त अपरेसन भएर जन्मिनु पर्ने ग्रहहरू पनि परेको हो, होइन? नानीको अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रै छ, चिन्ता लिनु पर्दैन है। हुन्छ हस्, अरू केही छ, केही सोध्न मन लागेको छ? हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद। कार्यक्रम दैनिक सुन्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट आफ्नो छोरीको विषयमा हेराउनको लागि। तपाईँ पनि हेराउन चाहनुहुन्छ भने घरै बसी बसी फोन गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेटेर हेराउन चाहनुहुन्छ, घरका परिवारका सबैजनाको हेराउन चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले मलाई भेट्न सक्नुहुन्छ। म्यासेन्जरमा कुराकानी गर्न चाहनुहुन्छ, सल्लाहहरू लिन चाहनुहुन्छ भने म्यासेन्जरमा आएर पनि कुरा गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छ नै छ, प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ। हातको हत्केलामा जङ्गलमा पाउने थाकलको दाना राखेको छ, एक हत्केलामा राखेको छ, त्यो हेर्नुहोला। फलो गरेर मात्रै हुँदैन, म्यासेन्जरमा हेलो राधे राधे गुरु लेख्नुहोस्, म राधे राधे भनेर रिप्लाई गर्नेछु। अनि तपाईँ हामी साथी भइसकेपछि तपाईँले मनमा लागेका कुराहरू जिज्ञासाहरू तपाईँ ठ्याक्क ठ्याक्क सोध्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ भन्ने भाइ। कोही मिठा आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: धादिङबाट बोल्दैछु।
0: शुभ नाम तपाईँको भन्नुहोस् त।
2: सरस्वती रिमाल।
0: सरस्वती रिमाल धादिङबाट, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: थाक्रे गाउँपालिका।
0: थाक्रे गाउँपालिकाबाट। कार्यक्रम कतिको सुन्नुहुन्छ धादिङतिर?
2: एकदम सुन्नु भएको छ।
0: सुन्ने गर्नुभएको छ। कसको विषयमा हेर्न मन लागेको छ आज?
2: मेरो बारेमा।
0: आफ्नै बारेमा हेर्नुहुन्छ?
2: हजुर।
0: जन्ममिति र जन्म समय भन्नुहोस् त।
2: 2058 साउनको 1 गते।
0: साउन
2: बेलुकाको
0: 1 गते।
2: बेलुकाको 7 बजे।
0: बेलुकाको 7 बजे के बार पर्दो रहेछ थाहा छ?
2: सोमबार।
0: हजुर ठ्याक्कै मिलेछ। ल, जन्म कुन जिल्ला भएको? धादिङमा भएको जन्म?
2: धादिङ जिल्लामा।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
2: हस्।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको चाहिँ नि 2058 साल साउन कृष्ण पक्षको सोमबार एकादशी तिथिमा जन्म, वृष राशि, कृतिकाको तेस्रो चरण नाम आउँछ उमा, नयनको नाम उमा आउँछ, वृष राशि। के नाम आउँथ्यो पहिला?
2: उर्मिला थियो।
0: हजुर उर्मिला उमा एउटै कुरा हो, अनि राशि चाहिँ वृष राशि है। अन्तिनडी राक्षसगण परेको छ, घातकमा तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक तपाईँको लागि। ग्रहहरू अलिक कमजोर कमजोर देखेँ मैले ग्रहहरू, क्या तपाईँलाई रिस पनि अलिक छिटो उठ्दो रहेछ है। रिसाउनुहुन्न नि तपाईँ जतिको मान्छे रिसाएर हुन्छ त? रिसाउनुहुन्न, पढ्न मन लाग्दो रहन्छ, पढाइ बिचमा रोकिने ग्रहहरू छ। रोकिसक्यो कि रोकिया छैन पढाइ?
2: रोकिसक्यो।
0: पढ्न मन फिटिक्कै लागेन है। अब त्यस्तो ग्रह दशाहरू परेको छ, मन अलिक विचलित हुने। आइतबारको दिन नुन नखानुहोस्, शत्रु धेरै लाग्छन्, कुरा काट्ने मान्छे धेरै हुन्छन्। ए फलानी त यस्तै रहेछ उस्तै रहेछ भनेर कुरा काट्छन् क्या तपाईँको धेरैजना मान्छेहरूले। काट्छन् काट्दैन थाहा पाउनु भएको छ? थापाउँदै हुनुहुन्छ है। अनि मन अलिक चञ्चल छ, शङ्का गर्ने बानी छ, कसैप्रति छ्याप्प विश्वास गरिहाल्ने बानी छैन तपाईँको। अब त्यो बानी अब कति कुरामा राम्रो पनि हो, कति कुरामा नराम्रो पनि हो। मेन कुरा रिसाउने बानी छ, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, राम्रो हुन्छ। विवाह भनेको चाहिँ प्रेम विवाह हुने ग्रह, आफै खोजेर आफै रोजेर विवाह हुने ग्रह, अथवा प्रेम हुने, कसैसँग प्रेम रहने, असफल हुने ग्रह। प्रेम गरेर विवाह गर्नुभयो भने पनि असफल हुन्छ, त्यति राम्रो सम्बन्ध हुँदैन, अथवा प्रेम मात्रै गरिरहनु भयो भने पनि असफल हुन्छ। पहिलो प्रेमी पहिलो श्रीमानसँग सम्बन्ध तपाईँको उपयुक्त हुँदैन, राम्रो हुँदैन भन्ने कुराहरू पनि यहाँबाट देखाएको छ। 58 सालको भन्नुभएको छ, अहिले ग्रह तपाईँलाई चलिराखेको छ धान्य र अर्को राहु। तपाईँको धान्य र राहु चलिराखेको छ तपाईँको लागि ठिक छ ग्रह। राहुको शान्ति स्वस्ति गर्नुहोस्, नाग दोष परेको छ, नागको शान्ति स्वस्ति। सूर्य ग्रहणको योग परेको छ, सूर्य ग्रहण अनि गुरु चाण्डाल योग परेको छ। आइतबारको दिन नुन नखानुहोस्, सूर्यको पूजा गर्नुहोस्, बिहिबारको दिन अथवा एकादशीको दिन विशेष गरी अन्न नखानुहोस्। एकादशीको दिन बिहिबारको दिन माछा मासु रसिन प्याजहरू नखानुहोस्, तपाईँको लागि उपयुक्त हुन्छ, राम्रो हुन्छ। चन्द्रमा विष योग परेको छ, चन्द्र विष योगको लागि चाहिँ तपाईँले पूर्णिमाको दिन चोखनी त गर्नुहोस्, चाँदीको पाउजु, चाँदीको सिक्री, तपाईँलाई जे सजिलो लाग्छ त्यो किनेर लगाउनुहोस्। यसले तपाईँलाई मालामाल गराउँछ, फाइदै फाइदा गराउँछ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुराहरू छ। मेन कुरा भनेको रिसाउनु भएन, तपाईँ कडा स्वभावकी हुनुहुन्छ हो कि होइन? कुरामा झनक्क रिसाउने बानी छ के तपाईँले भन्ने कुरा हो भन्दै तपाईँ खुसी हुने, ए कहाँ हुन्छ यस्तो होइन नि भन्नु भने नि रिसाउने रिसाइहाल्ने के तपाईँको बानी त्यस्तो छ। तपाईँलाई त्यस्तो लाग्दैन मेरो बानी यस्तो छ भन्ने लाग्दैन? अलिअलि लाग्छ, त्यो बानी त हटाउनु पर्यो नि तपाईँले हो कि होइन? अनि फेरि विवाहमा दाम्पत्यमा परिवारसँग आफन्तसँग सम्बन्ध राम्रो हुँदैन। अनि तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? हजुर, मैले भनेको कुरा मिल्यो कि मिलेन तपाईँलाई भनेको कुरा? मिलेन। ए मिलेको छ, मिलेको छैन भने मिलेको छैन भन्न पाउनुहुन्छ फेरि है। ल अब मैले भनेको कुरा मान्नु पर्यो तपाईँले है। आइतबारको दिन नुन नखाने, एकादशीको व्रत बस्ने, पूर्णिमाको दिन चोखो खाने नभए सकिन्छ व्रत बस्ने, चाँदीको पाउजु अथवा एउटा चाँदीको सिक्री बनाएर लाउने, यति काम गर्न सक्नुहुन्छ? यति काम गर्नुहोस् तिन महिना, तिन महिनापछि मलाई फोन गर्नुहोस्, रिजल्ट तपाईँलाई राम्रो आउँछ, त्यसपछि रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच लाउनु पर्छ, रत्न कवच लगाएपछि तपाईँलाई जिन्दगीभरि कहिले पनि धोका हुँदैन, कहिले पनि घाटा हुँदैन, कहिले पनि नोक्सान हुँदैन, रिस पनि आउँदैन, रिसाउन पनि मन लाग्दैन, यति गर्नुभयो भने है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ धादिङबाट फोन गर्नुभएको, आफ्नो विषयमा हेराउनको लागि उहाँले फोन गर्नुभएको। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हजुर नमस्कार।
0: नमस्कार, काठमाडौँको बोल्दै हुनुहुन्छ?
3: हजुर, म रोल्पा जिल्ला गुरु नवराज बोहरा।
0: नवराज बोहरा रोल्पा जिल्लाबाट?
3: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ नवराजजीले?
3: मेरो आफ्नो विषयमा गुरु।
0: आफ्नो विषयमा, जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
3: 2049। मङ्सिर 10 गते।
0: मङ्सिर महिनाको 10 गते जन्म समय भन्नु?
3: बिहानको 4 बजे बिहिबार।
0: बिहानको 4 बजे बिहिबार। जन्ममिति त मिलेन तपाईँको? जन्ममिति मिलेन त
3: के रे? 10 बजे जाने, 11 गते बिहान होला।
0: 10 गते जाने, 11 गते बिहान हो, बिहिबार पर्छ उज्यालो हुँदा। ए त्यसो भने चाहिँ मिल्छ कि, हेर्नु है त कस्तो रहेछ। सुन्नुहोस् है, ध्यान दिएर श्री गणेश आचार्यमा श्रीमती रामानुजायमा तपाईँको 2049 साल मङ्सिर शुक्ल पक्षको बुधबारको राति उज्यालो भएको बिहिबार द्वितीय तिथिमा जन्म वृश्चिक राशि है। ज्येष्ठा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ युवराज, नाम आउँछ आदिनाडी राक्षस गण परेको छ तपाईँको लागि चाहिँ। घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी घातक, शुक्रबार पनि घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि तपाईँको लागि घातक है। यहाँबाट हेर तुला राशि घातक देखिन्छ, कुण्डली भाग्य ग्रह राम्रो छ, अहिले तपाईँको ग्रहहरू कमजोर भएका जे काम गर्न लागे पनि रोकावटै आइहाल्छ हो कि होइन? बाधा आउने, रोकावटहरू आउने ग्रह छ। अहिलेलाई फेरि ठ्याक्कै विदेश जाने ग्रह छ, तर चन्द्र ग्रहणको योग परेको छ, चाँदीको सिक्री लगाउनुहोस् एउटा, अनि त्यसपछि पूर्णिमाको दिन चोखनी त गर्नुहोस्, आइतबारको दिन नुन नखानुहोस्, चन्द्रग्रहण र सूर्यग्रहण परेको छ तपाईँलाई है। जागिरभन्दा व्यापार राम्रो हुन्छ, व्यापार व्यवसाय गर्दाखेरि पनि तपाईँले विशेष गरी अलिकति केमिकल आइटम जस्तै मदिरा सम्बन्धी व्यापार गर्नुहोस्, माछा मासु सम्बन्धी व्यापार गर्नुहोस् होइन, होटल लाइनमा व्यापार गर्नुहोस्, जस्तै अब तपाईँको अहिले चलाउने भनेको चाहिँ क्यासिनो सम्बन्धीहरू व्यापार गर्नुहोस्, जस्तै सेयर बजारमा लगानी गर्नुहोस् है। यसबाट तपाईँलाई राम्रो हुन्छ, मुनाफा राम्रो, फाइदा राम्रो हुने ग्रह छ। अब व्यापार त गर्ने, आफूले लगानी गर्दाखेरि आफूलाई त्यो चिज त्यो क्षेत्रमा अलिकति अनुभव पनि तपाईँलाई हुनुपर्छ हो कि होइन। कृषि व्यवसायमा राम्रो छ, जस्तै भैँसी पालन गर्नुहुन्छ भने भैँसी पालन गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। जस्तै सेतो कुखुरा त्यति राम्रो हुँदैन, लोकल कुखुराको रूप गर्नुहोस् होइन, सेतो कुखुरा जस्तै ब्रोइलर कुखुरा तपाईँको नामबाट राम्रो हुँदैन, भैँसी पालन राम्रो हुन्छ। बाख्रा पालनमा कालो बाख्रा राम्रो हुन्छ, रातो सेतो बाख्रा हुँदैन। जस्तै गरी बुङ्गुर पालनहरू गर्नुहुन्छ, बँदेल पालन गर्नुहुन्छ भने पनि तपाईँलाई राम्रो हुन्छ होइन। जस्तै गरी तपाईँको गाई पालन गर्नुहुन्छ भने पनि तपाईँले मध्यम खालको छ, 40-50% राम्रो गाई पालनपट्टि राम्रो हुन्छ तपाईँको लागि चाहिँ। अलिकति नसामा अलिकति तपाईँलाई चाहिँ ढाडमा समस्या आउनसक्छ, अलिकति विशेष ख्याल गर्नु होला। घुँडाहरूमा हड्डी खिने अथवा नसाहरू च्यापिने यस्ता कुराहरू हुनसक्छ, अलिक सावधान चाहिँ तपाईँ हुनुपर्छ। तपाईँलाई सोध्न मन लागेको कुरा के छ, जिज्ञासा के छ भन्नुहोस् त। तपाईँको श्रीमतीसँग यस्तो छ, दुई विवाहको ग्रह परेको छ, त्यो भएपछि रिलेसनहरू त्यति नराम्रो पनि राम्रो पनि अलिक मध्यम खालको हुन्छ, मनमुटाव हुने ग्रहहरू पर्छ। घर सल्लाहहरू त्यति मिल्दैन क्या बुढाबुढीको होइन, त्यो देखिन्छ। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रै छ। तपाईँले सुरुमा चन्द्रग्रहण र सूर्यग्रहणको शान्ति गर्नुहोस्। चन्द्रग्रहण सूर्यग्रहणको रत्न कवच पाउँछ हामीसँग हो, यो रत्न कवच लगाउनुहोस्, तपाईँलाई सबै कुरा सबै क्षेत्रमा राम्रो हुन्छ, समस्या आउँदैन है। हजुर, तरकारीतिर राम्रो हुन्छ, ठिक छ, गर्नुहोस्, तरकारी व्यवसाय गर्नुहोस्, राम्रै हुन्छ। तरकारी व्यवसाय गरेपछि एउटा दुइटा भैँसी पालन पनि गर्नुहोस्, त्यही तरकारीको बोक्रा बोक्री खाएर पनि अगाउँछन् हो कि होइन, त्यो गर्नुहोस्, तपाईँलाई राम्रो हुन्छ। बोक्रा बोक्रीहरू फालिँदैन, बोक्रा बोक्री खाएर पनि अगाउँछन् हो कि होइन, त्यो गर्नुहोस्, तपाईँलाई राम्रो हुन्छ। बोक्रा बोक्रीहरू फालिँदैन।

0: तपाईँ हुनुपर्छ, अरू त्यस्तो नराम्रो छैन, चिन्ता लिनुपर्ने ग्रहहरू छैन, त्यस्तो चिन्ता गर्नु पर्दैन है। हुन्छ हजुर भन्नुहोस् त
1: गुरु, म यो
0: हुन्छ हुन्छ सर्नु सर्ने बेलै छ अहिले, तपाईँको ठाउँ परिवर्तन भयो भने राम्रै हुने हुन्छ, नराम्रो हुने ठिकै छ। तपाईँले अब सबैभन्दा राम्रो उपाय भनेको अलिकति गर्दा गर्दै पनि तपाईँले अलिकति त्यति राम्रो फाइदा भने त्यति देखेको छैन होइन, त्यसको लागि तपाईँले एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच मगाउनुहोस्, म बनाएर पठाइदिन्छु। 10 बजेपछि फोन गर्नुहोस् अहिले बिहानको है, बनाएर पठाइदिन्छु, लाउनुहोस्। तपाईँलाई यसले 70% यसले राम्रो गर्छ होइन, नगर्ने होइन, मिहिनेत पनि गर्नुपर्छ। फेरि रत्न कवच लाएपछि सबै त पैसै पैसा हुन्छ भन्ने होइन, जन मान्छेले मिहिनेत गर्नुहुन्छ, मिहिनेत गरेको फल चाहिँ रत्न कवचले दिलाउँछ दिलाउँछ होइन, कसो कसोको एकदम ख्याल गर्नुपर्ने कुराहरू हुन्छ, एकदम ख्याल गर्नु है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेर्नुको लागि, मजाले सबै कुरा हेराएर जानुभयो। तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ, सल्लाह परामर्श लिन चाहनुहुन्छ, जिज्ञासाहरू छन्, सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते, हेलो, उहाँसँग फोनमा हाम्रो कुराकानी पनि हुन सकेन। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोला, फोन गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी भने गराउनुपर्ने हुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। भरतपुर चितवन जिल्लामा हाम्रो कार्यालय रहेको छ, हाकिम चोकबाट दक्षिणतर्फ अटो म्याजिक लागिराखेको हुन्छ, त्यसमा चढेर गौरीगञ्ज हेल्प पोस्ट भन्नुहोला। हेल्प पोस्टमा आउनुभयो भने हाम्रो ज्योतिष कार्यालय तपाईँ आउनुभयो भनेर बुझे हुन्छ। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते,
2: नमस्ते गुरुबा।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? निशा डाँगी, रोल्पा जिल्लाबाट फोन गर्नु भएको छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: आफ्नो विषयमा
0: योभन्दा पहिला पनि फोन गर्नु भएको थियो तपाईँले?
2: अस्ति नै फोन गरेको थिएँ।
0: कसको विषयमा हेर्नु भएको थियो?
2: दादाको
0: विषयमा। अब आज तपाईँको विषयमा हेर्यो भने जन्ममिति भन्नुहुन्छ तपाईँको कति हो?
2: 2069 साल 2069। पाँच महिना 31 गते
0: भन्नुभएको, हजुर। समय भन्नुहोस् त?
2: आइतबार साँझ 9:30 बजे।
0: जन्म तपाईँको रोल्पा जिल्लामै भएको हो?
2: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हुन्छ।
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 69 साल भाद्र शुक्ल पक्षको तपाईँ परेवा तिथिमा जन्म भएको छ। त्यो दिन चाहिँ दिउँसो औँसी थियो, तर तपाईँको जन्म परेवामा भएको छ, परेवा तिथिमा। राशि तपाईँको कन्या राशि हो। उत्तर फाल्गुनीको 14 चरण नाम आउँदो छ तपाईँको, पीबाट पीताम्बरी नाम आउँछ तपाईँको लागि चाहिँ। आज दिनाली नरगण परेको छ, घातकमा परेको छ तपाईँको लागि। तिथि चाहिँ पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ तपाईँलाई। काला सर्प योग परेको छ, गुरु चन्द्र योग परेको छ, पढ्न भने फिटिक्कै मन लाग्दैन, हो कि होइन?
2: हजुर।
0: पढ्न मन लाग्दैन, मोबाइल चलाउन मन लाग्छ, साथीसँग घुम्न मन लाग्छ तपाईँलाई, मिठो खाना राम्रो लाउन मन लाग्ने, पढ्न चाहिँ फिटिक्कै मन नलाग्ने, रिसाउन मात्रै मन लाग्ने, साना साना कुरामा झनक्क भएर रिसाउन मन लाग्दो रहेछ, हो कि होइन?
2: गुरु
0: पानी अलिक धेरै पिउनु है, पानी नभए

0: पेटमा पेट दुख्छ तपाईँलाई फेरि है, पेट दुख्छ, औषधि खानुपर्ने हुनसक्छ पेटको लागि, अलिक विशेष ख्याल गर्नु। अहिले तपाईँलाई ग्रह सङ्कटा, अब मङ्गल चलेको छ, सङ्कटाको शान्ति स्वस्ति गर्नुपर्छ। अब आउने चाहिँ भदौपछि झन् धेरै ग्रह बिग्रिन्छ तपाईँलाई। राहु भन्ने ग्रह चल्छ भदौ, असोज, कार्तिक, मङ्सिर, पुष, भनेपछि माघ महिनादेखि तपाईँलाई राहु भन्ने ग्रह पनि चल्छ। ग्रहको शान्ति स्वस्ति गर्नुपर्ने बेला भएको छ। सत्यनारायणको पूजाहरू लाउनुहोस्, ग्रहको शान्तिहरू गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ, उत्तम हुन्छ, उपयुक्त हुन्छ, समस्याहरू कम आउँछ भन्ने कुराहरू देखिन्छ। अरू केही छ जान्न मन लागेको कुरा? ठिक छ, राम्रो छ सम्बन्ध, नराम्रो छैन। पढाइमा अलिक ध्यान दिनु पर्यो, पढाइमा अलिक मन छैन तपाईँलाई, है कि होइन? मोबाइल त तपाईँको आफ्नो होइन नि, यो मम्मी बाबाको हो,
1: दाजुको
0: हो। ल, मोबाइल नहेर्नु, युट्युब टिकटकहरू नबनाउनु, नहेर्नु अहिले है। पढाइमा अलिक धेरै ध्यान दिनुभयो भने ग्रह पनि शान्ति हुन्छ, नभए मोबाइल हेर्ने, टिकटक हेर्ने, फेसबुक हेर्ने गर्यो भने ग्रह लाग्छ तपाईँलाई। अहिले त्यही भएर तपाईँले चाहिँ पढाइमा मात्र ध्यान दिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन। 19-20 पछि बल्ल अनि मोबाइलहरू चल्नु होला है।
1: हुन्छ,
0: हस्, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, उहाँले पहिला पनि फोन गर्नुभएको थियो, आज पनि फोन गर्नुभयो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले सम्पर्क भने गर्नुहोला। र मसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने फेसबुक आइडी मेरो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ है, तपाईँले आएर अवलोकन गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, अनि फलो गर्नुहोला। मेसेन्जरमा राधे राधे लेखेर पठाउनुहोस् है, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ है। राधे राधे लेखेर पठाउनु चाहिँ नबिर्सिनु होला, राधे राधे लेखेर पठाउनु भयो भने तपाईँको हाम्रो कुराकानी राम्रो हुनेछ। 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा, भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल, महिना, गते र समयको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आजको लागि कार्यक्रम ज्योति वास्तुको समय अवधि पनि सकिन आँटो, गुरुबा सकिन आँटो भनेर प्राविधिक मित्रले मलाई इसारा गरिराख्नु भएको छ। भोलि बिहान फेरि म ठिक्क 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योति साचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। रासुपाको प्रदेश अधिवेशन आजदेखि। राष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक। एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न नपाइने हर्क साम्पाङ। ट्राफिकको कारवाहीमा आफूलाई जानकारी नभएको साम्पाङको प्रतिक्रिया। पूर्वी तथा मध्य भेगमा वर्षा। नेपालगञ्ज, दिपायल र धनगढीमा धेरै गर्मी। रासोपा रोल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न। बलाराम थापाको नेतृत्वमा नयाँ कार्य समिति गठन। रोल्पा नगरपालिकाका 1-3 कक्षा पढाउने शिक्षकलाई 5 दिने शिक्षक क्षमता विकास तालिम उद्घाटन। रुकुम पश्चिममा ब्राउन सुगर सहित 2 जना पक्राउ। एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामी छाने नियुक्त। र एकअर्का विरुद्धको सैन्य कारवाही तत्कालको लागि रोकेको इजरायल र इरानको घोषणा। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0941 र 98162-90118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौं। राष्ट्रिय स्वतन्त्र रासोपाको प्रदेश अधिवेशन आजदेखि सम्बन्धी प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाअधिवेशन तयारी स्वरूप सुरु गरेको। जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न भएको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभएको छ। रासोपाले पहिलो महाअधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सके लगत्तै मंगलबार आजदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ। रासोपाका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मधेस प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनको लागि मतदान प्रक्रिया चलिरहेको पनि उहाँले जानकारी दिनुभएको छ। कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, शङ्कुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा अधिवेशन सम्पन्न भएको हो। उदयपुरमा निर्वाचन प्रक्रिया जारी रहेको छ। त्यस्तै गरी मधेस प्रदेशको महोत्तरी, रौतहट, सिराहा, पर्सा, सलाहीमा निर्वाचन सम्पन्न भएको छ। धनुषामा आज निर्वाचन हुँदैछ। यस्तै गरी सप्तरी र बारामा भोलि बुधबार मतदान हुने कार्यतालिका रहेको छ। यसै गरी अन्य जिल्लामा पनि नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको रासोपाले जनाएको छ। बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ, रामेछाप, चितौन, रसुवा र ललितपुरमा अधिवेशन सम्पन्न भएको छ। सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित गरिएको छ। गण्डकी प्रदेशको स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहु, गोर्खा र बागलुङमा अधिवेशन सम्पन्न भएका छन्। बागलुङ र नवलपुरमा भने निर्वाचन प्रक्रिया सुरु हुन बाँकी रहेको छ। यसै गरी लुम्बिनी प्रदेशको सबै जिल्लामा अधिवेशन सम्पन्न भएको रासोपाले जनाएको छ। कर्णाली प्रदेशको कालीकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको छ। सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी रहेको छ। सुदूरपश्चिम प्रदेशको बैतडी, डडेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ। डोटी र बाजुरामा पुनः निर्वाचन हुने भएको छ भने अन्य जिल्लामा नेतृत्व चयन सम्पन्न भइसकेको छ। रासोपाले पहिलो महाअधिवेशन आगामी असार 6 र 7 गते चितवनमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति सम्बन्धी मन्त्री लुइस इसयान्डर जेन्स जोन्ससँग भर्चुअल बैठक गर्नुभएको छ। बैठक मुख्यत बेलायती गोर्खा हरूका लामो समयदेखि समाधान हुन बाँकी रहेको गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै अवसरमा मन्त्री खनालले नेपाल बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र रूपमा आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो। साथै उहाँले न्याय निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। हिजो भएको बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट स्यान्डर जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयमा सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्न आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारी हरूको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ। भर्चुअल बैठकमा बेलायती गोर्खा संगठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यसअघि हिजो भएको यसअघि हिजै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तर्क्रिया समेत गर्नुभएको थियो। निर्वाचन आयोगले सङ्घ प्रदेश तथा स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारहरूलाई अन्य निर्वाचनबाट प्रतिस्पर्धाबाट बन्देशको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत गरी गृह मन्त्रालय पठाएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ्न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज र संशोधन हुने छन्। आयोगले मस्यौदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धा बन्देशको व्यवस्था प्रस्ताव गरेको हो। विधेयक मस्यौदाको दफा 67 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ। सङ्घीय संसद प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदमा कार्यकाल पुरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर यस्तो व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उपनिर्वाचनमा उम्मेद्वार हुन सक्नेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम समावेश भई निर्वाचित हुन नसकेको व्यक्तिको हकमा भने यस्तो बन्देज लागू नहुने व्यवस्था मस्यौदामा उल्लेख रहेको छ। यस्तै प्रतिनिधि सभा वा प्रदेश सभामा दुईपटक समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित व्यक्ति सोही प्रणालीमा उम्मेद्वार बन्न नपाउने व्यवस्था प्रस्तावित रहेको छ। व्यवहारिक रूपमा अहिले दलहरूको एक पटक वा बढीमा दुईपटक भन्दा बढी एकै व्यक्तिलाई समानुपातिक उम्मेद्वार बनाउने गरेका छैनन्। आयोगले कानुनी रूपमै उक्त व्यवस्थाको प्रस्ताव गरेको हो। निर्वाचन खर्च नबुझाएको व्यक्तिले 6 वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने, एउटा दलमा सदस्य रहेको व्यक्तिले सम्बन्धित दलमा राजीनामा नदी अर्को दलबाट उम्मेद्वार बन्न नमिल्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। निर्वाचन कानुन अनुसार दोषी ठहर भएको व्यक्ति सजाय भुक्तान गरेको 2 वर्षसम्म उम्मेद्वार हुन नपाउने, फरार अभियुक्त वा अदालतले थुनामा राख्न आदेश गरेका थुनामा नबसेको व्यक्ति उम्मेद्वार बन्न नपाउने व्यवस्था प्रस्तावित रहेको छ। निर्वाचनको दिन तोक्न प्रस्ताव आयोगले निर्वाचनको मिति निश्चितताको प्रस्ताव गरेको छ। जसअनुसार राष्ट्रपति उपराष्ट्रपति पद अवधि सकिनुभन्दा 3 दिन अघि निर्वाचन हुने दिन तोक्ने प्रस्ताव आयोगमा रहेको छ। यस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम निर्वाचन परिणाम घोषणा भएको 4 वर्ष 11 महिनाको पहिलो आइतबार निर्वाचन गर्ने प्रस्ताव रहेको छ। राष्ट्रिय सभा सदस्यको हकमा कार्यकाल समाप्त हुने 1 महिना अघिको पहिलो आइतबार निर्वाचन हुने दिन तय गर्ने प्रस्ताव आयोगको रहेको छ। स्थानीय तहका पदाधिकारीका हकमा पनि अन्तिम निर्वाचन परिणाम घोषणा भएको 4 वर्ष 11 महिनाको पहिलो आइतबार निर्वाचन हुन दिने तोक्ने प्रस्ताव रहेको छ। तोकिएको दिनमा निर्वाचन हुन नसक्ने कुनै परिस्थिति सिर्जना भएमा सरकारसँगको परामर्शमा निर्वाचन आयोगले मिति तोक्ने प्रस्ताव पनि मस्यौदा मा गरिएको छ। अहिले निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्दै आएको छ। मिति तोक्ने प्रस्ताव आयोगले निरन्तर रूपमा माग गरिरहेको छ। प्रतिनिधि सभाका सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा प्रहरीले कारवाही गरेको छ। मोबाइलमा भिडियो खिच्दै मोटरसाइकल चलाएको देखिएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो। सवारी तथा यातायात व्यवस्था एन 2049 दफा 164(1) बमोचिम कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। एनमा उल्लेख भए अनुसार यस्तो कसुर गर्नेलाई पहिलो पटक 500 रुपियाँ जरिवाना हुने व्यवस्था रहेको छ। पहिलो पटकको कसुरदार भएकाले 500 रुपियाँ जरिवाना तोकिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले आफ्नो फेसबुक पेजमा सांसद साम्पाङको तस्विर नै राखेर रा जनगुनासोका आधारमा कारवाही भइसकेको उल्लेख गर्नुभएको छ। तर साम्पाङले भने आफूलाई ट्राफिक प्रहरीले कारवाही गरेको भन्ने समाचारप्रति आश्चर्य प्रकट गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आफूलाई यस्तो कारवाहीबारे कुनै जानकारी नभएको दावी गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। गैराती देशको पूर्वी तथा मध्य भेगमा पानी परेको छ। पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो नेपालगञ्ज, दिपायल र धनगढीमा सबैभन्दा बढी गर्मी भएको छ। नेपालगञ्जको तापक्रम 40.8 डिग्री र धनगढी र दिपायलमा 39 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिम बाहेक तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना रहेको छ। आज देशको धेरै जसो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाडी क्षेत्र का थोरै ठाउँ, मधेस प्रदेश र बाँकी हिमाली भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही छिन विश्रामपछि रासोपा रोल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न। बलाराम थापाको नेतृत्वमा नयाँ कार्य समिति गठन। रोल्पा नगरपालिकाका 1-3 कक्षा पढाउने शिक्षकलाई 5 दिने शिक्षक क्षमता विकास तालिमको उद्घाटन लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे, के भयो? किन गालामा हात?
4: यहाँ दुखेको छ त। खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात। अनि गालामा हुन्न त हात गर्छन् बात।
3: ल, अब चिन्ता गर्नु पर्दैन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्। निको हुन
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर, आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9805614652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो जलजला 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा रोल्पाको प्रथम जिल्ला अधिवेशन सदरमुकाम लिबाङमा सम्पन्न भएको छ। अधिवेशनले बलाराम थापाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गर्नुको साथै विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेको छ। रासोपा रोल्पाका निवर्तमान सभापति रमेश थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्लाका 10 स्थानीय तहबाट प्रतिनिधि पालिका सभापति कार्यकर्ता तथा शुभेच्छकहरूको लेख्ने सहभागिता रहेको थियो। कार्यक्रममा संगठन विस्तार पार्टी सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गरिएको थियो। अधिवेशनले सर्वसम्मत रूपमा बलाराम थापालाई जिल्ला सभापति चयन गरेको छ। यसै गरी उपसभापतिमा भूपेन्द्र ओली, सचिवमा हिरा घरती, सहसचिवमा बलाराम डाँगी तथा कोषाध्यक्षमा पिपला चन्द सिंह चयन हुनुभएको। 6 सदस्यहरूमा धर्मराज भण्डारी, महेश न्यौपानी, हिरा खड्का, मुना डाँगी, सन्दीप थापा मगर र तोय राम थापा रहनु भएको छ। यसरी पदाधिकारी सहित 11 सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो। नवनिर्वाचित सभापति बलाराम थापाले संगठनलाई ओडा, टोल र गाउँ स्तरसम्म विस्तार गर्दै जनतासँग प्रत्यक्ष संवाद बढाइने बताउनु भएको छ। उहाँले पार्टीको नीति, विचार र उद्देश्यलाई जनस्तरसम्म पुर्याउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्नुभएको छ। अधिवेशनको अर्को महत्त्वपूर्ण पक्ष विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरूको रासोपामा प्रवेश रहेको छ। पार्टी प्रवेश गर्नेहरूमा राप्रपा रोल्पाका जिल्ला अध्यक्ष केशरबहादुर पुन, रासोपा राप्रोपाका वीरबहादुर गिरी, नेकपा विप्लवका केन्द्रीय सदस्य टीकाराम परियार, नेपाली काङ्ग्रेसका पूर्व गाउँपालिका सभापति तोयराम थापा, काङ्ग्रेस नेता नन्दलाल महरा, भूपेन्द्र केसी, विशाल विष्ट, माओवादी केन्द्रका खडानन्द महरा, पूर्व नेकपाका टुकमान परियार र सजना गिरी तथा नेकपा एकीकृत माओवादीका इन्द्रबहादुर घरती मगर लगायत रहनु भएको छ। यसै गरी माया रोका, महेश नेउपानी, पिपला सेन, धनबहादुर गिरी, अमर महरा, रूपा पुन, पूर्णिमा पुन, सन्तोष विष्ट, दिल कुमार विष्ट, विक्रम विष्ट, गणेश विष्ट, प्रकाश विष्ट र खेमराज विष्ट सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको पनि पार्टी सदस्यता ग्रहण गर्नुभएको थियो। पार्टी प्रवेश गर्नेहरू अधिकांश व्यक्तिहरूले सुशासन, पारदर्शिता, जवाबदेहिता तथा विकासमुखी राजनीतिक संस्कारको खोजीमा आफूहरू रासोपामा आबद्ध भएको बताएका थिए। कार्यक्रममा सहभागी वक्ताहरूले रोल्पाको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै जनताको अपेक्षा अनुसार काम गर्न सक्ने नेतृत्व निर्माणमा जोड दिएका थिए। अधिवेशनमा बोल्ने वक्ताहरूले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा, सुरक्षा, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त बनाउने प्रतिबद्धता जनाएको थियो। दिनभर सञ्चालन भएको अधिवेशन नयाँ नेतृत्व चयन, संगठन विस्तार सम्बन्धी निर्माण तथा व्यापक पार्टी प्रवेश कार्यक्रमसँगै सम्पन्न भएको थियो। सहभागीहरूले नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै रोल्पामा रासोपाको संगठनात्मक यात्रा नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी 5 दिने शिक्षक क्षमता विकास तालिम उद्घाटन भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखा रोल्पा नगरपालिकाको आयोजना तथा ब्रिटिस काउन्सिल र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा 5 दिने तालिमको उद्घाटन गरिएको हो। तालिममा रोल्पा नगरपालिकाका 33 विद्यालयका 1-3 कक्षा पढाउने शिक्षकहरूको सहभागिता रहेको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, शिक्षा अधिकृत कर्णबहादुर पुन, ब्रिटिस काउन्सिलका एकेडमी कोर्डिनेटर अशेष भट्टराई कालिका स्वावलम्बन का सहजकर्ता केशव कुमार बिसी कालिका स्वावलम्बन का शिक्षा अधिकृत सहजकर्ता ऋषिकेश डाँगी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखाका निम कुमारी डाँगीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यबारे शिक्षा शाखा अधिकृत पुन मगरले प्रस्ताउनु भएको थियो। तालिम 5 दिनसम्म सञ्चालन हुने बताइएको छ। जिल्ला प्रहरीकारले रुकुम पश्चिमले ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ। आइतबार साँझ 7 बजेतिर प्रहरीले मुसिकोट नगरपालिका 5 सेरी गाउँबाट ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका वार्ड नम्बर 2 का हिमाल घरती र सोही ठाउँका 28 वर्षे राज बुढार रहेको जिल्ला प्रहरी

प्रमुख प्रहरी नायब परीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार उनीहरूको साथबाट प्लास्टिक सहित 13.29 ग्राम ब्राउन सुगर बरामद गरिएको छ। खलङ्गाको पातुखोलाबाट रुकुमपूर्वतर्फ जाँदै गरेको हिमाल घरतीले चलाएको R7P9616 नम्बरको मोटरसाइकललाई आशंकाको आधारमा चेक गर्दै दुवैजनाको साथबाट उक्त ब्राउन सुगर बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराउनु भएको छ। चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा 12 पुडिया 11.26 ग्राम र पछाडि सवार रासको पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको 2 पुडिया 2.03 ग्राम गरी कुल प्लास्टिक सहितको 13.29 ग्राम ब्राउन सुगर फेला परेको उहाँको भनाइरहेको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी हवलदार गोवर्धन खत्रीको कमान्डमा खटिएको 5 जनाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। रुकुम पश्चिम प्रहरीले पछिल्ला समय लागु औषधमा कडाई गरिरहेको छ। केही दिन अघि मात्र 8 बिस्कुटबाट ठुलो परिणाममा अफिम सहित 4 जनालाई पक्राउ गरिएको थियो। नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी एमुना रोका मगर र सचेतकमा कपिल वस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिल वस्तुका नवराज लामिछानेलाई नियुक्त गर्नुभएको हो। दुवै जनालाई 2083 जेठ 25 गतेदेखि लागु हुने गरी नियुक्त गरिएको छ। यसअघि प्रमुख सचेतकका रूपमा रूपन्देहीका तुलसी प्रसाद चौधरी र सचेतकमा एमुना रोका मगर रहनु भएको थियो। चौधरीले सोमबार नै कृषि भूमि व्यवस्था तथा सरकारी मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ। यस्तै सचेतकमा रहनुभएकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो। अब देश बाहिरको समाचार। इजरायल र इरानले एकअर्कामा विरुद्धको सैन्य कारवाही तत्कालको लागि रोकेको घोषणा गरेका छन्। तर दुवै देशले युद्ध विराम उल्लङ्घन भए पूर्ण कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेलाई आक्रमण रोकेको बताउनु भए पनि इरान र हिजबुल्लाह विरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कारवाही रोकेको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ। बेरुतमा अस्ति भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेप्रास्त्र प्रहार गरेको थियो। यसको जवाफमा इजरायलले हिजो इरानभित्रको सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो। यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनु भएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दावी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक रहेको बताउनु भएको छ। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गर्नुभएको छ। अन्त्यमा खेल समाचार। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजय भएको छ। गैराती लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्यान्डलाई 3-1 गोलले पराजित गरेको हो। फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका थिए। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको ओलिसेले दोस्रो हाफ सुरु भएको 4 मिनटमै अर्को गोल थपेपछि
अर्को गोल थपेपछि फ्रान्स 2-0 गोलले अघि बढेको थियो। उत्तरी आयरल्यान्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई 2-1 अवस्थामा पुर्याएका थिए, तर खेलको 75 मिनटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका र फ्रान्सको 3-1 जित सुनिश्चित गरेका थिए। फ्रान्सले असार 2 गते सेनेगलसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह आईमा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स 4 दिन अघि भएको मैत्रीपूर्ण फुटबलमा आइभरी कोस्टसँग 2-1 गोलले पराजित भएको थियो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। रासोपाको प्रदेश अधिवेशन आजदेखि। राष्ट्र मन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक। एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न नपाइने। हर्क साम्पाङ ट्राफिकको कारवाहीमा आफूलाई जानकारी नभएको साम्पाङको प्रतिक्रिया। पूर्वी तथा मध्य भेगमा वर्षा। नेपालगञ्ज दिपाल धनगढीमा धेरै गर्मी। रासोपा रोल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न। बलाराम थापाको नेतृत्वमा नयाँ कार्य समिति गठन। रोल्पा नगरपालिकाका 1-3 कक्षा पढाउने शिक्षकहरूलाई 5 दिने क्षमता विकास तालिमको उद्घाटन। रुकुम पश्चिममा ब्राउन सुगर सहित 2 पक्राउ। एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामी छानी नियुक्त। र एक अर्का विरुद्धको सैन्य कारवाही तत्कालको लागि रोकेको इजरायल र इरानको घोषणा। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 समाचार प्रभात पूरा भएको छ। 9 थाह सञ्चार नेटवर्कबाट प्रसारित थाह खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: डोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
4: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
2: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
4: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
5: बाजे के भयो, किन गालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
7: हजुर हाम्रा सेवाहरू।
9: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
9: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
5: 98-095-14-652।
8: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
8: हजुर, हाम्रा सेवाहरू
9: दाँत बाँध्ने,
8: दाँत सफा गर्ने,
9: दाँतमा सिमेन्ट भर्ने,
8: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
9: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
8: फिक्स दाँत लगाउने।
10: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 98 67 0 67 467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुनिचौर, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुनिचौर बजार रोल्पा, युनिसा सुन्चादी।

0: तुलसीपुर दाङमा शत प्रतिशत सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी, घोडाही दाङ।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। जुमो बेला खेम्रिदे गरम ओबदिरी जेउ बेला सुनो भोलि पतास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमे प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल ख्याप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले बनाइ जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमे गिमे लापरवाही सुनो चाउस खेलगेमा डुख जिमगे कोठैलाई मेला गिनाटे जन धनी मे खेप्पा क्षति ताउदु हो फोकाई
1: बाली नाली कुचिउला

0: सहयोगको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राफिक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: महासञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपले आज प्रदेश अधिवेशन गर्दै सभापति लामिछाने बागमती प्रदेश अधिवेशनमा सहभागी नहुने।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची विपक्षीको असन्तुष्टि कायमै।
1: बर्ड फ्लू प्रभावित क्षेत्रमा लाखौं पंक्षी नष्ट गरियो 75% राहत दिइने। काठमाडौँ उपत्यका समेत जोखिममा।
0: इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो। इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु।
1: र सन्यासको 5 वर्षपछि रोजर फेडरर युएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज प्रदेश अधिवेशन गर्दैछ। जिल्ला अधिवेशनहरू करिब सम्पन्न भएसँगै आज प्रदेश अधिवेशन सुरु गर्न लागिएको हो। कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगतै आजदेखि साथै प्रदेशमा प्रदेश अधिवेशन गर्न लागिएको रासोपाले जनाएको छ। हेटौडामा हुन लागेको बागमती प्रदेशको अधिवेशनको सभापति रवि लाइन्छानेले उद्घाटन कार्यक्रम थियो, तर उहाँ संसद बैठकका कारण नजानुहुने बताइएको छ। रासोपाले शनिबार र आइतबार 56 जिल्लाको अधिवेशन गरेको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। प्रवक्ता मनिष शाहका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो। रासोपाले पहिलो महाधिवेशन आगामी असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक गरेको छ।
1: संघीय संसदका दुवै सदनको बैठक आज बोलाइएको छ। प्रतिनिधि सभा बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको बैठक सभा 1 बजेलाई बोलाइएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक प्रभावित हुँदै आएको छ। करिब 1 साता स्थगित गरेर हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गर्न बोलाइएको सर्वदलीय बैठकले पनि सकारात्मक निष्कर्ष निकाल्न नसक्दा आजको बैठक पनि प्रभावित हुने देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरण लगायतकामा विरोध गर्दै आएका छन्। आज दुवै सदनमा आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ। यस्तै यसअघि स्थगित भएका बैठकहरूमा पेश गर्न कार्यसूचीमा चढेका विभिन्न विधेयक प्रस्तुत गर्ने भनिएको छ।
0: सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ। पशु सेवा

0: वस्तुबाट 13,87,78,00,000 राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। उहाँका अनुसार चीनबाट कोरोना नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी ईभी गाड़ी लगायत चाडपर्व लक्षित लत्ता कपड़ा कस्मेटिक सामान इलेक्ट्रोनिक सामान लगायत पैठारी बापत उक्त भन्सार राजस्व संकलन भएको भन्सार प्रमुख चुनालले उल्लेख गर्नुभयो। यसै गरी नेपालबाट कोरोना नाका हुँदै चीनतर्फ निकासी गरिएका मालवस्तुबाट 20,55,74,000 भन्सार राजस्व संकलन भएको प्रमुख चुनालको भनाई छ। नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादन लगायत सामग्री चीनतर्फ निकासी भएको हो।
1: गुणस्तरीय प्लम्बिङको
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको जीवन
4: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। म्याग्दीमा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जल विद्युत आयोजना निर्माण शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेवासमा हिजोदेखि विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो। आयोजना निर्देशक रमन सिंहले आगामी 4 वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिटे बाँत गाडपार र घरापमा प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो। मुस्ताङको थासाङ गाउँपालिका 4 घाँसामाको पहिरा थाप्लामा बाँत र म्याग्दीको अनुपूर्ण गाउँपालिका 4 घरापमा विद्युत गृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहले बताउनुभयो। रनप्त रिभर प्रकृतिको यस आयोजनाको 1 किलोमिटर पेनस्टक पाइपलाइन रहनेछ। प्रवर्धक कम्पनी ठेकेदार र नेपाली सेनाको कार्यालय आवास र विस्फोटक पदार्थ भण्डारण भवन तयार हुने अन्तिम चरणमा पुगेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायलले एकअर्का विरूद्धको आक्रमण रोकिएको घोषणा गरेका छन्। गत अप्रेलमा युद्ध विराम भएपछि पुनः हिजो दुई देशबीच हवाई तथा शक्तिशाली मिसाइल आक्रमण भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले हालका लागि आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझ समाप्त नभएको स्पष्ट पार्नुभयो। उता इरानले इजरायललाई पीड़ादायी जवाब दिइसकेको दावी गर्दै आफ्नो सैन्य कार्यवाही स्थगित गरेको जनाएको छ। आइतबार बेरूतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलमाथि क्षेपास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो बिहान इरानका सैन्य तथा पेट्रोकेमिकल संरचनामा हवाई आक्रमण गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई तत्काल युद्ध रोक्न आग्रह गर्नुभएको छ। ट्रम्पले इजरायललाई आक्रमण रोक्न आग्रह गरेको र त्यसअनुसार इजरायलले कार्यवाही स्थगित गरेको दावी गरिएको छ। उहाँले इरानसँग शान्ति तथा सुरक्षा सम्बन्धी सम्भावित सम्झौताका लागि वातावरण बनाउनु पर्ने बताउनु भएको छ। इजरायली आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु भएको छ भने हिजबुल्लाले इजरायली सेनामाथि रकेट प्रहार गरेको जनाएको छ। युद्धका क्रममा इरान लेबनान इजरायल तथा अन्य खाड़ी मुलुकमा 1,000 मानिसको ज्यान गएको छ।
0: अब खेल समाचार। विश्व टेनिसका सर्वकालीन महान खेलाड़ी रोजर फेडरर पुनः यूएस ओपन टेनिसको कोर्टमा फर्कने भएका छन्। अमेरिका टेनिस संघ यूएसटीए का अनुसार आगामी अगस्त 25 न्यूयर्क स्थित आर्थर एस स्टेडियममा हुने एक विशेष प्रदर्शनी खेलमा फेडररले सहभागिता जनाउने निश्चित भएको हो। रोजर फेडरर अन आइकन रिटर्न टू न्यूयोर्क नाम दिएको उक्त च्यारिटी खेलमा फेडररसँगै अन्य पूर्व अमेरिकी च्याम्पियनहरू एन्डी रोडिक आन्द्रे अगासी र जन म्याकेनरो समेत कोर्टमा उत्रनेछन्। सन् 2022 व्यावसायिक टेनिसबाट सन्यास लिएका स्विस स्टार फेडररले सन् 2019 यता पहिलो पटक यूएस ओपनको कोर्टमा खेल्न लागेका हुन्। 44 वर्षीय फेडरर यूएस ओपनको लगातार पाँच पटक सन् 2004 आठसम्म पुरूष एकलतर्फको उपाधि जित्ने एकमात्र खेलाड़ी हुन्। आफ्नो खेल जीवनमा 20 ग्राण्ड स्लाम जितेका फेडररले न्यूयोर्क फर्कने निर्णयप्रति खुशी व्यक्त गरेका छन्। न्यूयोर्कको प्रदर्शनी खेल सकिएको चार दिनपछि अर्थात अगस्त 29 रोड आइल्याण्डको न्यूपोर्टमा फेडररलाई औपचारिक रूपमा इन्टरनेशनल टेनिस हल अफ फेममा विभूषित गरिने कार्यक्रम तय भएको छ। टेनिस खेलमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई यस प्रतिष्ठित सूचीमा समावेश गर्न लागि हो।
1: अब मौसम, आज केही प्रदेशमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुँदा तराईका भूभागमा तातो दिन कायमै रहने भएको छ। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसका कारण दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा भूभागका एक दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन कायमै रहनेछ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपतिले आज प्रदेश अधिवेशन गर्दै संसद बैठकका कारण सभापति लामिछाने बागमती प्रदेश अधिवेशनमा सहभागी नहुने।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची, विपक्षीको असन्तुष्टि कायमै।
0: बर्ड फ्लू प्रभावित क्षेत्रमा लाखौं पंक्षी नष्ट गरियो, 75% राहत दिइने। काठमाडौँ उपत्यकामा समेत जोखिम।
1: इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो, इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 मृत्यु।
0: र सन्यासको 5 वर्षपछि रोजर फेडरर यूएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
4: थाहा संसार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: AIO.
6: AIO?
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: Kya chha ra ho khasya?
5: Ke chaina bhana na. Noon dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru.

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz
1: सुवर्ण अवसर
2: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रणालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नसारोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: बाजे के भयो, किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू,
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 9867-0067-4067।
9: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: होइन,
3: यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबेरी जेउ बेला सुनो खोरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नादे वातावरण मिलेने ल ख्यापा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज गिने गिने लापरवाही सुनो चाउसो खेलगेमा देख को जन धनी खेप्पा छिपी ताउकाई वन जङ्गल सर मेरो आयुर्वेदी बाली एमएल एमएओ सोछा मेला लिउसोकर पोटरालाई पार बजे हटाई
6: सलाई लाइटर्सी आउला ले सचाउने चिज राले जा बाङ्जा र यामा देने पोल गेले या इतौ चिज र रहिदे वन जङ्गल याले के भाबा या
5: पिकनिक वन रोज बाको ने सचाउँछु छिन्ने मेले चार सो सय देखि खेनाले वन जङ्गल ओसो छामी दैके बारीको चुरो विधि ओरेको नै कोबाजे निजे माछे
6: नाम थार नाम र लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने होमे ढालले च अनुगमन दिने व्यवस्था चौसन कि दुए
5: गेछो छानेला खोरेल चाउसी पोरिए होइदे तोरिन गाई गेज निके लाइजु अब नजिदे बने गेम या ल गेज निके नालाये औलेम नायो के लाइजे
6: वन जंगल स जुलिसी हो गेम बारी ल बाली नाली चुला चुली यात्रा रस चाउसो छिने ने चाउसो सैदे के खेले या
5: वन जंगल मेला दुके माइये मेला दुकी नि पार्सना खर्ना नार मिदि दे बने चाना ज मे के सये
6: बतासु चुली जु बेला त जिजिन के कोटल मे के सतांगि ने हेनो के म छिन्नी ने चाउसो के सये
5: ने लागि नि मिताई के मने के बसिए सुनो अरुले मने के बसया
6: के छ छामला पोया ल मे लागि किसन कि नि जित छ त ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनि कार्यालय ल खबर दिए
5: अनुरोध सुनसारी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी डम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाउ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगा बिङ्गा छिमल लेवा बोका झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाउ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिले घर चाहियो नि?
7: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खच खच के को झगडा हो यो?
7: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुनिचौर रोल्पा।
11: के तपाईँ

0: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
0: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हात जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
0: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घर तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
0: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
0: 98095 82605
1: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर, पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6070।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ। मलाई दिनुहोस् त तपाईँको

0: अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: हेलो, हेलो, भन्नुहोस् त।
0: हेलो, हजुर
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्छु?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जला ट्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिलिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज प्रदेश अधिवेशन गर्दैछ। जिल्ला अधिवेशनहरू करिब सम्पन्न भएसँगै आज प्रदेश अधिवेशन शुरू गर्न लागेको हो। कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै आजदेखि 7 प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको राष्ट्रपालले जनाएको छ। हेटौँडामा हुन लागेको बागमती प्रदेशको अधिवेशनमा सभापति रवि लामिछाने उद्घाटनका लागि पुग्ने कार्यक्रम थियो, तर उहाँ संसद बैठकका कारण नजानुहुने बताइएको छ। रासोपाले शनिबार र आइतबार 56 जिल्लाको अधिवेशन गरेको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राजपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। राजपाले पहिलो महाधिवेशन आगामी असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक गरेको छ। संघीय संसदका दुवै सदनको बैठक आज बोलाइएको छ। प्रतिनिधि सभा बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको सभा 1 बजेलाई बोलाइएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक प्रभावित हुँदै आएको छ। करिब 1 साता स्थगित गरेर हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गर्न बोलाइएको सर्वदलीय बैठकले पनि सकारात्मक निष्कर्ष निकाल्न नसक्दा आजको बैठक पनि प्रभावित हुने देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करको दर हेरफेर गरेको प्रकरण लगायतमा विरोध गर्दै आएका छन्। आज दुवै सदनमा आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ। यसअघि स्थगित भएका बैठकहरूमा पेश गर्न कार्यसूचीमा चढ़ेका विभिन्न विधेयक प्रस्तुत गर्ने भनिएको छ। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा प्रभावित देखिएका छन्। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7 लाख अण्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दालका अनुसार केही साता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी 12 चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्ला समय नवलपरासी जिल्लामा फैलिएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिनुभयो। थप संक्रमण नहोस् भन्नको लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक फरक पर्न सक्ने भएकोले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो। उपल्लो मुस्ताङ स्थित लमान्थङ एक नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले जेठ 16 गतेसम्म 6,66,26,00,000 राजस्व संकलन गरेको छ। गत 21 भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल चीन उत्तरी कोरला नाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारी बापत उक्त परिमाणमा भन्सार राजस्व संकलन भएको हो। नेपाल चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट 13,87,78,00,000 भन्सार राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुनालले जानकारी दिनुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
4: Coming up next.
5: कार्यक्रम सुशेली।
6: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हाकपारे र पालनदेखि देउरा र टप्पासम्म
7: कार्यक्रम सुशेली।
6: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
8: कार्यक्रम सुशेली।
6: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
8: कार्यक्रम सुशेली।
9: हेलो
10: हेलो हेलो,
9: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लु हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो, के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्छु?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: AIO.
15: AIO?
14: Yes, AIO. All in one mart. The best place for shopping.
15: Kya tara ho khas pya?
14: Ke chaina bhana na, nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
15: Wow, kaha chha yo?
14: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalaya ko chheuai ma.
16: All in one mart, helping make your life easier.
3: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मेदौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापी बाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
16: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली।
3: सारङ्गीको तारदेखि सुमनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म,
4: सुसेली
3: सुसेली
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली।
4: अनेक जाति अनेक भाषा मिलेका गाउँघर, नेपाल जस्तो नेपाली जस्तो, अन्तपो काँछ र खेतबारी राम्रो, खेती र पाती, बजार र सहर, थकाई मेट्ने, भाइसाथी भेट्ने, सबैको रहर, कहाँको तपाई कहाँको हामी, भेट भनौ बाँचेर, हृदयभरि बोकेर लानु सम्झना साँचेर, हृदयभरि बोकेर लानु सम्झना साँचेर। नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुसेलीमा। सुसेली लिएर आइपुगे म ओम भण्डारी, नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली। बिहान यही बेला कार्यक्रम प्रसारण हुन्छ। हामी रेडियो थाहा संसारको काठमाण्डु स्टुडियोबाट बोलिरहेछौं। कार्यक्रम सुसेली काठमाण्डुमा रेडियो थाहा संसारसँगै रुकुम पश्चिममा रेडियो सानोभेरी र आफ्नो एफएम, रुकुम पूर्वमा रेडियो पूर्वी रुकुम, सल्यानमा रेडियो शारदासँगै सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्क, रूपन्देहीमा रेडियो तिलुत्तमा, दाङमा तुलसीपुर, उदयपुरमा बेलका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र मरेल, मुगुमा रेडियो मुगु सँगै सौर्योदय, रूलपामा रेडियो जलजला र माडी आवाज, बैतडीमा रेडियो निंगला सैनी अनि बझाङमा रेडियो सेती थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ कार्यक्रमलाई। तपाईँले थाहा संसारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहासंसार.com थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न र सुनाउन सक्नुहुन्छ। तपाईँ घरदेश नेपालमै, परदेश नेपाल बाहिर, हतारो फुर्सद जहाँ जसो अवस्थामा हुनुहुन्छ, हामी त्यही कार्यक्रम सुसेली लिएर तपाईँलाई भेट्न आइपुगेका छौं। यो गीत सुनाउने कार्यक्रम हामी रैथाने अथवा लोकगीत, जसलाई जनगीत र स्थानीय गीत, गाउँका गीत पनि भन्ने गरिन्छ, यिनै गीत सुनाउनु प्रमुख उद्देश्य हो। अरू कुरा बहाना हुन्। आज सुसेलीको खास र विशेषांक, आज हामी सुसेली संवादमा, सुसेलीमा हुने कुराकानीमा अतिथिसँग कुराकानी गर्दैछौ। यो भलाभली तपाईँलाई पनि अवश्य विशेष लाग्नेछ नै। आज हामीसँग वरिष्ठ लोक गायक कलाकार आदरणीय कमलीकान्त भेटुवाल हुनुहुन्छ। उहाँका थुप्रो गीत हामीले बेला बखत कार्यक्रमबाट सुनाएकै छौं र ती गीतहरूसँगको सम्बन्ध उहाँको व्यक्तिगत जीवनदेखि नेपाली लोक संगीतका पेरिफेरीमा अवश्य आज हामी सधैँका निम्ति काम लाग्ने केही चर्चा सुन्नेछौं र सुनाउनेछौं। कार्यक्रममा आज हामी हाम्रा आजका अतिथिलाई नै बढ़ी प्रस्तुत गर्नेछौ, सँगै रहनेछौ। हजुर नमस्कार।
5: हजुर नमस्कार सर,
4: यहाँलाई हार्दिक स्वागत छ सुसेलीमा।
5: धेरै धेरै धन्यवाद मेरो प्रिय आदरणीय ओम भण्डारी सर र आदरणीय भगवान रूपी श्रोता महानुभावहरू, ज जसले थाहा संसार रेडियो मार्फत देशभरि विदेशभरि विदेशबाट चाहिँ यो लोक सुसेली कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँहरूलाई म प्रणाम गर्न चाहन्छु।
4: गायक कलाकार त्यसदेखि रेडियोका एकजना प्रस्तुता पनि सँगै प्राध्यापक पनि, सबै कुरा तपाईँसँग जोडिएर आएको छ र केही गीतहरू नेपाली लोकगीतका मानक गीत बनेका छन्। तीनमध्ये हजुरको गीत पनि छँदैछ, यो कार्यक्रममा चर्चा गरौंला। अचेल कता कता के पो गर्दै हुनुहुन्छ
5: सर? हजुर, लोक संगीतलाई मैले प्यारो एउटा विषयवस्तु बनाएको छु, किनभने गाउँठाउँ शङ्खसभाबाट म आएको व्यक्ति हुँ, हिमाली प्रदेशबाट। त्यो शङ्खसभाको सेरोफेरोबाट आएपछि त्यहाँका लोकभाकाको माया लाग्ने हुँदाखेरि त्यो सँगसँगै गीत गाउँदै संकलन गर्दै आउँदा आउँदै यो समयमा आइपुगेको छु र यही लोकगीतको संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेको छु र सँगसँगै प्राध्यापन पेसा अब लोकगीत सँगसँगै पढाउने पेसा पनि रोजौँ भनेर मैले पढाउँदै पनि आइरहेको छु र अन्य कुराहरू अब नेपाली मौलिक लोकभाकाहरूलाई बचाउँदै सारङ्गीसँग गुनगुनाउँदै त्यो कामहरू गर्दैछु सर।
4: अब एकजना गायक त्यो पनि लोकगीत गाउने कलाकार अब सारङ्गी अहिले पनि हजुरको काखमा अँगालोमा सारङ्गी छ होइन कलाकारले हामीले सुनेका छ यहाँ अंग्रेजी विषयको प्राध्यापन हो
5: हजुर पढाउँछु सर म
4: कदाकति झट्ट सुन्दा चाहिँ मेल नखाए जस्तो कसरी सम्बोधित हुन पुग्यो
5: यो आफ्नो कला हो आफ्नो प्रतिभा हो म सानैदेखि गीत गाउने हुनाले पछि चाहिँ सिकेको म सारङ्गी चाहिँ सिकेँ अब त्यस्तो सारङ्गी राम्रो धेरै उत्कृष्ट गन्धर्वले जस्तो बजाउने त होइन तर पनि सारङ्गीलाई एउटा साजको रूपमा आवाजसँग जोड्ने एउटा सहयात्रीको रूपमा मैले प्रयोग गरेको छु र यो संरक्षण पनि गर्नुपर्छ है लोकगीतसँग सारङ्गी सँगै जोडिँदै आएको हुनाले यो तार बाजा यो धुनसँग संयोजन हुने हुनाले मैले सारङ्गीलाई पनि नछोड्ने प्रण गरेको छु त्यसरी नै म अगाडि बढेको छु।
4: यो अनुकरणीय कुरा छ नेपाली झर्रो शब्दहरू लोकगीतमा हुन्छ नेपाली बाजासँग नेपाली गीत नाचसँग खेल्नुपर्ने मान्छे औपचारिक अध्ययन चाहिँ अंग्रेजी विषय अंग्रेजीको प्राध्यापक भन्दाखेरि कतिलाई फरक लाग्ने नि
5: अंग्रेजी र नेपाली हुन त भाषा हो माध्यमहरू हुन् दुईटा
4: दुईटैमा साहित्य छ
5: दुईटैमा साहित्य छ अब अंग्रेजीको साहित्य त त्यस्तो प्रकाण्ड विद्वान हामी होइनौँ न नेपाली परे न अंग्रेजी परे तर मैले चाहिँ अंग्रेजी कसरी पढाउने अंग्रेजीका कन्टेन्टहरू ग्रामरहरू कसरी पढाउने इङ्ग्लिस पढाउँदाखेरि कहिले काहीँ कन्टेन्ट डिफिकल्ट हुन्छन् कसरी पढाउने ती टर्मिनोलोजीहरूलाई शब्दावलीलाई लोकगीत हो प्रयोग गरौँ कि क्या हो घरिघरि किन लोकगायक पनि हुँ म भनेर कहिले काहीँ ती कन्टेन्टमा चाहिँ डिफिकल्ट कन्टेन्टमा मैले लोकगीतका लयहरू पनि सँगसँगै म अन्तर्घुलित बनाउँछु म त्यहाँ अन्तर्घुलन हुन्छ त्यसमा त्यसले चाहिँ एउटा पेडागोजीलाई एउटा आर्ट अफ टिचिङलाई अझ इनोभेटिभ अलिक क्रिएटिभ बनाउँछ कि भन्ने कुराले म अगाडि बढिरहेको छु र अंग्रेजी र नेपाली हुनाले अब म नेपालीपन भएको एउटा व्यक्ति भएको हुनाले म नेपालीपनसँग नेपाली लोकगीत जोडिएको हुन्छ अंग्रेजी त मैले मेजर इङ्ग्लिस लिएर म पढेको हुनाले पनि त्यो सब्जेक्ट मेरो प्रोफेसन बन्यो भनौँ न टिचिङमा
4: एउटा सुअवसर चाहिँ यहाँलाई प्राप्त भयो आफूले बजाएको बाजा आफूले गाएका गीत नेपाली झर्रो लोक सङ्गीतलाई त्यहाँ प्रवाह गर्न पनि पाइयो है
5: एकदम सर हो
4: क्याम्पसका विद्यार्थीहरू
5: हो हजुर हो के हुन्छ हुँदो रहेछ भने विद्यार्थी गाउँ गाउँबाट आउने अब एउटा सामुदायिक क्याम्पसमा पढाउँछु कोटेश्वर बहुमुखी क्याम्पसमा अनि त्यो बच्चाहरू अझ छोरी बुहारी भनौँ न सामुदायिक क्याम्पस भनेको छोरीहरू पढ्ने बढी बुहारीहरू पढ्ने भाइ बहिनीहरू पढ्ने त्यो लेभलका विद्यार्थीलाई चाहिँ गाउँ सम्झाउने एउटा वातावरण पनि बन्दो रहेछ हजुर टिचिङ सँगसँगै तर दिनै गाउने पनि होइन दिनै गाइरहँदा पनि त्यति रमाइलो त हुँदैन कहिले काहीँ अब अप्ठ्यारो लागेको बेला ओहो यसलाई लोकगीत जोडेर पढाइदिउँ क्या हो यो कन्टेन्टलाई जस्तै अनुमति पोइक वर्डहरू अनुकारात्मक शब्दहरू हुन्छन् कहिलेकाहीँ असोनेन्स एलिटरेसन लिटरेचरमा भएका कुराहरू कसरी गीतसँग जोडेर पढाउने भनेर कहिलेकाहीँ इक्जाम्पल दिन सक्छु त्यो हामी कुरा गर्दै जाउँला होइन तर अनौठो चाहिँ अनौठै हुन्छ यसलाई नेपालीमा भन्ने इङ्ग्लिसमा ट्रान्सलेट गरेर गर्ने गर्छु मैले होइन एउटा लोकगीत गाउनेले पढेका पनि हुन्छन् अथवा अध्ययन सङ्गीतको पनि आफ्नै अध्ययन छ पढ्नु पनि पर्छ भन्ने अभिप्रायले म अगाडि बढिरहेछु।
4: अब हाम्रो एक तब्काको कुनै समयको एउटा जनविश्वास के हो भने लोकगीत गाउने भनेको विशुद्ध खेती किसानी गर्ने मान्छे गाउँका मान्छे जो धैला मैला छन् उनीहरूले सहर देख्दैनन् दुःख छ भीर पोखरामा वन जंगलमा दिन बिताउँछन् त्यस्ता मान्छेको हृदय फुटेर आएको गीत हो भने यस्तो मात्रै गाउँका मान्छेले सुन्ने गीत कुनै बेला शहरका ठूला चिल्ला भवनहरूमा सुकिला मुकिला मान्छे कहाँ प्रतिबन्धित जस्तो थियो आज त सर्वव्यापक भएको छ भनेको त्यसरी चाहिँ नि लोकगीत चिनिन्थ्यो तर आज विश्वव्यापी भएको छ नेपाली लोकगीत जससँग थुप्रो हामीले सुनाउन लायक र उत्साहप्रद कुराहरू छन्
5: होइन
4: यसैले धेरै मान्छेको जीविकोपार्जन भएको मात्रै होइन जिन्दगीलाई नयाँ जीवन प्राप्त भएको छ
5: अवश्य
4: सकेको जीवन जिन्दगी पनि पुनर्ताजगी भएर आएको छ त्यस्तो एक खालको जीवन दर्शन लोकगीतभित्र छ तपाईँको चाहिँ अहिले यति बेला आएर गीत प्रधान भयो कि प्राध्यापन चाहिँ बढी मुखरित हुन गयो
5: म सँगसँगै साइमल्टेनियसली मैले लगाएको छु अब गीतमा अलिकति के हुन्छ भन्दाखेरि संकलन जोडिएको हुन्छ लोकगीतमा विशेष फिल्ड बेस्ट अप्रोच अपनाउनु पर्ने हुन्छ। त्यसै कोठैमा बसेर म बनाउँछु है भनेर भन्ने समय छैन, अलिकति जाँगर चलाउनु पर्छ, बुढापाकाहरूलाई भेट्नै पर्छ, त्यो माटो छनै पर्छ। अब प्राध्यापनसँग जोडिएको हुनाले ती पुराना लोकभाकाहरूसँग जोडेर म टिचिङ चाहिँ म गर्छु, तर मैले बढी समय चाहिँ मैले बिहान 6 बजेदेखि दिउँसो 3 बजेसम्म पढाउनु पर्ने भएको हुनाले विदाको समयमा कहिले 1 महिना विदा हुन्छ, कहिले 20 दिन विदा हुन्छ, त्यो समयमा म फिल्डमा गएर गाउँठाउँ घुमेर केही संकलनहरू खोजेर ल्याउँछु, त्यसमा चाहिँ रिसर्च गर्छु, खोज्छु किन यसो हुन्छ, किन यसो हुँदैन, यसको ग्याप के हो त्यस्तो खोज्छु, अनि इङ्ग्लिस हिन्दीहरू किन कोड मिक्सिङ भइरहेछ, किन बढी प्रयोग भइरहेछ लोकगीतमा भनेर त्यसको अध्ययन रिसर्चहरू पनि गरिरहेछु, कतिपय कुराहरू आर्टिकलमा पनि पब्लिस गरेको छु सर होइन। अनि अहिले क्लासरुममा मेरो आफ्नो प्रतिभा त क्लासमा पनि देखाउनु पर्यो, कक्षा कोठा भने त एउटा लघु समाजको रूपमा हामीले लिन सक्छौँ, मिनिएचर सोसाइटी हो, त्यहाँ धेरै दर्शकहरू हुन्छन्, थोरै दर्शक भयो भने तिनीहरूको मन फराकिलो हुन्छ, हरेक गाउँको प्रतिनिधित्वको रूपमा क्लासरूममा छिरेका हुन्छन्, अनि भाका कहिले काहीँ त्यहीँभित्र नै गाउँछ सर, कोड मिक्स भाका गीतहरू
4: हजुर त्यसबाट त्यहाँ पनि त्यो अवसर पाइहाल्छ। दुईटै कुरा मैले यहाँलाई सोध्नै परेन, सोध्न खोज्दै थिएँ अचेल नयाँ गीत चाहिँ किन रेकर्ड नगर्नु भएको भनेर, तर यसैको अध्ययनमा अनुसन्धानमा विश्लेषणमा
5: लागेको
4: प्रभावमा नै हुनुहुन्छ, अलिकति समय भइहाल्यो भने सारङ्गी नै बज्ने, गीतै गाउने, यो गीत कस्तो रहेछ खोज्ने, लेखहरू लेख्ने होइन, त्यसैको सरजाममै तपाईँको समय बितिरहेको
5: छ, त्यसरी गइरहेको छ। जस्तै कार्यक्रम भयो भने कार्यक्रमसँग सम्बन्धित त्यसले मेसेज के दिन सकेको छ, जस्तै वातावरण दिवस विश्व वातावरण दिवससँग सम्बन्धित शब्दहरू कलेक्सन गर्ने, लोकलयमा गीत गाउने सुनाउने, त्यसले पनि बचाउँछ नि हुन्छ समाज परिवर्तन,
4: हर कुरालाई संगीत र लोकसङ्गीतसँग जोड्न सकिँदो रहेछ। अब यति कुरा गरिरहँदा कोही हाम्रो नयाँ भाइ साथी संगी मित्र कोही हुनुभयो भने
5: हजुर सर
4: कति दुविधा भयो भने स्पष्ट होस् भन्नको लागि यहाँको एउटा गीत सुनाउन, मैले फरमाइस गरौँ कि
5: होइन, गीत त अब धेरै छन्, पुराना सर्जकहरू गर्ने गीतहरू छन्, गाउन मन लाग्छ,
4: तपाईँको
5: आफैले गाएका भनेको मेरो आफ्नो स्वरमा संकलन गरेर गाएका भाकाहरू पनि रमाइला छन्, राम्रा छन्, सरल शब्दहरू छन्। अब यो कुन गाउने भन्दाखेरि अब यसमा चाहिँ कन्टेन्ट जोडेर एक दुई टुक्रा गाउने हो कि जस्तो लाग्छ, जस्तै कक्षा कोठामा यो शब्द अप्ठ्यारो भयो भने कुन गीत गाउने भन्ने हिसाबले एक दुईवटा गाउँ कि
4: हुन्छ,
5: अथवा कुनै एउटा लय,
4: मैले त सबै र बाख्रा उकाली लागे घरले झम्के बुलेली, जो देश विदेश चर्चाको गीत बन्यो, चासोको गीत बन्यो,

अरूलाई आउँदा जेसुकै भन अरूलाई आउँदा जेसुकै भन म आउँदा चाहिँ ओइ भनाई झम्के गुलेली म आउँदा चाहिँ ओइ भनाई झम्के।

कलम नै ल्याउन माटी नै ल्याउन कलम नै ल्याउन माटी नै ल्याउन म लेख्छु के लेख्दिन जम्के गोलेली।

0: हजुर सर, यो गीतहरू मैले 16-17 वर्ष अगाडि मैले रेडियो नेपालमा रेकर्ड गरेको।
1: यो गीतले त तपाईँलाई थुप्रो पुरस्कार र सम्मानहरू पनि दिलायो होइन?
0: हजुर सर, गीतले एउटा सरल शब्द, मिठो शब्द भन्नुहुन्छ सबैजनाले, दर्शक श्रोता महानुभावहरू, मिडिया कर्मी साथीहरू, हजुरहरू जस्ता विद्वान व्यक्तित्वहरूले नै यो गीतको प्रचार प्रसार, लोकगीतलाई माया गरेर नै योसम्म यो गीत बाँचेको छ, बाँचिरहनेछ।
1: यो गीतमा संकलन चाहिँ यहाँको आमाको?
0: हजुर, यसो छ, यो संकलन भन्ने कुरो दुई चारजना व्यक्तित्वकै म नाम लिन्छु खुलेर, होइन? पहिले रफ भाका पहिले गाउँतिर एकजना झम्के अधिकारीले गाउँथे अरे भन्ने सुने, तर मैले उहाँलाई कहिल्यै भेटिनँ। तर मामा कान्छा मामाबाट पाएँ, आमाबाट पाएँ, ती झम्के अधिकारीका भान्जाबाट पाएँ। मेरो मेन मलाई सपोर्ट गर्ने चाहिँ हेमकुमारी कटेल फुपू, यी शब्दहरू दिने खोजेर, यस्ता यस्ता शब्द छन् भाइ भनेर दिनुहुन्थ्यो। अनि त्यो शब्द चाहिँ अब धेरै त गाउन नमिल्ने रहे नेपालमा, अनि संकलित पनि शब्द आफूले पनि मेलोडी मिलाएको, अनि यस्तो यस्तो मौलिक भाका छ है भने सुनिसकेपछि रेडियो नेपालमा मैले रेकर्ड गरेको।
1: तिनलाई प्रशस्ति केलाएर निफनेर
0: केलाएर निफनेर अझ नगा भन्थे रेडियोमा त, अझ धेर भयो भाइ, यति बाख्रा साख्रा गाउने होइन, धेर भयो, एकैचोटि दोस्रो लाइनबाट सुरु गरौँ न भन्ने कुरा, जस्तै पै भन भन्ने कुरालाई हटाइदेऊ भन्ने कुराहरू पनि विवादमा आएका थिए।
1: अरू आउँदा जस्तो कि भन्न, म आउँदा चाहिँ पै भन,
0: त्यस्तो चाहिँ थियो। धेरै ठाउँहरू मैले
1: गर्दै गर्दै गर्दै यो गीत बन्यो।
0: जे भए पनि गीतको सुन्दरता भनेको संकलन नै रहेछ कि लोकगीतमा,
1: वास्तवमा मौलिकता त्यसैमा रहेछ। कसरी पो यो गीत संगीतमा हेरिनु भएको
0: सर? हजुर, म त अब गाई गोठालो गर्दा, मेलापात गर्दा त एउटा प्राकृतिक स्वर पनि चाहिँदो रहेछ, अनि यसो गाउँठाउँमा सुनाउँदाखेरि भाइ भोइस त राम्रो छ त, लोक सङ्गीत सिक्नुपर्छ भन्नुभयो, अनि सँगसँगै गाउँबाट आएको मान्छेले लोकगीत भनेपछि हुरुक्कै, अनि त अवसर पनि मैले पाएकै हो, रेडियो नेपालले पनि मलाई अवसर दिएको हुनाले संकलन गर्नै पर्छ भन्ने भएपछि, अनि मैले त्यसरी हौसिन्दै अगाडि प्रेरित हुँदै अगाडि बढेछ।
1: कार्यक्रम सुशेलीमा, सुशेली सम्वादमा, यो भलाभलीमा आज हामीसँग वरिष्ठ गायक कलाकार आदरणीय कमलीकान्त भेटवाल हुनुहुन्छ, जो अहिले चाहिँ गाउने सँगसँगै लोकगीतको क्षेत्रकारीमा, यसको चाहिँ नि खोज अनुसन्धानमा, गीत कहाँबाट आएछन्, कस्ता रहेछन्, यिन गीतले हाम्रो समाजलाई कस्तो प्रभाव पार्दो रहेछ, यसै कुराको मेसो माध्यममा हुनुहुन्छ, लेख्ने पनि गाउने पनि, अनि आफ्नो पेसागत क्षेत्रमा प्राध्यापन गरिरहँदा विद्यार्थीहरूलाई यी कुरा भन्ने पनि, जुनसुकै हिसाबले पनि समाजमा लोकगीतको प्रभावीकरणमा यसलाई चाहिँ विस्तृति गर्नेमा हुनुहुन्छ। हाम्रो नेपाली लोकगीत के रहेछ, यहाँको यो अनुभवले के समेटेको छ?
0: नेपाली लोकगीत अब सबैजनाले भन्न सक्नुहुन्छ, हामी नेपालीपन भएका झर्रा शब्दहरू जनजीवनमा झुन्डिएका र त्यो गलाबाट निस्किएका एकदम सदाबार नदी खोला जस्ता चाहिँ अनवरत रूपमा बग्ने, पुस्तान्तरित हुँदै जाने, न मौखिक रूपमा प्रसारण हुँदै जाने, एउटा चाहिँ मौलिकता बोकेको धुन रहेछ लोकगीत भनेको। हरेक व्यक्तित्वहरूले भन्दै जाँदाखेरि, खोज्दै जाँदा, त्यो ग्रामीण परिवेशमाबाट आएका झझलको मौलिक लोकगीत धुनहरू नै लोकगीतको रूपमा हामीले लिने गर्छौं। अघि भन्नुभयो हजुरले पनि, लोकको आवाज, जनताको आवाज, जो चाहिँ अलिकति ग्रामीण परिवेशमा बढी फोकस गर्नुहुन्छ, उहाँहरूबाट आएका भाकाहरू नै लोकगीत हुन् भन्छु म चाहिँ।
1: हजुर, यो लोकगीतले चाहिँ जस्तो हामी भन्दा अहिले मौलिक अमौलिकको कुरा हुन्छ,
0: हजुर,
1: कस्तोलाई मौलिक कस्तोलाई अमौलिक कसरी छुट्याउने, यसको कहाँबाट यसको भेद के हो?
0: मौलिकता
1: सबै मिठो लाग्छ,
0: मिठो लाग्ने हजुर, मौलिकता भनेको अब संकलनमा मौलिकता हुनु पर्यो, अलिकति पुरानो जेनेरेसनबाट आएका अनुभव मिसिएका, दुःख आँसु आँसु मिसिएका, त्यो मेलोडीसँगै मिसिएका कुराहरू अलि मौलिक हुन्छन्, अनि ती मौलिक शब्दहरू अहिले भेट्न एकदम गाह्रो छ, ती व्यक्तित्वहरूसँगै उहाँहरूसँगै शारीरिक रूपमा जसरी बित्नुभयो उहाँहरू त्यसरी नै शब्दहरू बितिरहेका छन्, अप्ठ्यारो अवस्थामा पुगेका छन्। ती मौलिक शब्दहरू भनेका कस्ता हुन् भने, अब अलिकति के भन्छ त्यो, अलि अप्ठ्यारो ठाउँमा मात्रै भेटिने क्या, अप्ठ्यारो परिस्थितिमा, दुःखमा भेटिन्छ, त्यो सुख आनन्दमा यस्ता मौलिक कुराहरू खासै भेटिँदैनन्, तिनीहरूको रहन सहन संस्कृति, तिनीहरूको खास छुट्टै वातावरणमा भेटिने कुराहरू हुन्। मौलिकता भन्ने कुरो अब त्यो चेन्ज हुँदै चाहिँ जाँदो रहेछ, अहिलेको जेनेरेसनले को मौलिकता र पुरानोको मौलिकतालाई कम्पेयर गरेर पुरानो चाहिँ राम्रो, अहिलेको चाहिँ मौलिकता नराम्रो भन्न त मिलेन। मौलिकता भनेको र पुस्तान्तरित हुँदै जाने हुनाले, त्यति बेलाको मौलिकता भनेको त्यो खास झर्रो शब्द गाउँमा बोलिने, गाउँमा अभ्यास भएका कुराहरू नै रहन्थे, खानेकुरादेखि लिएर रहनसहन चाडपर्व, तर अहिलेको मौलिकता भनेको जहाँ जस्तो अवस्था छ त्यसैमा चाहिँ रमाउने अर्को किसिमको मौलिकता छ। तर मौलिकता त्यो चाहिँ आयातित हो, अहिलेको चाहिँ त्यो मौलिकता चाहिँ खास त्यहीँबाट चाहिँ कहिल्यै नमर्ने गरी रहिरहेको अमिर छा बनेर रहेको कुरा हो, जुन कुरो लोकगीतमा भेट्न सकिन्छ।
1: यो त एउटा रुख जस्तो रहेछ होइन, पुराना पातहरू झर्दै जान्छन्, नयाँ पालुवाहरू लाग्दै लाग्छ। पात चाहिँ तिनै हुन्,
0: तिनै
1: प्रजातिका
0: प्रजाति हो। बरु यसका जराहरू कयौं किलोमिटर मिटर
1: भूतकालको अनन्त
0: गहिराईमा
1: जाइरहेकै छन्।
0: हजुर सर,
1: होइन त्यसरी पनि हेर्न सकिन्छ।
0: सकिन्छ सर।
1: यसले साधारण मानिसलाई कस्तो प्रभाव पार्दो रहेछ, यसको असर कस्ता हुँदो रहेछ, लोकगीतले समाजमा पार्ने चाहिँ?
0: समाजमा असाध्यै यसले राम्रो गुड इम्प्रेसन, एउटा राम्रो एउटा काथोज, एउटा इमोसनल अट्याचमेन्ट त्यसले दिन्छ। कहिले काहीँ लयले दिन्छ, कहिले काहीँ शब्दले दिन्छ, कहिले काहीँ स्वरले दिन्छ। त्यो अब केले दिन्छ भन्ने कुरा ठ्याक्कै चाहिँ त्यो साइकोलोजी चाहिँ त्यो मनोभावना बुझ्न गाह्रो छ। जस्तै यो गीतले तपाईँको के कुराले छुन्छ भनेर सोध्नै पर्छ, यो त्यसै अनुमानले बोलेर पनि नहुँदो रहेछ। यो मौलिकता कुनले चाहिँ छुन्छ भन्ने कुरो चाहिँ मलाई चाहिँ यो तरिकाले छोयो हो यसले भन्छन्। त्यो मान्छेको इमोसनलाई छुन धेरै गाह्रो कुरा रहेछ कि सर। अब केले छोयो छोयो, अब अहिलेको छुने भने कुन खानेकुराले छुन्छ मान्छेलाई अहिले? अब ढिँडो त मन पराउँदैन कतिले,
1: जिब्रामा स्वाद रहिरहन्छ के हो त?
0: स्वाद कुनले, स्वास्थ्य केले दिन्छ भन्ने कुरा हामीले खोज्दै जाने हो भने नेपाली मौलिकता चाहिँ रोज्दै जानुपर्छ कि जस्तो लाग्छ। अब नेपाली मौलिक भाषाहरू यसरी संरक्षण गर्ने, बोल्ने, लेख्ने, सुनाउने, पढाउने एक कुरा गर्यो भने मौलिकता जोगियो, अब
1: नत्र जोगियो
0: नत्र जोगिएन।
1: हाम्रो गाँसबास कपाससँग हाम्रो गीत सङ्गीतले
0: हजुर सर
1: सम्बन्ध राख्छ, राख्दो रहेछ
0: अवश्य। सँगसँगै
1: समस्या समाधान गर्नको लागि होस् अथवा यहाँ यस्तो समस्या छ भनेर कतै हामीले त्यसलाई सूचना प्रवाह गर्नुहोस्।
0: हजुर सर, एकदम घाँसबास कपास मनोरञ्जन स्थानीय स्वास्थ्य मनोरञ्जन, अब अस्वास्थ्य भन्ने बित्तिकै यसले सबै कुरा बिगार्ने भयो, र स्वास्थ्य मनोरञ्जन प्रदान गर्ने मान्छेलाई अब एउटा चाहिँ सफ्ट कुराहरू पनि चाहिन्छ। कति हार्ड कुरा मात्रै भन्दा पनि अलिकति डरलाग्दा कुराहरू गर्नुभन्दा अलिकति मान्छेलाई आनन्दित तुल्याउने खालका सफ्ट कुराहरू सङ्गीतले दिने हुन्छ। अझ त्यसलाई दिने भनेको लोक सङ्गीतले नै हो,
1: झिरलो पिरलोबाट मान्छेलाई मुक्त गर्ने,
0: मुक्त गर्ने त्यो तनावबाट चाहिँ आनन्दसँगले लोकगीत। लोकगीत त क श्रेणीकै हो भन्छु म चाहिँ, किनभने यो सुन्दैखेरि आफ्नो पन झल्किन्छ भने त्यो जहाँ अमेरिकाको जुनसुकै स्टेटमा बसोस् तर नेपाली हो नि त ऊ त पहिलो कुरो, जहाँ बसे नि आफ्नो मौलिकताप्रति रुन्छ, आँसु झार्छ, हुर्क हुन्छ, नाच्छ, उठेर झुर्क उठेर नाच्छ, खोइ खोइ बाजा कता छ भनेर खोज्छ। त्यो प्रभाव हो, त्यो चाहिँ किनेर किन्न सकिँदैन, डलरले पनि त्यसलाई बिर्सन सक्दैन। त्यो मौलिकता रहन्छ र त मान्छे हुरुक्क भएर फेरि नेपालै फर्किँदैन कतिपय कलाकारहरू।
1: त्यो त सर हामी अमेरिका बेलायत जानै नपर्दो रहेछ, यहीँ गाउँ छोडेर हामी सहर बस्दाखेरि
0: हो त
1: आमाले पकाएको कसुरीको भात सम्झेर, आमाको अनुहार सम्झेर, घर सम्झेर, आँगन सम्झेर, ती आँगनका दिलडाल खेली हिँड्ने बाख्रा पाठा सम्झेर, बाटो माटो आँटो ठाँटी सम्झेर कति आँसु धारेका छन् भने हामीलाई आफ्नोपनमा पुर्याउने एउटा सबभन्दा गतिलो सबभन्दा चाहिँ नि उपयुक्त ओखती नै रहेछ नि। नत्र त मान्छे भड्की जान्थ्यो,
0: मान्छे
1: हिम्मत त हुन्थ्यो नि, अनि पैसा कमाएपछि धनी भएपछि
0: एकदम
1: सब चिज बिर्सन्थ्यो होला।
0: म कतिपय कुराहरू म वास्तवमा रोगी भइसक्थेँ क्या, म कामै नलाग्ने भइसक्थेँ होला जस्तो लाग्छ क्या। यदि मैले सारङ्गी समातेको थिइनँ भने, मैले लोकगीतलाई रोजेको थिइनँ भने, मैले बच्चा बच्चीसँग क्लासमा भुलिएको थिइनँ भने म कस्तो हुन्थेँ होला जस्तो इमेजिन गर्छु क्या। म अहिले म वास्तवमा काम नलाग्ने हुन्थेँ होला जस्तो लाग्छ क्या। काम नलाग्ने भनेको चाहिँ जङ्क जस्तो क्या, पत्रु जस्तो। अहिले क्षेत्र नै यही हो त, अब मैले रोजेको, जानेको, बुझेको, मलाई यसमै आनन्द आउँछ भने यो काम गर्न चाहिँ छोड्नुहुन्न जस्तो लाग्छ।
1: काम नलाग्ने भए त काम लाग्ने मात्रै होइन, सबैलाई सधैँ नभई नहुने नभएको तपाईँलाई ए लोकगीतले। अब फरक चाहिँ कस्तो पर्दो रहेछ भने तपाईँ मात्रै आउनुभएको भए हामीलाई यति प्रभाव पर्थेन होला।
0: हजुर,
1: तपाईँले सारङ्गी लिएर आउनुभयो, तपाईँको काखमा तपाईँको अङ्गालोमा सारङ्गी देखेपछि यो हाम्रो दृष्टिकोण नै बदलिएको छ, सकारात्मक भएको छ, आनन्द भएको छ।
0: एकदम
1: तपाईँले अघि भने कहिले धुनले, कहिले बाजाले, होइन कहिले स्वरूपले नेपालको एउटा ढाका टोपी मात्रै लाउँदा पनि त्यसले नेपाली पहिचान दिए जस्तै यो वातावरण चाहिँ बदलिदिने रहेछ। अब यहाँले त धेरै गीतहरूमा प्रयोगत्मक अभ्यास पनि गर्नुभएको छ होइन, जस्तो भाषा मिश्रित भएका आयातित्र हाम्रो रैथाने, त्यसको अलिकति प्रयोगत्मक कुरा केही सुनौ न।
0: प्रयोगत्मक सर एकदम यो मैले अहिले गर्दै गरेको विषयवस्तु कतिपय आर्टिकलहरू निस्केका पनि छन्, कतिपय निस्किने पक्षमा छन्। जस्तै मैले विद्यार्थी अब म टिचिङ फिल्डमा पनि भएको हुनाले कहिलेकाहीँ मलाई पढाउन जाँगर मरेर आउँछ क्या, विद्यार्थी बुझ्दैन भने म किन पढाइरहने जस्तो लाग्छ।
1: वर्षदेखि एउटै च्याप्टर पढाए पढाइछ,
0: बडो चिन्ता लाग्छ। एकै तरिकाले पढाएर त के जाहिर खाइरहनु हो, यो चाहिँ दुध नदिने गाई गजेलाती सहेर किन दोहोरने भने जस्तै नि, दुध त आउला तर खुट्टो बानी बानी किन चाहिँ यो खानु छ र, त कि टिचिङ छोडिदिनु पर्यो कि पढाउँदाखेरि अलिकति व्यावहारिक भएर त्यसले बुझ्ने तरिकाले कन्टेन्ट मिसाएर पढाउने हो भने बडा इन्ट्रेस्टिङ आउँदछ। जस्तै अब एक दुईवटा इक्जाम्पल भन्छु, जस्तै अनुकरणात्मक शब्द मैले पढाउनु पर्यो भने त्यसलाई अनुमटोपयिक वर्ड भन्दो रहेछ। जस्तै मैले एउटा गीत सम्झेँ, मैले रेकर्ड गरेको इन्द्रबहादुर पन्त अङ्कलले संकलन गरिदिनु भएको, आजभन्दा 22 वर्ष अगाडिको रेकर्ड हो त्यो होइन। राम जमुना सती गातो बदरै मन कामना, र्याउँकी कोदो पिन्ने र्याउँकी तिम्रो देश बिर माइलो हाम्रो देश जाउँ किनेर। अब के छ भने रेउ कि त रेउ कि कोदो पिने रेउ कि रेउ रेउ भने के सर, यो रेउ रेउ गर्छ नि जाँतोले जाँतो घुम्दाखेरि हो त्यो रेउ रेउ शब्द हो, यही हो त सर। त्यसो भए अनुमटोपयिक वर्ड अनुकरणको शब्द भन्छन्, हो यही हो। गीत यो सुन्यो भने गीत पनि बिर्सिँदैन, लय पनि जोगियो, कन्टेन्ट पनि डिफिकल्ट कन्टेन्ट पनि बुझ्यौ। रेउ रेउ भनेको त के हो भनेर भन्नु पनि परेन, जाँतोको साउन्ड रहेछ नि त आखिरमा, जाँतोले जे भन्छ घुम्दाखेरि कोदो पिस्दाखेरि त्यसको साउन्ड हो, त्यसको कुनै अर्थ नखोज, जाँतोको आवाज हो भन्ने कुरा नि पढाउन पाइयो, लोकगीत पनि सुनाइयो,
1: त्यसले त धुन पो दिइरहेको,
0: धुन पनि दियो, अझ सारङ्गी लाउन सक्यो झन् झनै राम्रो। अनि यस्ता कुराहरू, अनि मैले असोनेन्स भन्ने एउटा चाहिँ पढाउँछु पोएममा, त्यो चाहिँ अनुप्रास रहेछ क्या हजुरले भन्नुभएको थियो नि अनुप्रास। जस्तै अनि मैले यसो सम्झेँ पुरानो गायिका चन्द्र के अरे सावित्री शाहको, सावित्री शाहको गीत सम्झेँ, म त यसो खोजिरहन्छु हेरिरहन्छु, अब उहाँ सायद अमेरिकातिर हुनुहुन्छ होला होइन, त्यो कति मिठो आवाज हो उहाँको, त्यो आवाज सुनेर हुरुक्क मेरो नानी छोरीले पनि गीत गाउँछिन्। जस्तै अनुप्रास पढाउनु पर्यो भने अब कस्तो गीत बजाउने त भन्ने कुराहरू बुझाउँदाखेरि लय पनि सुनाइयो, जस्तै

0: जाले रुमाल परेरीमा ढुङ्क चिसके जाले रुमाल परेरीमा ढुङ्क चिसके मायालुलाई सम्झि सम्झि रुन्छ कति कति मायालुलाई सम्झि सम्झि रुन्छ कति कति धानको बाला लरी बरी कोदाको कपनी मा छोडी जाने निचोरीको देखिन सपनी
1: कपनी सपनी त्यो अनुप्रास असोनेन्स होइन सर, त्यो कुरा मैले कसरी बुझाउनु त भन्दा हो यो सुन अनि बुझ भने चाहिँ गीतको मेलोडी दिमागमा रहन्छ बच्चाहरूको, होइन मेलोडी पनि सुन्न पाउने भए त्यो कपनी र सपनी पनि मैले मिसाउन पाएँ होइन सर, त्यो चाहिँ तल्लो लाइन र माथिल्लो लाइन त पढाउनको लागि काम लाग्यो नि त लोक गीत, किनभने कपनी पनि जानेनन् सपनी पनि जाने त अनुप्रास त सिके नि होइन सर, त्यो कुराको कन्टेन्ट लोक लयमा म सिकाउँछु
2: प्रयोग गर्न हामीले मेसो नपाएर पो रहेछ
1: मेसो नपाएर थुप्रै कन्टेन्टहरू मसँग छ अहिले मलाई सबै कुरा त समय छैन होइन
2: कुराको कपनीदेखि लिएर जातको र्याउकीसम्म
1: होइन सर अनि अर्को छ एकजना गायिका होइन जस्तै

0: आउ न चरे छेउमा बस लर्के दोभन ट्याक्कै कु भनेको त पढाउनु त गाह्रो हो। त्यो त कोइलीको आवाज पनि त यसरी कराउँछ है भनेपछि त अनुकरण त शब्द हो भन्ने कुरो हामीले सिकाउन सक्यो, मेलोडी पनि बच्यो। लु तिमीहरू गाओ त अब बिर्स्यौ त तिमीहरूले भन्ने पनि सोध्न सक्यो।
1: गीतमा सुनाएपछि न कहिले र्याउकी बिर्सिन्छ, कोइलीको कुहु कुहु प्रष्ट भयो
0: प्रष्ट भयो,
1: कहिले कोइली नदेखेका
0: नदेखेकाले पनि
1: भाइ बहिनीहरूले त्यो आवाज सुनेर कोइली कहिले नबिर्सिने भए
0: नबिर्सिने भएछ हजुर। ती शब्दहरू त्यसरी पढाइयो भने अलिक सजिलो हुन्छ
1: भनेपछि अनुप्रासयुक्त शब्दावलीहरू बुझाउनलाई
0: हजुर
1: साहित्यको त्यो घुम्तीमा
0: घुम्तीहरूलाई
1: सजिलो बनाउन
0: सजिलो बनाउनलाई कहिले काहीँ
1: हजुर अनुकरणात्मक शब्द जो चाहिँ नि अङ्ग्रेजीमा बुझाउन झन् सजिलो
0: झन् सजिलो
1: छ। नेपाली चाहिँ प्राकृतिक धुन आवाज दिएर
0: हजुर सर
1: अङ्ग्रेजी होललाई पनि अङ्ग्रेजी साहित्यलाई पनि पढाउन सजिलो
0: सक्यो सर, किनभने त्यसले कहिले काहीँ डिफिकल्ट कन्टेन्टहरू पहिले कलेक्सन गर्छु अनि शुक्रबार अब दिनै गएर साध्य हुँदैन, कन्टेन्ट धेरै अरू पनि अप्ठ्यारा हुन्छन्, कोर्स सक्नुपर्ने हुनसक्छ होइन, कहिले काहीँ मनोरञ्जनको एउटा स्रोत पनि बन्न सक्छ भनेर
1: उनीहरू त्यसबाट चङ्गा पनि त हुने
0: फ्रेस पनि हुन्छ
1: एक खालको कि एउटा पोजिसनमा मान्छेले बसिरहेको मान्छेलाई एकछिन हिँडाइदिएपछि एकछिन कुदाइदिएपछि एकछिन नचाइदिएपछि उनीहरू झन् राम्रोसँग पढ्न सक्ने
0: पढ्न सक्ने
1: नेपाली लोकगीतलाई हाम्रो पठन पाठनमा पनि यसरी राख्न सकिँदो रहेछ
0: हजुर। एक त म खोजिरहेको छ, एउटा प्रेजेन्टेसन पनि गरेँ अस्ति छैन महिनामा, यिनै प्रेजेन्टेसनहरू रामापुर क्याम्पस नारायण पोखरेल सहित राम नारायण पोखरेलको एउटा उहाँको नाममा स्थापना गरेको छ, यही पेपर प्रेजेन्टेसन गर्न गएको थिएँ, एउटा आर्टिकल तयार हुँदैछ सर
1: त्यसमा के छ
0: यसमा यस्तै शब्दहरू राखेर कसरी पढाउने यसलाई टिचिङलाई अलिकति अनौठो बनाउन सहयोग गर्छ यसले भन्ने कुरा
1: पाल्पाको रामपुरमा
0: रूपन्देहीको सैना महिना
1: रूपन्देहीको सैना महिना त्यो पेपर प्रेजेन्टेसन भइसक्यो
0: भइसक्यो
1: होइन यहाँले नै संकलन गरेका
0: मैले अनि अन्य सर्जक स्रष्टाहरू किनभने रेफरेन्समा राख्नु पर्यो नि साइट गर्नु पर्यो, एउटा स्कलरले आर्टिकल तयार गर्नु छ भने हामीले आफ्नै मात्रै आफै मात्र स्कलर भएर भएन नि, त्यो आफै स्कलर बन्नको लागि अरूलाई रेस्पेक्ट गरेर
1: तपाईँको यस्तो खोजलाई यो अनुसन्धानलाई तपाईँको तपाईँ रहने संस्था क्याम्पसले होस् अथवा अब लोकसङ्गीतसँगै लोकसाहित्यसँगै सम्बन्धित पनि थुप्रो यो निजी स्तर के अरे समुदाय स्तरबाट खोलिएका राज्यले बनाएका अवयवहरू छन्
0: तिनले
1: तपाईँलाई खोज्छन् यो यसो गर्नु पर्यो भन्ने केही आर्थिक हुन सक्ला सैद्धान्तिक सहयोग गर्ने त्यस्तो केही हुन्छ आफ्नै बलबुताले
0: आफ्नै सर अब आफू म यस्तो छ म यो प्रयास गर्छु म योगदान दिन्छु है हजुर भनेपछि उहाँहरूले ल नि त गर भन्नुहुन्छ, तर उहाँले बोलाई बोलाई अब ऊ गरी गरी त्यो म खासै त्यतातिर ध्यान नदिएर हो कि मलाई बोलाइदियो हुन्थ्यो भन्ने भन्दा पनि म जे गर्दा खुसी हुन्छु मेरो आत्मा खुसी हुन्छ, त्यो आत्मा खुसी भएको आत्मालाई म प्रेजेन्ट गर्न फिल्डमा जाने मात्रै हो। उहाँले गरे नै कार्यक्रममा गीत गाउनु पर्छ है भन्नुहुन्छ, हुन्छ भन्छु विद्यार्थी गीत गाउँछु, त्यही शब्द मिलाएर त्यहीँको वातावरणसँग मिलाएर जोडेर गीत गाउँछु सर।
1: भनेपछि यो तरिका यो पठन सामग्री तयार गरेर देशभर पुर्याउनु पाए कति गजब हुन्छ
0: गजब
1: मलाई लागिहाल्छ। मेरो लोभ चाहिँ
0: एकजना सरहरू बाजा बजाउने अथवा एकजना स्कलरहरू लिएर हिँडियो भने रमाइलो अर्कै हुन्छ सर।
1: अब जन शिक्षा सामग्री केन्द्रले शिक्षा सामग्री बनाउँदा यसलाई पनि समावेश गरिदिए
0: गर्न पाए
1: उच्च माध्यमिक शिक्षा परिषदले हुन्छ कि होइन, अब टिभीका चाहिँ नि आफ्ना उसका प्रशाखाहरूबाट हुन्छ कि केहीहरूका यसरी गर्न पाए झन् सजिलो हुँदो रहेछ। हाम्रो उद्देश्य त हाम्रा विद्यार्थीहरूलाई सबभन्दा अब्बल बनाउने हो नि त
0: एकदम सब विद्यार्थीलाई जान्ने एउटा बनाउनु पर्यो जान्ने होइन व्यवहारिक।
1: तपाईँ दुईटा कुरा गइरह्यो, एउटा चाहिँ हाम्रो लोकसङ्गीतलाई प्रयोग गरेर कसरी आधुनिक समयको पठन पाठनमा अथवा उनीहरूलाई जानकार बनाउन सकिँदो रहेछ भन्ने एउटा कुरा पनि भइहाल्यो, अर्को पढाउने कुरा त सधैँ
0: छँदैछ,
1: अब नयाँ पुस्तालाई लोकसङ्गीत त्यसका लयहरू पनि त स्थानान्तरित भयो, बाजा पनि गयो गीत पनि गयो भाषा पनि गयो जम्मै गयो विषयवस्तु त सबै दियो नि।
0: त्यो क्लास चाहिँ कस्तो हुन्छ नि एउटा टिचरको रूपमा मात्रै जङ्गको टिचर मात्रै छिर्ने होइन रहेछ क्या, एउटा एज अ ह्युमन छिर्न सक्यो भने त्यो क्लासरुमलाई ह्युमनाइज गर्न सकिँदो रहेछ। अब आइटीमा मात्रै भुलेर मात्रै भएन नि, आइटीलाई पनि ह्युमनाइज गरियो भने मानवसँग जोडियो भने मानवीय गुण देखाउन सक्दो रहेछ क्या लोकगीतले अथवा रियल टिचिङले क्लासरुम बेस्ड अप्रोच टिचिङ अप्रोच स्टुडेन्ट सेन्टर टिचिङ
1: स्थानान्तरित भयो बाजा पनि गयो गीत पनि गयो भाषा पनि गयो जम्मै गयो विषयवस्तु त सबै दियो नि।
0: त्यो क्लास चाहिँ कस्तो हुन्छ एउटा टिचरको रूपमा मात्रै जङ्गको टिचर मात्रै छिर्ने होइन।

0: तपाईँ नै यसो गरिरहनु भएको छ, यस्तै अरू धेरै सरहरूलाई पनि म्यामहरूलाई पनि काम लाग्छ, यस्तो गरौँ र हाम्रो कक्षालाई कहिले पनि पट्यार लाग्दो नबनाऊ र उनीहरूलाई हामीले किताबभित्रको ज्ञान गुदीलाई प्रवाह गर्ने सँगसँगै हाम्रो व्यवहारिक ज्ञान गुदी, हाम्रो संगीत साहित्य भाषा पनि प्रवाह गर्ने गरौँ। कार्यक्रम सुशैलीमा लोक गायक वरिष्ठ कलाकार कमलीकान्त भेटुवालसँग छौं। अब यहाँको एउटा गीत सुनेर अघि जान पाए, अघि भने जस्तो विद्यार्थीहरूले ठुल्ठुला अप्ठ्यारा गाह्रा पाठहरू पढिरहँदा संगीत छिराइदिएपछि उनीहरू झन् आनन्दित भएर पढ्छन् भने चाहिँ यो कुराकानीलाई अलि अझ रसिलो बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो।
1: अब यो धेरै पटक, यो धेरै पटक बसेर धेरै अध्ययन गर्नुपर्ने विषयवस्तु यो सर होइन। अब यसमा विद्यार्थीले मनोरञ्जन त लिन्छन्, कन्टेन्टलाई अलिकति दिमागमा राख्नको लागि मात्रै यो माध्यम अपनाएको, मैले अन्य अन्यथा रूपमा होइन, यो लोकगीतै जति बेलै लोकगीत प्रयोग गर्नुपर्छ भन्ने त होइन, धेरै अरू पनि माध्यमहरू हुन सक्छन्। तर पट्यार लाग्दो कुरालाई यो इन्टरटेन्मेन्टसँग जोडियो भने अलिकति रमाइलो हुन्छ कि भन्ने कुरा हो। गीतहरू थुप्रै छन् सर छन चाहिँ होइन, अब यसमा अब छुट्टिने बेलामा अब एउटा कस्तो कुन भाका गाउँ भनेर म अलमलिरहेको छु।
0: हजुर, यहाँको रोजाइ अब
1: यो कस्तो छ भने एउटा अब हजुरहरू आदरणीय भगवान रूपी श्रोताहरू हुनुहुन्छ, यो चाहिँ छाया सञ्चार सुनिरहनु भएको छ, यो राम्रो कार्यक्रम सुशैली कार्यक्रममा हुनुहुन्छ। अब यसमा त मैले गाएका भाकाहरू, अन्यले सर्जकले गाउनुभएको भाकाहरू युट्युबमा पनि सुन्न सक्नुहुन्छ। आज एउटा जस्तै अब कुन गीत गाउँ भने अब एउटा मेरो फुपूले दिनुभएको गोरेटोको बाटोमुनि भन्ने छ होइन, त्यो एउटा भाका म गुनगुनाउन चाहन्छु। गोरेटोको बाटोमुनि बर्फी

0: यो कस्तो छ भने अब यस्तो लय सँगसँगै लोकगीत ल्याउन सक्यो नि
1: हजुर
0: अब के हुन्छ भने अब अझ विद्यार्थीलाई सुनाइयो भने विद्यार्थी पनि विभिन्न ठाउँका विद्यार्थीहरू आउँछन् जस्तै यही लयमा मैले अरू कन्टेन्ट मिसाएर विविध कन्टेन्टहरू मैले लेखेको छु सर होइन त्यो कन्टेन्ट यो लयमा मिसायो भने त्यो शब्दले गर्दाखेरि मान्छे प्रभावित हुँदो रहेछ यो त माया प्रीतिको गाएँ मैले अहिले सानो टुक्रा होइन अब समय धेरै त छैन तर यही लयमा हामीले चाहिँ विद्यार्थीको प्रगतिका कुराहरू क्याम्पसको प्रगति स्वास्थ्यसँग सम्बन्धित गीतहरू यही लयमा मिसायो भने झन् इन्ट्रेस्टिङ हुँदो रहेछ
1: विज्ञान प्रकृति
0: विज्ञान
1: हरेक विषयलाई
0: हरेक विषय यो लयमा मिसायो भने खालि माया विरति मात्रै हुन्छ भन्ने बन्द भएन नि त लोकगीतमा त्यो लयमा चाहिँ अरू शब्द जोडियो भने अलिकति सोसियल ट्रान्सफर्मेसन सामाजिक एउटा परिवर्तन पनि ल्याउने सक्ने शब्दहरू राखियो भने जहिले मौलिकता मौलिक लय त छ मौलिक लयमा अहिलेको कन्टेम्पोररी जीवनशैली मिसाउन सक्यो भने झन् सुन्दर हुन्छ भन्ने कुरा हो
1: मूलभूत रूपमा हेर्दा चाहिँ हाम्रा लोकगीत कस्ता हुँदा रहेछन्
0: लोकगीत विभिन्न अवसरमा गाइने अब यो समय भनेको यो जेठे गीतहरू यो चाहिँ घाँसे गीतहरू समय अब असारे गीतहरू सुरु हुँदैछ त्यसपछि तीजका गीतहरू आउँछन् अब रैथाने बाह्रमासे गीतहरू गोठाले झ्याउरे हाकपारे पालामा आफ्नो आफ्नो क्षेत्रका यी चाहिँ मारुनी ख्यालीका कुराहरू चाहिँ आउँछन् जनजिब्रोमा भिजेका त्यो चाडबाड रहनसहनसँग जोडिएर आएका त्यो मौलिक कुराहरू चाहिँ कुन अवसरमा गाइन्छ भन्ने कुरा हो
1: चाडबाड चाडपर्वको अलग हुने रहेछ
0: हजुर
1: हाम्रो
0: ऋतु अनुसार ऋतुकालीन
1: अहिले यहाँले भन्नु जेठका गीतहरू अलग असारका गीतहरू अलग
0: पछि मङ्सिरे गीत आउँछ दाई गीत
1: त्यो अलग हुने हो
0: अब हदौतिर आएपछि अब त्यो त्यही किसिमका भाका हुन्छन्
1: जस्तो तपाईँ शङ्कुवासभा हजुरको

0: ठ्याक्कै घर
1: सभा पोखरी एक हो सर,
0: सभा पोखरी एकमा अब उता पूर्वी नेपालका चाहिँ अघि तपाईँले भने हातपारेहरू
1: हातपारे पालामा
0: पश्चिम गएपछि तिनै गीत फरक पर्ने
1: फरक हुन सक्छ होइन सर,
0: भेगले पनि फरक पर्छ,
1: भेगले त्यहाँको पानी हावापानी वातावरण डाँडा काँडा वारिपारीमै फरक हुन्छ।
0: यसले राष्ट्रको जीवनसँग चाहिँ छुन्छ, जस्तो व्यक्तिगत जीवनसँग त छुने नै
1: होइन,
0: राष्ट्रको जीवनलाई चाहिँ गीत सङ्गीतले
1: राष्ट्र आफैमा अब राष्ट्रभित्र जनता हामी नै छौँ, किनभने हामीसँग लोकलय छ। यो त ठ्याक्कै अब यो पानीले कता छुन्छ भनेर यस्तै भयो क्या, अब यहाँ ठुलो पानी छ भने अलिकति रस आउँछ नि अर्कोतिर पनि, अर्कातिर हरियाली फिर्छ नि, त्यस्तै हामी जति बलियो भयौँ राष्ट्र त्यति बलियो हुँदो रहेछ। लोकसङ्गीत बलियो हुने बित्तिकै त्यो राष्ट्र त्यसै उज्यालो किन हुन्छ भन्दाखेरि हाम्रो भाका हाम्रो भाषा भन्ने कुरो राष्ट्रसँग जोडिएको हुन्छ, त्यो पहिचान र परिचयको रूपमा जोडिएपछि एउटा इन्टरनेसनल अन्डरस्ट्यान्डिङ ब्रदरहुड चाहिँ डेभलप हुँदै जाँदो रहेछ र भइ पनि राखेको छ। यो ग्लोबलाइज कन्टेक्स्टमा चाहिँ के भइरहेछ भन्दाखेरि अब मान्छे त आफ्नो कल्चर प्रपर्टी ह्युमन बिइङको आफ्नो रहनसहन सबै फ्लो भएर गइरहेछ नि त विदेशतिर, त्यो नराम्रो भन्नै चाहिँ मिलेन, आफ्नो कल्चर पनि सँगै गएको छ। यो सारङ्गी नेपालमा मात्रै छैन, विदेश कुना कुनामा पालामा यहाँ मात्रै नात्दैनन्, मल्टिलिङ्गल भइसक्यो वर्ल्ड, प्लुरिलिङ्गल आफूसँग लग्यो भने त्यो बाँच्दो रहेछ, खालि शिरको टोपी मात्र लगेर भएन,
0: एउटा
1: हो हजुर हो। जस्तै अब हाम्रो प्रेम राजा महत हुनुहुन्छ, सारङ्गीको राम्रो प्रशिक्षक बन्नुभयो, अमेरिका गएर सारङ्गी नै लिएर जानुभयो,
0: त्यसले त उहाँले सारङ्गी बचाएको मात्रै, सारङ्गीले उहाँलाई पनि
1: बचायो, जानुभयो लोकलय पनि ठ्याक्कै सारङ्गी,
0: खुसी पनि तुल्याए,
1: खुसी पनि
0: अनि गर्दो त रहेछ
1: त्यो सारङ्गी एउटा माध्यम चाहिँ के भने त्यो नेपालको परिचय जोडिएको भनौँ न,
0: हजुर
1: नेपालको परिचय त्यसमा छ।
0: अब अहिले चाहिँ हामीले यो मौलिकताको कुरा गरिरहँदा हाम्रो राष्ट्रको हाम्रो व्यक्तिको स्त्री वृद्धि चाहिँ लोकसङ्गीतले गरिरहेछ भन्दै गर्दा झरेर मौलिक लोकसङ्गीतको सट्टामा चाहिँ आयातित गीतहरू बढी भाषाहरू चाहिँ दोभाषिक मतलब मिश्रित भए भन्ने कुरा सुनिन्छ, सही नै हो यो,
1: यो सही छ,
0: गुनासो आउने नै यही कुरा छ,
1: गुनासो नलिउँ किन भन्दाखेरि त्यसमा उश्रृङ्खलता चाहिँ हुनु भएन, गुनासो लिने ठाउँ मैले खासै मैले देखिनँ कुनै कहीँ कहीँ उश्रृङ्खल, त्यो उश्रृङ्खल गाउनु भनेको त सरासर गलत नै हो, त्यही अर्कालाई पिन्च गर्ने नराम्रो गर्ने छेड हान्ने असर गर्ने चाहिँ नगरौँ सकेसम्म, लोकगीत आफैमा पवित्र वस्तु हो, तर कहिलेकाहीँ शब्द मिसाइदिँदा त्यसको मर्म मर्छ भन्ने चाहिँ पक्कै होइन। अब पहिले पहिले बुढापाकाले गाउनुहुन्थ्यो त, झलकमान गन्धर्वले घुम्तीमा लेट भयो भनिदिनु भयो, इङ्ग्लिस लगाइदिनु भयो, जस्तै अब
0: घुम्तीमा
1: हो माया लेट भयो भन्ने के लेटलाई नराम्रो भन्न त मिलेन, लय नेपालीपन छ, जस्तै हाम्रो कविता आले दिदीले अब संस्कृत युज गर्नुभयो, जस्तै

0: अब यो मनुष्यका कुरा छन्, माता पिता छ, अब आमा बुवा नभनेर माता पिता भन्नुभएको छ, फुलैको जोबान जो बारम्बार आउँछ मनुष्यको एकै बार मनुष्य भन्ने जोड्नु भएको छ, जस्तै हाम्रो के रावत भन्ने छ नि एकजना गोकुल रावत हिँड्दै थिए यही जोडा बाटोमा बाबरे हाकु हाकु मैचाले हेन्सम्रे। अब हेर्नु तिनवटा भाषा प्रयोग गर्नुभयो,
1: नेवारी
0: नेवारी अङ्ग्रेजी हिन्दी प्रयोग गर्नु। अब यो गीत के नराम्रो बनाउ त, अहिलेको सामाजिक यथार्थता के छ, सोसल रियालिटी के छ भने अहिलेको परिस्थितिलाई एड्रेस गर्ने खालका गीतहरूले असर गर्दैन, किनभने
1: नमार्ने गरी प्रयोग गरे हुन्छ
0: सर, पाइँदो रहेछ त गीत कसरी उश्रृङ्खल भयो। आएको आएको मैचा भनेको काली काली यङ केटी बहिनी होइन यङ लेडी भन्ने देखियो, नेपालीमा मात्रै गाउँदाखेरि त्यो नेवारी कम्युनिटीले ताली बजाएनन् अरे क्या सर, हाकु हाकु मैचा भन्दाखेरि अलिकति पर्र ताली आयो अरे
1: हजुर,
0: र पपुलारिटी गेन गर्नको लागि मैले यो गाउनु पर्यो सर भन्नुभयो उहाँले मलाई, मैले फेरि फोन गरेको थिएँ उहाँलाई, भनेपछि कोड मिक्स त हुँदो रहेछ त सर लोकगीतमा,
1: यसलाई स्वाभाविक मान्नु पर्यो,
0: मान्नै पर्यो।
1: त्यही तपाईँले अघि भने चाहिँ हाम्रो मौलिक छन्दलाई लयलाई
0: लयलाई
1: आधुनिक जीवनशैलीमा पनि ल्याएर सभ्यता जिउँदै रहने गरी गर्दा
0: हजुर
1: ठिकै हुन्छ भन्नुभयो। यहाँको मत हो त्यो होइन,
0: मेरो मत हो यसमा चाहिँ, यसलाई नराम्रो भन्न पनि मिल्दैन, राम्रो भनेर फेरि हाम्रो मौलिकता भएका नेपाली शब्द मात्रै राख्नुपर्छ भन्नेहरूको लागि त यो रिस उठ्दै कुरा हो।
1: हजुरलाई भेटेकै बेला सोध्न मन लागेको अर्को चाहिँ, हामी जम्मैले जानेर पनि नजानेर पनि जहिले तैले हामी भनि नै रहन्छौँ नेपाली लोकगीत लोक संस्कृति लोक संगीत चाहिँ अमूल्य सम्पत्ति हो, कसरी
0: अमूल्य सम्पत्ति, यो सम्पत्ति हामीले मन पराएको भनिरहेकै छौँ, अहिलेसम्म नै अमूल्य सम्पत्ति भनिराखेका छौँ, हजुरले पनि धेरै कुराहरू भूमिका बाँधिसक्नु भएको छ। यो मौलिक सम्पत्ति अमूल्य सम्पत्ति किन भन्दाखेरि, यो किनेर यो कसैले फकाएर कसैको बक्सिसमा आउने कुरो पक्कै होइन, यो चाहिँ हाम्रा बुवाले श्लोक गाउनुहुन्थ्यो, हजुरबाले के गाउनुहुन्थ्यो, के अरे मारुनीका कुराहरू अनि सङ्गिनीका कुराहरू यी चाहिँ पुष्टान्तरित हुँदै आएको हुनाले यो अमूल्य किन भयो भन्दाखेरि, अब यी कुरा छोड्न सकेन मान्छेले, आफ्नो छातीको देब्रे पाटोमा राख्यो, माया गरेर सपनी विपनी त्यही सम्झ्यो, किनभने ऊ खेतका आली गराहरूमा चाहिँ काम गर्न व्यस्त भयो, दुःख बह बह पोख्ने माध्यम यही लय बन्यो, अनि कहाँ छोड्न सक्यो र, अनि त्यो बालबच्चाले सँगसँगै काखमा बसेर सुने, रुँदा फकाउँदाखेरि त्यही प्रयोग भयो, रुनेलाई फकाउँदा पनि, अनि त्यो त्यो लय ट्रान्सफर हुँदै गएको हुनाले यो अमूल्य बनेको हो।
1: ए भनेको अरू चिज चाहिँ मूल्य तिरेपछि किन्न पाउने भयो भेटिला बजारमा, त्यो तपाईँले भनेका यी वस्तु चिजहरू चाहिँ जो अमूर्त छन् छाम्न देख्न पनि सकिन्छ,
0: इन्टेन्जिबल आर्टिफ्याक्ट भन्छ, हजुर इन्टेन्जिबल आर्टिफ्याक्ट हुन्, जो कुरा हेरेर
1: किन्न पनि पाइने
0: पाइएन सर,
1: त्यही भएर अमूल्य हो
0: पाइएन हजुर।
1: अब छुट्टिने बेला तपाईँले यत्रो अहिले पनि अध्ययन अध्यापन यसैको अनुसन्धानमै सबभन्दा बढी समय बितेको, थुप्रो लोकगीतहरू गाउनुभयो, के पाउनुभयो त?
0: मैले गीत गाउँदाखेरि
1: हजुर
0: पाउन त मैले माया सद्भाव हौसला प्रेरणा अझै पनि सोध्नुहुन्छ, हो तपाईँ त खालि एउटा गीत गाएर त्यही झमकै रेली मात्रै हो त तपाईँ भन्छ, कतिले जिस्काउनुहुन्छ त मनमा कता कता चिसो पनि पस्न थालेको छ मलाई, त्यो मात्रै गीत छैन अरू पनि सुनिदिनु होला, अरूका पनि सुनिदिनु होला, म छोडिहालेको त होइन तर यसमा अलिकति विश्लेषण गर्दैछु, लेख्दैछु, पढ्दैछु, पढाउँदैछु, फेरि अरू रेकर्ड गर्ने प्रयासमा छु मैले भनिराखेकै छु। तर अब यसले मलाई दिने भनेकै अब हजुरले मलाई माया गरेर सम्झेर बोलाइदिनु भयो, मेरो ठुलो पुरस्कार हो मेरो लागि, अब केही गर्नुपर्छ भन्ने मलाई अझै लागेको छ र केही गर्छु पनि,
1: त्यही
0: माया सद्भाव सम्मान भन्दा पनि नि कस्तो रहेछ भने सम्झिने बाटो मेरो,
1: जस्तो अघि भन्नुभयो नि सैना महिनासम्म तपाईँ एक कार्यपत्र सुनाउन पुग्नु हो,
0: त्यो एउटा
1: सम्झनाको
0: कुरा,
1: तपाईँ हाम्रो भेट भयो नत्र कहाँ कहाँ हुन्थ्यो कसरी भेट हुन्थ्यो होइन, आज यही चिजले जोडिदियो भनेपछि तपाईँले पाएको यही हो,
0: यति हो सर,
1: जीविका उपार्जनले गर्छ
0: गरेन गरेन, मलाई अहिले मलाई चाहिँ गरेन, किन लोकगीत संकलन गरेर गाउनु छ, यस्तै स्वरमा गाउनु छ, अरू चेन्ज गरेको छैन, अनि मैले पैसा खोजेर भयो त बरु अलिअलि पढेको त्यहाँ यसो एमबिएड इङ्ग्लिसमा एमफिल गरेँ अहिले पिएचडी गर्दैछु कोड मिक्सीमा हेर्दैछु लोकगीतको कम्ती एउटा समुदाय के हुन्छ पढाउँदैछु 10-20 हजार त्यहाँबाट आएको यसो कोठाबाट तिरेर आफूलाई जीवनलाई धानिराखेको छु होइन त्यो चाहिँ आर्थिक पाटो भयो तर लोकगीत भनेको संरक्षणको पाटो
1: संरक्षणको पाटो यो चाहिँ हाम्रो कर्तव्य नेपाली हुनुको नाताले हाम्रो कर्तव्य गरिरहनुपर्छ
0: यसमा चाहिँ गरिरहनु
1: यसले भले पैसै दिएन भने पनि छोड्नुहुन्न यसलाई त्याग्नुहुन्न माया गर्नुहुन्न कति मजाको कुरा सुनाउनु भयो अब यो कुरा धेरै बाँकी थिए पोको पुन्तरू पारे हिँड्ने बेला भइ त हाले यहाँ सहभागी भइदिनु भयो यति धेरै कुरा सुन्न पायौं यो आगमन सहभागिता यो विचार प्रस्तुतिको लागि यहाँलाई हार्दिक धन्यवाद छ
0: सर हजुर मलाई पनि अब ओम भण्डारीज्यू जो आफैमा लब्ध प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ मिडियामा विशेष गरी नेपाली लोकगीत संगीत साहित्य सबै कुराहरू र अत्यधिक लोकप्रिय सर्जकदेखि लिएर अनुज अग्र सबै श्रष्टाहरूलाई उत्तिकै बराबरी माया गर्ने र नेपाली लोक संगीत संस्कृतिलाई रेडियो मार्फत जीवन्त बनाउनु हुने आदरणीय म सर्जक नै भन्छु श्रष्टा प्रस्तुता ओम भण्डारीज्यूले यहाँ चाहिँ थाहा संचारको चाहिँ यो रेडियो मार्फत सुशैली मार्फत चाहिँ मलाई चाहिँ मेरा मनका कुराहरू दर्शक श्रोता सामु मलाई चाहिँ अवसर दिनुभएकोमा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा हजुरप्रति कृतज्ञ छु प्राविधिक साथी र हाम्रो प्राविधिक सर रेडियो थाहा संचार फ्यामिली सबैलाई उच्च सम्मान र मेरा आदरणीय श्रोता महानुभावहरूलाई पनि सम्मान गर्न चाहन्छु नेपाली लोकगीत संगीतलाई माया गरौँ है म भन्न चाहन्छु नमस्कार
1: धेरै धेरै धन्यवाद सर नमस्कार उहाँ हुनुहुन्थ्यो वरिष्ठ लोक गायक कलाकार आदरणीय कमलीकान्त भेटुवा उहाँसँग भएको यही कुराकानी सँगै समय त सकिसकेछ भोलि फेरि भेटौँला नमस्कार।

0: बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। बैठक अहिले केबीरमा सिंहदरबारमा बस्ने गरी आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कारवाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ। दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिएर आज एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। आज बिहान लमही नगरपालिका 5 रातो डाँडामा रोकिराखेको ना 5 ख 93 36 नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा लु 12 प 98 40 नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका 7 हसनपुर निवासी अन्दाजी 37 वर्षीय जीवन गिरी रहेको प्रहरले जनाएको छ। गम्भीर घाइते भएका गिरीलाई उपचारको लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मोटरसाइकलमा सवार 32 वर्षीय सोही ठाउँका धनीराम चौधरी घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोरहीमा उपचार भइरहेको छ। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रदेश अधिवेशन गर्दैछ। जिल्ला अधिवेशनहरू करिब सम्पन्न भएसँगै आज प्रदेश अधिवेशन शुरू गर्न लागेको हो। कार्यतालिका अनुसार जिल्ला अधिवेशन सके लगत्तै आजदेखि 7 प्रदेशमा प्रदेश अधिवेशन गर्न लागिएको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार गरी 56 जिल्लाको अधिवेशन गरिएको छ। केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभएको छ। पार्टी प्रवक्ता मनिष शाहका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। रासोपाको पहिलो महाधिवेशन आगामी असार 6 र 7 गते छितौनमा गर्ने तालिका रहेको छ। संघीय संसदका दुवै सदनको बैठक आजलाई डाकिएको छ। प्रतिनिधि सभा बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको सभा 1 बजेलाई बोलाइएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक प्रभावित हुँदै आएको छ। करिब 1 साता स्थगित गरेर हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गर्न बोलाइएको सर्वदलीय बैठकले पनि सकारात्मक निष्कर्ष ननिकाल्दा आजको बैठक पनि प्रभावित हुने देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरण लगायतका विषयमा विरोध गर्दै आएका छन्। आज दुवै सदनमा आर्थिक वर्ष 2083/84 को बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य गरिरहेको जनाएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिनुभएको छ। सबैभन्दा बढ़ी लियर्स कुखुरा र स्थानीय जातका कुखुरा प्रभावित देखिएका छन्। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7 लाख अण्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही साता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा चितवन हुँदै काठमाडौँ भक्तपुर ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा फैलिएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिनुभयो। र उपल्लो मुस्ताङ स्थित लमानथाङ 1 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले जेठ 16 गतेसम्म 6,66,26,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। गत 31 भदौदेखि पूर्ण रूपमा संचालनमा आएको नेपाल चीन उत्तरी कोराला नाकाबाट गत भदौदेखि यता निकासी र पैठारी बापत उक्त परिमाणमा भन्सार राजस्व संकलन भएको हो। नेपाल चीन उत्तरी कोराला नाका हुँदै चीनबाट नेपाली पैठारी गरिएका मालवस्तुबाट 13,87,78,00,000 भन्सार राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुनालले जानकारी दिनुभयो। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु, नमस्कार।
1: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैले, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
1: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
2: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
1: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: बाजे, के भयो? किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
3: 98-095-14-652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट गर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204 र 9894993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसक्यो भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटै मस्तक जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओबोतिरी जेउ बेला सुनो, फुरी कटास ओचुगुरी जेउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए, आउए गिने प्राकृतिक सम्पदा र तख्यक्त जस खेम्नाले, वातावरण मिलेने ल झेप्ता असर किर्ने, रि उमुल र थाउने, भुछे कामे, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज, जिमे गिमे लापरवाही सुनो, चासो खेलगेमा दुख,
6: वन जङ्गल
5: ओसो छाम्ने तैके बानीको चुरोट विधि ओरेको नै हुँदै माथि
6: नाङथार नाम लिजाऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर्गी दिए
5: गेसो छानेला खोलेर चाउसी खोलिए होलिदे करिम गाई गेजो निके लैजु अब नजिरे बनाए गेम ल गेजो निकेमा लागे अरूले लगे के लागे
6: वनसँग सजुलिसियो घेम बारी ल बाली नाली चिउला चिउली झाप्रा र सताउँछु छिमी ने चाउसो सहिरेकी खेले यहाँ
5: वन जङ्गल मेलाइ घेमाइए मेला दिने पाँचजना खरना लगाएर मिलिदिए बनाए सानो जन घेसे
6: बतास उचुलिजु बेला त घिजिङकी कोटल मेकी सताङ्गीले हेनौखेमा छिन्ने ले चाउसो घेसे
5: मेला दिने मिटाए गे भने गे पछि सुन अरूले भने गे पछि
6: के छ छामला पोयाल मेला किसन किने गे छोटा वडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
7: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मल हामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
8: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
8: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
7: ए हो र बाबु
8: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
7: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
9: नेपाल सरकार विज्ञापन हो
10: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
11: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
10: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
11: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
10: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू भाजिकिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
12: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
13: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
14: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
15: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
16: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
15: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
14: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
15: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
16: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
15: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
15: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागेहालेमा सबै मिली निभाऊ।
14: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
16: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल लेवा बोक्रा झिक्ने कार्य नगरौं।
15: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
14: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
15: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
16: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
15: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
16: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
15: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
14: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
15: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
16: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
15: के यस विपत्तिको कुनै समाधान छैन त?
16: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
15: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
14: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
18: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
17: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
18: खै के गर्ने भने दिदी,
19: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
22: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
21: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
22: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
23: होइन, रात दिन खस के को झगडा हो यो?
22: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
23: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
21: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
22: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्यो, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
23: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
22: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
21: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ।
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
3: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
3: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
6: हेलो
7: हेलो,
6: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
8: हेलो, भन्नुहोस् त।
6: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भन्ने रहेछ? के हो के भयो?
8: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
9: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा

0: बाजे के भयो, किन जालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
0: 9805014652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका साथ जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
9: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
10: अब के गर्ने रे, सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
11: हजुर, हाम्रा सेवाहरू
12: दाँत बाँध्ने,
11: दाँत सफा गर्ने,
12: दाँतमा सिमेन्ट भर्ने,
11: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
12: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
11: फिक्स दाँत लगाउने।
10: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
5: सम्पर्क नम्बर 98-67-67-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचोर बजार, रोल्पा।
13: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
5: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली, तिलोतमा 5 मडिग्राम, रूपन्देही।
14: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन। प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने समितिमा सरकारवाला कार्यालयका प्रमुख सदस्य।
0: राष्ट्रपतिले आज प्रदेश अधिवेशन गर्दै प्रतिनिधि सभा बैठकका कारण सभापति लामी छाने जाने कार्यक्रम स्थगित।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची। विपक्षीको असन्तुष्टि कायमै।
0: इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो। इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु।
1: र सन्यासको 5 वर्षपछि रोजर फेडरर यूएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ त्यसै यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेटफिल प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 77 जिल्लामा परिपत्र गरी समिति गठनको जानकारी गराएको हो। मन्त्री स्तरीय निर्णय अनुसार गठित जिल्ला समिति 7 सदस्य रहनेछ, जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गर्नेछन्। प्रमुख जिल्ला अधिकारीले तोकेको कुनै पनि स्थानीय तहको एकजना प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय प्रमुख, प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सदस्य तथा सदरमुकाम स्थित नापी कार्यालयका प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ। गत जेठ 19 गते मन्त्री परिषदको निर्णय अनुसार बलभद्र वास्तुलाको अध्यक्षता रहेको केन्द्रीय समिति बनिसकेको छ। नवनियुक्त जिल्ला समितिहरूलाई भूमि सम्बन्धी समस्याको पहिचान र समाधानका लागि कार्यहरू अघि बढ़ाउन निर्देशन दिएको छ। यसअघि केन्द्र तथा जिल्ला स्तरमा भूमि समस्या समाधान आयोगमा राजनैतिक नियुक्ति हुँदै आएको थियो। सरकारले हालै अध्यादेश मार्फत उक्त आयोग खारेज गरिसकेको छ।
1: प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज प्रदेश अधिवेशन गर्दैछ। जिल्ला अधिवेशनहरू करिब सम्पन्न भएसँगै आज प्रदेश अधिवेशन शुरू गर्न लागेको हो। कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगतै आजदेखि 7 प्रदेशमा प्रदेश अधिवेशन गर्न लागिएको रासोपाले जनाएको छ। बागमती प्रदेशको हेटौडामा हुन लागेको प्रदेश अधिवेशनको सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो, तर उहाँ संसद बैठकका कारण नजानुहुने बताइएको छ। रासोपाले शनिबार र आइतबार 56 जिल्लाको अधिवेशन गरेको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। पार्टी प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रपतिले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि जिल्ला अधिवेशन शुरू गरेको थियो। राष्ट्रपतिले पहिलो महाधिवेशन आगामी असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक गरेको छ।
0: संघीय संसदका दुवै सदनको बैठक आज बोलाइएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको सभा 1 बजेलाई बोलाइएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक प्रभावित हुँदै आएको छ। करिब 1 साता स्थगित गरी हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले संसदको गतिरोध अन्त्य गर्न बोलाइएको सर्वदलीय बैठकले पनि सकारात्मक निष्कर्ष निकाल्न नसक्दा आजको बैठक पनि प्रभावित हुने देखिन्छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरण लगायत विरोध गर्दै आएका छन्। आज दुवै सदनमा आर्थिक वर्ष 2083/84 को बजेटमाथि छलफल प्रारम्भ हुने कार्यसूची छ। यस्तै यसअघि स्थगित गरिएका बैठकमा पेश गर्ने कार्यसूचीमा चढ़ेका विभिन्न विधेयक प्रस्तुत गर्ने भनिएको छ।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकको रूपमा मनाउने घोषणा गर्नुभएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आयोगको सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षीय कार्ययोजना बनाइएको उल्लेख गर्नुभयो। मन्त्री यादवले आर्टिफिशियल इन्टेलिजेन्स र एआई सँगै प्रविधिमा आएको परिवर्तन, जलवायु परिवर्तन र श्रम गतिशीलताका कारण विश्वव्यापी श्रम बजारमा नयाँ चुनौती थपिएको बताउनुभयो। उचित योजना नभएमा यी परिवर्तनहरूले असमानता र सीपको खाडल बढ़ाउन सक्ने जोखिम उन्याउँदै उहाँले मानवीय मर्यादा र सामाजिक न्याय सुनिश्चित गर्न प्रभावकारी त्रिपक्षीय सहयोग र आयोगको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। डिजिटल अर्थतन्त्र र युवा रोजगारको लागि नेपालले प्रविधि र नीतिगत सुधार मार्फत स्वदेशमै रोजगारी दिने लक्ष्य राखेको मन्त्री यादवको भनाइ थियो।
0: दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिएर एकजनाको मृत्यु भएको छ। आज बिहान लमही नगरपालिका 5 रातो डाँडामा रोकिराखेको ना 5 ख 93 36 नम्बरको ट्रक पछाडि मोटरसाइकलमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा लु 12 प 98 40 नम्बरको मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। मोटरसाइकलमा सवार अन्दाजी 32 वर्षीय सोही ठाउँका धनीराम चौधरी घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको छ।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँमा कायम भएको छ। हिजो सुन तोलामा 2,99,900 रूपियाँमा कारोबार भएको थियो। चाँदी आज तोलामा 4,925 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा 4,905 रूपियाँमा कारोबार भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायलले एकअर्का विरूद्धको आक्रमण रोकेको घोषणा गरेका छन्। गत अप्रेलमा युद्ध विराम भएपछि पुनः हिजो दुई देशबीच हवाई तथा शक्तिशाली मिसाइल आक्रमण भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहले इजरायलले हालका लागि आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझ समाप्त नभएको स्पष्ट पार्नुभयो। उता इरानले इजरायललाई पीड़ादायी जवाब दिइसकेको दावी गर्दै आफ्ना सैन्य कार्यवाही स्थगित गरेको जनाएको छ। आइतबार बेरूतमा भएको आक्रमणको प्रतिरोध स्वरूप इरानले इजरायलमाथि क्षेपास्त्र प्रहार गरेको थियो। त्यसको जवाबमा इजरायलले हिजो बिहान इरानका सैन्य तथा पेट्रोकेमिकल संरचनामा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई तत्काल युद्ध रोक्न आग्रह गर्नुभएको छ। ट्रम्पले इजरायललाई आक्रमण रोक्न आग्रह गरेको र त्यसअनुसार इजरायलले कार्यवाही स्थगित गरेको दावी गरिएको छ। उहाँले इरानसँग शान्ति तथा सुरक्षा सम्बन्धी सम्भावित सम्झौताका लागि वातावरण बनाउनुपर्ने बताउनु भएको छ। इजरायली आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु भएको छ भने हिजबुल्लाले इजरायली सेनामाथि रकेट प्रहार गरेको जनाएको छ। युद्धका क्रममा इरान, लेबनान, इजरायल तथा अन्य खाड़ी मुलुकमा हजारौं मानिसको ज्यान गएको छ।
1: र अब खेल समाचार। विश्व टेनिसका सर्वकालीन महान खेलाड़ी रोजर फेडरर पुनः यूएस ओपन टेनिसको कोर्टमा फर्कने भएका छन्। अमेरिका टेनिस संघ यूएसटीए का अनुसार आगामी अगस्त 25 न्यूयोर्क स्थित आर्थर एस स्टेडियममा हुने एक विशेष प्रदर्शनी खेलमा फेडररले सहभागिता जनाउने निश्चित भएको हो। रोजर फेडरर एन आइकन रिटर्न्स टू न्यूयोर्क नाम दिएको उक्त च्यारिटी खेलमा फेडररसँगै अन्य पूर्व अमेरिकी च्याम्पियनहरू एन्डी रडिक, आन्द्रे अगासी र जन म्याक एन्ड्रो समेत कोर्टमा उत्रनेछन्। सन् 2022 व्यावसायिक टेनिसबाट सन्यास लिएका स्विस स्टार फेडररले सन् 2019 यता पहिलो पटक यूएस ओपनको कोर्टमा खेल्न लागेका हुन्। 44 वर्षीय फेडरर यूएस ओपनको लगातार पाँच पटक सन् 2004 2008 पुरूष एकलतर्फको उपाधि जित्ने एकमात्र खेलाड़ी हुन्। आफ्नो खेल जीवनमा 20 ग्राण्ड स्लाम जितेका फेडररले न्यूयोर्क फर्कने निर्णयप्रति खुशी व्यक्त गरेका छन्। न्यूयोर्कको प्रदर्शनी खेल सकिएको चार दिनपछि अर्थात अगस्त 29 रोड आइल्याण्डको न्यू पोर्टमा फेडररलाई औपचारिक रूपमा इन्टरनेशनल टेनिस होल अफ फेम नाममा विभूषित गरिने कार्यक्रम तय भएको छ। टेनिस खेलमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई यस प्रतिष्ठित सूचीमा समावेश गर्न लागि हो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन। प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने समितिमा सरकारवाला कार्यालयका प्रमुख सदस्य।
0: राष्ट्रपतिले आज प्रदेश अधिवेशन गर्दै प्रतिनिधि सभा बैठकका कारण सभापति लामिछाने जाने कार्यक्रम स्थगित।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची। विपक्षीको असन्तुष्टि कायमै।
0: इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो। इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 मृत्यु।
1: र सन्यासको 5 वर्षपछि रोजर फेडरर यूएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको चुही गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 40 3 98 0 95 14 1452।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड,

0: छैन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिनी जेउ बेला सुनो भुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल झेप्ता असर खेने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा दुख पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदेखि खेनागे वन जङ्गल ओछो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजे हुन्छ माछे
0: लाङथार नाम लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले त अनुगमन दिने व्यवस्था चौसङ्गी दुए
11: गेसो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेजो निके लैजु अब नजिरे बनाए गेम ल गेजो निके नलागे औले लायो के लागे
0: वन जङ्गल जुलिसी गेम बारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिनी ने चाउसो सहिदेकी खेले
11: वन जङ्गल मेला दिगे माइए मेला दिने पाँच जना खरनाम लाएर मिलिदिए भने सानो जन
0: बतास उचुलिजु बेलाको हिजिमके कोठल मेकी सताङ्गिने हेनौखेमा छिन्नी भेट चाउसो के
11: मेला दिने निताए गे मलाई के बसि सोनो अरूले भने के गर्छ यहाँ
0: के छ छामला पोयाल मेला गयो कि सन्किने गे छोटा वडा कार्यालय सहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
12: खै जन्मदाता दिनुहोस् त
13: जन्मदाता गरेको छैन नि म्याडम
12: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
13: हो र मलाई त थाहा नै थिएन म्याडम
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
13: ए पहिला कसैले भनेन
14: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
15: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
14: नेपाल सरकार विज्ञापन बोर्ड
16: ए लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ
17: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
18: हो र
17: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
18: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड
19: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
20: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
19: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
20: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
19: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
20: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
21: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
22: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
23: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
21: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
23: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
22: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
23: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
21: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
23: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
21: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
23: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
22: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
24: डिभिजन वन कार्यालय रोल्पाको अपील।
21: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
23: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
22: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
23: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
21: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
23: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
21: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुस्त हान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
21: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
24: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
24: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
21: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
24: के यस विपत्तिको कुनै समाधान छैन त?
21: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
24: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
5: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
25: होइन, रात दिन खचखच के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
25: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
25: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847199719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
26: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
27: दिदी, म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
28: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
29: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
28: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
0: हामी सबैको एउटै आवाज मानव बेदबिखन मुक्त समाज
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ,
9: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
10: सम्पर्क मोबाइल 98578121105,
9: 98479802,
10: 98095826005
9: र 98103940।
11: हेलो
12: हेलो हेलो,
11: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
13: हेलो हेलो, भन्नुहोस् त।
11: हेलो हजुर
13: हजुर,
11: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भन्ने रहेछ, के भयो?
13: हेर्नुहोस् ला, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
30: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
16: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
30: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँगमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
30: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: द्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
30: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोपेसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह

0: जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बालरोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
11: होइन, के भाषा र तपाईँलाई
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
13: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुखा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
11: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 9865443383।
11: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
14: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
15: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
16: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक।

0: अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुच्छा खाएको खाइ गर्छन्, के होला र निको?
0: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाफ्रे,
3: अब चाहिँ के हुने हो?
5: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार, विज्ञापन हो।
9: नमस्ते डाक्टर साहब।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
13: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
12: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
13: लौ उसो भए म सामान लिन गइहाले।
12: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
13: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
12: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
14: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
15: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
14: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
18: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
19: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
18: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
18: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
19: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
18: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
17: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
18: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
19: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय, संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
12: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
12: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
19: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो, किन नि, के भयो, सन्चो भएन?
20: होइन, यतिकै जाने मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
23: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
6: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
5: ओहो, सुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जितै, रुपा स्टोरबाट दाना लिएर आऊ त।
6: दाना लिनु ल,
7: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेत रोल्पा।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोका फ्याकेर मात्र खाने गरौ।
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
1: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पोषण मैत्री हाम्रो नागर बनाउनु छ पुरा।
4: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
5: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
4: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
5: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
3: होइन, के भन्नु भएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सुनौला 1000 दिनका आमालाई
1: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
0: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
0: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: उसमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
1: हो र? होइन होला त्यस्तो त. सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
1: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
3: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: बाजे, के भयो? किन गालामा हात?
6: यहाँ दुखेको छ त. खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात. अनि गालामा हुन्न त हात गर्छन् बाजे.
5: ल, अब चिन्ता गर्नु पर्दैन. रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
7: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन.
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
5: 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ.
7: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 3 18 98 0 95 14 652.
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा.

0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
0: पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? दिद सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
0: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
0: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट गर्ने,
0: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
0: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
0: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरुचोर बजार रोल्पा युनिसा सुनसादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई

0: कुखुरा घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
1: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै खोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर स्टिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तको जरुरी सूचना। झुङ तेला खेमरिदे गरम ओपतिरी जेउ तेला सुनो भुरीको दास ओचुदुरी जेउ आउ तेलाको वन जङ्गल ल हे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल हे लागिने सज जिमे गिमे लापरवाही सुनो चासो खेलगेमा दुख
11: वन जङ्गल ओसो छाम्ने उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल अनुगमन दिने व्यवस्था चौसङ्गी लिए
10: गेचो छाने खोरे लाउसी खोलिए हरिदे तरिम गाई गेजम निके लाइजु अब नजिरे बनाए गेम ये ल गेजम निके नलाए अरूले लायो के लाइए
11: वन जङ्गल सजुलिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा सताउँछु छिमी ने चाउसो सहिरेकी खेले
10: वन जङ्गल मेला दिखे माइए मेलादेखि नि पार्सना खर्ना नारो मिलिदे बनाई सानो
11: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
12: खै जन्मदर्ता दिनुहोस् त
13: जन्मदर्ता गरेको छैन नि म्याडम
12: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
13: हो र मलाई त थाहा नै थिएन म्याडम
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
13: पहिला कसैले भनेन
14: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
15: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन बोर्ड
16: ए लौ लौ चटाइ पर्न आटो सबैजना यता आउ त यता त्यो ठुलो रुखको फेरमा बसौ
14: हुन्न हुन्न चटाइ पर्दा रुखको फेरमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
17: हो र
14: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
17: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
17: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड
18: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
19: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
18: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
19: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
18: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
19: हजुर हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा
1: तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाइ, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
20: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
21: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
22: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
20: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
22: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
21: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
22: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
20: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
22: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
20: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
22: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
21: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
20: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
22: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
21: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
22: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
20: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
22: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
20: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
23: आफ्ना
2: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने

0: अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खसखस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ, वेश्यावृत्तिमा लगिन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार शुक्रबार नपुगिने र बुधबार पुगिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा

0: सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रूपा।
1: के तपाईँ पायलस्ट्रोकबाट ग्रसित हुनुहुन्छ? के फिस्टर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि
1: 9847028002,
2: 9805982605
1: र 9810939940।
3: हेलो
4: हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बर आएको छ, दे त नानी।
5: हेलो हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउ, मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल, किन दिन्छ?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
7: पनि जोगिऊ र अरूलाई जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि,
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रियामा महिनावारी अनियमितता, आजपन पानी बग्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
10: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, बोटक्स आउने जस्ता
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ।
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफ

टाइट, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याभिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीर

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7318 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: एक सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सुलिचौर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
5: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ 7 हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचाँदी पसलको छेउमा।
4: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त अर्थो डेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 20754 र 98479 93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर भुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15 दान।
12: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेम्रिदे, गरम ओभतिरी जेउ बेला सुनो, फुरी कता ओचुरी जेउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए, आउए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले, वातावरण मिलेने ल खेप्ता असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्तक तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, जिन्दगीको ठेल भेला किनाटे, जन धनी नि खेता छेती ताउजु हो खोकाई।
13: बेचो छाल्याला बल्ल रेलाकिने पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरे
12: वन जङ्गल सर मेरा आइडेन्टी बाली एमएल एमए ओछो छामेला लिउ सोतर पोतर राले पार जगे रहते
13: सलाई लाइटर स्याउला मेस चाङ्ने चिज राले जबाङजा र यामा रेने पोल गेले या इतौ चिज र रहे वन जङ्गल याद के भाबा या
12: पिकनिक वनभोज बाको मेस चाङसु छिन्ने मेले चाउसो सैदेकी खेनाले वन जङ्गल ओछो छाम्ने दैके बारेको चुरोत विधि ओरे पनि अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङ।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा त लिङ बिजी व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला कि तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जस्तो अवस्थामा रहे तापनि कार्यक्रम हेलो जलजला श्रुतदेखि अन्तिमसम्म सुनेर सार्थपूर्ण प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नानी कन्दरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै रेडियो जलजलाको आफ्नै फेसबुक अफिसियल पेजबाट सुन्न सक्नुहुन्थ्यो तर आज हामी आएका छैनौं र हामीलाई टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ तपाईँले टिकटकमा गइसकेपछि सर्च बारमा जानुहोस् त्यस पछाडि इङ्ग्लिसबाट रहेको छ सबै सानो अक्षर छ है तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट पनि प्रत्यक्ष लाइभमा हेर्न सक्नुहुनेछ र त हामी आउने गर्दछौँ हरेक हप्ताको साथै बार फरक श्रृङ्खला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी मंगलबारी श्रृङ्खलामा छौ मंगलबारी श्रृङ्खलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु आज हामी मंगलबारी श्रृङ्खलामा आधुनिक गीत मात्र गाउँछौ है अन्य विधाबाट गीत गाउन सक्दैनौ आधुनिक गीत मात्र गीत गाउँछौ आज आधुनिक विधाबाट मात्र गीत गाउनको लागि तपाईँले सहभागी जनाउनु पर्ने हुन्छ जसको लागि 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ भन्दै अब भने म कार्यक्रमको शुभारम्भ गर्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। खेम सेन्चुरीको आवाजमा रहेको यो गीत तपाईँलाई फेरि पनि स्वागत छ। 97.40 96.36.20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि आज तपाईँले आधुनिक गीत मात्र गाउनु पर्ने हुन्छ। अन्य बेलाबाट हामी आज गीत गाउन सक्दैनौ, किनभने आज मंगलबारी बसाई हो। मंगलबारी बसाईमा आधुनिक गीतको मात्र बसाई रहनेछ। त्यसै कारणले गर्दा सहभागी जनाइसकेपछि आधुनिक गीत मात्र गाउनुहोला। 97.45 99.36.20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि तपाईँले आधुनिक गीत गाउनु पर्ने हुन्छ, जसका लागि हामीलाई 97.45 99.36.20 को लाइन भएर सहभागिता जनाउनुहोला। र हामीलाई टिकटक लाइभमा कहाँबाट सुन्दै हुनुहुन्छ, के को माध्यमबाट सुन्दै हुनुहुन्छ, नभएर तपाईँले माध्यम भनेको टिकटक लाइभ हो है। टिकटक लाइभबाट सुन्दै हुनुहुन्छ भने चाहिँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँले म्यासेज पनि छोड्न सक्नुहुनेछ, तपाईँले कमेन्ट पनि छोड्न सक्नुहुनेछ। आजको विषयमा तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ। 97.45 99.36.20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि आज तपाईँले आधुनिक गीत मात्र गाउन सक्नुहुनेछ। हामीलाई यतिखेरको समयमा मायाको चिनोबाट आएको छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्कार गरे यहाँबाट पनि। त्यसै गरी हामीलाई सम्झिनु भएको छ किम मगरले पनि, दर्शन नमस्तेमा पनि हेर्दैछु मौरिसेसदेखि भन्नुभएको छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई केएस राणा मगरले सुन्दै रहेको जानकारी दिनुभएको छ। त्यसै गरी हामीलाई संगम मगरले पनि दर्शन नमस्ते दिदी भन्नुभएको छ। त्यसै गरी लुरे बोयले हामीलाई दर्शन शीष भन्नुभएको छ। त्यसै गरी जित बहादुरले हामीलाई कताबाट हो भन्नुभएको छ, रोल्पाबाट, रोल्पाको सदरमुकाम लिबाङबाट हो है। त्यसै गरी ललित पीएमले पनि दर्शन भन्नुभएको छ। त्यसै गरी हामीलाई हिमाल मगरले पनि दर्शन नमस्ते भन्नुभएको छ। सुरज रसाइलीले पनि हेलो हजुर भन्नुभएको छ। रक्षा लिम्बुले पनि हजुर नमस्ते भन्नुभएको छ। त्यसै गरी सुन्दै हुनुहुन्छ प्रदेशी कान्छाले नाइस भन्नुभएको छ। त्यसै गरी टेकुमाया दि मगरले पनि सुन्दै रहेको जानकारी दिनुभएको छ। कहाँबाट सुन्दै हुनुहुन्छ, कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया भने दिन नभुल्नुहोला। आजको विषयमा सहभागिता जनाइसकेपछि आधुनिक गीत मात्र गाउनु पर्ने हुन्छ। त्यसै गरी साम्पाङ राईले हामीलाई हेलो नमस्कार म हेर्दैछु है कतारबाट भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। कमेन्ट छोड्नु होला, तपाईँको कमेन्ट आज यहाँबाट वाचन हुनेछ। हामीलाई 97.45 99.36.20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि तपाईँले आज आधुनिक गीत मात्र गाउनु पर्ने हुन्छ। अब भने अर्को गीत राख्नुपर्छ जस्तो लाग्यो मलाई, साथी आउनु भएको छैन, अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि तपाईँले आज आधुनिक गीत मात्र गाउनुपर्ने हुन्छ। आधुनिक गीत गाउनको लागि 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि आज तपाईँले आधुनिक गीत मात्र गाउनुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराएँ र साथीहरू कहाँ हराउनुभयो यसरी हराउनु भएन। 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। यदि तपाईँले फोन लागेन भने 97 68 32 81 84 को लाइन भएर विदेशमा रहनुहुने साथीहरूले आज हामीलाई वाट्सएप कल पनि गर्न सक्नुहुनेछ र टिकटकमा आइसकेपछि तपाईँहरूले गर्नुपर्ने कर्तव्यहरू निभाउनु पर्ने हुन्छ। आजको बसाईमा 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि तपाईँले आज केही गर्नु पर्दैन, मात्र आधुनिक गीत गाउनुपर्ने हुन्छ। 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि तपाईँहरूले अझ आधुनिक गीत गाउनुपर्ने हुन्छ। साथीहरू कहाँ हराउनुभयो हराउनु भएन यसरी आधुनिक गीत गाउनको लागि आउनु पर्यो भन्दै फेरि पनि अर्को गीत राख्छु। त्यसपछि फेरि पनि पुनः उपस्थित हुनेछु तपाईँको लागि, फेरि अर्को गीत राख्छु। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। यो गीत स्वीकार्नु।

हजुर जगत बस्ने तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आज सहभागी जनाउनु भएको छैन साथीहरू, हामी यहाँबाट पुरानो नयाँ गीत राखेर तपाईँहरूलाई मनोरञ्जन दिलाउँछौँ। है आज सुनिराख्नु भएको छ भने चाहिँ तपाईँहरूले मनोरञ्जन मात्र लिन सक्नुहुनेछ। 97 45 99 36 20 लाइन भएर सहभागी आउनु भएको छैन। साथीहरू आउनुभयो भने चाहिँ हामी साथीलाई भिजाउँछौँ, आउनु भएन भने हामी यहाँबाट गीत राखेर मात्र भए पनि मनोरञ्जन ल्याउँछौँ। है अब भने अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुनेछु यो गीत तपाईँको लागि।

हजुर गैराघरे कायलीको याद आउँछ यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामीले रोल्पाको रिबाङमा सुटिङ भएको गीत हो यो चाहिँ है गीत राखिसकेको छु। पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला र टिकटक लाइभमा आइसकेपछि कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले कमेन्ट छोड्नु होला। तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ आजको विषयमा 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ र हामीलाई टिकटक लाइभमा पनि हेर्दै हुनुहुन्छ भने कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँले कमेन्टमा छोड्नु होला र तपाईँको नाम यहाँबाट वाचन हुनेछ है त 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। म तपाईँलाई आग्रह गर्छु यतिखेरको समयमा हामीलाई कमेन्ट छोड्नु भएको छ राई माइलाले छोड्नु भएको छ। हेलो हजुर नमस्ते नमस्कार सिस्टर हजुरको प्रोग्राम मैले पनि हेर्दैछु है कुवेतबाट घर चाहिँ खोटाङ भन्नुभएको छ खोटाङ जिल्ला रहेछ उहाँको घर। त्यसै गरी हामीलाई ओम गुरुङले हामीलाई हेलो हाई फ्रम युएबाट भन्नुभएको छ तपाईँलाई धन्यवाद दिन्छु यो कमेन्टको लागि। र पवन बुढा मगरले भने हाई के छ खबर भन्नुभएको छ ठिक छ। र हामीलाई अर्को कमेन्ट परेको थियो अर्को कमेन्ट मगर कान्छाले मैले पनि सुन्दैछु दुबईबाट है मिस भन्नुभएको छ दामी छ भन्नुभएको छ हाम्रो हिमाल मगरजीले। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु यो कमेन्टको लागि र 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाइसकेपछि आज तपाईँले आधुनिक गीत गाउनु पर्ने हुन्छ भन्दै अब भने फेरि पनि म अर्को गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु।

स्वागत छ तपाईँ सम्पूर्णलाई। अब भने पालो तपाईँको रहनेछ भन्दा भन्दै मेरो मुख पनि दुखिसक्यो होइन। अब हामी गीत राखेरै मनोरञ्जन ल्याउँछौँ, अब थोरै समय मात्र छ, गीत राख्छु भाका सारेर, त्यसपछि पुनः उपस्थित हुने नै छ।

हजुर, श्रुति चाहिँ भुल्छौ कि लाहुरे दाई आँखा मारेर भाका सारेर, यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। खेम सेन्चुरीको आवाजमा सजिएको गीत है, मिना लामा र खेम सेन्चुरीको आवाजमा सजिएको गीत तपाईँको माझमा मैले प्रस्तुति गरिसकेको छु। पालो तपाईँको रहनेछ 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ भन्दै अब हामी एउटा गीत राख्छौ, त्यसपछि पुनः उपस्थित हुने नै छु।

र देवी घर श्री दिपेन थापाको आवाजमा लहर रहेको गीत तपाईँको माझमा हामीले प्रस्तुत गरिसकेका छौँ। अब भने पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ है। भोलि आउनको लागि भए पनि हामी तपाईँको माझबाट छुट्टिएर जानुपर्ने हुन्छ। हाम्रो स्टुडियोको घडीमा 53 मिनट गइसकेका छ, 2:53 गइसकेको छ। अब भने म पनि यहाँबाट झुक्टिएर जानुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै

धेरै धन्यवाद दिँदै आजको लागि कार्यक्रम हेलो जलजलाबाट छुट्टिन्छु। भोलि यही समयमा आउने नै छु। तपाईँले केही सल्लाह सुझाव भए 9768321 84 को लाइन भएर दिँदै गर्नुहोला। नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै टेनिस जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: छानबिन समितिको प्रतिवेदन अध्ययन विनय गृहमा सुधारको पुनरागमन। नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त। सरकारका प्रवक्ताद्वारा अर्थमन्त्रीको बचाउ।
0: विपक्षी दलको अवरोधका कारण संघीय संसदका दुवै बैठक चल्न सकेनन्। प्रतिनिधि सभामा आकस्मिक समयमै संकल्प प्रस्तावदेखि मौन अवधिसम्मको हरकत।
1: न्याय माग्दै रासोपा कार्यालय अगाडि जेएनजीहरूको नाराबाजी। रासोपाको मध्य प्रदेश अधिवेशनसँग तत्कालका लागि स्थगित।
0: दुई हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने ट्रम्पको दावी। तेहरान आणविक सम्झौताका लागि तयार रहेको भनाई।
1: र पहिलो एक दिवसीयमा बंगलादेशद्वारा अस्ट्रेलिया सामु 285 रनको लक्ष्य प्रस्तुत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पानी, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। दुई मन्त्रीको नाम सिफारिश भई राष्ट्रपति कार्यालयमा पुगेको शीतल निवास रोतले बताएको छ। गृहमन्त्रीमा सुदन गुरूङको नाम पुनरागमन भएको छ। यस्तै प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गरिएको छ। उनीहरूलाई अहिले 3 बजे शपथ गराउने तयारी छ। मन्त्री गुरूङ विवादित व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि र सम्पत्ति विवरणबारे प्रश्न उठेपछि वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। उहाँमाथि छानबिन गर्न बनेको समितिले हालै प्रतिवेदन बुझाएको थियो। यद्यपि सो प्रतिवेदन बुझ्ने निर्णय सरकारले आज मात्र गरेको छ। अध्ययन नगरी मन्त्री नियुक्त गरिएको हो। प्रतिवेदनमा गुरूङको सम्पत्तिमा कुनै गम्भीर कैफियत वा अनियमितता नदेखिएको निष्कर्ष निकालिएको छ। पुन भने स्वतन्त्र चुनाव लड्दा रासोपाले सघाएको थियो। उहाँकै प्रस्तावमा नवप्रवर्तन मन्त्रालय थप गरिएकाले मन्त्री बन्ने सौभाग्य पाउनु भएको हो। रक्षा मन्त्रालय भने प्रधानमन्त्री शाहले आफैसँग राख्नु भएको छ।
1: सरकारले अर्थमन्त्री डाक्टर सोरेन वाग्लेको बचाव गरेको छ। आज मन्त्री परिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले वाग्लेले मेहनत गरेर बजेट बनाएकाले करका दर हेरफेर नगरेको जिकिर गर्नुभएको हो। विपक्षीहरूले भने मन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग गरिरहेका छन्। आर्थिक विधेयकका 17 पेजमा छेड़खानी गरिएको छ। यस्तै आज बसेको मन्त्री परिषद बैठकले तल्लो अरूण जलविद्युत आयोजना लगायत 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। तल्लो अरूण लगायत लोवर न्यादी खोला जलविद्युत आयोजना, हुम्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो। आजको बैठकले निजामती सेवा स्वरो संशोधन नियमावली 2083 पनि स्वीकृत गरेको छ।
0: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले मौन अवधि चलाउनेदेखि सभामुखलाई संकल्प पत्र बुझाउनेसम्मका हरकत गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आकस्मिक समयमै सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सम्बन्धी संकल्प प्रस्ताव पारित गर्न माग गर्दै सभामुखकै आसनसम्म पत्र बुझाउन पुग्नु भएको थियो। त्यसअघि बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सचेतक निष्कल राईले 5 मिनटमै मौन धारणको समय तोके पछि सभामुख डोल प्रसाद अर्यालले ध्यानाकर्षण गराउनु भएको थियो। राईले जेएनजीका शहीदप्रति सम्मान व्यक्त गर्दै मौन अवधि शुरू हुन्छ भनेपछि विपक्षी दलका सांसदहरूले उठेर मौन धारण गरेका थिए। सभामुख अर्यालले सभा संचालनका लागि संसदले बनाएको नियमावली विपरीत गतिविधि भएको बताउनुभयो।
3: सभामुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो त्यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु।
0: राईले प्रधानमन्त्रीले भनेको कुरा पुष्टि गर्न उहाँका दलका संसद लागि परेको उल्लेख गर्दै जवाफका लागि रूलिङ गर्न सभामुख संघमा गर्नुभएको थियो। नेकपा एमालेका सांसद क्षितिज थेबे, रापरपाकी सांसद खुशबु ओली लगायतले पनि प्रधानमन्त्रीको जवाफ नआएसम्म अवरोध नहट्ने बताएपछि सभामुख अरियालले सदन सञ्चालनका लागि आफूले पहल जारी राखेको जानकारी दिनुभएको थियो, तर उहाँले रूलिङ भने गर्नुभएन। प्रधानमन्त्रीको जवाफ खोजिरहेका विपक्षी दलले परराष्ट्र मन्त्री शिशिर खनाललाई बोल्न दिएनन्। सभामुख अरियालले मन्त्रीले बोल्ने समय मागेको बताए पनि विपक्षी दलका सांसदले अवरोध जारी राखेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद ज्ञान पौडेलले नियमापत्ति जनाउनु भएको थियो।
4: प्रतिनिधि सभा सदस्यको हाम्रो सबैजनाको काम कर्तव्य अधिकार हामी समान छ। सत्ता पक्ष र विपक्षी पक्ष भन्दै गर्दा यो ममा बोल्न पाउने अधिकारलाई नै सदनको कार्यमा बाधा पार्ने मनसायले हामी किनभने त्यतापट्टि कुरा राख्दै राख्दै जाने आकस्मिक समयदेखि लिएर जनताका कति मुद्दाहरू हामी लिएर आएको छौं। हामी चाहिँ बोल्न पाउने पनि अधिकार वञ्चित गरेर सदनलाई एकदमै कुण्ठित बनाएको हुनाले अब यसको सम्भव भनेको त संवाद सहकार्यदेखि लिएर धेरै छ नि। त्यो भएर यो नियम आपत्ति हामी बोल्न पाउने अधिकारबाट हामी पनि त वञ्चित भएका छौं। यो कुरामा चाहिँ हामीले यो सदनमा म कुरा राख्न चाहन्छु।
0: करिब पौने घण्टा आग्रह गर्दा पनि विपक्षी दलले नमानेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको छ। राष्ट्रिय सभाको बैठक पनि विपक्षीको अवरोधका कारण पर्सिसम्मका लागि स्थगित गरिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय निर्वाचन आयोगले मध्यस्थ प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ। आज सूचना जारी गर्दै आयोगले अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशन सम्बन्धी सबै गतिविधि रोकिएको जनाएको हो। सूचना अनुसार प्रतिनिधि छनौट, निर्वाचन कार्यक्रम, उम्मेद्वारी प्रक्रिया, प्रचार प्रसार, बैठक भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ। अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिका पछि औपचारिक रूपमा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख पुष्पन केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
0: रासोपाको केन्द्रीय कार्यालय वनस्थली अघि जेनजीहरूले धरनासहित नाराबाजी गरेका छन्। सरकारसँग गरिएको 10 बुधे सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइते तथा शहीदहरूको यथाशीघ्र उचित व्यवस्थापन गरिनुपर्ने तथा झुट्टा मुद्दामा फुसाइएका जेनजीहरूलाई हिरासतमुक्त गरिनुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो। आन्दोलनमा जेनजी, घाइते तथा शहीद परिवारका सदस्यहरू सहभागी छन्। झुट्टा मुद्दामा फुसाइएकाहरूलाई विनाशर्त रिहा गर्नुपर्ने जेनजी अभियन्ता सरिस्मा थापाले बताउनुभयो। आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने उहाँको भनाई छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: यो हो थामा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आज माइती घरमा प्रदर्शन गरेको छ। आर्थिक वर्ष 2083-84 बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको हो। समितिले 2078-82 सालमा सरकारसँग भएका सहमति साथै संघीय शिक्षा ऐनको निर्णायकता पेश गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापन सम्बन्धी प्रावधानलाई व्यवस्था गरिएको आरोप लगाएका छन्। समितिका अनुसार हाल देशभर करिब 11,000 संघीय शिक्षण सिकाई अनुदान शिक्षकहरू माध्यमिक र आधारभूत तहमा अंग्रेजी गणित तथा विज्ञान जस्ता विषय अध्यापन गरिरहेका छन्। बजेट वक्तव्यमा सम्मानजनक तलवृत्ति महँगी भत्ता र प्रोत्साहन भत्ता लगायत माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले त्यसप्रति विरोधमा उत्रिएका छन्। उनीहरूले माग सम्बोधन नभए पठन पाठन ठप्प पार्ने तथा सामूहिक राजीनामा समेत दिन बाध्य हुने चेतावनी दिएका छन्।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतामा प्रगति भइरहेकाले मध्यपूर्वमा तनाव छिट्टै अन्त्य हुने बताउनु भएको छ। उहाँले इरानसँग आणविक सम्झौताका बारेमा वार्ता सही दिशामा अगाडि बढ़िरहेको उल्लेख गर्दै चाँडै नै महत्वपूर्ण परिणामहरू प्राप्त हुने दावी गर्नुभएको हो। ट्रम्पले इरान आणविक हतियार विकास नगर्ने शर्त सहित प्रमुख अमेरिकी मागहरू स्वीकार गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ट्रम्पले आगामी दुई हप्तामा इरानसँगको युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने र स्थिति पूर्ण रूपमा परिवर्तन हुन सक्ने दावी गर्नुभयो। ट्रम्पले अमेरिकाले आफ्नो पूर्ण विजयको घोषणा गरेपछि विश्वव्यापी तेल बजारमा पनि असर गर्ने र तेलको मूल्य घट्न सक्ने बताउनुभयो। हाल इरान र इजरायलले अस्थायी रूपमा सैन्य कार्यवाही रोकेका छन् जसले गर्दा क्षेत्रीय तनाव केही हदसम्म कम भएको छ।
4: एक दिवसीय क्रिकेट सीरिज अन्तर्गत पहिलो खेलमा अहिले अस्ट्रेलिया र बंगलादेश बीच प्रतिस्पर्धा भइरहेको छ। बंगलादेशले अस्ट्रेलिया सामु 285 रनको लक्ष्य प्रस्तुत गरेको छ। बंगला राष्ट्रिय रंगशाला मिरपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले 8 विकेटको क्षेत्रमा 284 रन बनाएको हो। उसका लागि मोसद्देक हुसैनले नट आउट 86, नैमुल हुसैन सान्तोले 67, तंजीद हसनले 54 रन जोड़े। अस्ट्रेलियाका नाथन एलिसले सर्वाधिक 3 विकेट लिए। अहिले अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: छानबिन समितिको प्रतिवेदन अध्ययन विनय गृहवास सुदनको पुनरागमन। नवप्रवर्तन मन्त्रीमा महावीरको नियुक्त। सरकारका प्रवक्ताद्वारा अर्थमन्त्रीको बचाउ।
3: विपक्षी दलको अवरोधका कारण संघीय संसदका दुवै बैठक चल्न सकेनन्। प्रतिनिधि सभामा आकस्मिक समयमै संकल्प प्रस्तावदेखि मौन अवधिसम्मको हरकत।
4: न्याय माग्दै रासोपा कार्यालय अगाडि जेएनजीहरूको नाराबाजी। रासोपाको मध्य प्रदेश अधिवेशन स्थगित।
3: दुई हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने ट्रम्पको दावी। तेहरान आणविक सम्झौताका लागि तयार रहेको भनाई।
4: र पहिलो एक दिवसीय क्रिकेटमा बंगलादेशद्वारा अस्ट्रेलिया सामु 285 रनको लक्ष्य प्रस्तुत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश सिधा हुन्छौं। नमस्कार।

0: तपाईँको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज
1: बाजे के भयो किन गालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840740318
1: 9805614652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
7: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
8: बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
9: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
8: अब के गर्ने रे सिधा सुलिचौर बजारमा रहेको 7 हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
1: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
1: दाँतमा सिमेन्ट भर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: ठिक दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867060467
10: एक पटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषा तर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
12: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा।
11: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स।
12: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
12: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
11: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ।
9: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
13: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
14: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
13: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
14: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
13: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
14: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
13: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
15: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे गरम ओगोत्री जेउ पेला सुनो फुरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना चाहिए आउए गिमी प्राकृतिक सम्पदा र तक्षेप जस खेम्नाले वातावरण मिलेने लखेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
10: खोकाई।
16: बेचो छानेला बन्न हेला किने कोरो रङले नौ पुराले चौसो ख्याल गिरे
15: वन जङ्गल सर मेरा आइडेन्टी बानी एमएल एमए हो छानेला दिउँसो कर पोतर राले पार जगे रहते
16: सलाई लाइटर स्याउला मे सचाउने चिज राले जबाङजा र यामा रेने पोल गेले या इतो चिज र रहिदे वन जङ्गल याल के भबाय
15: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदे कि खेनाले वन जङ्गल ओसो छानि दैके बारीको चुरो दिदी ओरेको नै अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
3: हो र? होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
4: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
10: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा वासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
10: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
8: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: डिभिजन वन कार्यालय रोल्पाको अपील।
10: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, ओथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
9: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
8: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
9: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
10: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
9: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
10: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
12: ए हो र?
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
9: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
9: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
10: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
9: के यस विपत्तिको कुनै समाधान छैन त?
10: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
9: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई हिँड्न नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
15: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
17: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
16: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
17: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
18: होइन, रात दिन खोज के को झगडा हो यो?
17: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
18: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
16: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
17: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्यो? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
18: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
17: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
13: खै जन्मदाता दिनुहोस् त।
14: जन्मदाता गरेको छैन नि म्याडम।
13: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
14: ए, पहिला कसैले भनेन?
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
20: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल, अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
24: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
25: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
26: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
29: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
28: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
29: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
28: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
29: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
28: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
29: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
28: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
29: सम्पर्क मोबाइल 98578211105,
28: 98479802,
29: 98095826005
28: र 98103940।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल, अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
24: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
25: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
26: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
16: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि,
28: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
0: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
5: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोरा र दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
0: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी
5: समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमण

0: तथा हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भनेर रहेछ, के हो, के भयो?
4: हेर्नुहोस् ला, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल, किन दिन्छ?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
9: होइन, के भएको छ र तपाईँलाई?
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
12: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।

0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
6: लौ उसो भए, म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
5: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645778232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नेपाली अक्षरमा लेखेर सर्च गर्नुभयो भने तपाईले त्यहाँबाट पनि हामीलाई भेटाउन सक्नुहुन्छ र त्यहाँबाट पनि कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी सुशीला मगरको पनि। रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंग्री प्युठानबाट सन्तोष सुतारको साथ मिलिराखेको छ। रेडियो झुलिनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामीको साथ मिलिराखेको छ। रेडियो पारिणी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी ले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा मालरानी 95.7 मेगाहर्ज र रेडियो निर्सिम्मा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्यले साथ दिइरहनु भएको छ। रेडियो स्काई 90.4 मेगाहर्ज तनघास गल्मीबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी हमराई गुल्मीबाट प्रकाश आचार्य। रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठकले साथ दिइरहनु भएको छ। रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट यति बेला साथ दिइरहनु भएको छ कृष्ण बस्यालले भने। हामीलाई यति बेला रेडियो मुक्ति 95.5 मेगाहर्ज बुटवलबाट सरू मरासिनीले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर। सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुबाट मीना गुरूङ। दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुबाट सन्देश चढ़ाई। रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकीबाट सुदेव कुमार थारू। रेडियो भोटे उडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ। रेडियो सुनवल 90.7 मेगाहर्ज नवल प्रासीबाट दुर्गा पौडेल। रेडियो जननी 90.4 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ। रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चुको सिपारीबाट नकुल घरती। रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट दिनुमाया राई। चौरजहारी रुकुम पश्चिममा रहेको रेडियो आफ्नो एफएम 90.4 मेगाहर्जबाट मनिषा बागीले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का। रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ। रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकोटाबाट खड्गराज बस्नेत आकाश। रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट एलिजा श्रेष्ठ। रेडियो मेनश्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुङबाट शारदा बासकोटाले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट हामीलाई साथ मिलिराखेको छ प्राविधिक संयोजनका मित्र आरजे राज छेत्री। रेडियो झन्कारबाट कार्यक्रम बीचमा रेडियो बिग्रियो भन्ने खबर आएको थियो, त्यसपछि कार्यक्रम प्रसारण भएको छैन छ कि छैन भन्ने कुरा जानकारी प्राप्त भएको छैन। यदि कार्यक्रम प्रसारण भएको छ भने अनिता
रसाइली अनुले जानकारी दिनुहोला। रेडियो झनकार 97.5 MHz यो क्रममा तपाईँलाई जानकारी गराए। यसै क्रममा रेडियो भरोसा 104.9 MHz दाङको राईबाट दीपक पुनको साथ मिलिरहँदा रेडियो मुटके चुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा र रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। रेडियो बेलगा एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख दागीले साथ दिइरहनु भएको छ। रेडियो देवघाटमा भने आजदेखि विजय गुरूङ रहेको कुरा जानकारी गराउनु भएको छ। उहाँले चाहिँ मैले अघि नै मीना गुरूङ भने तर यो लिस्टमा मीना गुरूङ नै थियो, विजय गुरूङले साथ दिइरहनु भएको छ। यो क्रममा तपाईँलाई जानकारी गराए। आज मंगलबार हो, आज मंगलबार व्यवसायमा कार्यक्रम लोकसारथीमा के गर्छौं भन्ने कुरा जानकारी छ। प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म सुन्दै गर्दाखेरि आज मंगलबार व्यवसायमा तपाईसँग हामी कुराकानी गर्छौं र प्रश्न उत्तरको खेल खेल्छौं। 1 देखि 8 नम्बरसम्मका प्रश्नहरू छन्। ती प्रश्नहरूको जवाब तपाईले दिनुपर्ने हुन्छ, जसका लागि 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। 9 8 6 9 8 6 8 6 0 3 9 4 0 98 68 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: विष्णु माझी र खेमसेन्चुरीको आवाजमा रहेको केही वर्ष अगाडि आएको तर अहिले 18 घण्टा अगाडि रिअपलोड भएको यो खेमसेन्चुरीले 18 घण्टा अगाडि पुरानो गीतलाई पुनः रिअपलोड गर्नु भएको छ। यो गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथीमा छौं र यति बेला आज प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछौ। एकदेखि 8 नम्बरसम्मका प्रश्नहरू रहनेछन्, तपाईँले रुझाइमा पार्नुहोला। जसले सही जवाब दिनुहुन्छ उहाँले साथीलाई सम्झिन पाउनुहुन्छ, यदि सही जवाब दिन पाउनु भएन भने सक्नु भएन भने साथीलाई सम्झिन पाउनु हुने छैन। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको पहिलो साथीलाई म स्वागत गरे। नमस्कार हजुर।
1: हेलो हजुर, नमस्कार गुरुङ दाइ।
0: नमस्कार हजुर, को बोल्नु भएको? कहाँबाट?
1: म दिलु कार्की लजालु तेह्रथुम खेदाबाट।
0: दिलु कार्की लजालु,
1: हजुर।
0: के छ दिलुजी खबर तपाईँको?
1: ठिकठाक, आनन्दै बस्ती बसाई।
0: आनन्दै छ, बस्ती बसाई छ, होइन?
1: हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो दिलुजीले हामीलाई? रेडियो मेन्से एमबाट सुन्नुभयो, होइन? आज कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? एकदेखि 8 नम्बरसम्म है?
1: अस्ति पनि एकचोटि 7 नम्बरको राखेको थिएँ, 7मा राम्रै भयो, यसपालि 7 दिनुहोस् न।
0: ल हुन्छ, प्रश्न नम्बर 7 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर 7,

0: अब यो गीतको गायिकाको नाम के हो?
1: यो त कन्फ्युज भए सर, सरी ल, पास पास भयो मैले,
0: पास गर्नुभयो, हुन्छ बिदा गर्छौ, नमस्ते। डिलु कार्की ल जालु आउनु भएको थियो तेह्रथुङबाट, रेडियो मेन्छे आम एफएमबाट कार्यक्रम सुन्दै हामीलाई फोन गर्नु भएको थियो, उहाँले मिलाउन सक्नु भएन, पालो तपाईँको हो, आउनु होला, मिलाउनु होला, अनि साथीलाई सम्झिन पाइन्छ है मिलाउनु भए पनि। यति बेला साथी नमस्कार हजुर।
2: नमस्ते हजुर,
0: को बोल्नुभयो कहाँबाट?
2: म पास्करको कुमाइटबाट तारा शङ्कर है।
0: तारा शङ्कर,
2: हजुर हजुर,
0: के छ पारसी खबर तपाईँको?
2: तारा छैन सर, म त तारा तारा
0: तारा शङ्कर, तारा आकाशको तारा होइन,
2: आकाशको त होइन, मान्छेको त तारा हो, आकाशको त होइन,
0: होइन तपाईँको नाम बुझ्न मात्रै खोजे, आकाशको ताराको तारा होइन,
2: हजुर हजुर।
0: ल ताराजी कार्यक्रममा आउनु भएको छ, पास्तरमा कुन रेडियो सुनिन्छ? रेडियो मेन च्यानलबाट कार्यक्रम लोक सारथी सुन्ने गर्नुहुन्छ होइन?
2: हजुर हजुर, हजुरले ल्याएको कार्यक्रम त साह्रै नसुने त मलाई त चित्तै बुझ्दैन हौ सर।
0: ल धेरै धेरै धन्यवाद छ तपाईँलाई, तपाईँको कार्यक्रम हो यो, तपाईँको पनि कार्यक्रम हो र त सुन्न मन लाग्छ नि होइन?
2: होइन मेरो मात्रै होइन, हामी सबै श्रोताहरूको हो नि
0: त। ल ठिक छ, अनि प्रश्न सुन्नु भएको छ कि छैन?
2: प्रश्न सुनेको सर।
0: ल जवाफ के होला?
2: जवाफ चाहिँ गीत रोड्नु पर्ने होइन सर,
0: होइन प्रश्न तपाईँलाई मैले बजाइसकेको छु, पहिलो साथीलाई बजाइसकेको छु, तपाईँ दोस्रो साथी हुनुहुन्छ है?
2: हजुर,
0: प्रश्न सुन्नु भएको छैन भने पछि
2: मैले आज यसो अलिक कार्यव्यस्तताको कारण अलिकति सुन्न भ्याएन सर।
0: कार्यक्रमै सुन्न भ्याउनु भएन कि प्रश्न मात्रै सुन्न पाउनु भएन?
2: कार्यक्रम त सुने तर प्रश्न त सुन्न।
0: ल म तपाईँलाई प्रश्न बजाउँछु, ध्यान दिएर सुन्नुहोस् ल।
2: हुन्छ

0: यो त मेरो जीवनकै नयाँ अनुभव हो, यो पहिलो पहिलो लभ हो भन्ने गीत छ होइन। यो गीतको गायिकाको नाम भन्नु पर्यो, फोन यसरी त यस्तो त नगर्नु न हो, आउँछ भने आउँछ भन्नुहोस्, आउँदैन भने आउँदैन भन्नुहोस्, तर गीत सुन्दा सुन्दै फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोस्। त्यो त भगडीहरूले भनौँ न अलिकति मनमा हिम्मत आँट नभएका मान्छेहरू मात्रै भाग्ने गर्नुहुन्छ क्या, त्यसैले अब तपाईँको मनमा हिम्मत आँट छ कि छैन भन्ने कुरा हो होइन। यो बीचमा छोडेर जाने भनेको त मनमा हिम्मतै नभएको मान्छेले मात्रै हो, त्यो कारणले गर्दाखेरि तपाईँले फोन गरिसकेपछि आउँछ आउँदैन बरु झटारो भन्नुहोस् तर केही भनेर जानुहोस्, गीत सुन्दा सुन्दै फोन नकाट्नुहोस्। यति बेला साथी नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: सबिन तामाङ, खोटाङको बरा पोखरीबाट।
0: बराहा पोखरीबाट सबिन तामाङ,
1: हजुर पक्कै पनि
0: रेडियो आफ्नो एफएमबाट सुन्नुभयो हामीलाई?
1: हजुर सुन्दैछु।
0: ल ठिक छ, प्रश्न सुन्नु भएको छ कि छैन?
1: हजुर सुन्नु त सुनेको छु, म गेस गर्छु नि।
0: ल भन्नुहोस्।
1: सुनिता बुढा भने,
0: सुनिता बुढा भन्नुभयो, कतिको ढुक्याउनु छ? ल सबिनजीले सुनिता बुढा भन्नुभएको छ, मिल्छ मिल्दैन कार्यक्रममा हामी चेक गर्छौँ। तपाईँले दिनुभएको जवाफ मिलेको छ, अब साथीहरूलाई सम्झिनुहोस्।
1: हस् हुन्छ, सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु र टेक्निकल मित्रलाई सम्झिन चाहन्छु र साथीहरू त धेरै हुनुहुन्छ, त्यो सम्पूर्णलाई भने छुट्टिन्छु। नमस्ते
0: नमस्ते, अब हामी सोही गीत तपाईँको लागि राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। राम्रै रहेछौ, जे होस् यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। भावुकपूर्ण र सुनिता बुढा छेत्रीको आवाजलाई यहाँबाट स्थान दिएका हौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सीताजी, तपाईँले एयरफोन लगाउनु भएको छ, एयरफोन निकालिदिनुहोस् न है। तपाईँको आवाज दबिएर आयो, कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त? हुन्छ, तपाईँको लागि प्रश्न नम्बर 5 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

ल भन्नुहोस् यो गीतको गायकको नाम के हो? राजु परियार हो कि? लग गरौं? हुन्छ लग गर्छौ, हेरौं जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनु भएको जवाफ मिलेन, विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सीता भण्डारी तेह्रथुमबाट, उहाँले दिनुभएको जवाफ मिलेन, पालो तपाईँको हो। फोन गर्नुहोला 9868309940 मात्रै फोन डायल गर्नुहोला। यहाँ लास्टमा 98 को लाइनमा कसले फोन गरिरहनु भएको छ? यस्तो लास्टमा 98 को लाइनमा फोन नगर्नु न, लास्टमा 40 भएको नम्बरमा फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुशल भुजेल खोटाङबाट। के छ खोटाङतिरको हालखबर कुशलजी? प्रश्न सुन्नु भएको छ नि होइन? जवाब के होला? हुन्छ, हामी एकचोटि बजाउँछौ, ध्यानतिर सुन्नुहोस्।

0: लभन्नुहोस् यो गीतको गायकको नाम के हो? रामजी खान
1: लगाउँ
0: लगाउँछौ जवाब मिल्छ मिल्दैन ल तपाईँले दिनुभएको जवाब मिलेन विदा गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ अर्का सहभागी साथी आउने क्रममै हुनुहुन्छ फोन डायल गर्नु होला यदि साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट गीता लिम्बु पास्तरबाट के छ पास्तरतिरको हालखबर
2: हजुर
0: के छ तपाईँको हालखबर रेडियो भन्दा टाढा जानुहोस्
2: मेरो एकदम फिट छ सर
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: रेडियो लालीगुराज
0: रेडियो लालीगुराजबाट आज प्रश्नको जवाब भन्नुहोस् है
2: हुन्छ
0: जवाब के होला
2: पुरुषोत्तम
0: न्यौपाने भन्नुहुन्छ ढुक्क हुनुहुन्छ ल लग गरे है त ल तपाईँले दिनुभएको जवाब मिलेको छ साथीहरूलाई सम्झिनुहोस्
2: सर्वप्रथम हजुरलाई अनि टेक्निसियन मनोहर प्रियालाई अनि मलाई चिन्ने मेरो पुरानो पत्र मित्रहरू सबैलाई सम्झिँदै बिदा हुन चाहन्छु
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीता लिम्बु अब पुरुषोत्तम नेपानीको आवाजलाई यहाँबाट स्थान दिन्छौ त्यसपछि तपाईँको माझमा आउनेछौ यो गीत तपाईँको लागि

0: पुरुषोत्तम नेपाने र जुना सुरेशको आवाजलाई यहाँबाट स्थान दिएका हौ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट? पूर्वी पास्तरबाट राजेन्द्र सहयात्री के भन्नुभयो? शेर्पा होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? प्रश्न नम्बर 3 हुन्छ तपाईँको लागि। यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर 3,

0: ल भन्नुहोस् यो कुन भाकामा आधारित गीत हो?
1: यो कुन भाका भन्नाले पूर्व त्यता पश्चिम भन्नु खोज्नुभएको कि
0: यो कुन भाकामा आधारित गीत हो? अब त्यो हुन्छ नि सालेजो झ्याउरी टप्पा के हुन्छ नि हो त्यस्तै
1: यो कम्ती पास गरेँ ल मैले.
0: हुन्छ विदा गर्छौ नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो सह राजेन्द्र सहयात्री उहाँसँग कुराकानी गरिसकेका छौं. पालो तपाईँको फोन गर्नु होला 9867309940 नम्बर तपाईँका लागि खुला गरेका छौं. फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ. यो कुरा म तपाईँलाई जानकारी गराए 9867309940 फोन गर्नुहोला. हामीले तपाईँलाई प्रश्न राखिसकेका छौं र जवाब दिनका लागि आउनुहोला. हामी तपाईँले सुन्न चाहनुभयो भने फेरि पनि राख्नेछौँ. यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर.
2: नमस्ते.
0: को बोल्नुभयो, कहाँबाट छ?
2: गुल्मीको रेशमी नगरपालिकादेखि बिन्दु कुवार.
0: बिन्दु कुवारले कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: सामुदायिक रेडियो स्काईबाट प्रोग्राम बसेको छैन मैले, सरी रेडियो माला रानीबाट सुन्दैछु.
0: ए, रेडियो माला रानीबाट सुन्नु भएको छ होइन? रेडियो त बजा छ नि, कार्यक्रम मात्रै हो नबजेको.
2: हिजो रेडियो पनि बजेको थिएन, आज रेडियो त बजेको, कार्यक्रम बजेको.
0: ए ल ठिक छ. अनि आज के छ प्रश्न त सुन्नु भएको छ नि रेडियो माला रानीबाट?
2: हजुर सुनेछु भर्खर.
0: जवाब के होला?
2: मलाई त्यति त आउँदैन, म रोइला भाका हो कि
0: रोइला भाका हो कि भन्नुहुन्छ होइन?
2: हुन्छ
0: हामी लग गर्छौँ, हेरौँ रोइला भाका मिल्छ कि मिल्दैन. तपाईँले दिनुभएको जवाब रोइला भाका मिलेको छ. साथीहरूलाई सम्झिनुहोस्
2: नमस्ते.
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो बिन्दु कुवर, उहाँसँग कुराकानी गरिसकेका छौ. श्री देवकोटाको आवाजमा रहेको रोइला भाका तपाईँको लागि राख्छौ. गीतपछि फेरि आउँछौ, यो गीत तपाईँको लागि.

0: सुरेश देवकोटा र देवी घरतीको आवाजलाई हामीले यहाँबाट प्रस्तुतिमा जोडिसकेका छौं। 9868309940 अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो कहाँबाट? ल, प्युठान अमिलीबाट। भावनाजी लाउड स्पिकर बन्द गर्नु है, मेरो आवाज मतिरै फर्किरहेछ। हुन्छ, गाडी कति नम्बरको, कति कुन रेडियोबाट सुन्नुभयो हामीलाई? स्काई एफएमबाट। अघि नै बिन्दुजीले त रेडियो स्काईबाट कार्यक्रम बजे छैन भन्नुभएको थियो त, तपाईँले फेरि रेडियो स्काईबाट सुन्दैछु भन्नुभयो। कति मेगाहर्जबाट सुन्नुभयो भन्नुहोस् त? टेलिफोन सम्पर्कमा आउनु भएको थियो भावना। अब एकजनाले रेडियो स्काईबाट बजे छैन भन्नुहुन्छ, एकजनाले फेरि स्काई नै सुन्दैछु भन्नुहुन्छ। अब कसको कुरा मान्ने, कसको कुरा नमान्ने, रेडियोको मेगाहर्ज कुन रेडियो सुन्दैछु कन्फर्म गरेर आउनु होला, म तपाईँलाई आग्रह गरे। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? निता कटुवाल ओखलढुङ्गाबाट। अनि के छ निताजी खबर तपाईँको? अलि टाठो आवाजमा बोल्न मिल्छ? ल, अनि कुन रेडियोबाट सुन्नुभयो निताजीले? आफ्नो एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ है। आज कति नम्बरको प्रश्न राखौँ हजुर तपाईँलाई?
1: दुई
0: नम्बरको है। हुन्छ, तपाईँको लागि प्रश्न नम्बर दुई यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर दुई।

सिरसिर बतासा मेरी माया काता छ लौचा अत्यासा, यो गीतको गायकको नाम के हो? पास गर्नुभयो ल हुन्छ, विदा गर्छौ, नमस्ते। नीता कटुवाल आउनु भएको थियो ओखलढुङ्गाबाट, आफ्नो एफएमबाट कार्यक्रम सुन्दै फोन गर्नु भएको हो, पालो तपाईँको हो, शिरशिर बतास यो गीतको गायकको नाम भन्नु पर्यो है, यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार हजुर, ल भावनाजी प्रश्न सुन्नु भएको छ? कुन रेडियोबाट सुनेर आउनु होला भन्नुहोस्? अब एफएमबाटै हो ल, अहिले हामी बिन्दुजीले त बजार छैन भन्नुहुन्थ्यो कि? ए ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, अब प्रश्नको जवाब भन्नुहोस्। सुन्नु भएन ल, ध्यान दिएर सुन्नुहोस्।

0: ल अब भन्नुहोस् यो गीतको गायकको नाम के हो? ल विदाय गर्छौ, नमस्ते। भावना आउनु भएको थियो अमेलियाबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। शिर शिर बतास भन्ने गीतको गायकको नाम के हो? ल आउनुहोस् है, आउनुहोस्। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर,
1: नमस्ते।
0: को बोल्नु भयो, कहाँबाट?
1: म टेक बहादुर भुजेल।
0: टेक बहादुर भुजेल कहाँबाट? कुन रेडियोबाट सुन्नुभयो? प्रश्न सुन्नु भएको छ, जवाब के होला? जवाब के होला? सागर आले। रेडियो भन्दा टाढा गइदिनु न, तपाईँको रेडियोको आवाज यतातिर आइरहेको छ कि, रेडियो भन्दा टाढा गइदिनु न।
1: हजुर
0: हुन्छ, लग गर्छौ, हेर जवाब मिल्छ मिल्दैन। मिलेको छ, अब साथीहरूलाई सम्झिनुहोस्।
1: अब जलजला टिम सबैलाई अनि मलाई चिन्ने साथीभाइ सबैलाई
0: हुन्छ विदाय गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी भोजपुरबाट, मिलाउनु भएको छ सागर आली र मेलिना राईको आवाजमा रहेको शिर शिर बतासा भन्ने गीत राख्छौ। गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत गर्छौ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, आउनु भएको छैन भन्ने कुरा आयो। 9868309440 मा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौ, आउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। हामीसँग 1, 2, 3 अनि 5, 7 नम्बर गयो क्यारे, होइन ल, अब बाँकी रहेको कति भयो भने 4 भयो, 6 रह्यो र 8 रह्यो है क्यारे। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार हजुर। नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट?
1: तेज बहादुर बस्नेत भन्ने म
0: मेनछ्यामबाट। तेज बहादुर बस्नेत, होइन?
1: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ तेज बहादुर जी। कुन कति नम्बरको प्रश्नहरू जाइमा पार्नुहुन्छ?
1: ल, आज म त रेडियो सुनेको छैन, हुन्छ कि चल्दा कि चल्दैन भनेर फ्याक्टो फोन लाएन।
0: उसो भए अहिलेको लागि विदा गर्छौ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। रेडियो सुनेर कार्यक्रममा, रेडियो नसुनिकन कार्यक्रममा सहभागिता जनाउन पाइँदैन। रेडियो नसुन्न पाउनु भएको अवस्थामा अन्य रेडियो सुन्ने साथीहरूलाई पालो दिनुहोला। हामी फेरि पनि भन्छौ, रेडियो सुन्ने बानीको विकास गर्नुहोस्, रेडियो कार्यक्रमलाई माया गर्नुहोस्, यो कार्यक्रमको स्लोगन हो, अर्थात नारा हो। त्यसैले यो उद्देश्यलाई हामी पूरा गर्नका लागि भरपूर्ण रूपमा लागिराखेका छौ। 9868309440 फोन डायल गर्नुहोला। नम्बर दबाईको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला के छ साथी हुनुहुन्छ? नमस्कार हजुर।
2: हजुर नमस्कार
0: दादा, को बोल्नुभयो? कहाँबाट? रुद्र भुजेल, धनकुटाबाट, होइन? कुन रेडियोबाट सुन्नुभयो हामीलाई? मेन श्यामबाट। ल, आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
2: 3
0: नम्बरको त गइसक्यो क्या? होइन, गइसक्यो, 3 नम्बरको गइसक्यो। हामीसँग 1, 2, 3 को गइसक्यो, होइन? ए, 1 को गएको छैन क्या? 1 को गएको छैन नि? एक को गएको छैन भन्नुभएको छ। ल, गीत तपाईँको लागि यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: ल भन्नुहोस् त्यो गीतको धुन जुन गीत हामी बजायौं त्यो कुन गीतको धुन हामीले तपाईँको लागि बजाएका हौ?
1: घाम जस्तो उज्यालो जुन हुँदैन भने पुस्तक निपानीको जस्तो लाग्यो।
0: घाम जस्तो उज्यालो जुन हुँदैन,
1: हजुर हजुर,
0: हेर्नुहोस् है नमिल्न नि सक्छ, के गरौँ लग गरौँ, घाम जस्तो उज्यालो जुन हुँदैन भन्नुभएको छ, हामी लग गर्छौँ। तपाईँले दिनुभएको जवाब मिलेन, विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो धनकुटाबाट साथी, उहाँले घाम जस्तो उज्यालो जुन हुँदैन भन्नुभएको छ, मिलेको छैन उहाँको जवाब। पालो तपाईँको फोन गर्नुहोला 9868 60 39 40 मा। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
2: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? कुन माध्यमबाट सुन्नुभयो हामीलाई? रेडियो जलजलाबाटै सुन्नुभयो
2: हजुर।
0: प्रश्न सुन्नु भएको छ? जवाब के होला? घाम जस्तो चम्किलो जुन आउँदैन होइन? अघि अर्को साथीले घाम जस्तो उज्यालो जुन आउँदैन भन्नुभएको थियो र मिलेको थिएन, अब तपाईँको पनि मिल्दैन कि क्या हो?
2: घाम जस्तो चम्किलो जुन हुँदैन, जति रुनु पऱ्यो नि मेरो काखमा
0: सही जवाब हो भन्ने कुरामा कति प्रतिशत कन्फर्म हुनुहुन्छ होला भन्नुहोस्? लग गरौ, हेरौ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, पुरुषोत्तम न्यौपानी र बिमा कुमारी दुराको आवाज, घाम जस्तो चम्किलो जुना हुँदैन। अब साथीहरूले सम्झिनुहोस्,
2: सर म असम चाहन्छु,
0: धन्यवाद।
2: त्यसपछि परिवर्तनमा भनेर सम्झाउने र रेडियो सुन्दर वस्तुमा सम्पूर्ण सम्झाउने चाहन्छु, नमस्ते।
0: नमस्ते, अब हामी गीत राख्छौ, घाम जस्तो चम्किलो जुना हुँदैन, यो गीत तपाईँको लागि।

0: साथीहरूले सम्झिनुहोस्।
1: सर, म सम्झान्छु।
0: धन्यवाद।
1: त्यसपछि परिवर्तनहरू सम्झान्छु र रेडियो सुन्दर वस्तुलाई सम्पूर्ण सम्झाइदिन्छु। नमस्ते
0: नमस्ते। अब हामी गीत राख्छौँ।

0: जति रुनु परे नि मेरै काखमा रो माया सत्तरले देख्ने गरी रुनु हुँदैन। पुरुषोत्तम न्यौपाने र बिमा कुमारी दुराको आवाजमा रहेको गीत छोडेका थियौं हामीले। यति बेला साथी हुनुहुन्छ, म अब हामी अन्तिमतिर छौ, साथीलाई म स्वागत गर्छु। नमस्कार हजुर। कति नम्बरको प्रश्न बजाइमा पार्नुहुन्छ? आठ नम्बरको हुन्छ तपाईँको लागि। आठ नम्बर यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। ल भन्नुहोस् कुन गीतको धुन तपाईँको लागि बजाएका हौ?
1: भाइ गीत चाहिँ सुनेकै हो तर अहिले त खोइ ठ्याक्कै आएन भाइ।
0: आएन आएन ल हुन्छ, बिदाई गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँलाई अब हामी कार्यक्रमको अन्तिमतिर छौँ। एकजना साथीले मिलाउनुहुन्छ कि, एकजना साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: बोल्नु भएको कहाँबाट?
2: हजुर म तेह्रथुमबाट, मनमाया तिमसिना भन्नु।
0: मनमाया तिमलसिना गीत प्रश्न सुन्नु भएको छ हजुर?
2: सुन्दैछु भन्नुपर्छ।
0: बजाउनु पर्छ कि सुनिसक्नु भएको छ?
2: सुनिसकेको त छैन।
0: ल हामी बजाउँछौ, ध्यान दिएर सुन्नुहोस्।
2: हुन्छ।

0: लभन्नुहोस् यो गीतको धुन कुन गीतको हो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, पास गर्नुभएको छ। अब छोटोमा एकजनासँग आउनुभयो भने हामी कुराकानी गर्छौँ, किनभने तिनजना त पुर्याउनु पर्यो क्या। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, सदीक्षाजी प्रश्न सुन्नु भएको छ नि होइन? जवाब के होला?
1: हिमाल सेतै छ,
0: लग गरौँ। हुन्छ, हामी लग गर्छौँ।

0: दिनु भएको जवाफ मिलेको छ हिमाल सेतैसा साथीहरूलाई सम्झिनुहोस्।
1: तपाईँहरू सबैलाई बच्ने भाका सुनेर इन्जोय लिनु भन्न चाहन्छु, अन्त जति साथीहरू अहिले सुनिरहनु भएको छ रेडियो सबै सबैलाई बच्ने भाका सुन्नु होला भन्ने चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। हिमाल सेतैसा बिम्बराज छेत्री र विष्णु माझीको आवाजलाई छोड्दै कार्यक्रमबाट बिदा हुनुपर्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। तपाईँ विद्यार्थी हुनुहुन्छ अथवा अंग्रेजी भाषा सिक्न चाहनुहुन्छ भने तपाईँलाई अंग्रेजी भाषाको सबैका लागि उपयोगी हुने किताब चाहिएको छ र तपाईँ रोल्पा लिबाङ नजिक हुनुहुन्छ भने तपाईँले सिधै मलाई सम्पर्क गर्नुहोला। 98644 17 200 98 फोन गर्नुहोला। इंग्लिश ल्याङ्ग्वेज फर अल भन्ने किताब मसँग छ, भोपाल सिंह रोकायाद्वारा लिखित किताब छ। यो एकदमै सजिलो अंग्रेजी र नेपाली दुईटै भाषामा अनुवाद गरिएको छ, एकदमै सिक्नका लागि सजिलो, सबै अंग्रेजी भाषा सिक्न चाहनेहरूको लागि एकदमै उपयुक्त छ। 98644 17 200 98 फोन गरेर मलाई यो किताबको बारेमा बुझ्न सक्नुहुन्छ। आवाजबाट लता म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जयपुलाजी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठनकारी दलले देशव्यापी सुझाव संकलन गर्नु भएको छ। आज बसेको कार्यदलको बैठकले सुझाव संकलनका लागि देशव्यापी भेला गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्य दिशा निर्धारणलाई लक्षित गर्दै असार 19 गतेसम्म देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको प्रचार विभाग प्रमुख नीरज आचार्यले बताउनुभयो। बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव संकलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उहाँको भनाइ छ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ। त्यस्तै कार्यदलको सदस्य सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र सम्वाद गर्ने काम भइरहेको बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिनुभएको हो। संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिएको हो भन्ने प्रश्नमा उहाँले पार्टीका नेतासँग भेट्ने सम्वाद गर्ने काम आफू र अन्य साथीले गरिरहेको बताउनुभयो। पार्टी सभापति थापाले क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै 14 महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दावी गर्नुभयो। सभापति थापाले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताउनुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूरमा विभिन्न 14 मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। ब्यूरोले आज एक विवरण सार्वजनिक गर्दै बैंकिङ कसूर मुद्दामा देवीचन्द्र जोशी सहित समेतको जाहिरीले वादी नेपाल सरकार भएको मुद्दामा फरार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका 5 का 47 वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो। ब्यूरोका सहप्रवक्ता प्रहरी परीक्षक योगेन्द्र कुमार खड्काले मिजार काठमाडौँ जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसूर 12 र चेक अनादर 2 गरी जम्मा 14 वटा मुद्दामा दोषी भई फरार रहेका व्यक्ति हुन्। ती मुद्दामा फैसला भई 2,58,62,000 रूपियाँ बिगो कायम भएको उहाँले बताउनुभयो। उनलाई अदालत
1: बाजे के भयो किन जलामा हात
2: दुखेको छ त खाने दिन न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 98 40 7 3 18 98 95 14 652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाइसि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: देश सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ डोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
12: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका एउटै मस्तक जरुरी सूचना। झुङ्गो बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कटास ओचुदुरी जेउ बेलाको वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउए दिने प्राकृतिक सम्पदा र तक्षेप जस खिम्नाले वातावरण मिले बेला झेप्पा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नखर नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चासो खेलगेमा दुख के कोठेलाई भेला किनाथे जन भने झेप्पा छेपी ताउदुओ खोकाई
14: वन
13: जङ्गल सज मेरा आदिवरी बाली एमएल एमएला लिउसोतर पोतरालाई पार बोकेर हटे
14: सलाई लाइटर स्याउला ले सचाउने चिस्रालाई जबाङ्जा र यामाधेने पोल घेने यहाँ चिज रहे वन जङ्गल के भयो
13: पिकनिक वन भोजबाको मेरो सचाउँछु छिन्ने मेलै 400 सयदेखि खेमाले वन जङ्गल ओसो छान्नु तैके बालीको चुरो विधि ओरेको नै
14: लाङखार नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसिए
13: गेसो छानेला खोलेर चाउसी खोलिए होलिदे तरिम गाई गेज निके लैजु अब मेजले बनाए गेङ्गेल गेज निकेमा लागे औले लयकेमा लिए
14: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिने ने चाउसो सहिदेखि खेले यहाँ
13: वन जङ्गल मेलाइकेमा लिए लागि किने पाँचजना खरनामदार मिलिदिए भने चामा मेसे
14: बतास उचुलिजु बेलाको हिजिङ्गे कोटल मेकी सताङ्गीले हेनोखेमा छिन्ने ले चासो के
13: मेरो लागि निताई गे मलाई के बचिए सुन अरूले भने के बचैया
14: के छ थामला पोयाल मेरो लागि किसन किने गे छोटा वडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल लेवा, बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खस खस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: हो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: दोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगतमै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट फलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चायापोतो, गण्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
7: सम्पर्क मोबाइल 98578121105,
6: 98479802,
7: 98095826005
6: र 98103940।
8: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
8: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
10: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
11: फर्म टाउन दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
3: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251967
11: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
12: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
13: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
12: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
13: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
12: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
13: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
14: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
15: नेपाल सरकार विज्ञापन हो
16: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
17: होइन के भाछ र तपाईँलाई
16: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
17: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
18: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
19: द्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
17: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
19: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443883
17: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
20: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
21: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
22: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
21: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुट्खा खाएको खाइ गर्छन्, के होला र निको?
22: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
21: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, टाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
22: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: मन्जू, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
25: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
24: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
25: ल उसो भए म सामान लिन गइहाले।
24: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
25: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
24: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
25: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
26: नगर
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
6: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा

0: कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बस्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको
8: लौन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
8: हो नि,

0: रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बो।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज हाम्रो वेबसाइट झलझला प्रेस .com तथा facebook.com/radio झलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घटीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री स्पुनको शपथ। अत्यावश्यक 25 वटा सेवामा हड़ताल गर्न निषेध। धरनामा तिर्वीका आंशिक शिक्षक र कर्मचारी। चितवन मेडिकल कलेजमा मस्तिष्कको नयाँ चिरफार नगरी शल्यक्रिया। शेयर बजार सामान्य घट्यो। कारोबार रकम वैशाख 15 यताकै धेरै। रोल्पाका स्थानीय तहले पाए संघीय अनुदान। रोल्पा नगरपालिका शीर्ष स्थानमा। नसर्ने रोग न्यूनीकरण कार्यक्रम अन्तर्गत खुल्ला व्यायामशाला उद्घाटन तथा स्वान्तरण कार्यक्रम सम्पन्न। लमईमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते। लागू औषध सहित रूकुम पूर्वमा 2 जना पक्राउ। र ट्रम्पको आग्रह पछि इरान र इजरायलले रोके एकअर्कामाथिको आक्रमण। 13 राष्ट्रबाट शुरू विश्वकप। अब 48 राष्ट्रको महासंग्राम।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0941 र 98162-90118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यूरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनको शपथ सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री बालेन शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। आज 2 जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको हो। नव नियुक्त मन्त्रीले आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सुधन गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो। फागुन 21 गतेको भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। गुरूङ गएको चैत 13 गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख 9 गते पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो, छानबिनबाट क्लिन चिट पाएसँगै गुरूङ गृह मन्त्रालयमा फर्किनु भएको हो। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ, उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। सरकारले 25 वटा अत्यावश्यक सेवामा हड़ताल गर्न नपाउने सूचना प्रकाशित गरेको छ। सरकारले हिजो सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको हो। सरकारले आवश्यक सेवा सञ्चालन 2014 को दफा 3 को उपदफा 1 ले दिएको अधिकारको प्रयोग गरी सूचना जारी गरेको हो। सरकारी सूचना अनुसार डाक तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार प्रसार गर्ने यातायात प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा हड़ताल गर्न निषेध गरेको छ। त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षक र कर्मचारी दबावमूलक आन्दोलनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालय प्रशासनले सरकारको निर्णय कार्यान्वयन नगरेर आफ्नो स्वायत्तताको दुरूपयोग गरेको उनीहरूले आरोप लगाएका छन्। मन्त्री परिषदले 2082 साल असार 20 गते त्रिभुवन विश्वविद्यालयमा कार्यरत आन्तरिक तथा शैक्षिक जनशक्तिलाई संचालित अवकाश पेन्सन प्रणालीमा जोड्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा नआएपछि आंशिक प्रहरूले धरना थालेका हुन्। आन्दोलनरत आंशिक प्राध्यापकहरूले नेपाल सरकारको निर्णय तिर्बीमा पनि लागू गर, तिर्बीमा कार्यरत प्राध्यापक तथा कर्मचारीको पेन्सन व्यवस्था गराऊ लगायतका नारा प्लेकार्ड देखाएका थिए। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नशाको सिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरनेशनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियोभ्यास्कुलर सर्जन डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छामाई कामना गाउँपालिकाकी ती युवती खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्क ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जारी राखेको बताउनुभयो। 1000 मा 1 जनालाई यस्तो समस्या देखिन्छ। डाक्टर शाहका अनुसार मानिसमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ। सिरफार नगरी धेरै शल्यक्रिया भएका भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनुभयो। हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.58 अंकले घटेर 2733.59 बिन्दुमा झरेको छ। नेप्सी लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 मा 2702 बिन्दुसम्म झरेको नेप्सी बन्द हुने बेलामा सम्हालिएको हो। आज होटेल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकोमा फाइनान्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 151 वटा कम्पनीमा शेयर घटेकोमा 105 वटाको बढ़ेको छ। आज 15 वटा कम्पनीका शेयर गडबड़ भएका छैनन्। आज क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर 2% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान फार्मास्युटिकल्स र कालिन्चोक हाइड्रो पावरको सेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.8 करोड़को कारोबार भएकोमा आज 357 कम्पनीवटा कम्पनीमा 1,23,00,000 किता सेयर 6,44 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6,53,00,000 रूपियाँको सेयर किनबेच भएको थियो। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। विश्रामपछि रोल्पाका स्थानीय तहले पाए संघीय अनुदान। रोल्पा नगरपालिका शीर्ष स्थानमा नसर्ने रोग न्यूनीकरण कार्यक्रम अन्तर्गत खुल्ला व्यायामशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो, किन जालामा हात
4: दुखेको छ? त खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-740-318
3: 9805-14652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारले रोल्पा नगरपालिका रोल्पाका 10 स्थानीय तहलाई विभिन्न शीर्षक अन्तर्गत संघीय अनुदान विनियोजन गरेको छ। प्राप्त विवरण अनुसार रोल्पा नगरपालिका सबैभन्दा बढ़ी 43,90,00,000 रूपियाँ अनुदान प्राप्त गर्ने स्थानीय तह बनेको छ। त्यसै गरी सुनिल स्मृति गाउँपालिकाले 39,74,00,000, रुन्टीगढ़ी गाउँपालिकाले 39,61,00,000 तथा त्रिवेणी गाउँपालिकाले 37,18,00,000 रूपियाँ अनुदान प्राप्त गरेका छन्। यस्तै परिवर्तन गाउँपालिकाले 33,50,00,000, गंगादेव गाउँपालिकाले 32,77,00,000, लुङ्री गाउँपालिकाले 32,90,00,000, माडी गाउँपालिकाले 26,77,00,000, सुनसरी गाउँपालिकाले 26,43,00,000 तथा थबाङ गाउँपालिकाले 23,76,00,000 रूपियाँ संघीय अनुदान प्राप्त गरेका छन्। संघीय सरकारले स्थानीय तहको जनसंख्या, भौगोलिक अवस्था, विकासका आवश्यकता तथा वित्तीय क्षमताका आधारमा अनुदान वितरण गर्दै आएको छ। उक्त बजेट स्थानीय पूर्वाधार, विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य विकास निर्माणका कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ। स्वस्थ नागरिक समृद्ध समाज निर्माण गर्ने उद्देश्यका साथ स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पा नगरपालिका स्वार लिबाङ स्थित टुरीखेलमा निर्माण गरिएको खुल्ला व्यायामशालाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा, धरती प्रमुख आतिथ्यताका रूपमा अतिथिका रूपमा तथा प्रमुख जिल्लाधिकारी गंगा बहादुर क्षेत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका जिल्ला सभापति बालाराम थापा, नेपाली कांग्रेस रोल्पाका जिल्ला सचिव शेरबहादुर डागी, नेपाल प्रहरी, नेपाली सेना, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नियमित व्यायाम मार्फत मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त खुल्ला व्यायामशाला अब स्थानीय नागरिकहरूको स्वास्थ्य प्रबन्धनको महत्वपूर्ण केन्द्र बन्ने विश्वास लिएको छ। स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने सन्देश सहित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन् भन्ने मूल सन्देशका साथ उद्घाटन गरिएको यो व्यायामशाला समुदायको स्वास्थ्य संरक्षण र प्रबन्धनमा महत्वपूर्ण उपलब्धिका रूपमा रहने अपेक्षा गरिएको छ। दाङको नमई नगरपालिका पाँच रातो डाँडामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आज मंगलबार बिहान करिब 4 बजे बिग्रिएर सड़क किनारामा रोकिएको ना 5X9336 नम्बरको ट्रकमा लु 12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका साथ हंसनापुर निवासी अन्दाजी 37 वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए। उपचारका लागि नमय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियो। मोटरसाइकलमा सवार सोहे छाउका अन्दाजी 32 वर्षीय धनीराम चौधरी घाइते भएका छन्। हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको पछाडिको भागमा मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै सवारी साधन पश्चिमतर्फ गइरहेका थिए। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले लागु औषध ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ। गत आइतबार साँझ सुस्ने गाउँपालिका वडा नम्बर 4/6 खोपी 4 ब्राउन सुगर सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। खोपी 4 स्थित मध्य पहाड़ी लोकमार्गमा लागू औषध कारोबार भइरहेको भनी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परिमा सिस्ने गाउँपालिका वडा नम्बर 6 अन्दाजी 25 वर्षीय अविन केसी र सिस्ने गाउँपालिका वडा नम्बर 2 अन्दाजी 29 वर्षीय शेर सिंह रोकामा गरिरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो। चेक जाँच तथा खानतलासी गर्ने क्रममा केसीको शरीरको तल्लो भागको भित्री वस्त्र भित्र प्लास्टिकमा लुकाई राखेको अवस्थामा लागू औषध फेला परेको थियो। लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धूलो वस्तु बरामद गरेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभएको छ। विभिन्न रंगका प्लास्टिक भित्र बेरी राखेको 3 ग्राम 400 मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ फेला परेको थियो। प्रहरी निरीक्षक गोपाल नेउपाणीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। लागू औषध सहित उनीहरूलाई पनि नियन्त्रणमा लिई रूकुमकोट जिल्ला अदालत रूकुम पूर्वबाट लागू औषध सम्बन्धी कस्तुरमा 6 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इजरायलले एकअर्कामाथिको आक्रमण रोकेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न आग्रह गरेपछि यो घोषणा आएको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधन मार्फत हाललाई देशले आक्रमण रोकिएको बताउनु भएको हो। इरानी सशस्त्र बलले पनि इजरायलमाथि कठोर जवाफ दिएपछि हालका लागि कार्यवाही रोकिएको जनाएको छ। नेतान्याहुले इरान र लेबनानी स्थित हिजबुल्ला संघको संघर्ष अझै समाप्त नभएको प्रतिक्रिया दिएका छन्। इजरायलका रक्षा मन्त्रीले पनि लेबनानमा हिजबुल्लामाथि कार्यवाही जारी रहने संकेत गरेका छन्। इरानले भने भविष्यमा आक्रमण भएका भएमा कड़ा कदम चाल्ने चेतावनी दिएको छ। इरानका राष्ट्रपति मसूद पेजिस्कयनले सामाजिक सञ्जालमा कुनै पनि धम्कीको अगाडि पछि नहट्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरान बीच तत्काल युद्ध विरामतर्फ अघि बढ़िरहेको र स्थिति चाँडै सामान्य हुने आशा व्यक्त गर्नुभएको छ। अन्त्यमा खेल समाचार। फिफाले पहिलो पटक सन् 2026 को 2023 विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्यका साथ सहभागी राष्ट्रको संख्या बढ़ाएर 48 पुर्याएको छ। अघिल्ला संस्करणमा 32 राष्ट्रले सहभागिता जनाउँदै आएकोमा यो पटकदेखि सहभागी संख्या 48 पुगेको हो। यो विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा आयोजना हुँदैछ। सन् 1998 फ्रान्सको पेरिस विश्वकपदेखि सन् 2022 कतार विश्वकपसम्म 32 देशले प्रतिस्पर्धा गरे भने यसअघि सन् 1982 स्पेन विश्वकपदेखि सन् 1994 अमेरिका विश्वकपसम्म 24 देशबीच प्रतिस्पर्धा हुने गर्दथे। त्यसदेखि सन् 1930 उरुग्वेको मेन्टिभिडियोमा भएको पहिलो विश्वकपदेखि सन् 1978 अर्जेन्टिनामा भएको 11 विश्वकपमा 16 देशले प्रतिस्पर्धा गर्ने मिलाइएको थियो। तर पहिलो विश्वकपमा एसियाबाट जापान र थाइल्याण्डले जाने भनेर पनि पछि नाम झिकेका थिए। अफ्रिकाबाट प्रतिनिधि राष्ट्र इजिप्टले पानी जहाज मिस भएको कारण दर्शाउँदै प्रतियोगितामा खेल्न गएन, जसका कारण पहिलो विश्वकपमा तीन देश नखेल्दा 13 देश सहभागी भए भने सन् 1938 दोस्रो विश्वकपमा 16 मध्ये अस्ट्रेलियाले हात झिकेपछि 15 देश सहभागी भएका थिए। 1950 ब्राजिलमा भएको विश्वकपमा भारत छनौट भए पनि पछि सहभागी भएन। यस्तै स्कटल्याण्ड र फ्रान्स पनि प्रतियोगितामा सहभागी भएनन्। सो विश्वकपमा पनि 16 मध्ये 13 देशबीच प्रतिस्पर्धा भयो। त्यसपछि सन् 1954 स्विजरल्याण्डमा भएको पाँचौं विश्वकप पछि सन् 1978 विश्वकपसम्म भने 16 देशहरू नै विश्वकपको फाइनल राउण्डमा होमिएका थिए। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनको शपथ। अत्यावश्यक 25 सेवामा हड़ताल गर्न निषेध। धरनामा तिर्वीका आंशिक शिक्षक र कर्मचारी। चितवन मेडिकल कलेजमा मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया। शेयर बजार सामान्य घट्यो। कारोबार रकम वैशाख 15 यताकै धेरै। रोल्पाका स्थानीय तहले पाए संघीय अनुदान। रोल्पा नगरपालिका शीर्ष स्थानमा। नशाने रोग न्यूनीकरण कार्यक्रम अन्तर्गत खुल्ला व्यायामशाला उद्घाटन तथा सन्तरण कार्यक्रम सम्पन्न। लम्हैमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते। लागू औषध सहित रूकुम पूर्वमा दुईजना पक्राउ। र ट्रम्पको आग्रहपछि इरान र इजरायलले रोके एकअर्कामाथि आक्रमण। 13 राष्ट्रबाट शुरू विश्वकप। अब 48 राष्ट्रको महासंग्राम। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्याण्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 7 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रीतालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नुपर्छ
0: अनि अरू के गर्नुपर्छ
2: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 98-67-67-467 एकपटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई छ माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
8: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
9: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
11: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: नमस्कार। कार्यक्रम सुनिल स्मृति डायरीमा यहाँलाई हार्दिक स्वागत छ। म रितिका मगर। कार्यक्रम सुनिल स्मृति डायरी तपाई रोल्पा जिल्लाका विभिन्न चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। सामुदायिक रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम तपाई अहिले रेडियो मालश्री एफएम 100.5 मेगाहर्ज, रेडियो सभ्यता 99.5 मेगाहर्ज, रेडियो रोल्पा 93.8 मेगाहर्ज, रेडियो चलचला 96.4 मेगाहर्ज र यी सबै रेडियोका आफ्नै अनलाइनबाट हरेक साताको मंगलबार 36 सुन्न सक्नुहुन्छ र यसको पुनः प्रसारण बुधबार बिहान 7:30 पनि सुन्न सक्नुहुनेछ। सुनिल स्मृति गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयको माझमा पुर्याउने र विकास निर्माणको प्रक्रियामा स्थानीयहरूलाई सहभागी गराउनुका साथै गाउँपालिकामा हुने हरेक खालका गतिविधिहरू आम सर्वसाधारण समक्ष पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त दुरूस्त पारदर्शी अनि अनियमितताको निगरानी गरी आम कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै स्थानीय स्तरमा हुने हरेक खालको विकास निर्माण, चेतना वृद्धि आदि कार्यमा हुने गतिविधिमा स्थानीयको सक्रिय सहभागिता गराउनु पनि यस कार्यक्रमको अर्को उद्देश्य हो। आजको कार्यक्रम सुनिल स्मृति डायरीमा हामी सुनिल स्मृति गाउँपालिका, आईएनएफ नेपाल र मोटोखोलादेखि चिन्नेपाखा खानेपानी योजना उपभोक्ता समूहको संयुक्त सहकार्यमा सुनिल स्मृति गाउँपालिका उडा नम्बर 8 अरेज चिन्ने निवासीको वर्षौंदेखिको खानेपानी समस्या समाधान विषयमा सुनिल स्मृति गाउँपालिका उडा नम्बर 8 का उडा अध्यक्ष धनराज रोका मगर, आईएनएफ नेपालको कार्यकारी निर्देशक कृष्ण अधिकारी, आईएनएफका अन्तर्राष्ट्रिय सीईओ जुनाथन, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढा थोकीले राख्नु भएको धारणा प्रस्तुत गर्दैछौ। अब लागौ उक्त धारणा प्रस्तुततर्फ।
1: वार्ड नम्बर 8 का वडा अध्यक्ष श्री धनराज रोकाज्यूलाई आफ्नो महत्वपूर्ण मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
2: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यो सुनिल स्मृति गाउँपालिका वडा नम्बर 8 स्थित यस चिन्ने बस्तीमा यो जुन मोटरखोलादेखि चिन्ने पाखा खानेपानी आयोजना उद्घाटन कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रम उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित सुनिल स्मृति गाउँपालिकाका आदरणीय अध्यक्षज्यू, विशेष अतिथिको रूपमा उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, विशिष्ट अतिथिको रूपमा उपस्थित आईएनएफ नेपालका कार्यकारी निर्देशकज्यू, अतिथिकै विशिष्ट अतिथिको रूपमा उपस्थित आईएनएफ इन्टरनेसनलका सीईओ जोना खनज्यू, अतिथिको रूपमा उपस्थित आईएनएफ नेपालका सामुदायिक विकास विभाग प्रमुख लेखनाथ केसीज्यू र यो आईएनएफ नेपालका सचिवज्यू, आईएनएफ नेपालका रोल्पाका कार्यक्रम कोअर्डिनेटरज्यू र उपस्थित हाम्रो वडाका निवर्तमान वडा अध्यक्षज्यू, वडा सदस्य सहकर्मी साथीहरू, आईएनएफ नेपालसँग सम्बन्धित सम्पूर्ण कर्मचारी साथीहरू र उपस्थित यो चिन्नेवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुनिल स्मृति गाउँपालिका 8 नम्बर वडा कार्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। आज भोलि विशेष गरेर यो चैत वैशाख जेठ यो 3 महिना चाहिँ खानेपानीको चाहिँ अरू बेला चाहिँ व्यवस्थापन भए तापनि यो 3 महिना चाहिँ धेरै चाहिँ खानेपानीको चाहिँ यो अहिलेको सामाजिक सञ्जालहरूमा विभिन्न प्रकारका ठाउँहरूबाट चाहिँ विभिन्न टिका टिप्पणीहरू आउने गरेका छन्। तथापि यो हाम्रो सुनिल स्मृति गाउँपालिका 8 नम्बर ओडामा पनि यस्तो खालको चाहिँ टिका टिप्पणीहरू आउने गर्दछन्। त्यसको एउटा चाहिँ जवाफको रूपमा चाहिँ आज हामीले चाहिँ यो कार्यक्रम चाहिँ उद्घाटन गर्दैछौ। यो यो खानेपानी निर्माण गर्नको निम्ति हामी योभन्दा पहिलेको कार्यकालमा पनि चाहिँ केही बजेट व्यवस्थापन गरेर चाहिँ केही ट्याङ्कीहरू बनाउने मुहान चाहिँ को खोज गर्ने अनि त्यसपछि चाहिँ मुहान किन्ने काम भएको थियो र अहिले चाहिँ आइएनएफको गोविन्द सरले चाहिँ पछ्याउने काम भयो र आइएनएफको सरहरूसँग कोर्डिनेसन भयो। त्यसपछि चाहिँ हामीले यही सुनिस्मृति गाउँपालिका आसाम ओडाको चाहिँ धाराहारको बस्तीमा करिब 64-65 घरले चाहिँ त्यहाँ हामीले चाहिँ यो भन्दा गएको आर्थिक वर्षमा चाहिँ हामीले त्यहाँ चाहिँ खानेपानीको चाहिँ एक घर एक धारा सम्पन्न गरेका छौँ र आज हामीले चाहिँ 32 घरको चाहिँ यो खानेपानी सम्पन्न गर्दैछौँ। यहाँको चाहिँ खानेपानीको स्रोत भएर पनि यो चाहिँ व्यवस्थापनको कमीले गर्दा हामी सरकार र समुदाय बीच पनि चाहिँ त्यो समुदायकारी भूमिका मात्र अलिकति चाहिँ समस्याको कारणले गर्दा चाहिँ यहाँ खानेपानी चाहिँ एक घर एक धारा हुन सकेको थिएन र चाहिँ हामीले चाहिँ आइएनएफ नेपालको सरहरूसँग कोर्डिनेसन गरेर हामीले वडा कार्यालय मार्फत चाहिँ हामीले 2,50,000 विनियोजन गर्यौँ र सरहरूसँग कोर्डिनेसन गरेर करिब आज चाहिँ हामीले चाहिँ 31,00,000 चाहिँ यो आयोजना सम्पन्न गर्दैछौँ। यसको निम्ति चाहिँ सुनिस्मृति गाउँपालिकाले चाहिँ आइएनएफ नेपालसँग चाहिँ हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छ र यो आयोजना सम्पन्न गर्नको निम्ति चाहिँ यहाँको चाहिँ समुदायले पनि चाहिँ आफ्नो क्षेत्रबाट चाहिँ अहोरात्र खटेर करिब चाहिँ 53 दिन चाहिँ आज चाहिँ यहाँ हामीले हेर्दा 53 दिन चाहिँ श्रमदान गरेर यो आयोजना चाहिँ सम्पन्न गर्नको निम्ति आफ्नो क्षेत्रबाट खट्नुभयो। त्यसको निम्ति चाहिँ यो समुदायप्रति पनि चाहिँ मैले चाहिँ विशेष आभार प्रकट गर्न चाहन्छु र आगामी दिनहरूमा पनि सुनिस्मृति गाउँपालिका आठ वडाको चाहिँ पानीका स्रोतहरू छन् तर त्यसलाई चाहिँ व्यवस्थापन गर्न हामीले चाहिँ सकिरहेका छैनौँ र चाहिँ यसलाई चाहिँ अलिक व्यवस्थित तरिकाले चाहिँ व्यवस्थापन गरेर चाहिँ अब सबै टोल बस्तीहरूमा चाहिँ हामीले चाहिँ खानेपानीको चाहिँ एक घर एक धारा बनाउनेको निम्ति अहिले चाहिँ सुनिस्मृति गाउँपालिकाको चाहिँ हाम्रो चाहिँ सरकारको प्रमुख उपप्रमुख पनि चाहिँ यहीँ उपस्थित हुनुहुन्छ। आइएनएफको चाहिँ हाम्रो चाहिँ कार्यक्रमको चाहिँ प्रमुखहरू सरहरू पनि हुनुहुन्छ, इन्टरनेसनलको सर पनि आउनु भएको छ। यो वर्ष पनि चाहिँ हामीले चाहिँ योभन्दा माथिको बस्ती करिब तपाईँको चाहिँ हाम्रो 200 माथि लगभग 250 बराबरको चाहिँ घर कुरिया चाहिँ यस्तै चाहिँ खानेपानीको चाहिँ मुहानबाट चाहिँ अहिले हामीले चाहिँ ट्याङ्कीसम्म पानीको चाहिँ लिएका छौँ। त्यहाँ चाहिँ ट्याङ्की बनाउनेदेखि लिएर यसलाई चाहिँ व्यवस्थापन गर्ने कार्यक्रम छ आयोजना। त्यसको निम्ति चाहिँ पनि चाहिँ यो वर्ष चाहिँ काम गर्नको निम्ति पनि मैले चाहिँ आइएनएफ नेपाललाई चाहिँ हार्दिक चाहिँ अनुरोध र चाहिँ अपिल पनि गर्न चाहन्छु र आगामी दिनहरूमा चाहिँ हामी सुनिस्मृति गाउँपालिकाको तर्फबाट र चाहिँ वडा कार्यालय तर्फबाट तपाईँहरूसँग के खालको चाहिँ कस्तो खालको चाहिँ सहकार्य गर्नुपर्ने त्यसको निम्ति चाहिँ हामी चाहिँ तत्पर छौँ र चाहिँ आगामी दिनहरूमा यस्तै चाहिँ सहकार्य गरेर चाहिँ हामी अगाडि बढ्नेछौँ भन्ने चाहिँ अर्को चाहिँ विषय चाहिँ मैले राख्न चाहन्छु। र अर्को विषय तेस्रो विषय यो खानेपानीसँगै चाहिँ अहिले चाहिँ आइएनएफ नेपालले चाहिँ लाइभलीहुडको कार्यक्रमहरू चाहिँ जीविकोपार्जनसँग सम्बन्धित क्रियाकलापहरू चाहिँ गर्दै आएको छ। आज मात्रै चाहिँ सरहरू चाहिँ फुलडाँडाको चाहिँ एउटा चाहिँ स्वावलम्बन समूहमा गएर चाहिँ अनुगमन गरेर पनि आउनु भएको छ। यहाँ योभन्दा पहिले हाम्रो चाहिँ यो एनजिओ आइएनजिओसँग चाहिँ हामीले कोर्डिनेसन गरेर थुप्रै चाहिँ उदाहरणले कामहरू पनि गरेका छौँ। योभन्दा पहिले चाहिँ हामीले चाहिँ यहाँ साहस नेपाल भन्ने चाहिँ एउटा चाहिँ एनजिओले काम गरिरहेको थियो, त्यो एनजिओसँग हामीले सहकार्य गरेर अहिले चाहिँ करिब हामी चाहिँ वार्षिक तपाईँको चाहिँ 30-35 लाख चाहिँको चाहिँ अदुवा चाहिँ हामी यहाँबाट चाहिँ हामी सुर्खेत पठाउने गरेका छौँ र चाहिँ अब आइएनएफ नेपालले पनि यस्तो खालको उदाहरणीय जीविकोपार्जनसँग सम्बन्धित हाम्रो चाहिँ यहाँको क्षमता विकाससँग सम्बन्धित क्रियाकलापहरू गर्नको निम्ति चाहिँ पनि चाहिँ हामी चाहिँ स्थानीय सरकार सुनिस्मृति गाउँपालिका र चाहिँ आइएनएफ नेपालसँग सहकार्य गरेर यहाँको चाहिँ हाम्रो चाहिँ क्षमता विकास, यहाँको जीविकोपार्जन, यहाँको अहिले यो हाम्रो चाहिँ अरे गाउँ बस्ती हाम्रो वडा चाहिँ चेतनाको हिसाबले क्षमताको हिसाबले चाहिँ अलि चाहिँ पछि परेको वडा हो। यो वडालाई चाहिँ अलिकति चाहिँ हामी चेतनाको हिसाबले र चाहिँ यहाँको चाहिँ जीविकोपार्जनको हिसाबले चाहिँ हामी अहिले चाहिँ 2068 जनगणना अनुसार 2078 जनगणना अनुसार चाहिँ हाम्रो सुनिस्मृति गाउँपालिका आठ नम्बर वडा सुनिस्मृति गाउँपालिकाभरि चाहिँ हाम्रो चाहिँ 38% चाहिँ गरिबीको रेखा मुनि छ सुनिस्मृति गाउँपालिका। हाम्रो वडा पनि त्यही चाहिँ नेराफेरा भावनाले हाम्रो यहाँको चाहिँ समुदायको क्षमता विकास, यहाँको समुदायको जीविकोपार्जन यी कुराहरूलाई पनि चाहिँ हामी चाहिँ सुनिस्मृति गाउँपालिका आइएनएफ नेपालसँग चाहिँ सहकार्य गरेर यो हाम्रो जो चाहिँ क्षमता विकासका कुराहरू, यहाँ बाल विवाहका कुराहरू, थुप्रै चाहिँ समस्याहरू छन्, यी समस्याहरू पनि समाधान गर्नको निम्ति चाहिँ हामी चाहिँ तपाईँहरूसँग चाहिँ सधैँभरि चाहिँ हातीमालो गर्ने चाहिँ अर्को चाहिँ प्रतिबद्धता पनि राख्न चाहन्छु। अर्को कुरा चाहिँ हामीले स्थानीय सरकारले प्रदेश सरकारले संघीय सरकारले विभिन्न प्रकारका कार्यक्रमहरू लन्च गर्छौँ, तर यसरी चाहिँ हामी चाहिँ अझै पनि चाहिँ खास गरेर चाहिँ हामी चाहिँ यो हाम्रो पोलिसीको कमीको हो कि के हो, अलिक हामी चाहिँ खास गरेर जनता सामु चाहिँ पुग्न सकेका छैनौँ। अहिले चाहिँ यही खानेपानीकै विषयमा कुरा गर्दा चाहिँ हामीले यहाँ तपाईँको चाहिँ अहिले 31 लाख बराबरको काम गरिदिनु भएको छ, हामीले यहाँ यो 50 लाख विनियोजन गरेको भए पनि चाहिँ यो काम गर्न अलिकति हामी सक्दैनथ्यौँ कि अहिले भन्ने चाहिँ मलाई कहिले कहीँ कतै कतै चाहिँ लाग्ने पनि गर्दछ। यो जनपरिचालनमा चाहिँ आइएफ नेपालको चाहिँ महत्वपूर्ण भूमिका रहेको छ भन्ने चाहिँ अर्को कुरा मैले तपाईँहरू सँग राख्न चाहन्छु, र आगामी दिनहरूमा यस्तै चाहिँ परिचालनको कामहरूमा चाहिँ हामी सबैको चाहिँ कोर्डिनेसन मार्फत काम चाहिँ अगाडि बढ्नेछ भन्ने कुरा राख्दै आगामी वर्षको चाहिँ काम खानेपानीको काम चाहिँ हाम्रो यो चिन्ने ठुलो गाउँको खानेपानीलाई चाहिँ विशेष प्राथमिकीकरणको मा चाहिँ हामीले वडा कार्यालयको चाहिँ हाम्रो प्राथमिकता हो, र चाहिँ आइएफ नेपालले पनि चाहिँ त्यही अनुसारको चाहिँ प्राथमिकीकरण गरेर चाहिँ काम अगाडि बढाउनको निम्ति मैले चाहिँ हार्दिक अपिल गर्दै यहाँहरूलाई चाहिँ यो हाम्रो दुर्गम बस्तीमा आएर चाहिँ यो खालको चाहिँ कार्यक्रम गरिदिनु भएको छ, र आज चाहिँ अझ विशेष गरेर हाम्रो चाहिँ आइएफ नेपालको चाहिँ सरहरू आउनु भएको छ, इन्टरनेसनलको सरहरू आउनु भएको छ, यहाँहरू सबैलाई चाहिँ हाम्रो दुर्गम बस्तीमा आउनु भएकोमा यहाँहरू सबैलाई चाहिँ आगामी दिनहरूमा पनि यस्तै खालको चाहिँ कार्यक्रम आयोजनाहरूमा चाहिँ फेरि पनि चाहिँ सम्झिनु हुनेछ भन्ने हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै फेरि पुनः चाहिँ 8 नम्बर वडा कार्यालयको तर्फबाट यहाँहरू सबैलाई चाहिँ हाम्रो गाउँपालिकाको प्रमुख उपप्रमुख आइएफ नेपालका सर म्याम सबैलाई चाहिँ हार्दिक चाहिँ आभार तथा हार्दिक स्वागत व्यक्त गर्दै आफ्नो भनाइ तुङ्ग्याउँछु। हवस् धन्यवाद, नमस्कार।
1: यसै गरी आइएनएफ नेपालका कार्यकारी निर्देशक श्री कृष्ण अधिकारीज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
3: कार्यक्रमका अध्यक्षज्यू, पालिकाका अध्यक्षज्यू अनि उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, उपस्थित व्यक्तित्वहरू, पत्रकारज्यू, यहाँहरू सबैलाई आइएनएफ नेपालको तर्फबाट म नमस्कार र अभिवादन टक्राउन चाहन्छु। मैले यहाँ बस्दा विचार गर्दै थिएँ, आजको हाम्रो 4-5 घण्टाको बारेमा विचार गर्दै गर्दाखेरि आइएनएफको संस्थाको तर्फबाट त धेरै नै सिक्ने कुराहरू, धेरै नै उत्साहित हुने कुराहरू त छँदैछन्। र मेरो व्यक्तिगत रूपमा पनि यसलाई मैले लेख्न थालेँ भने एउटा किताबै बन्छ जस्तो लाग्छ, किनभने यो विचार गर्दै गर्दा मनन गर्दै गर्दाखेरि त्यस्तो चाहिँ मैले महसुस गरेको छु। यहाँहरूको न्यानो प्रेम अनि स्वागत अनि विशेष गरी यहाँको अभिभावकज्यूहरू, पालिकाको अध्यक्षज्यू, उपाध्यक्षज्यू, अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, अनि यहाँहरूबाट हामीलाई जुन एउटा यति ठुलो माया प्रेम देखाउनु भयो र यहाँहरूले आइएनएफलाई यहाँहरूको एउटा भाग हुने जुन मौका हामीलाई दिनुभयो त्यसको निम्ति हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। अनि जुन कुरा आज भएको छ, अब सानो हिसाबले भन्यो भने एउटा सानो कुरा कसैको लागि होला, तर हाम्रो लागि, यहाँहरूको लागि महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। पानीको पानी, जमिन, हावा, यी कुराहरू कति महत्वपूर्ण छन् होला, जब खाँचो हुन्छ त्यति बेला चाहिँ हामीलाई थाहा हुन्छ कि कति महत्वपूर्ण छन्। हामी सुन्छौँ नि कहिलेकाहीँ अक्सिजनको कुरा, अक्सिजन पुगेन भन्ने कुरा सुन्छौँ, जमिन उर्वरा भएन भन्ने कुराहरू सुन्छौँ, जमिन चाहिँ बाँझो भयो भन्ने सुन्छौँ, रुखहरू उम्रेन भन्ने कुराहरू सुन्छौँ, पानीको प्यासमा व्यक्तिहरू छटपटाइरहेको भन्ने हामी सुन्छौँ। कतिबाट भनिन्छ अहिले विश्वमा जुन चाहिँ युद्धहरू भएको छ नि, शक्तिको लागि भएको छ, तेलको लागि भएको छ, त त्यस्तो एउटा समय आउनेछ जहाँनिर पानीको लागि देश देशहरू लड्नेछन्, भाइ भाइहरू लड्नेछन् भने पनि परिकल्पना गरिन्छ। र यो परिकल्पनाले गर्दाखेरि हामीलाई यसरी हामीसँग भएको स्रोतलाई कसरी त्यहाँबाट चाहिँ हाम्रो आवश्यकता पूरा गर्न सकिन्छ भन्नेतिर लागेको पनि हामी देख्छौँ। र यहाँहरूले जुन प्रकारले यहाँ चाहिँ काम भएको छ, यहाँ आज हामीले जुन चाहिँ ट्याङ्की उद्घाटन गर्यौँ, अनि म एकदम आभार व्यक्त गर्न चाहन्छु आइएनएफ नेपाललाई। अब मेरो नाम पनि त्यहाँ राखिदिनु भएको छ, म सामान्यतया चाहिँ मेरो भन्दा अरूको नाम, यहाँनिर हाम्रो कर्मचारी साथीहरू हुनुहुन्छ, सामुदायिक विकास परियोजना निर्देशक हुनुहुन्छ लेखनाथ हुनुहुन्छ, अनि तिलकजी हुनुहुन्छ परियोजनाको व्यक्ति, परियोजनाको संयोजक व्यक्ति हुनुहुन्छ, गोविन्दजी हुनुहुन्छ, बहिनीहरू हुनुहुन्छ, उहाँहरूको नाम लेख्नुपर्ने, मेरो नाम होइन भन्ने मलाई लाग्छ। तर म एकदम कृतज्ञता व्यक्त गर्न चाहन्छु यहाँले त्यो सोचले चाहिँ त्यो राखिदिनु भयो, जसको लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अनि अघि अध्यक्षज्यूले भन्दै गर्दाखेरि चाहिँ अनि पालिका अध्यक्षज्यूले पनि हामी गाडीमा आउँदै गर्दा भन्नुभएको थियो, हेर्नुहोस् हाम्रो कस्तो विकट ठाउँ छ भनेर भन्दै गर्नुभएको थियो। हिँड्दाखेरि विकट, गाडीमा लिएर आउँदाखेरि पनि हामीलाई विकट लागे जस्तो त्यस्तो महसुस त हुन्छ नै, होइन? कति गाह्रो छ होला। मैले सोधेको थिएँ बिरामी पर्दा कस्तो हुन्छ होला, स्वास्थ्य चौकीको अवस्थाहरू के छ होला भनेर पनि मैले सोधेको थिएँ। मैले एउटा चाहिँ गर्व गर्न सक्ने कुरा यहाँहरूलाई उत्साहलाई के भन्न चाहन्छु भनेदेखि, यहाँहरूको मानसिक चाहिँ यहाँहरूको सोचमा विकटता छैन, होइन? यहाँहरूमा यहाँहरू टाढा हुनुहुन्न, यो चाहिँ भौगोलिक विकटता होला र यो चाहिँ धेरै समय रहँदैन भन्ने चाहिँ मलाई लाग्छ। किनभने यहाँसँग यस्तो अभिभावक हुनुहुन्छ, यस्तो व्यक्तित्वहरू हुनुहुन्छ, यस्ता संसारकर्मी व्यक्तिहरू हुनुहुन्छ जो यहाँ आएर चाहिँ यहाँहरूको कथालाई उत्थान गरिदिने व्यक्तिहरू यहाँनिर हुनुहुन्छ। पोखराबाट यहाँ आउने कार्यक्रम तय गर्दै गर्दाखेरि आज यस्तो माहौलमा हामी उभिन्छ पाउँछौ भन्ने चाहिँ त मैले सोचेकै थिइनँ। हामी गाडीमा आउँदै गर्दाखेरि पनि कुनै ठाउँमा हामी हेर्नेछौँ, हाम्रो कार्यक्रमहरू हेर्नेछौँ र हामी फर्कनेछौँ भन्ने चाहिँ लागेको थियो। एक किसिमको हृदयमा एक किसिमको भावनात्मक रूपले चाहिँ मलाई त्यो महसुस भएको छ। यस्ता व्यक्तिहरूको सङ्गत आज गर्न पाइयो, यस्ता व्यक्तिहरूको कथाहरू सुन्न पाइयो, यस्ता व्यक्तिहरूको आशा देख्न पाइयो, जसले गर्दा आइएनएफलाई अनि व्यक्तिगत रूपमा हामीलाई पनि धेरै नै सिकाएको छ। अनि हामीले बिहान पनि हेर्दैथ्यौँ, हाम्रो परियोजना संयोजकले हामीले भन्दै हुनुहुन्थ्यो हामीले के, किनभने सधैँ नै हामीले कार्यक्रमहरू गर्छौँ, सानो भाग हौ, समाजको सानो भाग हौ, हामी यहाँबाट निस्केर जाँदा हामीले के सिक्छौँ त, आइएनएफले के सिक्न सक्छ भन्ने कुराहरू चाहिँ यहाँको स्थानीय स्तरमा स्थानीय सरकार यहाँहरूबाट हामीले धेरै कुरा लानुपर्नेछ, धेरै कुरा सिक्नुपर्नेछ। कहिलेकाहीँ हामी सहरीकरण हुन्छौँ, सहरमा रहन्छौँ, परिकल्पना गर्छौँ, परिकल्पना गर्नु र भोग्नुमा धेरै फरक छ। जुन भोगाई सत्य भोगाईले चाहिँ धेरै टाढा पुर्याउँछ भनिन्छ। यदि तपाईँ छिटो हिँड्नु छ भने एक्लै हिँड्नुहोस् अरे, टाढा जानु छ भने सँगै हिँड्नुहोस्। हामी टाढा जानको लागि स्थानीय जनप्रतिनिधिहरू, स्थानीय सरकार, सरकारवालाहरू अनि यहाँहरू, हाम्रो दाताहरू, संसारकर्मीहरू हामी सँगै हिँडेका छौँ भन्ने चाहिँ मलाई लाग्छ। धेरै कुरा भन्न चाहन्थे, अब समय त्यति धेरै समय पनि नलिउँ, मैले धेरै कुरा चाहिँ भन्न चाहेको कुरा पनि यहाँले आशा गरेको कुरा चाहिँ मैले भनेको छैन होला। त म आजको यो कुरा चाहिँ हाम्रो टिम, हाम्रो आइएनएफको टिम, हामीले हाम्रो हृदयमा हामी लिएर जानेछौँ। भोलिका कुनै समयमा हामीले मनन गर्दा हाम्रो आइएनएफ नेपाल बोर्ड, हाम्रो सरकारवाला, आइएनएफका दात्री निकायहरूलाई पनि हामी चाहिँ अवश्य नै यो सम्झना, यो नमेटिने सम्झना हामी बाँड्नेछौँ। आइएनएफको बारेमा छोटो कुरा गरेर म टुङ्ग्याउन चाहन्छु। आइएनएफको बारेमा यहाँहरू कतिलाई थाहा छ, कतिलाई थाहा छैन होला। आइएनएफ सन् 1952 स्थापना भएको, अथवा 2009 चाहिँ नेपालमा स्थापना भएको, अनि आजभन्दा 74 वर्ष अगाडि, तर त्योभन्दा अगाडि झन्डै 19 वर्ष दुईजना दिदीहरू, विशेष गरी लिली वर्णन भन्ने र हिल्डा स्टिल भन्ने दुईजना व्यक्तिहरू भारतको नौतुनामा बसेर उहाँहरू चाहिँ नेपालको लागि पर्खिरहनु भयो। अनि त्यो दिदी लिली वर्णन दिदी चाहिँ जवान अवस्थामा उहाँ चाहिँ क्याम्पस कलेजमा जाँदाखेरि उहाँ त्यति बेला नै, त्योभन्दा अगाडि नै, म कुनै देशमा जानेछु जुन देशका मानिसहरूलाई चाहिँ मानिसहरू सुविधाबाट वञ्चित हुनुहुन्छ, पछाडि पारिएकाहरू हुनुहुन्छ, स्वास्थ्यको समस्याहरू छ, सामाजिक विभेदीकरणको समस्या छ, त्यस्तोको लागि जान्छु भनेर उहाँलाई परमेश्वरले चाहिँ त्यो बलवार दिनुभयो। अनि उहाँहरू चाहिँ पानी जहाज चढेर त्यहाँ आएर पर्खिरहनु भयो। त्यति बेला नेपालमा यो मिसनरिजहरू आउने चाहिँ, त्यस्ता व्यक्तिहरू, विदेशीहरू, स्वयंसेवकहरू आउनको लागि चाहिँ खुल्ला थिएन। अनि प्रजातन्त्र आइसकेपछि अनि उहाँहरू आउनुभयो। लिली वर्णन अहिले हुनुहुन्न, आज मलाई लाग्छ त्यो जहाँनिर यहाँले मेरो नाम राख्नु भएको छ त्यहाँ लिली वर्णन त्यहाँ हुनुहुन्छ भन्ने मलाई लाग्छ है। तर उहाँहरूले चाहिँ आएर एउटा सानो अवस्थाबाट, सामुदायिक एउटा क्लिनिक होइन, एउटा स्वास्थ्य सेवाबाट चाहिँ उहाँले काम सुरु गर्नुभयो। लिलीले कहिले भन्नुभएको थिएन, रोल्पाको यो सुनिल स्मृतिमा गएर तिमीहरूले काम गर भनेर कहिले भन्नुभएको थिएन। र उहाँको दर्शन चाहिँ के थियो भनेदेखि, त्यस्तो ठाउँमा आइएनएफ पुग्नेछ जहाँनिर खाँचो छ, त्यस्तो ठाउँमा आइएनएफ पुग्नेछ जहाँनिर चाहिँ समाजको रूपान्तरण हुनु परेको छ, रूपान्तरण हुनु परेको छ, त्यो थियो। अनि त्यो दर्शन आइएनएफको लागि आज पनि छ, भोलि पनि रहनेछ। अघि अध्यक्षज्यूसँग पनि कुरा गर्दै गर्दाखेरि उहाँले भन्नुभयो, अरू पनि यस्ता ठाउँहरू छन् जहाँनिर हामीले काम गर्नेछौँ, गर्नुपर्नेछ। स्रोतहरू सीमित छ, होइन, तर पनि हाम्रो इच्छा चाहिँ असीमित छ। हामी एकदमै कोसिस गर्नेछौँ जहाँनिर हामी सहकार्य गर्न सक्छौँ। हाम्रो विचारको सहकार्य र साझेदारी छ, स्रोतहरूको सहकार्य र साझेदारी छ, होइन हाम्रो संगठनको, हाम्रो सम्बन्धको, हाम्रो आएन परिवारहरू गरेको छ। त्यो थियो अनि त्यो दर्शन आएनको लागि आज पनि छ, भोलि पनि रहनेछ। अघि अध्यक्षज्यूसँग पनि कुरा गर्दै गर्दाखेरि उहाँले भन्नुभयो अरू पनि यस्ता ठाउँहरू छन् जहाँनिर हामीले काम गर्नेछौँ, गर्नुपर्ने छ। स्रोतहरू

0: आइनक को बेलायतमा पनि हाम्रो कार्यालय छ, क्यानाडामा छ, त्यसै गरी अस्ट्रेलियामा छ, न्युजिल्यान्डमा छ. अनि उहाँहरू सधैँ नै तपाईँहरूको फोटो यहाँको फोटोहरू लिएर चाहिँ उहाँले धन्यवाद दिनुहुन्छ. हामीले थोरै भए पनि केही गर्यौँ र सिक्यौँ भन्ने कुरा. त्यसमा यहाँहरू सबैलाई आजको यो कार्यक्रममा बधाई भन्न चाहन्छु. फेरि पनि हामीलाई यस्तो एउटा बहुमूल्य प्रकारले जुन चाहिँ हामीले यो कमाएका होइनौँ, आजको जति स्वागत जे गर्नुभएको छ हामीले कमाएको होइन, तर तपाईँले हामीलाई उपहारको रूपमा दिनुभयो. त्यसको लागि पनि यो सिङ्गो सुनिल स्मृति पालिकाको अध्यक्षज्यू, उपाध्यक्षज्यू, अभिभावकज्यूहरू यहाँहरू सबैलाई नै कृतज्ञता र आभार व्यक्त गर्दै मेरा भनाइहरू यही राख्न चाहन्छु. धन्यवाद.
1: यतै गरी मन्तव्यकै क्रममा हाम्रा यस कार्यक्रमका विशिष्ट अतिथि तथा आइएनएफ इन्टरनेसनलका सीईओ जोना थानज्यूलाई हार्दिक अनुरोध गर्दछु.
2: धेरै धन्यवाद. आजको कार्यक्रमको चेयरलाई आरएम चेयरपर्सनलाई अनि भाइस चेयरमेन मामलाई अनि युजर कमिटी मेम्बर्सलाई अनि सबैजनालाई नमस्ते. मेरो विचारमा तपाईँहरू सुन्न सक्नुहुन्छ, म नेपाली भाषा राम्रोसँग बोल्न सक्दिनँ, त्यसैले लेख्न मेरो लागि ट्रान्सलेट गर्नुहुन्छ. ओके, सो म अङ्ग्रेजीमा बोल्छु. फर्स्ट अफ अल, I want to thank all of you for this opportunity, and I also want to give thanks to the government of Nepal for their initiatives and their work on providing water to communities across the country.
3: उहाँले भन्नुभएको चाहिँ यहाँहरू सबैजनालाई सबैभन्दा पहिला तपाईँहरूको न्यानो स्वागतको लागि, आतिथ्यताको लागि एकदम धेरै धेरै धन्यवाद भन्नुभएको छ. अनि त्यसै गरेर नेपाल सरकारलाई, तिनै तहका सरकारहरूलाई चाहिँ यस्ता दुर्गम भेगहरूमा, गाउँहरूमा, बस्तीहरूमा पनि यो खानेपानीको सुविधा विस्तारको लागि गर्नुभएको प्रयासको लागि, कामको लागि चाहिँ धेरै धन्यवाद भन्नुभएको छ.
2: And I have heard that the project that we opened today has been made and built to a very high standard. All of the standards that the government of Nepal expects for its people.
3: Tara aaja wale bhanne anusar chai wale aaja je sunnu bhayo athwa jun aaja hamile udghatan gareko khane pani ko yojana cha tesma chai Nepal sarkar le khane pani tatha swachhata sambandhi jun mapdanda banayeko cha tyo mapdanda anusar tesko uchchatam palana garera tayar gareko cha bhanne sunda chai mulai ekdamai khushi lageko cha.
2: And I have seen for myself the one house one tap policy coming into being in your community.
3: र मैले सुन्ने मात्र होइन, म आफैले पनि के देखे भने जुन नेपाल सरकारको एक घर एक धारा भन्ने योजना छ, रणनीति छ, त्यो तपाईहरुको घरसम्मै आइसकेको छ.
2: But before I give my congratulations to you, I want to celebrate one other thing. And that is that this project has been a collaboration, a partnership between many different parties.
3: तपाईलाई यो खाने पानी प्राप्त गर्नु भएको लागि, योजना सम्पन्न गर्नु भएको लागि बधाई दिनु भन्दा अगाडि तपाईहरु सबैजनालाई धन्यवाद भन्न चाहन्छु कि यो योजना एकल व्यक्तिको अथवा एकल संस्थाको सहयोगले होइन, तर विभिन्न संस्थाहरू र व्यक्तिहरूको सहायतामा बनेको छ.
2: But at the heart, at the center of this partnership have been all of you, this community.
3: र त्यो साझेदारीको बीचमा अथवा त्यो साझेदारीको मुटु चाहिँ तपाईँहरू हुनुहुन्छ, अर्थात् यो समुदाय हुनुहुन्छ.
2: So as well as congratulating the government of Nepal, the rural municipality, as well as celebrating the work of different partners, most of all, I want to give my congratulations to all of you.
3: र यो जुन आज हामीले काम गरिराखेका छौँ अथवा यसलाई उत्सव मनाइराखेका छौँ, र विशेष गरी नेपाल सरकार र सुनिल स्मृति गाउँपालिकालाई एकदम धेरै बधाई भन्न चाहन्छु, र यहाँ सबैजनालाई, तपाईँहरू सबैजनालाई पनि हार्दिक बधाई भन्न चाहन्छु.

0: It's quite easy to write on one piece of paper all that has been achieved. And it's quite easy to cut a ribbon. But I think all of you have put in the hard work. So I hope that today you can celebrate your hard work and all that you have achieved.
1: परिश्रम गर्नुभयो त्यो आज तपाईँले उत्सव मनाउनु पर्छ त्यसको रमाइलो गर्नुपर्छ जुन कुरा तपाईँले आज प्राप्त गर्नुभएको छ
0: And I hope that in the future when you look back on this day when you turn on the tap and you draw some water I hope that you are encouraged about the new things that you will be able to achieve about the new things you will be able to do
1: र अब तपाईँहरूले चाहिँ भोलिको दिनहरूमा गएर आज भएको कुरालाई सम्झेर हेर्दै गर्दा फर्किँदै गर्दा तपाईँहरूले धारा खोलेर पानी जम्मा गर्दै गर्दा मलाई यस्तो लाग्छ कि तपाईँहरूले ती सबै कुराहरूलाई त्यसको ऊर्जा चाहिँ अब मेरो जीवन अथवा हाम्रो भविष्य चाहिँ अझै यो यो सुन्दर कुराहरूको लागि हामी लगाउनेछौँ भन्ने कुराहरू कल्पना गर्दै तपाईँहरूले त्यो धाराको पानी खोल्नुहुनेछ भन्ने चाहिँ मलाई लाग्छ
0: And the very best things you will achieve will be in partnership and working together
1: ta arko sabai bhanda mahatwapurna kura tapai le prapta garne kura bhaneko chai tapai haru sabai jana sajedari ma kaam garne kura haru lai chai prapta garnu hunecha
0: so my congratulations to you your mokya kamadi mokha mokha ko lagi dherai dhanyabad dhanyabad thank you
1: yesai gari hami mantavya kai garam ma sunil switi gaupalika ka adhyakshe तथा यस कार्यक्रमका प्रमुख अतिथि मणिराम बुढा थ्योकीज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हार्दिक अनुरोध गर्दछु
2: धन्यवाद कार्यक्रम सञ्चालक सर आज सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर 8 अरेसमा अरेसको चिन्ने गाउँमा यो मोटो खोलादेखि चिन्ने पाखा खाने पानी योजना उद्घाटन कार्यक्रमका अध्यक्षज्यू र यस कार्यक्रममा उपस्थित सुनिल स्मृति गाउँपालिका उपाध्यक्षज्यू र यस कार्यक्रममा उपस्थित सिईओ जोनाथानज्यू र कार्यकारी निर्देशक कृष्ण अधिकारी सर उपस्थित अन्य आइएनएफ नेपालका सम्पूर्ण सर म्याडमहरू र उपस्थित यस सुनिल स्मृति गाउँपालिका वडा अध्यक्षज्यू वडा सदस्यहरू र उपस्थित निवर्तमान वडा अध्यक्षज्यू र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा म सुनिल स्मृति गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फ सबैलाई नमस्कार यो कहाँ कसरी कुरा सुरु गरौ भन्ने जस्तो भइराखेको छ अहिले हामी जुन उद्देश्यले जुन चाहना हामी यो आइएनएफ नेपाललाई सुनिल स्मृति गाउँपालिका भन्दा यो सुनसरी गाउँपालिकामा उहाँले कार्यक्रम सञ्चालन गरिराख्नु भएको थियो हामी आइसकेपछि र हाम्रो कार्यपालिकामा निकै छलफल र बहस गरिसकेपछि कुनै संघ संस्थालाई कुनै पालिकाले संघ संस्था एनजिओ आइएनजिओ यसलाई ल्याउनु हुँदैन भन्ने पनि छ तर हामी के गर्यौँ भने स्थानीय सरकारले गर्नुपर्ने काम कुनै आइएनजिओ एनजिओ संस्थाहरूलाई हामी ल्याउन सक्यौँ भने अलिकति जनताका कामहरू गर्न सक्छौँ कि भन्ने उद्देश्यले हामीले जुन मेहनत कसरत गर्यौं र कसरत गरिसकेपछि हामी 79 आइसकेपछि हामीले आइएनएफ नेपालको संस्थासँग चाहिँ निकै छलफल चल्यो र मैले चाहिँ आफू एकल मात्रै म आइएनएफ नेपालको हेड अफिस पोखरामा गए र कृष्ण अधिकारी सरलाई भेट्ने मेरो उद्देश्यका साथ गइयो तर मैले उहाँलाई भेट्न सकेन तर अर्को चाहिँ हाम्रो सर के अरे नाम लेखनाथ सरसँग भेट भयो र उहाँले निकै त्यहाँको बारेमा त्यो हस्पिटलको बारेमा उहाँहरू स्थापना भएको जुन लुना भन्ने कुरा गर्नु, उहाँले त्यो हस्पिटल सञ्जाल गरेको, त्यो मलाई के याद छ भने हिजो हाम्रो पालामा धेरै मान्छेहरू कुष्ठरोगले लेप्रोस्कोपीले छोएर मान्छे जङ्गलको भिरमा बस्ने, पाखामा बस्ने त्यो अवस्था सिर्जना थियो, र त्यस बेला चाहिँ आइएनएफ नेपालले नै त्यो कुष्ठरोगका रोगीहरूलाई उपचार गर्ने काम गर्न चाहिँ झोला बगेर भ्याक्सिन बगेर चाहिँ गाउँ गाउँमा जाँदै गर्दा मान्छेले उपचार गर्दै गर्दा होइन कुष्ठरोग सन्चो हुन्छ उपचार गरेपछि भन्ने जुन खालको सन्देशका रूपमा चाहिँ उहाँले सञ्चालन गर्नुभयो, त्यो कुरा मैले त्यहाँ पोखरा गइसकेपछि त्यो कुरा मैले थाहा पाएँ। साँच्चै यो आइएनएफ नेपालले त्यो रोगबाट सुरुवात गर्नुभएको रहेछ। अहिले चाहिँ खानेपानीदेखि लिएर वासका कामहरूदेखि लिएर गाउँघरमा परेक्षा बारीहरू भए यी सबै तमाम कामहरू किसानलाई कृषकहरूलाई उत्पादनमुखी बनाउनका निम्ति आत्मनिर्भर बनाउनका निम्ति काममा लागू भएर त्यो कुरा थाहा पाएपछि मैले जसरी पनि आउनुपर्छ सर तपाईँ हाम्रो पालिकामा आउनुपर्छ। ठ्याक्कै एक वर्ष लाग्यो यहाँको डकुमेन्टहरू ल्याउनलाई, यहाँको भूगोल वातावरण जनसङ्ख्या सबै कुरा हेर्नलाई एक वर्ष लाग्यो, र एक वर्षपछि हामीहरू यो काममा सुरुवात अहिले वासको काम गरिरहेको छ। हामीले अहिले यही आइएनएफ नेपालले सुनिल स्मृति गाउँपालिकामा हाम्रा 7009 घर चाहिँ हाम्रो जनसङ्ख्या हाम्रो घर मात्रै 7009 जनाको चाहिँ घर दूरी छ। हामी एक घर एक धाराका प्लान सोचेका छौँ होइन। अहिलेसम्म तपाईँले यो 82 आइएनएफ नेपाल आयो के गर्यो त भन्नुहुन्छ, यहाँ कसैले पनि रिपोर्ट आएन। तर त्यो मोटामोटी रिपोर्ट चाहिँ उहाँहरूले अहिले 3 वडामा गर्नुहुन्छ, एउटा अरेसमा गर्नुहुन्छ, एउटा 7 गर्नुहुन्छ, एउटा 1 गर्नुहुन्छ, र अर्को चाहिँ 5 गर्नुहुन्छ। उहाँहरूले त्यो काम गर्दै गर्दा उहाँहरूले जम्मा अहिलेसम्म 300 घरका मान्छेहरूलाई एक घर एक धारा खानेपानी पुर्याइसक्नु भएको छ। 300 घर धाराका मान्छेहरूलाई एक घर एक धारा खानेपानी गर्नुभएको छ। त्यो कसले गर्यो? आइएनएफ नेपालले गर्यो, र तपाईँहरू सबले गर्नुभयो। अहिले साँच्चै भने त मान्छेले यसो सोद्धा त ओहो काम त आइएनएफको काम गर्दा ठिक छ, तर मान्छेले काम गराएर हैरान छ भन्ने आउन सक्छ। तर यसो सोध्नुहोस् त हामीलाई दिनभरि लागेर खोलाबाट 4 बाटोबाट पानी ल्याउने मान्छेलाई 1 श्रम गरौँ न त, घरै त घरमा धारा त आयो त नि, त्यसलाई त धेरै ठुलो कुरा मान्नु पर्यो नि त। हामी आफ्नो श्रमदान गर्न थाल्यौँ, आफूले गर्यौँ। हिजो हाम्रो बाबुबाजेले भदौ लगाइसकेपछि बाटो खन्ने गुवा बनाउने त्यो काम त हाम्रो संस्कारले गरे हो नि त, भने अहिले कुनै संस्थाले चाहिँ र मेटेरियल जम्मा गरिदिन्छ, पालिकाले गर्छ, आइएनएफ नेपालले गर्छ, अरूले गर्छ, हामी काम गर्न किन पछि हत्किनाउने हस्काउने भनिकन चाहिँ त्यो गर्यो, र अहिले हामीसँग 65 धारा चाहिँ मर्मर गर्नुभएको छ। र अहिले मैले उहाँहरूसँग आज यही हुनुहुन्छ कृष्ण सर, मैले उहाँहरूसँग चाहिँ अहिले डकुमेन्ट हेर्नुपर्छ, मेरो 8 चाहिँ एक घर एक धारा चाहिँ खानेपानी गर्नुपर्छ भन्ने कुरा गरिसकेपछि ल म्याचिङ गरौँ न। मैले पनि अहिले बजेट आउँदैछ, मैले पनि बजेटको स्थापना गरिकन सुरुवात गरिकन सकेसम्म उहाँहरूसँग गइयो भने अहिले इन्टरनेट नेटबाट हेर्ने हामी वास प्लानका कामहरू गरिरहेका छौँ। कति घरका मान्छेले एक घर एक धारा पानी पाउनु हो त साहस नेपालसँग सहकार्य गरिकन भन्ने उद्देश्यका साथ हामीहरू अगाडि बढेका छौँ, र हामीसँग चाहिँ त्यो घरलाई अब झन्डै झन्डै प्रदेश सरकारले अनि गाउँपालिकाले स्थानीय संघीय सरकारले हाम्रा खानेपानीमा थुप्रो तमाम बजेट भएको छ। अहिले 1,49,00,000 रुपियाँ अरेसको ठुलो गाउँमा चाहिँ अहिले संघीय सरकारबाट र पालिकाको नामबाट यसरी पैसा आइराखेका छ। हामी काम त गर्छौँ, तर काम गर्दै गर्दा हामी अलिकति सोध्दैनौँ योजनामा। यो हाम्रो काम हो, यो हामीले गर्नुपर्छ, उसले हामीलाई चाहिन्छ, हाम्रा शरणार्थीले चाहिन्छ, हामीले मेहनत गर्नुपर्छ, परिश्रम बगाउनुपर्छ भन्ने सोध्दैनौँ। तर यो सरकारको योजना हो, सरकारको बजेट हो भन्न बित्तिकै हामी के गर्छौँ भनेपछि काम यस्तै त हो, गरे हुन्छ नगरे हुन्छ, त्यो पाराबाट गइयो भने हामीले विकास दिगो र टिकाउ बनाउन सक्दैनौँ। तपाईँहरू के कुरा ख्याल गर्दै सरकारले दिएको पैसा भयो भने हामी श्रम जोडिसकेपछि राम्रोसँग मेहनत प्रसार गरौँ न, शरणार्थीका पारासम्म पुग्ने गरिने योजनाको काम सुरुवात गरौँ। हामीले पैसा हाल्यो, बाटो बनाइयो, तर मान्छेले त्यही बाटोमा ढुङ्गा थुपारिदिन्छ, त्यही बाटोमा दाउरा थुपारिदिन्छ, त्यो गऱ्यौँ भने हाम्रो समाज कहिले बन्छ त? हामीले अलिकति के गर्छौँ भने राजनीति पनि लैजान्छौँ, यो कसले गर्यो बाटो, कसले खोज्यो, यो कुन राजनीति गर्यो, अहिले यस्ता कुराहरू गरेर हाम्रो विकास कहिले हुन सक्दैन। यहाँ अरूले विकास आएर गर्दै होइन, त्यो त हामीले तानेरले 2 उहाँहरू बस्नु होला, 2-4 बस्नु होला, तर पछि त उहाँहरू आउनुहुन्न। तरकारी रोप्न सिकाउनु भएको छ, सिप सिकाउने हो, कामै गर्न आइदिनु त होइन नि त। हामीले काम गर्न सिप सिकाउने मान्छे सिप सिक्यो भने अब हाम्रा शरणार्थीहरूलाई अलिकति समाज परिवर्तन गर्नका निम्ति तपाईँलाई देख्नुभयो नि त लडाई राजनीतिक देख्नुभयो तैँले राजनीतिक त थुप्रो मान्छेले थुप्राले राजनीति गरे होइन, राजनीति गरेका त हेर्यो भयो त, कसैले राजनीति गरेर चाहिँ कसैले कसैको घरमा चाहिँ एकमाना पिठो दिने त होइन, विकास दिने हो, विकासका कुरा गर्थ्यौँ। अहिले हेर्नुहोस् सर, अहिले अहिले हामी आफै चाहिँ अहिले को उता दौड्या छ उता दौड्या छ, हिजो के गर्यौँ, यो सांसारिक तरिकाले यो चिज भाव होइन नि त। त्यही कारणले अलिकति सोचेर हामीले चाहिँ विकास आज म तपाईँहरू कति खुसीका साथ मैले आज के अरे त्यो पारि फुलधाराको यो फुलधाराको एउटा समितिको मिटिङ बस्दै गर्दा म त्यो महिलाहरूले त्यो युवाहरूले यस्तो राम्रो कुरा गरे, अनि त्यो कुरा गरेर भाषण गरेर उठेर बोल्दा त हेर्नुहोस् कहाँ कहाँ शब्द कति राम्रा शब्दहरू निकाले होइन। त्यो शब्द सुन्दा मान्छेले अहिले एकजना बहिनीले भर्खर सिक्नु भएको रहेछ, उहाँले बोल्न उठेर बोल्न त सिक्नुभयो तर विचार पुगेन उहाँलाई, उठेर बोल्न सिक्नुभयो तर त्यो समितिमा यो समितिमा बस्नुहुन्छ तपाईँहरू कस्तो भाषण गर्दै हुनुहुन्छ यसले त छान्ने कुरा पनि हो। भोलि तपाईँहरू गाउँपालिकाको अध्यक्ष बन्ने, अहिले पो तपाईँहरू किसान गर्नुभएको छ, प्रधानमन्त्री हामी जस्तै मान्छे हो, मन्त्री पनि हामी जस्तै मान्छे हो, तपाईँहरू जस्तै हो, गाउँपालिका अध्यक्ष तपाईँहरू जस्तै हो, त्यही समाजबाट हुर्केको मान्छे हो, तर सिक्दै जाने हो, बुझ्दै जाने हो। अहिले तपाईँ मैले जाने छैन गर्दैन भन्दिनँ, हिजो धङ्गाजी तपाईँहरूसँगै हुनुहुन्थ्यो, अहिले वडा अध्यक्ष हुनुभयो, भोलि यो तपाईँहरूको बीचबाट अहिले खानेपानीको एउटा समितिको समितिमा बस्नुहुन्छ, भोलि तपाईँहरू गाउँपालिकाको अध्यक्ष बन्न सक्नुहुन्छ, उपाध्यक्ष बन्न सक्नुहुन्छ होइन, भोलि सांसद बन्न सक्नुहुन्छ, मन्त्री बन्न सक्नुहुन्छ। कुरा सिक्दै जाने गर्दै जाने, व्यवहारमा चाहिँ जनतालाई ठग्ने गरिकन होइन, जनतालाई सम्मान गर्ने, कहाँ मान्छेले अप्ठ्यारो परेको छ, कुन ठाउँमा मान्छे पीडामा परेको छ, कहाँ छटपटाइरहेको छ, त्यो मान्छेलाई सहयोग गर्ने हो, त्यस बेला मान्छे सबैले के गर्दैन, सम्मान गर्छ। अहिले संघ संस्थाले जुन हामीलाई चाहिँ सुनिल स्मृति गाउँपालिकाले धेरै संघ संस्थाले सोध्नुहुन्छ, ल त्यहाँ गएर काम गर्नुपर्छ, हामीले राम्रो काम गरेका छौँ, हाम्रो पालिकामा आउँदै गर्दा बाहिरका संघ संस्थाहरू एनजिओ आइएनजिओ आउँदै गर्दा सम्मान गर्छौँ, स्वागत गर्छौँ, ल आइदिनुहोस् है, यो स्थानीय सरकारले गर्ने काममा तपाईँहरू नि एउटा इच्छा थपिनुहोस् न, हामी घर बनाउँदैछौँ, यो घर बनाउँदै गर्दा एउटा इच्छा थपिएपछि यो घर पूर्ण हुन्छ, एउटा इच्छा झिक्यो भने घर तल झर्छ, त्यस कारणले हाम्रो जनताका काम गर्ने विकास गर्नका निम्ति हामी संघ संस्थालाई बोलाएर चाहिँ यो पालिकामा ल्याएको छौँ। मैले भनिहालेँ 7,009 घरधुरी छ हाम्रो, तर त्यो 7,000 घरधुरीमा हामीसँग अरू यस्तै 4-5 संस्थाले लिनु सक्यो भने हामी अहिले त अब झन्डै चाहिँ पालिका त्यस्तो चाहिँ प्रदेश संघले गर्दा हामी लगभग 1,000 जति चाहिँ एक घर एक धारा बनेका होला, अहिले 433 त आइएनएफले बनाइसक्नुभयो, अब यो वर्षमा 400-500 बन्छ होइन, यस्तै गर्दा गर्दै चाहिँ एक घर एक धारा नेपाल सरकारले बनाएको अवधारणा हो, एक घर एक धारा, मान्छेलाई पानी होइन त हाम्रो जीवन छैन नि, सबभन्दा महत्वपूर्ण चिज त पानी हो नि त, हाम्रो हिजो बाबुबाजेले लेखका टुप्पामा डाँडामा चाहिँ पोखरी खनेर गाई बस्तु लैजाने अनि त्यही पानी खाने, त्यही पशुले खान्छ, त्यही मान्छेले खाने, त्यो गरेर खाएको जीवन हो नि हाम्रो त होइन, तर अहिले त्यसलाई स्वच्छ पानी सफा पानी होइन मुहानदेखि चुहानसम्म सफा पानी गराउने भन्न सरकारको पोलिसी छ, अप्ठ्यारो छ, तपाईँहरूले खाएका पानीहरू प्रत्येकचोटि चाहिँ प्रत्येक वर्षमा हामी चेक जाँच गर्न पठाउँछौँ कति राम्रो छ त कति छैन त, अनि तपाईँहरू त्यो पानीको मुहानमा हाम्रो पुर्खाले भने पानीको मुहानमा दिशा गर्यो भने देउराली लाग्छ होइन, त्यहाँ छल्छ, त्यहाँ भूत लाग्छ, हिजो हाम्रो पुर्खाले जानेर गरेका त्यहाँ गएर पानी बिग्रिन्छ भन्नुहोस् त्यो कुरा होइन, पानी दूषित हुन्छ, त्यहाँ किटाणुहरू हुन्छ, त्यहाँ झाडा पोखरा लाग्छ, हरेक हुन्छ, त्यस कारणले पानीको नजिकमा लिएर बेरमा फोहोर गर्नु दूषित गर्नुहुन्न, केही इत्यादि कुराहरू चाहिँ त्यो समाजले हिजो पुर्खाले गराएका त्यस्ता नीतिहरू हामी टेकेर अगाडि बढी बढी यो हाम्रो समाज सफा सुग्घर सुन्दर बनाउन सक्छौँ। र अब हामी चाहिँ सकेसम्म यो अरेसमा कहाँ समस्या परेको छ, तपाईँलाई कुन ठाउँमा खाने पानीको अभाव छ, कुन ठाउँमा के को समस्या छ, अहिले अब हामी यो वर्षको आर्थिक बजेट लिँदैछौँ, तपाईँहरू सबैले सोध्नुपर्छ यहाँको समस्या के हो, अब वडा अध्यक्षजीहरू तपाईँहरूको टोल टोल बस्ती बस्तीमा आउनुहुन्छ, तपाईँलाई चाहिएको के हो, कहाँनिर के समस्या छ, त्यो कुरा सबै टिपुर गरेर अध्यक्षका 1, 2, 3, 4, 5 गरेर तपाईँले चाहिँ योजनाका मागहरू पेश गर्नुहोस्, हामी पालिकामा दर्ज गर्छौँ राख्छौँ त्यसलाई, हामीले कति अहिले बजेट कति गर्न सक्छौँ, हामी पालिकाले कति गर्छौँ, सङ्घ संस्थालाई कति दिन्छौँ, र अरू सङ्घ संस्थालाई हामी कति दिन्छौँ योजना गरेर सकेसम्म कति गर्न सक्छौँ त्यसलाई लिस्टिङ गरेर राख्छौँ, रेकर्ड गरेर राख्छौँ, र वर्षै पछि चाहिँ हामी त्यो कामलाई चाहिँ अगाडि बढ्ने गरी अगाडि बढ्ने योजना र प्लानमा छौँ। तपाईँले योसँग म भन्दैन, योसँग म जाँदैन भन्ने होइन, तपाईँले सुन्नुभएको थियो नि समस्या पल्ट बोल्नुपर्छ भन्नुपर्छ, तपाईँले वडा त शिकायत गरेर भन्ने बोल्ने, अस्ति तुसार पानीमा तपाईँहरू सुन्नुभयो देख्नुभयो सामाजिक सञ्जालमा केही अहिलेका युट्युबरहरूले पत्रकारहरू नि तिनीहरू युट्युबरहरूले 2-4 मान्छेले उठाउने अनि आएर राजनीतिको न्युमा चाहिँ दुनियाँ भाडबैलो गर्नुभयो होइन, त्यसले गर्दा त्यो भाडबैलो फेरि काम गर्दैन, त्यो तपाईँले थाहा पाउनु भएको छ, त्यो गरिकन हुँदैन। अहिले हामी स्थानीय सरकार तपाईँहरू सबैले भोट हाल्नुभएको, धनराजीले हाल्नुभयो, मलाई हाल्नुभयो, सबैले हाल्नुभयो, तपाईँले जितेको हामी अभिभावक हो, तपाईँले भोट हाल्नुभयो हामी जित्यौँ, अहिले सबैको विकास गर्नेदेखि लिएर विकास सबै कुरा हामी अभिभावकको रूपमा छौँ, त्यस कारण तपाईँलाई परेका समस्याहरू परेका कहाँनिरका विकासहरूका कामहरू छ त्यो कुरा तपाईँलाई निर्धक्कसँग चाहिँ पालिकामा हामीसँग हाम्रा फोन नम्बर छ, तपाईँहरू वडा अध्यक्ष हाम्रा प्रत्येक टोलमा वडा सदस्यहरू हुनुहुन्छ, तपाईँहरू टोल टोलमा गएर भन्नुहोस् र के काम गर्नुहुन्छ, तर व्यक्तिगत सोचका लागि तपाईँलाई आफ्नो लागि मात्रै भन्यो भने त्यो सम्भावना छैन, यस्तै समूहगत रूपमा संस्थागत रूपमा त्यो समाजलाई, त्यो टोललाई, त्यो बस्तीलाई उपयोग हुने खालका योजनाहरू लिएर आउनुभयो भने पालिकाले, वाडाले त्यसलाई सम्बोधन अहिले नसक्ला, मान्छे जन्मिने बित्तिकै दौडिन सक्दैन, त्यसको समय सीमा रेखाङ्कन हुन्छ, मान्छे 9 महिनासम्म आमाका पेटमा बस्छ, त्यसो जन्मिन्छ, 5-2-3 वर्ष हिँड्नु ताते ताते गरेर, त्यस्तै विकास प्रक्रिया पनि त्यस्तै हो, एकैचोटि स्वास्थ्य भन्ने बित्तिकै त्यो जाडोको छडी होइन, कसैले पनि गर्न सक्दैन, भन्ने बित्तिकै ट्वाक्क ल भयो, तेरो काम भयो, पुरा भयो भन्ने बित्तिकै त्यसले कहिले पनि गर्न सक्दैन, त्यस कारण त्यसलाई प्रक्रियागत ढङ्गबाट जाँदाखेरि चाहिँ तपाईँ हाम्रो सबैको विकास बन्न सक्छ। तर हामीलाई कस्ता छौँ भने म काङ्ग्रेसको, म एमालेको, म नेपाली कम्युनिस्ट पार्टीको, म राष्ट्रपाको, एकले अर्काका खुइलो खन्ने, एकले अर्कालाई कोमर्ने, चिथुर्ने, अर्काका विरोध गर्ने, अर्काका पछिमा जाने, त्यो भने हामी त्यो विकास, समाजको विकास गर्न सक्दैनौँ। ठिक छ, हामी समाजको विकास गरौँ, पहिले आफ्नो गाउँमा खानेपानी बनाऊ, बाटो बनाऊ, स्कुल बनाऊ, स्वास्थ्य बनाऊ, आफ्नो गाउँलाई हराभरा सुन्दर बस्ती बनाऊ, आफ्नो गाउँलाई एक घर एक बास खानलाई आनन्दसँग के गरेर खानु। अस्ति मैले फुलधारामा, म त अहिले यो संस्थामा लागिसकेपछि मलाई त अलिकति आत्मनिर्भर भए जस्तो भयो, मैले चाहिँ 4-5 कुरा 5,000 रुपियाँले मैले चाहिँ धेरै मेरो छोराछोरीलाई ट्युसन पढाएँ, मैले 25,000 नाफा गरेँ, होइन यत्रो चाहिँ आमदानी गरेँ, मलाई यति आनन्द लागेछ भनेर एकजना बहिनीले, त्योभन्दा मेरो आनन्द मलाई कति आनन्द होला, बाउले छोरालाई कतै पैसा कमाएर ल्यायो भने बाउलाई कति आनन्द हुन्छ, कति स्वच्छ हुन्छ, बाउले खराब काम गर्यो, गलत काम गर्यो भने कति दुःख, कति पीड़ा हुन्छ। तपाईँहरू कोही हुनुहुन्छ, तपाईँहरू सबै हुनुहुन्छ, यहाँ साँझमा गलत क्रियाकलाप, जाँडल सिकायो, जुवा तास खेल्यो, श्रीमतीसँग झगडा गर्यो, छोराछोरी पितपात पार्यो, अनि त्यसले समाज कहिले बन्दैन, होइन त्यो समाजसँग घुलमिल गरेर कसरी बन्न सकिन्छ। हामी त समाजलाई पनि हेर्नुपर्छ, त्यो बस्तीलाई हेर्नुपर्छ, हाम्रा बाल बच्चाहरू कस्तो खालका छन्, कसरी बिग्रिरहेका छन्, सामाजिक सञ्जालमा कसरी गइरहेका छन्, होइन बाल विभागका कुराहरू, होइन यी यावत कुराहरू छन्, त्यो कुरा अलिकति समाज, असल समाज निर्माण गर्ने, यो त्यो संस्थाले खोज्यो के हो भने, यो मात्रै हेर्दैन, खानेपानी मात्रै हेर्ने होइन, उहाँहरू करेसाबारी हेर्नुहुन्छ, बाल विभाग न्यूनीकरणका कुराहरू हेर्नुहुन्छ, होइन यी सब कुराहरू चाहिँ उहाँहरूले हुन्छ। र उहाँहरू पनि फेरि के हो भने, त्यो अहिले चाहिँ जोनसङ भन्ने उहाँ हुनुहुन्छ, उहाँको घरको पैसा होइन, अहिले यस्ता धनी धनाध्य मान्छेहरू खोज्नुहुन्छ, लौ न म नेपालमा चाहिँ यस्तो दुर्गम बस्तीहरूमा मैले काम गरिराखेको छु, मलाई अलिकति पैसा दिनुहुन्छ, उहाँले हात जोड्नुहुन्छ, अनि हात जोडेर चाहिँ उहाँका पैसा आउँछ, डोनरले दिन्छ, अनि उहाँलाई कसले पठाउँछ, हाम्रो कृषि सरकार आउँछ, ल कृषि सरले योजना बनाएर प्लान डकुमेन्ट फिट गरेर चाहिँ ल है के अरे तिलक सर तपाईँले त्यहाँको डकुमेन्ट बनाउनु, ल हामी पठाउनु त म पैसा हालिदिन्छु, अनि तिलक सरले रातभरि बसेर चाहिँ डकुमेन्ट बनाउनुहुन्छ, ल त्यो बाङ्का मान्छे दुखी छन्, गरिब छन्, एकदम खाने पानी छैन, दुनियाँ छैन, त्यहाँको बस्ती छैन, यस्तो छ भनेर उहाँले लेख्नुहुन्छ, भन्नुहुन्छ फुलबुट्टा, अनि कृष्ण सरकार जान्छ, अनि कृष्णले उहाँ जोनसुनमा पठाउनुहुन्छ, ल अब उहाँले हात फैलाएर चाहिँ दुनियाँ धनी मान्छे माग्नुहुन्छ, अनि हामी कहाँ पैसा आइपुग्छ, अनि पैसा आयो कति आउँछ त भन्दा 15,00,000 आयो भने 15,00,000 तपाईँले काम गर्नुहुन्छ, हामीले कति हाल्छ नि त 1.5 लाख नै 2.5 लाख हामीले हाल्छ, अनि हाम्रो समाज के भयो त अब असल हराभरा गर्नु भयो। भोलि चाहिँ हामी बाटो खन्यौँ, हाम्रो खेतबारी गयो, बाटो गयो, सबै गयो, हामी त अब यहाँबाट के दिन्छ, बाटो खन्नुको उद्देश्य के हो, ल्याउने मात्रै होइन नि त, दिने पनि त हुनु पर्यो, हाम्रा खेतबारीहरू बाँच्छ, यहाँ खेतबारीमा तिमुरको डाला लगाइदिनुहोस् त कति आनन्द हुन्छ, केरा मात्रै फलाउनुहोस् त, स्याउ फलाउनुहोस् त, आँप फलाउनुहोस् त, अनि यहाँ यो तलब पठाइदिने, तलबबाट चामल ल्याउने, यहाँबाट माल पठाइदिने, अनि पो दोहोरो भयो भने हामीले कमाउन सक्छौँ त, यहाँ हामीलाई फल्ने चिज थुप्रो छ। मलाई धनराजीले गत साल के भन्नु भने, एउटा बुद्ध चित्र भनेको मलाई एउटा वडाबाट चाहिँ अलिकति बजेट सिलिङ छोडिदिनुहोस् त, म बुद्ध चित्र मात्रै लगाउँछु मेरो अरेसमा, त्यो असाध्य राम्रो हुन्छ, बुद्ध चित्र फलाएर चाहिँ म बेच्छु भन्नु हो, त्यो अलिक नगरौँ कि त्यो हुने कि नहुने त्यो थाहा छैन भन्ने कुरा गरेँ मैले, त्यसलाई चाल गरेन। तर अरू हुने कुराहरूमा चाहिँ हामी जोड गऱ्यौँ भने यहाँको समाजको अहिले तपाईँ हामी त ठिक छ, हामी त चल्यौँ, लगभग 10-12 वर्ष बन्दुक पड्काउँदै हिँड्यो, 10-12 वर्ष कसैले छेक्दै हिँडे, कसैले ठोक्दै हिँडे, हामी त्यसरी रमायौँ हाम्रो जिन्दगी गुजार्यौँ, अब त 60 कोटी हो। तर अबका तपाईँहरूले, हिजो हाम्रो बाबुबाजेले जोडेको जग्गामा अहिले 50 घर बनाइसक्नुभयो, हिजो 10 घर अरेसका मान्छेले 100 घर मान्छे बनाइसक्नुभयो, तर अरेसको जग्गा जति छ त्यो पहिरोले लगाएको छ, घट्या छ, त्यो बढ्या छैन, त्यो त घट्या छ नि, अहिले बढ्या छैन, केही जङ्गलले मिच्छ, केही केले मिच्छ, अहिलेको सरकारले झन् त्यहाँ अहिलेनी जग्गा सब काटै तुरुन्दे फाल्दे, कसैले बिजेस पनि फाल्दे भनेर मलाई परिपत्र गरेर हैरान्छु, होइन यस बेला चाहिँ अलिकति हामी अब हाम्रा छोरा नानीलाई अलिकति राम्रो बनाउनलाई, असल बन्नलाई अलिकति प्लान र योजना बनाउन सकेनौँ भने भोलि हाम्रा छोराछोरीले दुःख पाउन सक्छन्। त्यस कारण योजना र प्लानहरूलाई राम्रोसँग सोध्ने, हामी त्यही कारणले सङ्घ संस्थालाई भित्राइरहेका छौँ। कुरा सिक्नु, छलफल गर्न सिक्नु, बोल्न सिक्नु, होइन समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ। हिजो हामीले खाने जाँड रसी छोड्नुपर्छ, त्यसले राम्रो काम गर्दैन। यदि खाने मनै छ भने साँझमा अलिकति बस्ने, परिवारसँग बस्ने खाने। मैले अहिले 300 जनावाला शिक्षकलाई चाहिँ एउटा एकजना सरले क्लास दिइराख्नु भएको छ, होइन उहाँको त्यो क्लासले सबै मास्टर दङ्ग पर्नु भएको छ। विद्यार्थीले मोबाइल हेर्ने, होइन छोराले चाहिँ मोबाइल हेर्ने, छोरीले मोबाइल हेर्ने, अनि फेरि साना बच्चाहरूले जाति रोयो बच्चा ल छोरी यो खेला बच्चा छोरीलाई फालिदिने, त्यो पनि गलत धन्दा हो, गलत काम हो। होइन बाल बच्चालाई चाहिँ पिट्ने पनि हुन्छ, फेरि बच्चाहरूलाई पिट्नुहुन्न, बच्चाहरूलाई कुट्नुहुन्न, सम्झाउने फकाउने त्यो जिरा बन्छ, भोलि गएर बिग्रिन सक्छ। अनि मान्छे के गर्छ हुन थाहा छ, अलि ड्रग्स खाने। अहिले अहिले हाम्रो स्कुलको तथ्याङ्क अनुसार कोही मान्छेहरू ड्रग्स खाने, कोही मान्छेले गाँजा खाने, कोहीले रक्सी खाने, कोहीले चुरोट खाने। अनि तपाईँहरूले छोराछोरी जन्माउने त्यतिकै बाँड्दै छोडे छोड्दिँदैन, मेरो छोराले के गरेका छ, मेरो छोरीले के गरेका छ, मेरो छोरी कहाँ गइराखेका छ, मेरो छोराले के गरिराखेका छ, त्यसलाई पनि वाच गर्ने, अलिकति हेर्ने। मेरो छोरा छोरीले के गरिरहेको छ, कस्तो गरिरहेको छ, स्कुल पढाएको छैन छैन, त्यसलाई गाली गरेर पितेर ठप्प राख्दा हुँदैन त, मायाले फगाउनुहोस् त, सबै मान्छ सबै आउँछन्। समाज परिवर्तन त्यसरी गर्न सकिन्छ भन्ने कुरा मैले राखेँ। र यो अहिले यो चाहिँ खानेपानी आज यो जुन कति 32 घरले यो चिन्नेको चाहिँ टोल बस्तीमा 32 घर रहेछन्, र 32 घरका घरमा आज पानी खोलियो र त्यो त्यहाँ चाहिँ शिलान्यास गरियो, रिबन काटियो, र बाहिरबाट चाहिँ हाम्रा सरहरूलाई लिएर चाहिँ आज आइएमएफ नेपालका चाहिँ सबै जुन यो काम गर्ने जिम्मेवारी पाएका चाहिँ सरहरू आउनु भएको छ, र तपाईँहरूको माया होइन खुसी साटासाट गर्ने काम भयो। र यसको लागि म त्यहाँदेखि पोखरादेखि विदेश युकेदेखि यहाँसम्म आउने सरहरूलाई हृदयदेखि सुनिल स्मृति गाउँपालिका धन्यवाद ज्ञापन गर्दछु। र फेरि चाहिँ अलिक ठुलै योजना ठुलै भोल्युममा माग्ने अलिक ठुलै मागेर चाहिँ अलिक ठुलै विकास गरिदिने म अनुरोध गर्दछु। होइन तपाईँहरू जति पनि चाहिँ हामीले देख्दा त नेपाल भन्दा त्यो धेरै भन्छौँ हामी सोध्छौँ, त्यस कारणले यसलाई चाहिँ अलिकति वृहत रूपबाट अगाडि बढ्दो पनि मैले अनुरोध गर्दै, र तपाईँहरू सबै आइदिनु भयो, जुन तपाईँहरूले उत्साह देखाइदिनु भयो, बाहिरका चाहिँ हाम्रा मित्रहरू आउँदा तपाईँहरूले चाहिँ एकदमै शानदार ढङ्गबाट स्वागत गर्नु, यसलाई म हृदयदेखि धन्यवाद दिँदै म बिदा हुन्छु। हस्त नमस्कार।
3: कार्यक्रम सुनिल स्मृति डायरीमा अहिले तपाईँले सुन्नुभयो सुनिल स्मृति गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष धनराज रोका मगर, आईएनएफ नेपालको कार्यकारी निर्देशक कृष्ण अधिकारी, आईएनएफका अन्तर्राष्ट्रिय सीईओ जोनाथन, सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढा थुकीले सुनिल स्मृति गाउँपालिका वडा नम्बर 8 अरे चिन्नेवासीको वर्षौंदेखिको खानेपानी समस्या समाधान विषयमा राख्नु भएको धारणा। उक्त धारणा सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। आजको कार्यक्रमको हाम्रो सामग्री हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि सुनिल स्मृति गाउँपालिकाको कार्यालयमा र अहिले तपाईँले सुनिरहनु भएको रेडियोहरूमा पनि सुझाव पठाउन सक्नुहुन्छ। उचित सल्लाह सुझाव प्रतिक्रियालाई हामी कार्यक्रममा स्थान दिनेछौ। हौस् त, यतिन्जेलसम्म हामी सँगै रहनुभयो त्यसको लागि तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिकलाई धन्यवाद। अर्को श्रृंखलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पनि विदा हुन्छु। रेडियो सुन्दै रहनुहोस्। नमस्कार।
4: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
5: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
4: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू
7: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
7: दाँतमा सिमेन्ट गर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
8: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867-0067-467 एक पटक सम्झिने पर्ने ठाउँ 7 Heaven Dental सुनिल स्मृति गाउँपालिका 4 सुनिचोट बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
8: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन हो।
11: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरातत्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894-20-754 र 9894-93-412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराहिटाङ।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन हो।

0: मेरो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
2: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बाजे के भयो, किन गालामा हात?
7: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्, निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-3

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। छैटौं पटक मन्त्री परिषद विस्तारसँगै सरकारले पाए पूर्णता। मन्त्रीहरूको वरियतामा समेत फेरबदल। नवनियुक्त गृहमन्त्री गुरूङद्वारा दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा।
1: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हेटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
0: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा।
2: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नु पर्ने स्थिति हुन्छ उनीहरूलाई।
0: रेमिटेन्समा ऐतिहासिक वृद्धि। 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कार्यवाही हुने।
3: पहिलोचोटिको लागि 500 जरिमाना गरिने, दोस्रोचोटिको लागि 1000 र तेस्रोचोटिको लागि 1500 जरिमाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
0: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले 6ठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
1: 2058 जेठ 19 गते भएको नारायण हेटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टिम एसआईभीटी गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेसलाइज टिम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
5: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
6: भोलिदेखि टिम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि ढिलो ढिलो हिँडेर ठाउँमा पुगिँदैन, एकदम द्रुत गतिमा यो रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढीमा 3 वर्ष, बढीमा है मैले यहाँ घोषणा गरेँ, म यो 3 वर्ष बढी हो यो मन्त्री भएर खाने।
5: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
7: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको। त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
5: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवन वारा नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
8: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त्यो सकेसम्म हामीले पहिले नै भने जहाँ बर्ड फ्लू देख्छ त्यो भाइरस फेरि नियन्त्रण नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण थप फैलिन नदिनको लागि हामीले प्रयास गर्ने हो। यो विषाणुबाट सर्ने रोग हो। विषाणु अब जसरी पनि सर्न सक्ने भयो एउटा त त्यो संक्रमित चाहिँ पन्छी र पन्छी चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जङ्गली चराहरूमा पनि कहिले कहिले समस्याहरू देखिएको छ, त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाई भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्ममा व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो, आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
5: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेसन आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
3: सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164 मा उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 जनाको पासपोर्ट कालो सूची राखिएको थियो।
0: सुशीला श्रेष्ठ। नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
9: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
0: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अपनाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इन्टरबीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
13: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। स्वच्छता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
3: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिस प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छन्, जसले हिजो चुनावमा असर गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको 83 सदस्य अध्यावधिको संख्या पर्सी साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अन्यथा लिनु हुँदैन।
13: कांग्रेसको 14 महाधिवेशनमा 8,83,000 सदस्य थिए, 15 महाधिवेशनमा आइपुग्दा 83 सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको 83 सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा 83 सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनुपर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
14: केही साथीहरू अब 15 महाधिवेशनका लागि उसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै यस्तै तर्क गरेर त्यसमा उत्साहित नभएको। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6,00,000 पुरानोले नवीकरण गरेको र बाँकी 5,00,000 नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
13: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समय सीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यता बढ्दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
9: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद काङ्ग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नु पर्ने स्थिति हुन्छ उनीहरूलाई।
13: काङ्ग्रेसमा गुटको राजनीति नयाँ होइन। 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै काँग्रेसभित्र चरम असन्तुष्ट बढ्दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको काँग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड बनेको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
15: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
0: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम.
4: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला? असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हेलो मौसममा स्वागत छ. म सन्तोष गन्धर्व. आजको हेलो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ.
5: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कुनै पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको नि त उनीहरूलाई बुझ्नु उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ. अनि त्यसमा ध्यान कम हुँदा रिपर्कसन के हुँदो रहेछ भने जस्तो किसिमको माथिबाट प्रवृत्ति त्यो एरियामा लगानी पनि कम अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है. यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किनु सक्दैन कि भनेर. त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन.
4: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेको छैन. महिला, आदिवासी, जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौँ
5: सक्दैन कि भनेर. त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति भनौँ न एउटा दलित महिला खोलाको

0: कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन होइन. अब जनजाति भन्यो कहाँको जनजाति, जनजातिमा धरी गरिब अब अरू दलितहरू पनि त छेत्री बाहुनभन्दा धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसिफिक जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन, त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ. त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ.
1: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले, र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैङ्गिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो. त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कोही भएकै छैन नेपालमा, अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भनेर.
0: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ. अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियर क्लियरिटी त अलिक कमै छ. विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि इतिहासमा माथि मात्रै भएर नहुँदो रहेछ क्या. मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ. त्यसमा सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ. हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौँ होइन, तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप भन्नु. त्यो सिपमा चाहिँ लगानी कम छ, पहिचान गरेपछि त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहला, त्यसमा पनि ध्यान चाहिँ कम छ.
1: यसो मानौ तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढाउन सक्छन् एउटा कुरा. फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ,
0: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो. त्यहाँनिर नै मिस्टर यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन. त्यसले गर्दा फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो. प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन. तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1 लाखको लागेको छ भने प्लानिङमा गर्छ 10,000को भनेपछि चाहिँ ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ. कहाँ लानु के लानु अनि पछि काम नगरिकन जे महिना दिवसमा त्यो पैसा सकेर आउँछ. कहाँ लाउनु लाउनु लाउनु त पर्यो. त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ. तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठुलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो.
1: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो. पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौँ न. सिङ्गो जमिन बाँझो भइराख्ने र खेतयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ. हामीसँग भएको परम्परागत ज्ञान र सिप त्यसमा पनि विशेष त लैङ्गिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइराखेको छ कि अथवा त्यो भइराखेको छैन, अब त्यो हुन आवश्यक थाहा हुन्छ
0: नभएको होइन, भइरहेछ. संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ. तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान मैले आउँछु. एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ. तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनुपर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त. तर अहिले चाहिँ कस्तो भइरहेको छ, उनीहरूको सिप चाहिँ चला भनेर, अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछन्, त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या. बारीमा नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ.
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.

प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 को उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: संचार नेटवर्क में यो हो नेपाल परिवेश समय को आवाज।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: कृषक शोधनको पुनरागमन, विपक्षी सांसदले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा, संसदमा हड्क र निष्कलको हरकतमा सभामुखको ध्यानकर्षण, परराष्ट्र मन्त्रीले बोल्नै पाएनन्।
0: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू, केन्द्रीय महाधिवेशनको तयारी पनि सँगै, वनस्थली स्थित राष्ट्रपाको केन्द्रीय कार्यालयमा जेएनजीको धरना सहित नाराबाजी।
1: 10 महिनामा 19 अर्ब 16 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीका लागि 3,35,000 नयाँले दिए श्रम स्वीकृति।
0: 2 हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने ट्रम्पको दावी, चीन र उत्तर कोरिया बीच सहकार्य विस्तार गर्ने सहमति,
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ, thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। गृहमन्त्रीमा सुदन गुरूङको पुनरागमन हुँदा राष्ट्रपा सरकारको प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन थपिनु भएको छ। दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बेलुकी शपथ गराउनु भएको हो। शपथ लिएर सिंहदरबार पुग्नुभएका गृहमन्त्री गुरूङले पदभार ग्रहण गर्दै 4 निर्णय गर्नुभएको छ। पहिलो निर्णय, जेएनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्ने तयारी भएको उहाँले बताउनुभयो।
3: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
0: गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा पनि गर्नुभएको छ। 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढ़ाउने निर्णय भएको उहाँले बताउनुभयो।
3: 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
0: यसैगरी सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्ने एक टीम गठन गरिनु भएको छ। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइललाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिनुभएका उहाँले गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुसार विशिष्टकृत समूह गठन गर्ने उल्लेख गर्नुभएको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
4: सम्पत्तिको स्रोत नखुलेको भन्दै चर्को विवादमा तानिएपछि गृहमन्त्रीको पदबाट राजीनामा दिनुभएका सुदन गुरूङ 1.5 महिनापछि उही जिम्मेवारीमा सिंहदरबार फर्किनु भएको हो। गुरूङको सम्पत्ति स्रोतमाथि छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक नगरेरै प्रधानमन्त्री बालेन्द्र शाहले उहाँलाई गृहमन्त्रीमा दोहोर्याउनु भएको हो। आज बिहान बसेको मन्त्री परिषदको बैठकले उक्त छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो। सो प्रतिवेदन अध्ययन नगरी सिधै गुरूङलाई गृहमन्त्री पदमा आसीन गराइएको हो। छानबिन समितिले केही दिन अघि गुरूङको सम्पत्ति, शेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्ष सहित प्रतिवेदन बुझाएको थियो। सोही आधारमा गुरूङले गत आइतबार गृह जिल्ला गोर्खामा भएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको अधिवेशन सत्रलाई सम्बोधन गर्दै आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको र गृहमन्त्री बनेमा 2 महिनासम्म फोटो खिच्न नआउन भन्नुभएको थियो। यसअघि चैत 13 गते गृहमन्त्री बन्नुभएका गुरूङले सोही दिन राति पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सहितलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो। त्यसको एक साता जेएनजी आन्दोलन हुँदा तत्काल सरकार र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूलाई पक्राउ गरिएको थियो। बिना प्रमाण हचुवाको भरमा पक्राउ गरिएको भन्दै सरकारको सो कदमको आलोचना भएको थियो। 49 दिन मन्त्री बन्दा सम्पत्तिको स्रोत खुलाउन नसक्दा उहाँले वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
1: नवप्रवर्तन मन्त्री पुनले पनि पदभार ग्रहण गर्दै आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अन्तरिम सरकारमा शिक्षा मन्त्री हुँदा मन्त्रालयमै बास बस्नुभएका उहाँले यसपटक सरकारको कार्यकाल 5 वर्ष भए पनि आफू बढ़ीमा 3 वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताउनु भएको छ।
5: मैले अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार 5 वर्षमा चाहिँ मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ।
1: पुनि म्याग्दीबाट स्वतन्त्र चुनाव लड्दा पनि राजपाले सघाएको थियो। उहाँकै प्रस्तावमा नवप्रवर्तन मन्त्रालय थप गरिएकाले मन्त्री बन्ने सौभाग्य पाउनु भएको हो। 2 मन्त्री नियुक्त गरेसँगै मन्त्री परिषदको वरियताक्रम हेरफेर गरिएको छ। गृहमन्त्री गुरूङलाई 5 औं वरियतामा राखिएको छ। यसअघि 27 दिन गृहको नेतृत्व सम्हाल्दा पनि उहाँ यही वरियतामा हुनुहुन्थ्यो। नवप्रवर्तन मन्त्री पुनलाई भने 8 औं वरियतामा राखिएको छ। अझै पनि मन्त्री परिषदले भने पूर्णता पाएको छैन। रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले आफैसँग राख्नु भएको छ।
0: विपक्षी दलले गुरूङको पुनर्बहालीमाथि कड़ा शब्दमा विरोध जनाएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले फेरि उही पदमा ल्याउनु नै थियो भने पहिल्यै गल्ती नगरेको दावी गरे भइहाल्थ्यो नि भन्ने प्रतिक्रिया दिनुभएको छ। नेकपा एमालेका प्रमुख सचेतक एन मोहरले सरकारी समिति बनाएर चोखाएको भन्दै कड़ा शब्दमा टिप्पणी गर्नुभएको छ र सत्तारूढ रासपाले आफूलाई पुराना दलभन्दा फरक सुशासन र पारदर्शिताका पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गर्दै उहाँले सुशासनमाथिको भद्दा मजाक गुरूङको पुनर्बहाली भन्नुभएको छ।
6: बरु सुशासन कायम गर्ने र नयाँ आफूले त्यो नयाँ भन्ने सरकारले जुन प्रकारको असाध्यै पुरानो घिनलाग्दो है जनताबाट तिरस्कृत शैली अप्नाएको छ यो एकदमै विडम्बनाप्रद दुःखद र असमित खालको छ। गुरूङको पक्षमा चाहिँ आफै एउटा आयोग बनाउने अनि त्यो आयोगले चाहिँ एउटा म्यान्डेट दिने एउटा चाहिँ निर्देशन गर्ने अनि त्यसको केही कुराकानी गरेर अनि त्यो सुनपानी फर्केर सोठ्याउने जुन प्रयास भयो यसप्रति अब हाम्रो आपत्ति छ। हाम्रो चाहिँ यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। एउटा भनाइ छ नि नेपालीमा आफै धामी घाँकी आफै बोक्सी भन्ने प्रयास सरकारले गरेको छ। यो चाहिँ सुशासनको भद्दा नमुना।
1: गृहमन्त्रीमा गुरूङ फर्केकै दिन विपक्षी दलले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। नेपालले पनि भारतको भूमि मिचेको भन्दै संसद अवरोध जारी राखेका विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एक कदम अघि बढ़ेर राजीनामामा पुगेका हुन्। यसअघि प्रधानमन्त्रीले संसदमा आएर अभिव्यक्ति सच्याउनु पर्ने र करका दर हेरफेर गरेका अर्थमन्त्री डाक्टर सोरिम वाग्लेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग गरेका विपक्षी दलले आज राजीनामा मागेका छन्। नेकपा एमालेकी सांसद मिनान सिंह रखालले आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीलाई राजीनामाको विकल्प दिनुभएको हो।
7: राष्ट्रको स्वाभिमान राष्ट्रिय हित कूटनीतिक मर्यादामा आसुन्ने गरी अभिव्यक्ति दिनु व्यक्तित्वको जिम्मेवारी र जवाबदेहितासँग मेल खाने विषय होइन। त्यसैले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको नैतिक जिम्मेवारी वहन गर्दै जनताको विश्वासमा पुनस्थापित गर्न आवश्यक कदम चाल्नुपर्छ। आवश्यक परे नैतिक उत्तरदायित्व स्वरूप पदबाट राजीनामा दिन सम्मको साहस देखाउनुपर्छ।
1: राप्रपाकी सांसद खुशबु ओलीले पनि अर्थमन्त्री वाग्लेलाई नैतिकताको आधारमा पदबाट अलग रहन सुझाउनु भएको हो। वाग्लेले अघिल्लो संसद बैठकमा दिएको अभिव्यक्ति सम्झाउँदै ओलीले करका दरमा गरेको संशोधनलाई लिएर निष्पक्ष छानबिन नहुँदासम्म राजीनामा दिन भन्नुभएको हो।
8: यही संसदमा उहाँले भन्नुभएको थियो शंकर दास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि। त्यो यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ। लुटको कुरा छ, संगठित भ्रष्टाचारको कुरा छ, संरक्षणको कुरा छ। आज अर्थमन्त्रीज्यूलाई म सोध्न चाहन्छु, डु यु वान्ट टु टेक युर वर्ड्स ब्याक? किनभने आज तपाईँ फरक बेन्चमा हुनुहुन्छ। अस्ति प्रतिपक्षमा हुँदा यसो भन्नुभयो, आज सत्तपक्षमा हुनुहुन्छ। के गर्नुहुन्छ अर्थमन्त्रीज्यू? आज पनि सुनपानी छर्कने कि निष्पक्ष छानबिन समिति बनाएर सुशासनको मानक स्थापित गर्ने?
1: आज मन्त्री परिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले वाग्लेले मेहनत गरेर बजेट बनाएकाले करकार दर हेरफेर नगरेको जिकिर गर्दै बचाउ गर्नुभएको थियो।
0: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले मौन अवधि चलाउनेदेखि सभामुखलाई संकल्प पत्र बुझाउनेसम्मका हरकत देखाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईले आकस्मिक समयमै सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सम्बन्धी संकल्प प्रस्ताव पारित गर्न माग गर्दै सभामुखकै आसनसम्म पुगेर बुझाउनु भएको थियो।
9: कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने दिन नपाउने साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तह भन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौं भनी म यो निवेदन पेश गर्न चाहन्छु।
0: त्यसअघि बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले पाँच मिनट मौन धारणको समय तोकेपछि सभामुख डोल प्रसाद आर्यले ध्यानाकर्षण गराउनुभयो। राईले जेनजीका शहीदप्रति सम्मान गर्दै मौन अवधि शुरू हुन्छ भनेपछि विपक्षी दलका सांसदहरू उठेर मौन धारणमै सहभागी भएका थिए। सभामुख आर्यले सभा सञ्चालनका लागि संसदले बनाएको नियमावली विपरीत गतिविधि भएको भन्दै गुनासो पोख्नु भएको थियो।
10: सभा मुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्ने सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु।
0: राईले प्रधानमन्त्रीले भनेको कुरा पुष्टि गर्न उहाँका दलका सांसद लागि परेको उल्लेख गर्दै जवाबका लागि रूलिङ गर्न माग गर्नुभएको थियो, तर सभामुखले रूलिङ गर्न मान्नु भएन। विपक्षी दलले परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत आज बोल्न दिएनन्। सभामुख आर्यले मन्त्रीले बोल्न मागेको बताए पनि विपक्षी दलका सांसदले अवरोध जारी राखेपछि सत्तारूढ रासोपाकी सांसद ज्ञानु पौडेलले नियमापत्ति नै जनाउनु भएको थियो।
7: प्रतिनिधि सभा सदस्यको हाम्रो सबैजनाको काम कर्तव्य अधिकार हामी समान छ। सत्ता पक्ष र विपक्षी पक्ष भन्दै गर्दा यो ममा बोल्न पाउने अधिकारलाई नै सदनको कार्यमा बाधा पार्ने मनसायले हामी किनभने त्यतापट्टि कुरा राख्दै राख्दै जाने आकस्मिक समयदेखि लिएर जनताका कति मुद्दाहरू हामी लिएर आएको छौं। हामी चाहिँ बोल्न पाउने पनि अधिकार वञ्चित गरेर सदनलाई एकदमै कुण्ठित बनाएको हुनाले अब यसको सम्भव भनेको त संवाद सहकार्यदेखि लिएर धेरै छ नि। त्यो भएर यो नियम आपत्ति हामी बोल्न पाउने अधिकारबाट हामी पनि त वञ्चित भएका छौं। यो कुरामा चाहिँ हामीले यो सदनमा म कुरा राख्न चाहन्छु।
0: विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि र राष्ट्रिय सभाको बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ। नेपाल परिवेशमा रवि लामिछानेको मुद्दा पर्सा अदालतबाट पनि फिर्ता लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: गुणस्तरीय प्लम्बिङको
12: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिन्ट फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन।
11: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ महाधिवेशन असार 7, 8 र 9 चितवनमा हुँदैछ पार्टीका केन्द्रीय निर्वाचन आयोगको सचिव भूमिराज बराले महाधिवेशनको तयारी स्वरूप अधिकांश जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभएको छ उहाँका अनुसार सिराहा रूकुम लगायत केही जिल्लामा अधिवेशन हुन बाँकी भए पनि अधिकांश प्रदेशमा 50% भन्दा बढ़ी जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ मध्य प्रदेशको प्रदेश अधिवेशन स्थगित भएको छ भने अन्य प्रदेशको अधिवेशन प्रक्रिया थालिएको छ सचिव बरालले प्रदेश अधिवेशन सञ्चालनमा कुनै समस्या नरहेको बताउनु भएको छ उहाँले 50% जिल्ला अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशन गर्न सकिने व्यवस्था रहेको र प्राय सबै प्रदेशमा त्यो अवस्था पुगिसकेको दावी गर्नुभयो
13: जिल्ला अधिवेशन 50% जिल्ला आर्न भइसकेपछि प्रदेश अधिवेशन भइहाल्छ अब त्यो चाहिँ प्राय सबै ठाउँमा भइसकेका छ चितवनमा हुने तयारी चितवन टाढी या तल सौराहामा दुई ठाउँमा एकसँग फाइनल हुँदैछ
1: रोकिएका जिल्लामा भने केन्द्रीय महाधिवेशनपछि मात्रै अधिवेशन गरिनेछ केही जिल्लामा देखिएको विवाद र असन्तुष्टिलाई सचिव बरालले विधि र विधान समयमै स्पष्ट नहुँदा सिर्जिएको अन्योलको रूपमा व्याख्या गर्नुभयो
13: कतिपय समायोजन प्रक्रियामा गरेर आउँदाखेरि कतिपय ठाउँमा भएको छ धेरै जसो ठाउँमा त शान्तिपूर्णै छ त्यस्तो छैन अलिअलि के हुन्छ भने यो विधि विधानहरू समयमा नभएर स्पष्टता नभएको कारणले अलिकति भएको हो त्योभन्दा अरू त केही छैन विधानहरू समयमा नपुग्दाखेरि कन्फ्युजन क्रिएट भएको हो र खास त्यो कन्फ्युजन क्लियर गरिसकेपछि सबै राम्रो भएको छ
1: पार्टीले महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन सहित अन्य दस्तावेज तयारी भइरहेको जनाएको छ पार्टी सभापति रवि लामिछाने आफ्नो राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिरहनु भएको छ महाधिवेशनमा 4500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान छ पार्टीले यसपटक ग्रासरूट प्रतिनिधित्वलाई पनि प्राथमिकतामा राखेको जनाएको छ गाउँपालिकाबाट एकजना नगरपालिकाबाट दुईजना उपमहानगरबाट 3 र महानगरबाट 4 स्वतन्त्र योग्य नागरिकलाई प्रतिनिधिको रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ
0: राजसभा अधिवेशनमा केन्द्रित हुँदा केन्द्रीय कार्यालय वनस्थलीमा भने जेएनजीहरूले धरनासहित नाराबाजी गरेका छन् सरकारसँग गरिएको 10 बुझे सम्झौता कार्यान्वयन गर्नुपर्ने घाइते तथा सहितको यथाशीघ्र र उचित व्यवस्थापन गर्नुपर्ने र झुटा मुद्दामा फसाइएका जेएनजीलाई हिरासत मुक्त गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् आन्दोलनमा जेएनजी घाइते र शहीद परिवारका सदस्य सहभागी थिए झुटा मुद्दामा फसेकाहरूलाई विनाशर्त रिहा गर्नुपर्ने जेएनजी अभियन्ता सरिस्मा थापाले बताउनुभयो आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ
1: पर्सा जिल्ला अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध चलिरहेको संगठित अपराधको मुद्दा फिर्ता भएको छ महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिल मार्फत जिल्ला अदालतमा आरोप पत्र संशोधनका लागि निवेदन परेको थियो आज न्यायाधीश मोहन सुवेदीको इजलासले सोही निवेदनका आधारमा आरोप पत्र संशोधनको आदेश गरेको अदालतका तहसीलदार देवराज भट्टराईले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभएको छ अब पर्सामा रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ उक्त मुद्दाका आरोपी र पीड़ित बीच मिलापत्र हुने बाटो पनि खुला भएको छ मिलेमा सहकारी ठगीको पनि मुद्दा फिर्ता गर्न सकिन्छ यसअघि कास्की अदालतबाट रविमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भइसकेको छ
0: चालू आर्थिक वर्षको 10 महिनामा रेमिटेन्स मार्फत 19,16 अर्ब रूपियाँ भित्रिएको छ गत वर्षको वैशाखको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह 41.2% बढ़ेको राष्ट्र ब्याङ्कको मासिक प्रतिवेदनले जनाएको छ 2082 वैशाखसम्म रेमिटेन्स आप्रवाह 13.1% बढ़ेको थियो यस्तै 83 वैशाख महिनामा मात्रै 2,57,49 करोड़ रूपियाँ रेमिटेन्स भित्रिएको छ गत वर्षको वैशाख महिनामा रेमिटेन्स आप्रवाह 1,65,30 करोड़ थियो वैशाख महिनामा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 33% वृद्धि भई 13,26 करोड़ पुगेको छ गत वर्ष यस्तो आप्रवाह 10.16% बढ़ेको थियो गएको 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 3,35,510 रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः 4,05,610 र 2,80,314 थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: को एक मात्र डीटीएच के बाद डिस्क फोन
1: टेशो खुशी को कनेक्शन
2: यो हो खास संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से 1.54 अंकले घटेर 2733 को बिन्दुमा पुगेर बन्द भएको छ। यससँगै नेप्से लगातार 4 कारोबार दिन घट्न पुगेको छ। यसअघि बिहिबार 13, शुक्रबार 11 र हिजो 20 अंकले घटेको थियो। आज 6.44 अर्ब करोड़को शेयर कारोबार भएको नेप्सेले जनाएको छ। आज 105 कम्पनीको मूल्य बढ़दा 151 घटे भने 15 कम्पनीको स्थिर रह्यो।
3: त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक, आंशिक शिक्षक र कर्मचारी संयुक्त संघर्ष समिति दबावमूलक आन्दोलनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालय प्रशासनले सरकारको निर्णय कार्यान्वयन नगरेर आफ्नो स्वायत्तताको दुरूपयोग गरेको उनीहरूको आरोप छ। यस्तै संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आज काठमाडौँको माइतीघर मण्डलामा आएर प्रदर्शन गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेटले आफ्ना माग सम्बोधन नगरेको भन्दै समितिले विरोध प्रदर्शन गरेको हो। उसले 2078 साल, 80 साल र 82 सालमा पनि संघीय सरकारको विरूद्धमा आन्दोलन गर्दै आएको थियो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतामा प्रगति भइरहेकाले मध्यपूर्वमा तनाव छिटै अन्त्य हुने बताउनु भएको छ। उहाँले इरानसँग आणविक सम्झौताको बारेमा वार्ता सही दिशामा अगाडि बढ़िरहेको उल्लेख गर्दै चाँडै नै महत्वपूर्ण परिणामहरू प्राप्त हुने दावी गर्नुभएको हो। ट्रम्पले इरान आणविक हतियार विकास नगर्ने शर्तसहित प्रमुख अमेरिकी मागहरू स्वीकार गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले आगामी 2 हप्तामा इरानसँगको युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने र स्थिति पूर्ण रूपमा परिवर्तन हुन सक्ने दावी गर्नुभयो। ट्रम्पले अमेरिकाले आफ्नो पूर्ण विजयको घोषणा गरेपछि विश्वव्यापी तेल बजारमा पनि असर गर्ने र तेलको मूल्य घट्न सक्ने बताउनुभयो। हाल इरान र इजरायलले अस्थायी रूपमा सैन्य कार्यवाही रोकेका छन्, जसले गर्दा क्षेत्रीय तनाव केही हदसम्म कम भएको छ।
3: उत्तर कोरियाली नेता किम जोङ उन र चीनिया राष्ट्रपति शी जिनपिङ बीच पिङवेङमा भएको शिखर वार्तामा राजनैतिक, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले आज सो जानकारी दिएको हो। शीर्ष नेताहरू बीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय शुरू गरेको समाचारमा उल्लेख छ। चीनको एकमात्र औपचारिक सन्धि सहयोगी उत्तर कोरियाको 7 वर्षपछि पहिलो भ्रमणमा पुगेका सीले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढ़ाउने लक्ष्य रहेको बताउनु भएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। पाकिस्तानको इस्लामाबादमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपालको टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघले आज 12 सदस्यीय अन्तिम टोलीको सार्वजनिक गरेको हो। पाकिस्तान भलिबल फेडरेशन आयोजनामा हुने काभा च्याम्पियनशीप आउँदो असार 17 देखि 23 गतेसम्म पाकिस्तानको इस्लामाबादमा हुँदैछ। नेपाली टोलीमा सुनिल बोहरा, पहल कहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सूरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुवर र विनोद चन्द रहेका छन्। भलिबल टोलीको प्रशिक्षकमा जगदीश भट्टको पुनरागमन भएको छ। इस्लामाबादमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाली टोली भट्टको प्रशिक्षणमा उत्रिनेछ।
3: दुई हजार 2026 को विश्वकप फुटबल शुरू हुन अब 2 दिन मात्रै बाँकी छ। टोलीहरू अहिले अमेरिका, मेक्सिको र क्यानाडामा हुने उद्घाटन खेलअघि आफ्नो अन्तिम तयारीमा व्यस्त छन्। 48 टोलीहरू छनौट भएकाले यो अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हुनेछ। जसको अर्थ धेरै खेलाड़ीहरू पहिलो पटक विश्व मञ्चमा देखा पर्नेछन्। सहकर्मी दिनेश जोशीको एक सामग्री।
5: यसपटक कुन टोलीले विश्वकपको उपाधि उचाल्ला भन्ने प्रश्न अधिकांश फुटबल प्रेमीको मनमा उब्जिएको छ। अमेरिकाको न्यूयोर्कमा जुलाई 19 हुने फाइनल खेलले यसको फैसला गर्नेछ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा 48 मध्येको कुनै एक टोलीले यही दिन फिफा विश्वकप 2026 ट्रफी उचाल्दै खुशी साटिरहेको हुनेछ। फिफा विश्व वरियता अनुसार शीर्ष 5 टोलीलाई यसपालिको ट्रफीको दावेदारका रूपमा हेरिएको छ। फिफा विश्व वरियताका शीर्ष 5 फ्रान्स, स्पेन, अर्जेन्टिना, इंग्ल्याण्ड र पोर्चुगल रहेका छन्। यी 5 टोली विश्वस्तरीय प्रतिभावान खेलाड़ी र उपाधिको महत्वाकांक्षा बोकेर विश्वकपमा सहभागी हुँदैछन्। फिफा वरियतामा तेस्रो स्थानमा रहेको फ्रान्सलाई सबैभन्दा बलियो उपाधि दावेदारका रूपमा हेरिएको छ। फ्रान्सका किलियन एम्बापे, उस्मान डेम्बेले, माइकल ओलिसे र रायन चेर्कीको आक्रामक पंक्ति विपक्षी टोलीका लागि खतरनाक मानिएको छ। वरियतामा दोस्रो स्थानमा रहेको स्पेन पनि उत्कृष्ट लयमा देखिएको छ। युवा स्टार लामिन यामाल चोटका कारण शुरूआती खेल गुमाउन सक्ने सम्भावनाले टोलीलाई चिन्ता थपेको छ। वरियताको 1 नम्बरमा रहेको साबिक विजेता अर्जेन्टिना फेरि उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। लियोनल मेस्सी 39 वर्ष पुग्न लागे पनि उत्कृष्ट लयमा देखिएका छन्। लाउटारो मार्टिनेज र जुलियन अल्भारेज जस्ता खेलाड़ीले टोलीलाई थप मजबूत बनाएका छन्। यसपटक पोर्चुगल पनि बलियो दावेदारका रूपमा हेरिएको छ। 41 वर्षीय क्रिस्टियानो रोनाल्डोको अनुभवसँगै हिचिन्हा ब्रुनो फर्नाण्डेज र बर्नाल्डो सिल्भा जस्ता खेलाड़ीले टोलीलाई थप बलियो बनाएको छ। यसपालि पनि इंग्ल्याण्ड टोली सन् 1966 यता पहिलो मुख्य ट्रफी जित्न सकिन्छ भन्ने विश्वास आशामा विश्वकपमा जाँदैछ। नयाँ पुस्तका आकर्षक जुडे बेलिघाम क्लब र देशका लागि निर्णायक घड़ीमा गोल गर्न सक्ने खेलाड़ी मानिन्छन्। यो टोलीको आक्रामक पंक्ति बलियो देखिएको छ, जसलाई ह्यारी केनले नेतृत्व गर्नेछन्। उनीसँगै बुकायो साका र मार्कस राशफोर्ड जस्ता प्रतिभाशाली खेलाड़ी छन्। इंग्ल्याण्ड फिफा वरियताको 4 स्थानमा रहेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: गृहमा शोधनको पुनरागमन, विपक्षी सांसदले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा, संसदमा हड़का र निष्कलको हरकतमा सभामुखको ध्यान आकर्षण, परराष्ट्र मन्त्रीले बोल्नै पाएनन्।
3: रासोपाको प्रदेश अधिवेशन शुरू, केन्द्रीय महाधिवेशनको तयारी पनि सँगै, वनस्थली स्थित राप्रपाको केन्द्रीय कार्यालयमा जेएनजीको धरना सहित नाराबाजी।
4: 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ रिमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीका लागि 3,35,000 नयाँले लिए श्रम स्वीकृति।
3: 2 हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने राष्ट्रपति ट्रम्पको दावी, चीन र उत्तर कोरिया बीच सहकारी विस्तार गर्ने सहमति,
4: र काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद, अप्सरा र जगत विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu, phone 01447917-4490670, website texasintl.edu.np.
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एनएमसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राजीनामाको झण्डै डेढ महिनापछि गृहमन्त्रीमा सुधन गुरुङको पुनरागमन, दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय,
1: नारायण घिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने,
0: सदनको गतिरोध बारे विपक्षीहरूको बैठक के निष्कर्षमा पुग्यो,
2: हाम्रो पहिलो प्राथमिकता जुन चाहिँ हामीले यथावत कायम राखेको छ तर सरकारसँगको सम्वादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गरे,
0: र अफगानिस्तानमा महिला पक्राउको विरोधमा भएका प्रदर्शनमा तालिबानद्वारा गोली हानिएका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: फडिन्द्र दाहालबाट सुन्नुहोस्। पहिरन सम्बन्धी कड़ा धार्मिक नियम उल्लंघन गरेका महिलाहरू गिरफ्तार गरिएको विरोधमा भएको प्रदर्शनमा तालिबान फौजहरूले बल प्रयोग गर्दा एक महिला र एक बच्चाको ज्यान गएको पश्चिम अफगानिस्तानका स्वास्थ्य स्रोतहरूले बताएका छन्। विवरणहरूमा हेरात शहरमा भएको प्रदर्शन तितरबितर पार्न तालिबान फौजले गोली चलाएको जनाइएको छ। तालिबानले कसैको ज्यान गएको अस्वीकार गरेका छन् र प्रदर्शनकारीले हिजाब लगाउने ईश्वरीय जिम्मेवारीको विपक्षमा उभिएर शान्ति सुव्यवस्थामा खलल पुर्याएको बताएका छन्। बीबीसीका अनवर्सन एथिराजन भन्छन्, सन् 2021 सत्ता कब्जा गरेका अफगानिस्तानका तालिबान शासकहरूले महिलाहरूमाथि पहिरन सहित कैयौं क्षेत्रमा प्रतिबन्ध लगाएका छन्। उनीहरूले गर्ने इस्लामिक कानूनको कठोर व्याख्या अन्तर्गत महिलाहरूले घर बाहिर निस्कदा आफ्नो अनुहार सहित शरीरका सबै भाग ढाक्नुपर्छ। बीबीसीका अनवर्सन एथिराजन, स्थानीय बासिन्दाले उपयुक्त ढंगले हिजाब नलगाएको र पुरूष सदस्य बिना घर बाहिर निक्लिएको भन्दै हालै दर्जनौं महिलाहरू पक्राउ परेको जनाएका छन्। लेबनानका संचार माध्यमहरूले इजरायलले दक्षिणमा अवस्थित टायर शहरमा ताजा हवाई आक्रमण गरेको जनाएका छन्। इजरायली सेनाले सम्भावित आक्रमणको केही घण्टा अघि मात्रै मानिसहरूलाई उक्त क्षेत्र छाड्न भनेको थियो। त्यसपछि हजारौं मानिसहरू उत्तरतर्फ भागेका थिए। आईडीएफले इजरायली सीमा नजिकैको क्षेत्रमा हमला गरेको जस्तो देखिन्छ र उक्त क्षेत्रमा भीषण विस्फोटनको आवाज सुनिएको थियो। इरान र इजरायल बीच लडाई रोक्ने सहमति भएको 24 घण्टा नपुग्दै उक्त घटना भएको हो। चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तत्कालीन राष्ट्रपति महिन्दा राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाडामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न चार अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले चारवटा निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यस अघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
1: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण घिटी राजगरार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
0: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
1: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
0: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यस क्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
4: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार 5 वर्ष मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गरेको छु बढी हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर अझै यो छोड्ने हो।
0: सुशीला कार्की नेतृत्वमा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
4: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको

0: उनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
1: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्न पनि पर्ने स्थिति छ। त्यसैले यो डेटा खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छौं। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टरमा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यो।
0: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नुभएको हो मोटामोटी?
1: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने हो।
0: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौँ भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
1: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौँ। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
0: अब यहाँ सत्ता पक्षले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ़ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
1: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाकछोप गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, र त्यो स्टेटमेन्ट तपाईँको कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यो त झन् दिशान्तर गर्छ, त्यही कुराहरूले पनि हामीलाई सशंकित बनाएको हो।
0: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने हो?
1: प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति प्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि हाम्रो कुरा हटिनुपर्छ, किनभने सामान्य प्रधानमन्त्रीले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिन नफल्टो भएको नजिकको रूपमा बस्छ, त्यो एकदम गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
0: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा
1: पुग्नुहुन्छ? छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो सरकारले हो, तर हामीले पनि तपाईँको यसको इनिसिएसन लिएको छ, सधैँ भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ, त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुलाइराखिरहेको छ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलहरूसँग संवाद नछौँ, संवाद सहकार्यमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
0: नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब एउटा प्रसंग संक्षेपमा, जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्ला

0: अझैका आइन छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट। फणीन्द्र दाहालबाट।
1: सन् 2021 सत्ता नियन्त्रणमा लिएता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: रेडियो थाहा संचार 99.4।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्थुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78 232।
3: जब जब रात पर्छ अनि कसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको भावहरू यसै यसै भनौँ भन जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्र हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार, हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम टिफिन नभएर कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै गर्दाखेरि हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र यसरी कार्यक्रम सुन्दै गर्दाखेरि हामी प्रत्येक दिन आउने गर्छौं, तपाईँलाई थाहै छ होइन, प्रत्येक दिन फरक दिनमा फरक बसाईको साथमा फरक प्रस्तुतिको साथमा आउँदै गर्दा आज हामी के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउन चाहन्छु। आजको कार्यक्रममा रहेर हामी गाउँखाने कथाको रमाइलो खेल खेल्नेछौं र तपाईँ पनि गाउँखाने कथाको रमाइलो खेल खेल्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। हामी रेडियो जलजला एफएम 96.4 MHz को सामाजिक सञ्जालमा पनि छौं र रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पा, रेडियो हापुरे 89.4 MHz हापुरे दाङ, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मी, रेडियो धनकुटा 106.2 MHz धनकुटा, अनि रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एकैसाथ छौं। रेडियो हापुरीबाट रीता बुढामगर, रेडियो जलजलाबाट रीता गाहामगर, अनि रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो धनकुटाबाट सञ्जिता लिम्बू, रेडियो भोजपुरबाट एलिना श्रेष्ठ हुनुहुन्छ। भन्दै आउनुहोस् अबको क्रममा गाउँखानी कथा खेल्नका लागि फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। सही जवाब दिनुभयो भने हामीले यताबाट गाउँ दिन्छौं, गलत जवाब दिनुभयो भने तपाईँले उतैबाट गाउँ दिनुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र सही जवाब दिनेहरूमध्ये एकजनालाई हामी पुरस्कारको पनि व्यवस्था गरेका छौं। पुरस्कारको व्यवस्था गर्नुभएको छ अमर बहादुर बुढा मगरले, पुरस्कारको व्यवस्था गर्नुभएको छ जो जाजरकोट छेडाघाट नगरपालिका वार्ड नम्बर 6 को कार्यालय सहयोगी हुनुहुन्छ, वडा कार्यालयको कार्यालय सहयोगीको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले पुरस्कारको प्रायोजन गर्नुभएको छ। आउनुहोस् 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ, गीत प्रसिद्ध बाहेक माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: योगी प्रसाद बाबालाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ हामी अम्बर बहादुर बुढालाई सम्झिन्छौ किनभने उहाँ कार्यक्रमको प्रायोजक हुनुहुन्छ नि त पुरस्कार प्रायोजक के होइन उहाँले पुरस्कारको व्यवस्था गर्नुभएको छ अब हामी तपाईँको लागि हामी तपाईँको लागि तपाईँको फोन कलको प्रतीक्षा गरिराखेका छौ 98 68 39 40 मा के छ साथी हुनुहुन्छ ब्याकग्राउन्ड टोन अलिक कम गर्नु होला अनि साथीलाई फोनमा स्वागत गर्छौ नमस्कार हजुर
1: हेलो
0: नमस्कार हजुर
1: नमस्कार
0: को बोल्नुभयो कहाँबाट सुजाता राई भोजपुरबाट है अलिक टाठो आवाजमा बोल्नु पर्यो मोबाइल नजिक लगेर बोल्नु पर्यो लाउड स्पिकर बन्द गर्नु पर्यो है लाउड स्पिकर छैन ल ठिक छ कार्यक्रममा आउनु भएको छ सुजाता राई भोजपुरको कुन गाउँबाट बोल्दै हुनुहुन्छ भन्नु तपाईँ भोजपुरको कुन गाउँबाट बोल्दै हुनुहुन्छ कुन गाउँबाट बोल्दै हुनुहुन्छ भनेको छु यो कल हामी लिन सक्दैनौँ माफ गर्नुहोला अब सुजाताजीले मलाई गाली गरिने गर्नुहोस् जे गरिने गर्नुहोस् तपाईँको फोन हामी लिन सक्दैनौ एउटै साथीलाई चार पाँचचोटि एउटै प्रश्न गरिरहन हामी सक्दैनौँ है गाली गरिने गर्नुहोस् तपाईँको कार्यक्रम मन पर्दिन नल्याउनुहोस् भन्ने नि भन्नुहोस् जे गर्ने भने नै भन्नुहोस् है तर तपाईँको फोन हामी लिन सक्दैनौँ यहाँभन्दा अगाडि भन्न सक्दैनौँ होइन कि त आवाज आछैन अब भोजपुरको कुन ठाउँबाट कुन गाउँबाट बोल्दै हुनुहुन्छ भनेको त उहाँले भोजपुरबाट भोजपुरबाट मात्रै भन्नुहुन्छ होइन गाउँको नाम भन्नु पर्यो नि भोजपुरको कुन गाउँबाट कुन ठाउँबाट बोल्दै हुनुहुन्छ भनिरहेको छु यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट गुल्मी धुर्कोटबाट लक्ष्मण सुनार होइन धुर्कोटको कुन गाउँबाट हो तपाईँ
2: धुर्कोट गाउँपालिका
0: कुन गाउँ भनेछु मैले गाउँपालिका भनेछु र जसिथोक होइन गुल्मी धुर्कोट गाउँपालिकाको जसिथोकबाट लक्ष्मण सुनार हुन्छ कार्यक्रममा आउनु भएको छ आज म तपाईँलाई गाउँ खाने कथा सोध्नु पर्यो होइन त ल तपाईँको लागि गाउँ खाने प्रश्न यस प्रकार रहेको छ ध्यान दिएर सुन्नुहोला तपाईँको लागि गाउँ खाने कथा एउटा खुत्त सयौं हात सयौं हातमा हजारौं पात ल भन्नुहोस् के हो एउटा खुट्टा सयौं हात सयौं हातमा हजारौं पात ल भन्नुहोस् के हो एउटा खुट्टा सयौं हातमा हजारौं पात ल भन्नुहोस् के हो रुख भन्नुहुन्छ कतिको ढुक्क हुनुहुन्छ ढुक्क छैन जवाब नमिल्न नि सक्छ जवाब परिवर्तन गर्न पनि पाइन्छ है लग गरौ हुन्छ हामी लग गर्छौ हेरौ जवाब मिल्छ या मिल्दैन रुख भन्नुभएको छ उहाँले चाहिँ तपाईँले दिनुभएको जवाब रुख एकदमै सही छ है बधाई छ तपाईँले खाता खोल्नु भएको छ होइन विजेताको लिस्टमा तपाईँको नाम समावेश भएको छ र तपाईँले कुन गाउँ लिनुहुन्छ अब हामीले तपाईँलाई गाउँ दिनु पर्यो हामीसँग छ लिबाङको टोलीखेल सातताली बीच बजार अनि लोकतान्त्रिक चोक यति गाउँ छ ल भन्नुहोस् कुन गाउँ लग्नुहुन्छ एउटा रोज्नुहोस् तपाईँले लिबाङ अवस्थित टोलीखेल बीच बजार लोकतान्त्रिक चोक सातताली लगायतका गाउँ छ ल लिबाङको राम राम जति मेरो राम राम जति तपाईँको नराम्रो बिग्रेको भत्केको यहाँबाट हामीले सुधार्ने प्रयास गर्नेछौँ। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो लक्ष्मण सुनार, हामीलाई फोन गर्नुभएको थियो जसी थोकबाट। लक्ष्मणले सही जवाब दिनुभएको छ है, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ लक्ष्मणजीले। पहिला नै सही जवाब दिएर खाता खोलिहाल्नुभयो होइन, एकदम खुसी लागेको छ मलाई उहाँले सही जवाब दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309340 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराए। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: म विजय राई, भोजपुरबाट।
0: भोजपुरबाट विजय राई, के छ विजयजी, भोजपुर कुन ठाउँबाट बोल्दैनुहुन्छ, कुन गाउँबाट?
1: म भोजपुरको हटोगढी गाउँपालिका नम्बर 6 बाट।
0: गाउँको नाम के हो?
1: गाउँको नाम होमताङ।
0: होमताङ,
1: हजुर,
0: भोजपुर होमताङबाट विजय राई।
1: हजुर हजुर,
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ विजयजी। आज के गर्छौ तपाईँलाई थाहा होला क्या अरे नि?
1: हजुर थाहा छ।
0: थाहा छ भने म तपाईँलाई के छ गाउँखानी कथा राखौँ?
1: हुन्छ हुन्छ
0: हुन्छ, म तपाईँलाई गाउँखानी कथा राख्छु, ध्यान दिएर सुन्नु होला है त। आदेश उसको मान्नै पर्छ, आदेश उसको मान्नै पर्छ, प्रशासन ऊ होइन, घुमी घुमी उधुम गर्छ, रूप फेरिँदैन, रूप देखिँदैन। ल भन्नुहोस् के हो? आदेश उसको मान्नै पर्छ, प्रशासक त्यो होइन, घुमी घुमी उधुम गर्छ, रूप देखिँदैन। ल भन्नुहोस् के हो? आदेश उसको मान्नै पर्छ, प्रशासक त्यो होइन, घुमी घुमी उधुम गर्छ, रूप देखिँदैन। ल भन्नुहोस् के हो?
1: हुन्छ, म हावा भन्छु।
0: हावा भन्नुहुन्छ,
1: हावा चलेको हो कि?
0: लग गरौँ।
1: हुन्छ
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। हावा मिलेन, गाउँ दिनुहोस्।
1: हुन्छ, होमटाङ नै लानुहोस्
0: ल। होमटाङको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सबै त भएको है त।
1: हुन्छ
0: हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू त बोल्नु पर्यो क्या अरे होइन?
1: हुन्छ, फर्स्टमा मिठो बोलेर कार्यक्रम सञ्चालन गर्नुहुन्छ दाई हजुरलाई गुड नाइट शुभेच्छा पनि, अनि हाम्रो टेक्निकलमा सपोर्ट गर्नुहुने टिस्टरलाई पनि गुड नाइट भन्दै नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा विजय राई, उहाँले सही जवाब दिन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309340 को नम्बरमा। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्ते दादा,
0: को बोल्नुभयो, कहाँबाट? मुना मगर, प्युठानबाट। के छ मुना खबर? के गर्दैनुहुन्छ? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? मुना मगर प्युठान ठ्याक्कै कुन ठाउँबाट हो मुना? कुन ठाउँ भन्नुभयो? थोप्ली, प्युठानको थोपलीबाट मुना मगर होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँखानी कथा राखेँ है दा। ल गाउँखानी कथालाई ध्यान दिएर सुन्नु होला। आदेश उसको मान्नै पर्छ, प्रशासक त्यो होइन, सुन्नु भएको छ? आदेश उसको मान्नै पर्छ, प्रशासक त्यो होइन, घुमी घुमी उधुम मचाउँछ, रूप देखिँदैन। ल भन्नुहोस् के हो? काल भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ? कतिको ढुक्का हुनुहुन्छ भनेको? त्यस्तै लागेर मात्रै भन्नुभएको ढुक्का हुनुहुन्न? के गरौँ, लग गरौँ कि जवाब परिवर्तन गर्नुहुन्छ? हुन्छ, हामी लग गर्छौँ, हेरौँ काल तपाईँले दिनु भएको जवाब मिल्छ या मिल्दैन। प्रावी मित्र, तपाईँले दिनुभएको जवाब काल एकदमै सही छ, सही जवाब दिनुभएको छ है। लाभा साथीहरूलाई गुड नाइटका, ए त्योभन्दा अगाडि एउटा गाउँ छ कि हाम्रो विजय राईले दिनुभएको हामटाङ भन्ने गाउँ छ होइन, त्यो गाउँको राम्रो राम्रो जति अब तपाईँले लानुभयो क्यारे र नराम्रो बिग्रिएको भत्किएको सब हाम्रो विजयजीले सुधार्नुहुन्छ है त। हुन्छ, अहिलेको लागि हामी तपाईँलाई विदा गर्छौँ, तर त्योभन्दा अगाडि गुड नाइटका शब्दहरू राख्नु पर्यो है त।
4: सर्वप्रथम हजुरलाई शुभ पनि गुड नाइट भन्न चाहन्छु, अनि प्राविधिक मित्रहरूलाई पनि शुभ पनि गुड नाइट भन्न चाहन्छु, अनि मलाई नम्बर भनेर चिन्न चाहन्छु, मलाई गुड नाइट
0: भन्नु। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी मुना मगर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। अब अर्का सहभागी साथी हुनुहुन्छ, त्यसपछि हामी एउटा गीत राख्छौँ है। अर्को सहभागी साथी हुनुहुन्छ, ए आउनु भएको छैन भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। तपाईँ आउनु भयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ, आज गाउँखानी कथा खेल्नेछौँ। दुईजना साथीले सही जवाब दिइसक्नु भएको छ। अब मलाई जहाँसम्म लाग्छ प्रतिस्पर्धा होला जस्तो छ है। यति बेला साथी नमस्कार हजुर।
5: गुड इभिनिङ, नमस्ते।
0: गुड इभिनिङ, नमस्ते हजुर, को बोल्नुभएको कहाँबाट?
5: अश्विनीबाट, झरना राई भन्नुभएको
0: छ है। झरना राई अश्विनीबाट,
5: हजुर।
0: के छ झरनाजी खबर?
5: एकदमै ठिकठाक छ, खाना खाएर कार्यक्रमकै साथमा कल्चर गर्दै बसिरहेको भन्नुपर्छ। अनि दादा हजुरहरू के कस्तो छ, सुनाइदिनुहोस् न, खाना खानुभयो?
0: हाम्रो पनि एकदम ठिकठाक छ, खाना खाइसकेका छौँ। र अब म तपाईँलाई गाउँखाने कथा राखिहाल्छु अस्सिनेबाट। म पहिला तपाईँको नाम टिप्छु होइन, तपाईँको नाम अस्सिनेबाट झरना राई होइन, के छ अस्सिनेमा असिना त पर्दैन नि? अस्सिनेबाट झरना राई, हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई अब गाउँखाने कथा नै सोध्छु है त। सजिलो राख्ने नि, खुब पुरस्कार हात पारम्ला भन्नुभयो होला होइन। ल, म तपाईँलाई गाउँखाने कथा राख्छु, ध्यान दिएर सुन्नु होला। आमा झिक्रिल्ली छोरी कोरी बाटी, ल भन्नुहोस् के हो? आमा झिक्रिल्ली छोरी कोरी बाटी, आमा झिक्रिल्ली छोरी कोरी बाटी, वन तरुलको लहरा लग गरौं, लग गरौं, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन है। अब कुन गाउँ दिनुहुन्छ?
5: अस्सिनी,
0: ल अस्सिनीको राम्रो राम्रो जति मेरो नराम्रो बिग्रेको भत्केको शब्द भएको है त। ल, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: हजुर, त फर्स्टमा त हजुरलाई नै गुड नाइट छोसो पनि भनेर चाहिँ सेवै हुन्छ, मेरो मम्मी जता सबैलाई गुड नाइट छोसो पनि भन्दै सिकिन्छु। नमस्ते दाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौँ। र यति बेला के छ साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, हेलो,
6: हेलो, नमस्ते राई,
0: नमस्कार। कता हराउनु भएको थियो? बोला यति बोलाउँदा पनि नबोल्ने
6: हजुर,
0: कता हराउनु भएको थियो? यति कहाँ बोलाउँदा पनि नबोल्ने कता हराउनु भएको थियो? यति कहाँ बोलाउँदा पनि नबोल्ने भनेको यो कल हामी लिन सक्दैनौ, यो कल हामी लिन सक्दैनौ। मैले के भनिरहेको छु, उहाँले के बोल्नु भएको छ होइन, अलिकति टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनुहोस् न हजुर है। यस्तो गर्नुभयो भने कसो होला, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु भयो भने कसो होला? तपाईँलाई पनि राम्रो हुन्छ, मलाई पनि राम्रो हुन्छ, हामी सबैले राम्रो हुन्छ नि त होइन। 9868-6040-40 फोन डायल गर्नुहोला। अर्का सहभागी हुनुहुन्छ, नमस्कार हजुर, हेलो, नमस्कार, को बोल्नु भयो, कहाँबाट?
7: भूमिका पौडेल,
0: भूमिका पौडेल कहाँबाट?
7: भूमिका पौडेल हो, म सिबुवा धनकुटाबाट बोलेको।
0: सिबुवा धनकुटा
7: हजुर,
0: भूमिका पौडेल सिबुवा धनकुटाबाट
7: हजुर।
0: हुन्छ, भूमिका जी कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँखानी कथा नै राख्छु है त। ध्यान दिएर सुन्नु होला, म तपाईँलाई गाउँखाने कथा राख्दैछु। आमा झिकुरिल्ली आमा कोरी छोरी कोरी बाटी, आमा झिकुरिल्ली, आमा झिकुरिल्ली छोरी कोरी बाटी, ल भन्नुहोस् के हो? खुर्सानी हो कि भन्नुपर्छ? लग गरौँ, हुन्छ हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। खुर्सानी भन्नुभएको छ, तपाईँले दिनुभएको जवाब मिलेन है। गाउँ दिनु पर्यो नि हजुर, ल त्यहाँको राम्रो राम जति मेरो भयो, नराम्रो बिग्रिएको भत्केको सबै तपाईँको है त। हुन्छ, गुड नाइटको शब्दहरू बोल्नुहोस् हजुर। हुन्छ, विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले सही जवाब दिन सक्नु भएको छैन, पालो तपाईँको हो, फोन गर्नुहोला। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि सही जवाब दिनु भए पनि नदिनु भए पनि हामीले यतैबाट सही जवाब भनिदिनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार, के बोल्नु भयो, कहाँबाट? सुस्मिता विश्वकर्मा, के छ सुस्मिता, हल्का बल तपाईँको के गर्दै हुनुहुन्छ यति बेला?
8: अहिले प्रोग्राम सुन्दै बसिरहेको दादा,
0: कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन?
8: हजुर।
0: अनि गाउँखानी कथा खेल्न आउनु भएको छ?
8: हजुर।
0: प्रश्न सुन्नु भएको छ कि छैन हजुर?
8: हजुर सुनेको छु, फेरि एकचोटि राखिदिनुहोस् न ल।
0: तपाईँ सुस्मिता विश्वकर्मा भोजपुर कुन ठाउँबाट?
8: भोजपुर बास्टिङ,
0: बास्टिङबाट?
8: हजुर,
0: भोजपुर बास टिमबाट सुस्मिता विश्वकर्मा।
8: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँखानी कथा राख्छु, ध्यान दिएर सुन्नुहोला। र गाउँखानी कथा यस प्रकार रहेको छ, आमा झिक्रिल्ली छोरी कोरी बाटी, आमा झिक्रिल्ली छोरी कोरी बाटी के हो?
8: दाम्लो
0: भन्नुहुन्छ।
8: हजुर,
0: कतिको ढुक्का हुनुहुन्छ हजुर? गेस गर्नु भएको छ होइन? लग गर्छ है त। तपाईँले दिनुभएको जवाफ एकदमै मिलेन, गाउँ दिनुहोस् हजुर। बास्तिनको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रिएको भत्केको सब तपाईँको है त अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् हजुर
9: सर्वप्रथम त हजुरलाई अनि मेरो दादा हुनुहुन्छ काठमाडौँमा रोशन विजयमा
0: नमस्ते अब हामी मैले सही जवाब भनिदिन्छु होइन कुरिलो भन्ने सुन्नु भएको छ कि छैन तपाईँहरूले कुरिलो भन्ने सुन्नु भएको छ भने यसको सही जवाब कुरिलो हो है भन्दै अब एउटा गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ है, स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 98 68 39 40 मा साथी हुनुहुन्छ। नमस्कार हजुर, कोही त साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो, नमस्कार, को बोल्नु भयो कहाँबाट?
1: दाङबाट कपिल चलाउने बोलेको।
0: दाङबाट नाम के भन्नुभयो?
1: कपिल चलाउने।
0: कपिल चलाउने
1: हजुर।
0: दाङ कुन ठाउँबाट?
1: यो हापुरे गुण्डलेबाट।
0: हापुरे गुण्डलेबाट
1: हजुर।
0: ल ठिक छ, अरे कुन रेडियोबाट सुन्नुभयो हामीलाई दाङमा?
1: हापुरे
0: रेडियो हापुरेबाटै सुन्नुभयो होइन?
1: हजुर।
0: हापुरे गुण्डलेबाट तपाईँको नाम अपिल चलाउने भन्नुभयो कि कपिल चलाउने?
1: हजुर।
0: तपाईँको नाम अपिल हो कि कपिल हो भने?
1: कपिल।
0: ल कपिल चलाउने होइन?
1: हजुर।
0: हापुरे हापुरे कुन ठाउँ भन्नुभयो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। हापुरे अब त्यो अप्ठ्यारो नाम छ उहाँको गाउँको, कुण्डले हो कि के नाम भन्नुभएको थियो होइन उहाँको, अब हापुरे कुण्डले हो कि कुन गाउँ भन्नुभएको थियो, मैले अलि कन्फ्युज भएँ त्यो कारणले गर्दाखेरि। यदि राजको साथी नमस्कार हजुर।
2: हजुर भाइ नमस्ते,
0: को बोल्नु भयो कहाँबाट?
2: लुम्बिएकबाट जयकला बिसी
0: है।
2: हजुर
0: हजुर, कला कि जय भन्दा जय कला भयो होइन?
2: हजुर हजुर दाई।
0: ल ठिक छ, अनि लुङ्गरीतिर लुङ्गरी कुन ठाउँमा हुनुहुन्छ जय कला?
2: लुङ्गरी एक पाङ।
0: लुङ्गरी एक पाङबाट जय कला बिसी।
2: हजुर हजुर,
0: ल कार्यक्रममा आउनु भएको छ जय कलाजी। आज कार्यक्रममा के गर्छ, खाना खानुभयो कि खाइकन आउनुभयो कि नखाइन आउनुभयो? मलाई तपाईँले दिनुभएको थियो र खानालाई? तपाईँको घरतिर आयो भने त तपाईँले मलाई लखेरिहाल्नुहुन्छ, के गर्ने, गाह्रो छ होइन?
2: त्यस्तो त हुँदैन होला नि दाइ।
0: खोइ त तपाईँले मलाई लखेट्ने भन्दा जिम्मा लिएर बस्नु भएको छ अरे तपाईँले त होइन?
2: त्यस्तो हुँदैन नि, हामी त फेरि
0: त्यही भएर मलाई त डर लाग्छ हो, तपाईँले त लखेट्ने पो हाल्नुहुन्छ कि भन्ने डर लाग्छ कि मलाई।
2: त्यस्तो हुँदैन नि दाइ, ढुक्क भएर आउनु होला क्या, त्यस्तो लखेट्ने त्यस्तो हुँदैन
0: फेरि। ए लखेट्ने त्यस्तो हुँदैन होइन?
2: हजुर हजुर,
0: लखेट्ने हुँदैन, धपाउने काम मात्रै हुन्छ भन्नु न।
2: होइन दाइ, त्यस्तो पनि हुँदैन, तपाईँहरूले त यस्तो फुल्ली रूपमा स्वागत गरिन्छ, त्यस्तो लखेट्ने धपाउने भन्ने हुँदैन नि।
0: कसरी स्वागत गर्नुहुन्छ फुल्ली रूपमा त भन्नुभयो, कसरी स्वागत गर्नुहुन्छ ल भन्नुहोस् त?
2: यस्तो हो दाइ, तपाईँहरू आउनुहोस् न पहिले, अब कसरी के गरेर भनेर त म सोच्दै गरौँला नि त, सबै तयारी गरेर होइन र?
0: त्यो सोच्दै गर्दाखेरि निर्णय गर्दै गर्दाखेरि धपाउने निर्णयमा पुग्नु भयो भने चाहिँ के गर्ने नि?
2: होइन त्यस्तो धपाउने निर्णयसम्म त नपुगला।
0: ल ठिक छ, व्याकरण टोन अलिक कम गर्नु न प्राविधिक छ, हेर्नु त कति अलि ल यति ठिक छ, यति ठिक छ है। अनि ल हुन्छ, कार्यक्रममा आउनुभएको छ जयकलालाई म गाउँ खाने प्रश्न सोध्छु है। दा
2: हुन्छ दाइ, अलि सजिलो सोध्नुहोस् ल भनेर।
0: सजिलो सोध्ने, अब तपाईँले लाई सजिलो सोधेर यसो पुरस्कार दिनु पर्ला होइन?
2: पुरस्कार त दिए पनि हुन्छ नदिए पनि हुन्छ, तर अलि मिलाउने गरेर सोध्नु होला क्या
0: है।
2: हजुर हजुर,
0: आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन, ल भन्नुहोस् के हो?
2: फेरि भन्नुहोस् त भाइ।
0: आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तै छ पङ्खा होइन।
2: ला गाह्रो पर्यो त।
0: सजिलो छ, सजिलो छ, तपाईँले पढ्न जाने बेलामा मलाई जहाँसम्म लाग्छ त्यो प्रयोग गर्नुभयो होला, त्यो राख्नुभयो होला। ल मैले यति हिँडिसकेपछि अब पनि तपाईँलाई गाह्रो लाग्यो भने त मैले भन्नु केही छैन, हेर्नुहोस्। आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन। जय कलाजी.
2: हजुर भाइ, मलाई त आएन नि.
0: आएन नि है?
2: हजुर हजुर.
0: तपाईँ कति क्लाससम्म पढ्नु भएको छ भन्नुहोस् त.
2: पढ्नु त मैले प्लस टू पढेको छु.
0: पढ्ने बेलामा त्यो खुब प्रयोग गर्नुभयो होला, खुब राख्नु भयो होला तपाईँले, होइन?
2: त्यो ज्यामिति बक्स त होइन होला.
0: ज्यामिति बक्स लक गरौ.
2: हुन्छ,
0: हुन नि सक्छ. ल लक गरौ.
2: हुन्छ दाइ, लक गरौ.
0: हुन्छ, हामी लक गर्छौ. हेरौ ज्यामिति बक्स हो कि होइन. तपाईँले दिनुभएको जवाब मिलेन. गाउँ के पाङ नै दिनुहुन्छ? पाङको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब हाम्रो जयकलाको है त. हुन्छ, अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्.
2: हुन्छ दाई, सर्वप्रथम त हजुरलाई गुड नाइट शुभेच्छा पनि मिठो निदेशको कामना गर्न चाहे. प्राविधिकबाट कसले साथ दिँदै हुनुहुन्छ तपाईँ पनि गुड नाइट शुभेच्छा पनि मिठो निदेशको कामना गर्न चाहे. अनि मसँगै हुनुहुन्छ मेरो बुवा आमा है, कार्यक्रम सुनेर रमाउँदै हुनुहुन्छ. उहाँहरूले पनि गुड नाइट शुभेच्छा पनि मिठो निदेशको कामना गर्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई मुहूर्तमा मिठो माया मिठो सम्झना सँगै गुड नाइट शुभेच्छा पनि मिठो निदेशको कामना गर्दै बिदा हुन्छ. नमस्ते.
0: नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ. जयकला विषय आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ. पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 फोन डायल गर्न सक्नुहुन्छ. हामी कार्यक्रम गुड नाइटमा छौँ. यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु. कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर. नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? ल ठिक छ, भोजपुरबाट सुषमा राई. ल ठिक छ, भोजपुरबाट सुषमाजी कार्यक्रममा आउनु भएको छ. आज के गर्छौ तपाईँलाई थाहा छ होला नि, होइन? आज हामी के गर्छौ भन्नुहोस् त. गाउँ खाने कथा, होइन? अनि सुषमाजी भोजपुरको कुन ठाउँबाट हो नि?
3: म भोजपुरको यता टेन्किमै गाउँपालिकाबाट थियो.
0: कुन गाउँपालिका?
3: टेन्किमै गाउँपालिका.
0: टेन्किमै गाउँपालिका. गाउँको नाम के हो?
3: हाम्रो चाहिँ हो ओइरान.
0: ओइरान?
3: हजुर.
0: भोजपुर ओइरानबाट सुषमा राई. ल अब म तपाईँलाई गाउँ खाने कथा सोध्छु, ध्यान दिएर सुन्नु होला. आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन, ल भन्नुहोस् के हो?
3: त्रिभुज
0: होला. त्रिभुज हो भन्नुहुन्छ? कतिको ढुक्का हुनुहुन्छ? पढ्ने बेलामा तपाईँले राख्नु भएको होला है, मैले भनिरहेको छु, पढ्ने बेलामा तपाईँले राख्नु भएको होला, होइन? अब सोच्नुहोस्. त्रिभुजै त्रिभुज राख्नु भएको थियो र पढ्ने बेला? त्यस्तो त होइन है, लक गर्छु है त. हुन्छ, हामी लक गर्छौँ. हेरौँ जवाब मिल्छ या मिल्दैन. मिलेन गाउँ, त्यही तपाईँले दिनुभएको गाउँ नै लाने हो हामीले. हुन्छ, कुन गाउँ भन्नुभएको थियो तपाईँले? ओइराङ. ल, ओइराङको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको भयो. अहिलेको लागि तपाईँलाई गुड नाइटको शब्दहरू राख्ने अवसर दिएँ ल मैले.
3: हुन्छ, गुड नाइट सन्देशबाट फर्स्टमा तपाईँलाई गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु. अनि यी हुनुहुन्छ मेरो बाबा मम्मी सुनिरहनुभएको छ, उहाँलाई पनि गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु. अनि मेरो साथीहरू हुनुबाट साउदीमा हुनुहुन्छ अम्बराज गौतम राई, उहाँलाई पनि गुड नाइट शुभेच्छा पनि. र युरोपमा हुनुहुन्छ अम्बराज राई, उहाँलाई पनि गुड नाइट शुभेच्छा पनि. र अमेरिकामा हुने मेरो किताबमा नाना मिनालाई गुड नाइट शुभेच्छा पनि. र सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभेच्छा पनि. भन्नुहोस् त, नमस्ते भाइ.
0: नमस्ते. अब हामी एकजना साथीको कल लिन्छौ, त्यसपछि सही जवाब भनिदिन्छौ है. 98 60 39 40 को नम्बर तपाईका लागि खुल्ला गरेका छौं। फुन्डाल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। के छ साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
4: हजुर नमस्ते, नमस्कार है।
0: नमस्ते नमस्कार, के बोल्नुभयो कहाँबाट?
4: हजुर यता त्रिवेणी गाउँपालिकादेखि युनिसा छेत्री है।
0: युनिसा के छ खबर?
4: हजुर यता पनि ठिकठाक छ हजुर, के छ सुनाउनु है।
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ नि युनिसा?
4: हजुर यति बेला चाहिँ सुतेर उठेर
0: सुतेर उठेर कार्यक्रम भर्खर भर्खर सुन्दै हुनुहुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ थाहा छ नि तपाईँलाई
4: होइन?
0: ल म गाउँखाने कथा राखिहाल्छु। आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन, ल भन्नुहोस् के हो? भन्नुहोस्। मयूर भन्नुहुन्छ? कतिको ढुक्का हुनुहुन्छ? त्यस्तै भन्नुभयो है नि। लक गर्छौ है त, हामी चेक गर्छौ। प्राविधिक मित्र मैले इशारा दिएको थिएँ त। ल तपाईँले दिनुभएको जवाब मिलेन, गाउँ दिनुहोस्।
4: मैले चाहिँ त्रिवेणी गाउँपालिकाको वडा नम्बर 2 दहबाङ दिन्छु है।
0: दहबाङ, ए मैले तपाईँको गाउँको नाम त टिपेकै रहेन छु। दहबाङ दिनुहुन्छ होइन? त्रिवेणी गाउँपालिका दहबाङबाट युनिसा छेत्री। हुन्छ अब गुड नाइटको शब्दहरू बोल्नुहोस्।
4: मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई गुड नाइट सुन्दर सबै मिसेजहरूको कामना।
0: नमस्ते, यसको सही जवाब हो मुजुरको प्वाक है। मुजुरको प्वाक तपाईँले अब पढ्ने बेलामा किताबमा राख्नुहुन्थ्यो होला नि, स्कुल पढ्ने बेलामा मुजुरको प्वाक किताबको पाना पानामा राख्ने चलन हुन्थ्यो क्यारे। मैले त मेरो किताबमा मैले राख्ने गर्थेँ, तपाईँले राख्नुभयो कि राख्नु भएन होइन? मुजुरको प्वाक यसको सही जवाब हो। र हामीले के भन्थ्यौँ भने किताबमा राख्यौँ भने यो बढ्छ भनेर पनि हामी किताबमा राख्ने गर्थ्यौँ कि, त्यसरी राख्ने गर्थ्यौँ। म सम्झिन्छु अम्बर बहादुर बुढा मगर जसले प्रायोजन पुरस्कारको व्यवस्था गर्नुभएको छ कार्यक्रम को मंगलबारे बसाई गाउँखानी कथाको बसाईको लागि। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
5: नमस्कार,
0: को बोल्नु भएको कहाँबाट? प्रदीप गेवाली। भोजपुर कुन गाउँबाट प्रदीप जी? सल्यानीबाट। भनेपछि तपाईँ होइन भोजपुर सल्यानीबाट प्रदीप गेवाली। हुन्छ कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खाने कथा राखेँ है त। हुन्छ ध्यान दिएर सुन्नुहोला, गाउँ खाने कथा यस प्रकार रहेको छ। अघि हिँड्यो पछि बिउ छर्यो, ल भन्नुहोस् के हो? अघि हिँड्यो पछि बिउ छर्यो, ल भन्नुहोस् के हो? अघि हिँड्यो पछि बिउ छर्यो, ल भन्नुहोस् के हो? अघि हिँड्यो पछि बिउ छर्यो, ल भन्नुहोस् के हो? मकै रोपेको। कतिको ढुक्का हुनुहुन्छ? हुन्छ हामी लक गर्छौँ है त। तपाईँले दिनुभएको जवाब मिलेन, गाउँ दिनुहोस्। ल सल्यानको राम राम जति मेरो भयो, नराम्रो बिग्रीको भत्केको शब्द तपाईँको गाउँ खाने कथामा अब गुड नाइटको शब्दहरू राख्नुहोस्। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा प्रदीप आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, सही जवाब दिन सक्नु भएको छैन उहाँले, है पालो तपाईँको हो, यति बेला आउन सक्नुहुन्छ। 9868 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट, सामुदायिक रेडियो हापुरे 89.4 MHz दाङ हापुरेबाट, सामुदायिक रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट, सामुदायिक रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट एकैसाथ प्रसारणमा छौं। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। ल, एकजना साथी हुनुहुन्छ, नमस्कार हजुर।
6: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? ऋषि राम पाण्डे। हामी कार्यक्रमको अन्तिममा छौ, एउटा म गाउँखाने कथा राखिहाल्छु है दा।
6: हजुर हुन्छ
0: हुन्छ। गाउँखाने कथा छ, अघि हिड्यो पछि बिउ छरियो, ल भन्नुहोस् के हो?
6: बाख्राले बड्गु लागेको।
0: बाख्राले बड्गु लागेको,
6: हजुर, बाख्राले ढुड्को दिशा गरेको भन्नु।
0: कतिको ढुक्का हुनुहुन्छ? झटारो आउनुभएको तपाईँ ऋषिराम पाण्डे कहाँबाट भन्नुभयो? ऋषिराम पाण्डे। हामी कार्यक्रमको अन्तिममा छौ, एउटा म गाउँखाने कथा राखिहाल्छु है दा।
6: हजुर हुन्छ हुन्छ।
0: गाउँखाने कथा छ, अघि हिड्यो पछि बिउ छरियो, ल भन्नु।

0: पैरेली प्युठान ऐरावती पैरेलीबाट ऋषिराम पाण्डे हुन्छ, म चेक गर्छु है त। तपाईँले दिनुभएको जवाब सही छ। अब कुन गाउँ लानुहुन्छ? हामीसँग धेरै गाउँहरू छन् होइन, हामीसँग सल्यानी गाउँ छ एउटा, अनि अर्को फेरि दहबाङ त्रिवेणी गाउँपालिका दहबाङको गाउँ पनि छ हामीसँग, ओइरान गाउँ पनि छ, भोजपुरको ओइरान गाउँ छ, ओइरान है ल, ओइरानको राम राम जति हाम्रो साथीले सुधार्नुहुन्छ, नराम्रो राम जति तपाईँ होइन, नराम्रो राम जति उहाँले सुधार्नुहुन्छ, राम्रो राम जति तपाईँलाई, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: त्यति बेला कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण सबैको लागि शुभ सपना।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते। अब हामी कार्यक्रममा विजेता छुटाउनु पर्ने हुन्छ र सही जवाबको कसले दिनुभयो त, म तीनजना जस्तो लाग्छ सही जवाब दिनेहरू, हाम्रो प्राविधिक मित्रले गोला प्रथामा नाम गर्दै हुनुहुन्छ। गुल्मीको धुरकोट गाउँबाट गाउँपालिकाबाट लक्ष्मण सुनारले सही जवाब दिनुभएको छ। यसै क्रममा प्युठानको थोपलीबाट मुना मगरले सही जवाब दिनुभएको छ। यसै क्रममा सही जवाब दिनेहरूमध्ये अरू त कसैले पनि सही जवाब दिनुभएको छैन, हाम्रो ऋषिराम पाण्डेले सही जवाब दिनुभएको छ है। पैठान ऐरावती ऐरावतीबाट पैरेलीबाट ऋषिराम पाण्डे। आजको गोला प्रथा गर्दाखेरि विजेता हुन सफल हुनुभएको छ प्युठानकै साथी, विजेता हुनुभएको छ है, प्युठानकै फुपलीबाट आउनु भएको साथी मुना मगर आजको कार्यक्रमको विजेता हुन सफल हुनुभएको छ। मुनाजी तपाईँलाई धेरै धेरै बधाई छ, तपाईँ विजेता हुन सफल हुनुभएको छ आजको कार्यक्रमको, र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रिता मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। विजेता साथीले पुरस्कारको लागि र सुझाव सल्लाह वा प्रतिक्रियाका लागि तपाईँले पनि फोन गर्न सक्ने नम्बर हो 98644 1729 मा फोन गर्नुहोला भन्दै लौ त आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुनुभन्दा अगाडि घर बाहिरको सामान केही छुटाउनु भएको थियो होला भित्र ल्याउनको लागि, सुकाएका लुगा कपडा होस् अथवा अन्य कुनै सामान घरभित्र ल्याउन बिर्सनु भएको छ कि यस्तो हेर्नुहोला, अनि पशु चौपाया के गर्दैछन् त्यतातिर पनि हेर्नुहोला, भान्सा कोठामा खाना पकाइसकेपछि आगो निभाउनुभयो, ग्यास चुलोलाई राम्रोसँग बन्द गर्नुभयो, अनि विद्युतीय उपकरणहरू निष्क्रिय पार्नुभयो, बन्द गर्नुभयो, भान्सा कोठाको बत्ती बलिराखेको छ कि अथवा कुनै कोठाको बत्ती बलिराखेको छ कि, खानेपानी आफूसँगै लगेर सुत्नु भएको छ नि होइन, अनि बिरामी मान्छे तपाई रोगी हुनुहुन्छ, औषधि खाइरहनुपर्छ, औषधि खानुभयो त, यदि खानु भएको छैन भने बिर्सनु भएको छ भने मैले सम्झाइदिएको छु है, कुनै काममा बिर्सिरहँदाखेरि, कुनै काममा भुलिरहँदाखेरि अथवा हामीलाई सुनिरहँदाखेरि कुनै कुरामा बिर्सन सक्नु पनि हुन्छ, झालडुकाको चुकुन राम्रोसँग लगाउनुहोला, लगाएर सुत्नुहोला भन्दै, र रोल्पाका आसपासका स्कूल पढ्ने विद्यार्थी साथीहरू हुनुहुन्छ, अंग्रेजीमा कमजोर हुनुहुन्छ, अंग्रेजी भाषाको किताब चाहिएको छ भने मसँग अंग्रेजी ल्याङ्ग्वेज फर अल, इंग्लिश ल्याङ्ग्वेज फर अल भन्ने एउटा बुक छ, भूपाल सिंह हरुकाले लेख्नु भएको बुक, तपाईँलाई चाहियो भने मलाई फोन गर्नुहोला, लिबाङ अथवा रोल्पाको आसपासमा हुनुहुन्छ भने म तपाईँलाई उपलब्ध गराउनेछु सबै कुराहरू, ग्रामरदेखि लिएर जिरो लेभलदेखि लिएर सबैलाई ब्याचलर डिग्रीसम्मका लागि मिल्ने सबै भाषाका कुराहरू त्यो पुस्तकमा पाइन्छ, एउटै पुस्तकमा सबै छ, यो कुरा म तपाईँलाई जानकारी गराए 98644 17

298 मा तपाईँको नानी बाबुहरूको लागि उपयोगी हुने त्यो किताब किन दिन चाहनुहुन्छ भने मलाई फोन गर्नुहोला भन्दै लौ त आजको लागि म आवाजबाट वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 94.4 मेगाहर्ज।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारी
0: यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बजे